0: आई लव यू टू हामीलाई मन पर्छ भने भगवानलाई पनि मन पर्छ।
1: मंगलदीप सेंट 3-in-1 परफ्यूम लाइक फ्रेग्रेंस।
2: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
3: के गरौ त म, यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
2: दाइ बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि, के थाहा त्यहाँ उपचार भइहाल्छ कि।
3: तैले भन्छस् भने लौ जाम न त त्यो सत्कार मेडिकलमा एकपटक।
4: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर, ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 0191-560-095, मोबाइल नम्बर 98-484-27-359।
5: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्चाना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
6: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
5: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
6: त्यसो भए आजै जाउँला नि।
5: ल अरूलाई पनि भनौँ है।
6: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
7: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाई हाम्रो जिम्मेवारी।
6: सिर्जना सुन चाँदी पसल बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 98095-43893।
8: वीरेन्द्र विद्या मन्दिर क्याम्पस टिकापुरमा स्नातक तह प्रथम वर्षमा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
9: हिन्दूहरूको महान पर्व बडा दशैं, शुभ दीपावली र छठ पर्वको शुभकामना सहित विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर प्रत्ययन कृति तथा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त वीरेन्द्र विद्या मन्दिर क्याम्पस टिकापुरमा स्नातक तह प्रथम वर्षमा व्यवस्थापन संकाय बीबीएस तर्फका सबै अनिवार्य विषयहरू र शिक्षाशास्त्र संकाय बीएड तर्फ अंग्रेजी, नेपाली, जनसंख्या र स्वास्थ्य शिक्षा विषयमा नयाँ विद्यार्थी भर्ना जारी रहेको सहर्ष जानकारी गराउँदछौ।
8: कक्षा सञ्चालन कार्तिक 30 गते बिहान 6:45 बजेदेखि।
9: थप जानकारीका लागि सम्पर्क नम्बर 0195-60-949 र 98-584-20-949।
8: क्याम्पस प्रमुख वीरेन्द्र विद्या मन्दिर क्याम्पस टिकापुर कैलाली। के तपाईँलाई थाहा भयो,
10: सार्वजनिक स्थलमा धूम्रपान वा सुर्ती सेवन गरेमा 100 रुपियाँ जरिवाना हुन्छ।
8: कर्मचारीले धूम्रपान वा सुर्ती सेवन गरेमा अनुशासनमा नरहेको सरहमानी विभागीय कार्यवाही हुन्छ।
10: सार्वजनिक संस्था वा स्थलमा संचालकले धूम्रपान गर्न नपाइने सूचना टाँस गर्नुपर्दछ।
8: सुर्ती प्रवर्धन हुने गरी कुनै संचार माध्यममा विज्ञापन गरेमा वा प्रायोजन गरेमा 1,00,000 रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ।
10: सुर्तीजन्य पदार्थहरू 18 वर्ष नपुगेकालाई, गर्भवतीलाई, शैक्षिक संस्थाको 100 मिटर वरिपरि बेचेमा, फुटकर बिक्री गरेमा, सजाएर राखेमा 10,000 सम्म जरिवाना हुन्छ।
8: धूम्रपानले मुटु र फोक्सोलाई बिगार्छ, क्यान्सर हुन सक्छ।
10: चुरोटको धुवा वरिपरिका मानिसको फोक्सोमा प्रवेश गरी धूम्रपान गर्ने व्यक्तिलाई जस्तै रोग देखिन सक्छ। धूम्रपान त्याग्न नसके स्वास्थ्य कर्मीको सहयोग लिन सकिन्छ।
11: सुर्तीजन्य पदार्थ होइन, स्वास्थ्य रोजौं।
12: सामुदायिक रेडियो टिकापुर एफएम द्वारा जनहितमा जारी सन्देश।
13: तपाईँ सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
14: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com, CINको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
15: आज 2083 साल असोज 29 गते बिहिबार, अक्टोबर 15 तारीक सन् 2026 नेपाल सम्बत 1146 असोज शुक्ल पक्षको पञ्चमी तिथि, विश्व हात धुने दिवस, अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस।
14: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
15: राजदूतको सुनवाईमा देखियो संसदीय सर्वोच्चता, प्रस्तावित दुईजनाको नाम अस्वीकृत, 10 जनाको अनुमोदन, प्रहरी कर्मचारी वित्तीय स्रोत र संरचना हस्तान्तरण गर्न मुख्यमन्त्रीहरूको माग।
14: काठमाडौँ प्रहरीमा मात्रै मिटर ब्याज सम्बन्धी 1400 भन्दा बढ़ी उजुरी, सुदूरपश्चिमको बजेटका कारण एमालेभित्र चर्कियो विवाद, चौथो त्रैमासमा 1.54% मात्रै आर्थिक वृद्धि।
15: जंगली जनावरले अन्नबाली सखा पारेपछि बाँकेका किसान बेसार खेतीमा आकर्षित, फ्लाई दुबईले 7 महिना थप्यो पोखरा दुबई उडान तालिका। काठमाडौँ उपत्यकाबाट मात्रै दशैंका लागि 3 दिनमा 1 लाख भन्दा बढ़ी यात्रु उपत्यकाबाट बाहिरिए।
14: कंगोमा इबोला संक्रमणबाट 4000 भन्दा बढ़ी नागरिकको मृत्यु, रोजगार र लगानी बढ़ाउन यूएनडीपीको पहल, साउदी अरबमाथिको आक्रमणले विश्व अर्थतन्त्रमा असर पार्न सक्ने आईएमएफको चेतावनी।
15: र नेपाल युथ टेबल टेनिस च्याम्पियनशीपमा रूबिन महर्जन र इभाना थापालाई स्वर्ण, 10 राष्ट्रिय खेलकुदमा 32 खेलमै बागमतीका 600 भन्दा बढ़ी खेलाड़ी सहभागी हुने, तामझाम बिना एसियाडका पदक विजेता खेलाड़ी पुरस्कृत।
16: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
15: साझा खबरको सबैभन्दा शुरूमा संसदीय सुनवाई समितिबाट दुईजना प्रस्तावित राजदूतका लागि प्रस्तावित व्यक्तिको अस्वीकृत भएको र 10 जनाको अनुमोदन भएको प्रसंग।
14: सरकारले राजदूत नियुक्तिका लागि 4 महिना अघि क्षमतावान, योग्य र अनुभवी व्यक्तिको खोजी गर्दै सार्वजनिक सूचना जारी गर्यो। त्यसपछि 4000 भन्दा बढ़ीले आवेदन दिई त्यति ठूलो संख्यामा 13 जनाको नाम छनौट गरेर मन्त्रीपरिषद बैठकले 2 असोजमा संसदीय सुनाईका लागि पठायो। संसदीय सुनाई समितिले सुनाईका क्रममा महिला हिंसा, आर्थिक लेनदेन, स्वार्थको द्वन्दको विषय उठेपछि 2 जनालाई अस्वीकृत गरिदिएको छ। अर्का 1 जनाका विषयमा भने स्वार्थको द्वन्दबारे थप बुझ्नुपर्ने भन्दै होल गरिदिएको छ। संसदीय सुनाई समितिको हिजोको बैठकले साउदी अरबका लागि प्रस्तावित राजदूत गिरी बहादुर सुनार र मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खडेलको नाम अस्वीकृत गरेको हो। स्वार्थको द्वन्दको आरोप लागेका जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाका विषयमा भने निर्णय हुन सकिरहेको छैन। बाँकी 10 जना संसदीय सुनाई समितिबाट अनुमोदन भएका छन्। संसदीय समितिले प्रस्तावित 2 राजदूतको नाम अनुमोदन नगरेपछि सरकारको सिफारिशमा प्रश्न उठेको छ। राष्ट्रपाको सरकारले गरेको सिफारिशलाई राष्ट्रपाकै सांसदको बहुमत रहेको संसदीय समितिले अस्वीकृत गरिदिएको हो। संसदीय सुनाई सम्पन्न भइसकेपछि सो विषयमा जानकारी गराउँदै समितिका सभापति बोधनारायण श्रेष्ठ,
17: उहाँलाई सिफारिश गरेको पदमा नियुक्तिका लागि अनुमोदन गर्न चाहनुहुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। उहाँलाई सिफारिश गरिएको पदमा नियुक्तिका लागि अनुमोदन गर्न नचाहनुहुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। सर्वसम्मत हुन्न भन्ने आवाज सुनियो। नेपाल सरकारको मिति 2083/6/2 निर्णय अनुसार नेपाली राजदूत पदमा नियुक्तिका लागि मलेसियाका लागि प्रस्तावित श्री चुडामणि खरेल झापाको नाम संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली 2080 नियम 26 उपनियम 5 अस्वीकृत भएको, सर्वसम्मत अस्वीकृत भएको घोषणा गर्दछु।
15: अब बड़ा दशैंको प्रसंग। दशैं र तिहार नजिकै गर्दा घर फर्किने यात्रुको चाप काठमाण्डु उपत्यकाका निकासद्वारमा उल्लेखनीय रूपमा बढ़न थालेको छ। घटस्थापनाको दिन असोज 25 गतेदेखि 27 गतेसम्म 3 दिनमा मात्रै उपत्यकाबाट 1,87,774 जना यात्रु बाहिरिएका छन्। यही अवधिमा उपत्यकाभित्र भित्रिने यात्रुको संख्या 1,17,614 रहेको काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेश राज सुविदीले सीआईएनसँग बताउनुभयो। उहाँका अनुसार 3 दिनमा उपत्यकाबाट बाहिरिने यात्रुको संख्या भित्रिने भन्दा 70,160 बढ़ी छ। दशैं नजिकै गर्दा उपत्यकाबाट घर जाने यात्रुको चाप दिन प्रतिदिन बढ़िरहेको पनि उहाँले बताउनुभयो। विशेष गरी असोज 27 गते बाहिरिने यात्रुको चाप एकैपटक उल्लेखनीय रूपमा बढ़ेको छ। उहाँका अनुसार असोज 25 गते उपत्यकाबाट 8,526 सवारी साधनमा 52,827 यात्रु बाहिरिएका छन्। 3 दिनमा उपत्यकाबाट कुल 27,668 360 सवारी साधन बाहिरिएका छन् भने 24,635 सवारी साधन उपत्यकाभित्र प्रवेश गरेको पाइएको छ। बाहिरिएका यात्रुमध्ये 69,099 जना महिला र 1,18,685 जना पुरूष रहेको पनि प्रहरीले जानकारी दिएको छ। यात्रुको चाप बढ़ेसँगै सड़क सुरक्षा पनि कड़ा बनाइएको प्रहरीले दावी गरेको छ। असोज 25 देखि 27 गतेसम्म मापसे अर्थात मादक पदार्थ सेवन अन्तर्गत 119 यान्त्रिक अन्तर्गत 60 र लागू पदार्थ सेवन अन्तर्गत 9 कार्यवाहीमा परेको पनि प्रहरीले बताएको छ। दैनिक विवरण अनुसार 25 गते मापसे 66 र यान्त्रिक 5, 26 गते मापसे गरेका 53, यान्त्रिक 35 र लापसे अर्थात लागू पदार्थ सेवन गरेका 1 तथा 27 गते यान्त्रिक 20 र लागू पदार्थ सेवन गरेका 8 कार्यवाही गरिएको पनि प्रहरीले बताएको छ।
14: पछिल्लो 3 वर्षमा जिल्लामा प्रहरी परिसर काठमाडौँमा मात्रै मिटर ब्याज सम्बन्धी 1,485 उजुरी परेका छन्। त्यसमध्ये गम्भीर किसिमका घटनामा 89 मुद्दा अदालतमा 35 मिलापत्र र अन्य कतिपयमा प्रमाण नपुगेको पनि कतिपय छानबिनले देखाएको छ। जबकि तराईका जिल्लामा मिटर ब्याजका समस्या धेरै छन्। 14 साउन 2080 अनुचित लेनदेन तथा मिटर ब्याज सम्बन्धी कानून आएकोमा 1 वर्षपछि यस सम्बन्धी मुद्दा हेर्ने अधिकार प्रहरीलाई दिएको थियो। सोही अनुसार काठमाडौँ परिसरले 6 असार 2081 यस सम्बन्धी निवेदन लिन थालेको हो। 1,485 उजुरी त्यस्तै रहेका छन्। त्यस्तै गरी वडा निवेदनमा मिलापत्र भएकोमा भने 135 र 89 मुद्दा दायर भएको पाइएको छ। अन्य उजुरी मध्ये कतिपयमा प्रमाण नपुगेको तथा कतिपयमा छानबिन जारी रहेको प्रहरीले जनाएको छ। 4 वर्ष अघि मिटर ब्याज सम्बन्धी पीड़ितले गरेको आन्दोलनपछि सरकारले यस सम्बन्धी छुट्टै कानून बनाएको थियो। शुरूमा सीडीयूलाई यस सम्बन्धी उजुरी लिएर छानबिन गर्ने अधिकार दिएकोमा 12 वैशाख 2081 अनुचित लेनदेन कारोबार सम्बन्धी छुट्टै कानून बनाएर प्रहरी मार्फत अनुसन्धान गरी मुद्दा चलाउन सक्ने अधिकार समेत दिएको छ। ठूलो संख्यामा उजुरी परे पनि मिटर ब्याज नै भएको भन्दै प्रमाण नहुँदा धेरैमा प्रहरीले निर्णय लिन नसक्ने अवस्था रहेको समेत बताइएको छ। आर्थिक लेनदेन नगद नै हुने र त्यसको प्रमाण नहुने भएकाले पनि अनुसन्धान कठिन हुने समेत प्रहरी अधिकारीहरूले बताउँदै आएका छन्।
15: अब बाढ़ी विपदको प्रभावको प्रसंग। पछिल्ला 3 ठूला विपदका कारण सड़क र पुलमा सबैभन्दा धेरै क्षति पुगेको पाइएको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार ती विपदले पकी झोलुङ्गे र क्यान्टी लिभर भित्तामा खोपिएका समेत गरी 134 पुलमा हानि पुर्याएको हो। गत भदौ 10 गते आएको भटेकोशी बाढ़ीले 31 पक्की पुल तथा 64 झोलुङ्गे पुलमा क्षति पुर्याएको छ। 64 मध्ये 53 बगेका छन् भने 11 आंशिक क्षति पुगेको छ। त्यस्ता पुललाई मरमत गर्ने तयारी गरिएको सरकारले जानकारी दिएको छ। असोज 9 देखि 11 गतेसम्मको लगातारको पानीले कालीगण्डकीको करिडोरमा पनि क्षति पुर्याएको जानकारी दिइएको छ। यसैबीच बाढ़ी पहिरो र कटानले छेदविच्छेद बनाएको कालीगण्डकी करिडोरको बेनी जोमसोम सड़क खण्ड 2 साताको प्रयासपछि संचालनमा आएको छ। सड़क खुलाउनका लागि सड़क कार्यालयले ठूलै आकारमा जनशक्ति र उपकरण परिचालन गरेको थियो। अहिलेका लागि सड़क खुलेको भए पनि यात्रा सहज नभएको सड़क विभागका प्राविधिकहरूले बताएका छन्। सड़क संचालनमा आएसँगै कोराला नाकामा रोकिएका गाड़ी, दशैंका लागि चीनबाट भित्रियाइएका लत्ता कपड़ा र मुस्ताङमा उत्पादित स्याउ पोखरा काठमाडौँ सहितका शहरका लागि हिँडाइएको पनि जानकारी दिइएको छ। त्यसबाहेक सड़क खण्डका बीचबीचमा रोकिएका सवारी साधन पनि पार गराइएको छ। यसैबीच रसुवाको भोटेकोशी बाढ़ीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका 4,108 घरधुरीले प्रति परिवार 45,000 रूपियाँका दरले नगद प्राप्त गरेका छन्। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार विकास साझेदार विश्व खाद्य कार्यक्रम डब्ल्यूडब्ल्यूएफपीले उपलब्ध गराएको नगद सहयोग एकद्वार प्रणाली मार्फत वितरण गरिएको हो। राहत वितरणमा दोहोरोपन हुन नदिन स्थानीय तहसँग समन्वय गरी उनीहरूले पहिचान गरेका प्रभावित परिवारलाई रकम उपलब्ध गराइएको सीआईएनसँग कुराकानी गर्दै राष्ट्रिय विपद तथा जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले बताउनुभयो।
18: रसुवा भोटेकोशीबाट प्रभावित 15 स्थानीय तह जसलाई संकटग्रस्त घोषणा गरिएको थियो त्यो मध्ये सबभन्दा धेरै प्रभावित रसुवा, नुवाकोट र धादिङका 11 स्थानीय तहलाई स्थानीय तहको चाहिँ संघको सहकार्यमा समन्वयमा विभिन्न संघ संस्थाहरूले तत्कालीन राहत त्यसै जीविकोपार्जन तथा राहत त्यसै गरेर वस्तुको सहायता इत्यादि चाहिँ प्रदान सुरुदेखि नै भइराखेको अवस्था छ। र यसै बीचमा चाहिँ रसुवा नुवाकोट र धादिङका 11 स्थानीय तहमा चाहिँ वर्ल्ड फुड प्रोग्रामसँगको चाहिँ सहकार्यमा स्थानीय तहहरूसँग समन्वय गरेर करिब करिब 4108 घरदुरलाई चाहिँ यो चाहिँ जीविकोपार्जन सहायता अथवा चाहिँ तपाईँको चाहिँ वस्तु यो नगद सहायता चाहिँ उपलब्ध गराइएको चाहिँ तथ्याङ्क प्राप्त भएको छ।
14: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा बाँदरले खेतीपातीमाथि खेती बालीमा किसानलाई दुःख दिन थालेपछि वैकल्पिक खेतीको बहस।
19: हाम्रो परम्परागत खेती प्रणाली भन्दा आय आर्जन बढ़ी हुने खालका बाली के लाउन सकिएला? हावा पानीको विविधता पनि छ, त्यसले गर्दा सबै ठाउँमा बाँदरले एकै किसिमले नभइकन विविध किसिमले नोक्सानी गरेको छ।
15: जंगली जनावरले अन्नबाली सखा पारेपछि बाँकेका किसान भने बेसार खेतीमा आकर्षित। सुदूरपश्चिमको बजेटका कारण एमालेभित्र चर्कियो विवाद। चौथो त्रैमासमा 1.54% मात्रै आर्थिक वृद्धि। लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा टना भुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असोज 31 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल टिकापुर कैलाली।
20: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एकछेउ भएर हिँड्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इसारा गरेर मात्र बाटो काट्ने, साइकल होसिया गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौ। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौ र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
21: जानकी गाउँपालिका 1 वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
22: आपन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ, यस्तो अवस्थामा किसानले के गर्ने?
23: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
24: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
22: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
24: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
16: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
15: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
14: आजको गोर्खापत्रको पहिलो पृष्ठमा रत्नपार्क भक्तपुर मेट्रो रेल परियोजनाको अध्ययन शुरू शीर्षकको खबर प्रकाशित छ। काठमाडौँ उपत्यकाको यातायात प्रणाली सुधार गर्न जाइकाको सहयोगमा गुरू योजना
0: तयार पारेको र सोही गुरु योजना अन्तर्गत रत्न पार्क भक्तपुर मेट्रो रेल परियोजना अगाडि बढ़ाइएको छ। अध्ययनले काठमाडौँ उपत्यकाको कुल 77 किलोमिटर सड़क खण्डमा मेट्रो रेल सञ्चालन गर्न मिल्ने देखिएको छ, जसमध्ये कुल 52 किलोमिटरमा आकाशे र 25 किलोमिटरमा भूमिगत मेट्रो रेलको सम्भावना देखिएको छ। हिमाली पर्यटकीय राजमार्गको सम्भाव्यता अध्ययन सम्झौता शीर्षकमा अर्को खबर छ भने भित्रपृष्ठमा बेपत्ताको एकिङ विवरण बुझाउन आग्रह शीर्षकमा भोटेकोशी बाढ़ीपछिको खबर प्रकाशित छ। रसुवाको भोटेकोशीमा गत भदौ 10 गते आएको बाढ़ीमा परि बेपत्ता भएका व्यक्तिको आधिकारिक विवरण एकिङ गर्ने स्थानीय तहलाई प्रक्रिया र समय सीमा तोकिएको छ। भित्रावतीमा पुल बनेपछि पर्यटकको चहल पहल शीर्षकको अर्को खबर प्रकाशित छ भने मतदाता सूचीबाट 3,500 नाम हटाइयो शीर्षकको खबर पनि प्रकाशित छ। त्यस्तै आजको कारोबारको पहिलो पृष्ठमा सरकारको 6 महिनामा पीपीए टुंग्याउने कार्यसूची घोषणामै सीमित शीर्षकको खबर प्रकाशित छ। पीपीए गर्दा त्यसले राज्यलाई कस्तो किसिमको व्यवहार पर्ने हो, निजी क्षेत्रलाई कसरी सम्बोधन गर्ने, साथै आर्थिक पाटो जोड़िएको संवेदनशील विषय भएकाले समेत समय लागेको हो। विद्युत खरिद सम्झौता सम्बन्धी अध्ययन प्रतिवेदनका आधारमा वैज्ञानिक वस्तुनिष्ठ तथा राष्ट्रिय आवश्यकता र प्राथमिकताका आधारमा मापदण्ड तयार गरिएको ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले बताउनु भएको छ। निजी कम्पनीलाई विद्युतीय व्यापारको आश्रय पत्र खुलाउने तयारी पूरा भएको र बिजुलीमा 5% भ्याट हटाउने निर्णय पनि आउँदो मन्त्री परिषद बैठकले गर्ने समेत खबरमा उल्लेख छ। त्यस्तै गत वर्ष चौथो त्रैमासमा आर्थिक वृद्धि दर 4% शीर्षकको खबर प्रकाशित छ। गत आर्थिक वर्ष 2082-83 चौथो त्रैमासमा मुलुकको आर्थिक वृद्धि दर 4% रहेको प्रक्षेपण गरिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले हिजो प्रकाशित गरेको मौसम प्रभाव समायोजन गरिएको तथ्याङ्क अनुसार चौथो त्रैमासमा कुल ग्रास्त उत्पादन आधारभूत मूल्यमा 4% बढ़ेको अनुमान गरिएको हो। यसले 3 दिनमा 1,78,087,000 यात्रु उपत्यकाबाट बाहिरिए शीर्षकको खबर पनि कारोबारको पहिलो पृष्ठमा प्रकाशित छ। त्यस्तै वाणिज्य बैंकहरूको नाफा 6% बढ़्यो शीर्षकको खबर भित्र पृष्ठमा प्रकाशित छ।
24: कान्तिपुर दैनिकमा प्रधानमन्त्रीको भारत भ्रमण मंगसिर दोस्रो साता ठूला परियोजना र पुराना विवाद प्रमुख एजेण्डा शीर्षकमा अनिल गिरीले लेख्नु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको आगामी मंगसिर दोस्रो साता हुने भारत भ्रमणका लागि काठमाण्डु र नयाँ दिल्लीमा तयारी शुरू भएको हो। गत 13 चैतमा सरकारको नेतृत्व सम्हाले यता प्रधानमन्त्री शाहको पहिलो द्विपक्षीय औपचारिक भ्रमण हुन लागेको हो। उच्च कूटनीतिक स्रोतका अनुसार भारत भ्रमणको मिति तय हुन भने बाँकी छ। केही भारतीय र नेपाली संचार माध्यमले शाहले 23-25 नोभेम्बर अर्थात 7-9 मंगसिरमा भारत भ्रमण गर्ने समाचार प्रकाशित गरे पनि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरूले भ्रमणको मिति निश्चित भइ नसकेको दावी गरेको उल्लेख गरिएको छ। भित्री पन्नामा साझा सरोकारलाई सँगै अघि बढ़ाउने सातै प्रदेशको प्रतिबद्धता शीर्षकमा पर्वत तेलले विराटनगरबाट लेख्नु भएको खबर छ। संघीयता कार्यान्वयन सम्बन्धी साझा मागमा प्रदेशहरूबीच समन्वय संस्थागत गर्न सातै प्रदेशका मुख्यमन्त्री सदस्य रहने अन्तर प्रदेश मुख्यमन्त्री साझेदारी मंच गठन गर्ने मुख्यमन्त्री सम्मेलनको निर्णय भएको छ। देउबा पक्षको वडा अधिवेशन अधूरो शीर्षकमा कुलचन्द्र न्यौपाने लेख्नुहुन्छ। समानान्तर महाधिवेशनमा जुटेको कांग्रेसका पूर्व सभापति शेरबहादुर देउबाको समूहले वडा अधिवेशन नै गरिसकेको छैन। कतिपय प्रतिनिधि सभा निर्वाचन क्षेत्र स्तरकै अधिवेशन भइसक्दा पनि अझै 1,243 वडामा अधिवेशन बाँकी रहेको निर्वाचन समितिको भनाई उद्धृत गरिएको छ। भित्री पन्नामा घाँस गोबर गर्ने किसान जब दीक्षित भए शीर्षकमा संगम प्रसाईले सिन्धुलीबाट लेख्नु भएको छ। जीवनमा कहिल्यै उहाँले विद्यालय टेक्नु भएन, औपचारिक शिक्षा पनि लिनु भएन, तर 70 वर्षको उमेरमा प्रमाणपत्र सहित दीक्षित हुँदा कमला सुवेदीको खुशीको सीमा छैन। यो दीक्षान्त कुनै परम्परागत कलेज वा विद्यालयको होइन, पशुपालन सम्बन्धी 4 वर्षको तालिम पूरा गरेपछि उहाँले सिन्धुलीको कमलामाई नगरपालिकामा संचालित कृषक पाठशालाका 48 वटा कक्षा पूरा गरेर प्रमाणपत्र सहित हुनुभयो। अब उहाँको सपना छ उन्नत जातको गाई पालेर छोराले जस्तै राम्रो आमदानी गर्ने, अरू महिलाहरूको बारेमा पनि यो समाचारमा विवरणमा उल्लेख गरिएको छ। नागरिक दैनिकमा इजरायल पठाउने नाममा ठगी शीर्षकमा खबर छ। रमेश धुमाला लेख्नुहुन्छ, नक्कली भूटानी शरणार्थी मुद्दामा जिल्ला अदालत काठमाडौँले गरेको फैसलाको पूर्ण पाठ सोमबार सार्वजनिक भयो। 2077 सालमा नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुली धन्दाबाट शुरू भएको काण्डले पूर्व गृहमन्त्रीदेखि उप प्रधानमन्त्रीसम्मलाई ठान्यो। कांग्रेस महाधिवेशन प्रतिनिधि भरत चौलागाईले मन्त्री परिषदको नक्कली निर्णय देखाएर पैसा उठाएको अनुसन्धानबाट देखिएको छ। यसमा चौलागाईले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको नाम पनि बेचेको उल्लेख गरिएको छ। कर्मचारीको स्वास्थ्य बीमा गराउनु शीर्षकमा अर्को खबर छ भने साइबर ठगी रोक्न बैंकमा अब 24 घण्टा सम्पर्क व्यक्ति रहने बारेमा मधुजंग पाण्डेले लेख्नुभएको खबर छ। दशैं तिहार र छठ पर्वका लामो सार्वजनिक विदामा हुन सक्ने साइबर ठगी तथा विद्युतीय वित्तीय अपराध नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले 24 घण्टा सम्पर्कमा रहने गरी जिम्मेवार व्यक्ति तोक्न बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ। विदाका बेला पनि शंकास्पद कारोबारको विवरण तत्काल उपलब्ध गराउन, ठगीमा प्रयोग भएका खातामा पहिचान गर्न र रकम अन्यत्र स्थानान्तरण हुन नदिन यस्तो व्यवस्था गर्न लागि उल्लेख गरिएको छ। निजी क्षेत्रले पनि अब पाठ्यपुस्तक छाप्न पाउने बारेमा रूबी रौनियारले लेख्नु भएको खबर छापिएको छ। नयाँ पत्रिका दैनिकमा भित्री पन्नामा संघीय सरकारसँग मुख्यमन्त्री सम्मेलनको माग, अविलम्ब प्रहरी कर्मचारी वित्तीय स्रोत र संरचना हस्तान्तरण गर शीर्षकमा खबर छापिएको छ। गणेश लम्सालले विराटनगरबाट लेख्नुभएको हो, 12 दिन ढिलो गरी नेपाल मनसून बाहिरिएको बारेमा खबर छ भने बाढ़ीमा हराएका मकवानपुरका 58 जनाको विवरण प्रमाणीकरण गरिने बारेमा पनि खबर छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। कंगोमा इबोला संक्रमणबाट मृत्यु हुनेको संख्या 4381 पुगेको छ। गत मे 15 प्रकोप घोषणा गरी यता नै 9000 भन्दा बढ़ीमा संक्रमण पुष्टि भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। सार्वजनिक पछिल्लो विवरण अनुसार संक्रमितको कुल संख्या 9066 पुगेको छ। संक्रमित मध्ये मृत्यु हुनेको अनुपात 48.3% रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यद्यपि यसको उपचारका लागि चिकित्सकहरूले नियमित रूपमा परीक्षण गरिरहेका छन्। अन्तर्राष्ट्रिय मुद्रा कोषले साउदी अरबमाथि भएका पछिल्ला आक्रमणले क्षेत्रीय तथा विश्व अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्न सक्ने चेतावनी दिएको छ। मध्यपूर्वमा बढ़दो तनाव र ऊर्जा मूल्यमा भइरहेको वृद्धिले विश्व अर्थतन्त्र समक्ष थप चुनौती सिर्जना रहेको समेत बताइएको हो। बैंकमा जारी आईएमएफ र विश्व बैंकको आर्थिक वार्षिक बैठकका क्रममा आयोजित एक कार्यक्रममा आईएमएफले सो कुरा बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन् र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम यूएनडीपीले विकासशील देशमा लगानी बढ़ाउन र रोजगारी सृजना गर्न दुई विश्वव्यापी पहल शुरू गरेको जनाएको छ। आगामी 15 वर्षमा 1.20 करोड़ युवा श्रम बजारमा प्रवेश गर्ने भए पनि तीमध्ये 80 करोड़ले रोजगारी नपाउने जोखिम रहेकाले केही विषयहरू अप्नाइएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्। यी पहलले विकासशील अर्थतन्त्रमा लगानी परिचालन गर्न, व्यावसायिक वातावरण सुधार र रोजगारीका अवसर विस्तार गर्ने लक्ष्य समेत राखेको बताइएको छ।
24: साझा खबरमा अब खेल खबर। विश्व एसियाली खेलकुदमा पदक जितेका कराते र महिला कबड्डी टोलीका खेलाड़ीको खातामा हिजो सरकारी पुरस्कार रकमको घण्टी बजेको छ। गत शुक्रबार बसेको मन्दिर परिषद बैठकले एसियाडमा काँस्य पदक जितेका खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई तत्काल नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो। जापानको आइची नागोयामा सम्पन्न एसियाली खेलकुदमा नेपालले 2 काँस्य पदक जितेको थियो। कराँतेका तेन्जिङ शेर्पाले व्यक्तिगत तर्फ काँस्य जित्नुभएको थियो भने महिला कबड्डी टीमले पनि काँस्य पदक जितेको थियो। यसपालि पदक जितेका खेलाड़ीले अघिल्लो संस्करणमा पाएको रकम भन्दा कम पुरस्कार पाएको पनि उल्लेख गरिएको छ। यी एभीएम टेबल टेनिस क्लबका रूबिन महर्जन र इभाना थापाले बुधबार हिजो नेपाल युथ टेबल टेनिस च्याम्पियनशीपमा स्वर्ण पदक जित्नु भएको छ। 21 वर्ष मुनिको किंग्स सिंगल्सको बोइजमा रूबिन र गर्ल्समा इभाना विजेता हुनुभएको आजका सबैजसो पत्र पत्रिकाले पनि खबर छापेका छन् र बागमती प्रदेशले 10 राष्ट्रिय खेलकुद प्रतियोगिताका 32 खेलमा पूर्ण टोली सहभागी गराउने तयारी गरेको छ। प्रदेश खेलकुद विकास परिषदका अनुसार बागमतीबाट 656 खेलाड़ीसहित कुल 782 जना सहभागी हुनेछन्। परिषदका सदस्य सचिव दीपक लामाले खेलाड़ी बाहेक प्रशिक्षक, अफिसियल, टोली नेता, उपनेता र मेडिकल टोली गरी थप 126 जना पनि सहभागी हुन लागेको जानकारी दिनुभयो।
0: बादरले नखाने खेतीपातीको सिफारिशमा बिग्रेको जोड र विकल्प कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.

0: होन्डा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डा साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: आफूले सञ्चालन गरेका व्यापार व्यवसाय आफ्नो वडा कार्यालयमा दर्ता नवीकरण गराई कर तिरौं र सभ्य नागरिकको परिचय दिउँ।
2: कर नतिरी व्यापार व्यवसाय गर्नु कानून विपरीत हो। व्यवसाय दर्ता नवीकरण नगर्ने र कर नतिर्ने नागरिकलाई वडा कार्यालयबाट दिइने सेवा सुविधा प्रदान गरिने छैन।
1: टिकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
3: आरक्षण गर्ने नाममा जसरी गलत मान्छेले त्यसको उपयोग गर्छन् त्यस्तै बाघ गैंडा हात्तीलाई आरक्षण गर्न खोजेको हो विशेष जातिहरूलाई। तर सबैले आरक्षणको एकहोरो भयो। मान्छे शहर केन्द्रित भइसकेपछि उनीहरू जनावरको अधिकारको लागि अमुक र अमूर्त कुरा गर्न थाले।
4: अब यो वन्य जन्तु र मान्छे बीचको जुन द्वन्द बढ़िरहेको छ होइन, अब कम गर्नको लागि एउटा त नीति कानूनकै कुराहरू यहाँले भनेको जस्तै त्यसलाई चाहिँ खोलिदिनु पर्यो। के गरिदिनु पर्यो? अब अहिले 3 तहको सरकार छ, उहाँहरूले के गरिदियो भने राम्रो हुन्छ?
3: स्थानीय तहबाट नोक्सानीको तहकिकात गर्ने, एकदम ठिक्क जति चाहिन्छ, जति नोक्सानी भएको हो त्यसको आँकडा स्थानीय सरकारले राख्ने, उसको बजेटले आर्थिक अवस्थाले भ्याउँछ भने त्यहीँबाट क्षतिपूर्ति दिने, होइन भने प्रदेशिक सरकार अथवा केन्द्रीय सरकारले एउटा यस्तो नीति बनाउनु पर्यो जसमा वडा तहका जनप्रतिनिधिहरू अथवा सम्बन्धित क्षेत्रका सुरक्षा निकायहरूको रोहबरमा नोक्सानी भएका मानिसहरूको क्षतिपूर्ति होस् एउटा। अनि दोस्रो चाहिँ नि हाम्रो परम्परागत खेती प्रणाली भन्दा आय आर्जन बढ़ी हुने खालका बाली के लाउन सकिएला? हावा पानीको विविधता पनि छ, त्यसले गर्दा सबै ठाउँमा बाँदरले एकै किसिमले नभइकन विविध किसिमले नोक्सानी गरेको छ होइन। अब भनौँ न, दार्चुला बझाङतिर एक किसिमले नोक्सानी गरेको छ, एक किसिमको जात नोक्सानी गरेको छ भने धनकुटा इलामतिर अर्को जातको छ होइन। मध्य पहाड़ी भागमा एक किसिमको छ भने अलि तराईतिर अथवा चुरेको नजिक अलि फरक छ। कृषिसँग सम्बन्धित कार्यालयसँग समन्वय गरेर सम्बन्धित स्थानीय सरकारले कस्तो बाली लगाउँदा किसानको आमदानी हुन्छ बढ़ी भएको छ भने म र म जस्तै यस्तै वन्यजन्तुमा इच्छा राख्ने अथवा काम गर्ने मान्छेहरू लिएर वृद्धि भएको हो कि होइन, स्थानीय सरकारको सहयोगमा वडा स्तरको सहयोगमा त्यहाँको बाली नाली नोक्सानी बारेमा आँकडा सहित रिकमेण्डेशन गर्न सकियो भने र आँकडा पत्ता लगाइयो भने बढ़ी भएको घटी भएको सबै थाहा हुन्छ।
5: प्राणी शास्त्री डाक्टर मुकेश चालिसीसँग गरिएको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
6: राजदूतको सुनाईमा देखियो संसदीय सर्वोच्चता, प्रस्तावित 2 जनाको नाम अस्वीकृत, 10 जनाको अनुमोदन, प्रहरी कर्मचारी वित्तीय स्रोत र संरचना हस्तान्तरण गर्न मुख्यमन्त्रीको माग,
5: काठमाडौँ प्रहरीमा मात्रै मिटर ब्याज सम्बन्धी 1400 भन्दा बढ़ी उजुरी, सुदूरपश्चिमको बजेटका कारण एमाले भित्रै चर्कियो विवाद, चौथो त्रैमासमा 1.54% मात्रै आर्थिक वृद्धि,
6: जंगली जनावरले अन्न बाली सखा पारेपछि बाँकेका किसान बेसार खेतीमा आकर्षित, बाँदरबाट खेतीपाती जोगाउन वैकल्पिक खेती गर्न विज्ञको सुझाव, फ्लाइ दुवैले 7 महिना थपे पोखरा दुवै उडान तालिका,
5: कंगोमा इबोला संक्रमणबाट 4,000 भन्दा बढ़ी नागरिकको मृत्यु, रोजगारी र लगानी बढ़ाउन यूएनडीपीको पहल, साउदी अरबमाथिको आक्रमणले विश्व अर्थतन्त्रमा असर पार्न सक्ने आईएमएफको चेतावनी,
6: र 10 राष्ट्रिय खेलकुदका 32 खेलमै बागमतीका 656 खेलाड़ी सहभागी हुने, तामझाम बिने एसियाडका पदक विजेतालाई पुरस्कार वितरण, नेपाल युथ टेबल टेनिस च्याम्पियनशीपमा रूबिन महर्जन र इभाना थापालाई स्वर्ण।
5: साझा खबरको अन्त्यमा कार्टुन हामीले यी हिमालय टाइम्समा महेश बस्ताकोटीले चसक्क शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ अहिलेको सरकार र सत्ताधारी दल, जहाँ सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पत्रकारसँग र विभिन्न राजनैतिक भेटघाटमा पनि सरकार ढल्न लागेको भन्ने विषयमा लाग्ने आरोप र त्यसबारेमा नढल्ने बारेमा पटक पटक स्पष्टीकरण दिँदै आउनु परेको छ। सरकारको नेतृत्व प्रधानमन्त्री प्रधानमन्त्रीले गर्ने र पार्टीको नेतृत्व आफूले सञ्चालन गर्ने आफू नै त्यसमा सक्रिय रहने भनेर भन्दै आउनु भएको छ। यहाँ एउटा खुला स्थान छ जहाँ एउटा कुर्सी छ जुन कुर्सी मक्किएर भाँचिन थालेको जस्तो पनि देखिन्छ, पछाडितिर ढल्केको छ। त्यही कुर्सीमा प्रधानमन्त्री बालेन जस्ता देखिने व्यक्ति बसेका छन्। आँखामा चश्मा छ र फरक फर्केर पछाडितिर हेर्दै गर्दा त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जस्ता देखिने व्यक्ति पुगेका छन्। औंलो ठडाउँदै केही भनिराखेका छन्। माथि यस्तो लेखेको छ,
7: सरकार ढल्दै त ढल्दैन, म ढल्नै त दिन्न।
6: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिले लालिल प्रकाशन र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
8: टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जनानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वाडा नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुष 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 091-561-449 सम्पर्क गर्नुहोला। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।
9: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बिहान 6:30 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट ईश्वर साउदको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। कैलालीमा 10 लक्षित विशेष सुरक्षा योजना लागू। जिल्लाका 12 स्थानमा यात्रु सहायता कक्ष स्थापना र 1146 जना प्रहरी परिचालन। टीकापुरमा बाल समृद्धिका क्षेत्रमा काम गर्ने संघ संस्थापित परिचयात्मक कार्यक्रम। बाल समृद्धिका लागि सहकार्य आवश्यक रहेकोमा जोड। जानकी गाउँपालिकामा बर्किमार सुन्ना सुनैना कार्यक्रम शुरू। कार्यक्रम 3 दिनसम्म चल्ने। र विकास र संघीयता सुदृढीकरणमा मुख्यमन्त्रीहरूको साझा प्रतिबद्धता। अब खोज खबर विस्तारमा। बाल समृद्धि र एकीकृत विकासका लागि हातीमालो परियोजनाले टीकापुर नगरपालिका क्षेत्रमा गरिरहेका कार्यबारे जानकारी र परियोजना परिचयात्मक बैठक गरेको छ। टीकापुरमा वर्ल्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा विकासका लागि युवा एकीकृतता एड धनगढ़ी, दिगो विकास समाज भजनी र बाल कल्याण संघ टीकापुरले हातीमालो परियोजना मार्फत काम गरिरहेका छन्। कार्यक्रमका प्रमुख अतिथि कार्यवाहक नगर प्रमुख रामबहादुर नगारजीले पालिकासँग सहकार्य गरेर अघि बढ़ेकोमा धन्यवाद दिँदै तल्लो क्षेत्रका वडामा मात्र कार्यक्रम सञ्चालन भएकाले सबै वडामा कार्यक्रम गरिदिन अनुरोध गर्नुभयो।
1: नगरपालिकाभित्रका जुन बालबालिकाको सवालमा हजुरहरू उहाँहरूको भविष्यको सवालमा जुन एउटा चिन्ता बोकेर टीकापुरका बालबालिकाको भविष्य जुन राम्रो बनाउनुपर्छ भन्ने उद्देश्यका साथ टीकापुर नगरपालिकासँग सहकार्य गरेर हजुरहरू अगाडि बढ़िराख्नु भएको छ। त्यसको लागि पनि म टीकापुर नगरपालिकामा व्यक्तिगतको तर्फबाट हजुरहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यसै गरी जुन 5, 6, 7, 8, 9 गरिराख्नु भएको जुन कार्यक्रम म एउटा टीकापुर नगरपालिका सिङ्गो एउटा जिम्मेवारी पाएको कारण यो 1, 2, 3, 4 देखि 9 वारामा हजुरहरूले यो कार्यक्रम चलाउनु होला र टीकापुर नगरपालिकासम्म समन्वय गरेर एक दुसरासम्म नजुझ्ने गरेर दुईटैसम्म समन्वय गरेर यो कार्यक्रमलाई अझै राम्रो बनाउने प्रयास गर्नुहोला।
0: वडा नम्बर 7 का वडा अध्यक्ष यज्ञप्रसाद नेउपानेले लामो समयदेखि तल्लो क्षेत्रका वडामा काम गरिरहेको बताउँदै बालबालिका किसानको क्षेत्रमा भएका कार्य राम्रा भएका बताउँदै हरेक कार्यमा समन्वयकारी भूमिका आफूहरूले निभाइरहेको आउँदा दिनमा बजेट ल्याउँदा पालिकासँग समेत समन्वय आवश्यक रहेको बताउनुभयो।
2: हामी बालबालिकाको क्षेत्रमा अर्थात् कृषकहरूको क्षेत्रमा तपाईँको आय आर्जन स्वरोजगार बनाउने सवालमा संस्थाहरूको राम्रो भूमिका छ र समन्वय पनि छ। फेरि हिजो गाउँ विकास समितिको संरचना हुँदा पनि हामी सर्वदलीय समितिमा दलगत रूपमा बस्दा पनि हामी समन्वय गरेर गयौं। पछिल्लो समय तपाईँको स्थानीय सरकार गठन भइसकेपछि त्यसपछि पनि हाम्रो समन्वयकारी भूमिका निरन्तर रूपमा रहेको छ। त्यो किसानहरूको बाटोमा आशी बालबालिकाहरूको बाटोमा लगायत विद्यालय क्षेत्र विभिन्न क्षेत्रहरूमा हाम्रो सहकार्य निरन्तर रूपमा भइराखेका छ।
0: निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी ओडले कार्यक्रम गर्दा समन्वय आवश्यक रहेको बताउँदै आगामी दिनमा गर्ने कार्यबारे जानकारी भएको र आउँदा दिनमा प्रतिफललाई ध्यानमा दिएर काम गर्न सुझाव दिनुभयो।
3: विशेष गरी हाम्रो बाल समिति तथा एकीकृत विकास परियोजनाको लागि हातीमालो कार्यक्रमको जुन यहाँ प्रेजेन्टेसन गर्नुभएको छ त्यसको लागि हाम्रो नगरपालिकाको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट एकदमै आभार व्यक्त गर्न चाहन्छु। आगामी दिनहरूमा यहाँले के कति कामहरू गरिरहेको छ त्यसको टार्गेट के हो, बजेट कति छ, ड्युरेसन के छ भन्ने कुराहरू यहाँले प्रस्तुत गर्नुभएको छ। आगामी दिनहरूमा अब यसलाई इम्प्लिमेन्टको कार्य गर्दाखेरि त्यसले ल्याउने आउटपुटको कुराहरूलाई हामी मध्यनजर राखेर नगरपालिकाले पनि अब हाम्रो पोलिसी मेकरमा हाम्रो नगर प्रमुख पनि बोल्नुहुन्छ, त्यसै गरी हाम्रो वडा अध्यक्ष पनि कार्यपालिका सदस्य भएको हिसाबले उहाँले पनि आफ्नो कमिटमेन्ट के गर्नु भएको छ भने आगामी दिनहरूमा त्यस्तो छ भने कुनै कार्यक्रम रिभाइज गरेर भए पनि हामी सेवाको लागि चाहिँ तयार छौँ भन्ने कुराहरू यहाँलाई कमिटमेन्ट गर्नुभएकोले हजुरहरूको पनि अब तपाईँको जो तालुक निकाय छ त्यहाँ पनि यो कुराहरूलाई चाहिँ तपाईँले चाहिँ कन्भे गरिदिनुहुन्छ भन्ने हामीलाई विश्वास गर्दै यहाँहरूले चाहिँ टिका नगरपालिकालाई समृद्ध बनाउन, बाल मैत्री बनाउन र बालबालिकाका क्षेत्रमा काम गर्नलाई जसरी डेडिकेट भएर लाग्नु भएको छ यो इफोर्ट तपाईँको जुन डेडिकेसन छ यो चाहिँ सदैव।
0: महिला बालबालिका शाखा प्रमुख संगीता शाहले बालमैत्री स्थानीय शासन र बाल विवाह मुक्त प्रदेश अभियानमा प्रदेश सरकार रहेको त्यसमा सघाउने खालको बजेट रहेकाले त्यसमा काम गर्नुपर्ने बताउनुभयो।
4: पढ्दैसकै निमित्त बालले मुक्त पढ्दैस बनाउने भनेर पढ्दैसकै नै पहिलो बजेट हेर्नुभयो भने पनि बजेट पनि विनियोजन गरेको छ. उसले चाहिँ स्लोगनै बनाएर लागिरहेको छ नि त पसिनलाई चाहिँ बालले मुक्त बनाउने भनेर लागिरहेको छ होइन. अनि सेयरको कुरा छ त्यो कुरालाई त अलिकति बढी फोकस गरेर जानुहुन्थ्यो भन्ने सोच्थ्यो. यसरी संस्कृति हेर्दाखेरि त्यस्तैमा चाहिँ बजेट कमी छ कि एकदम न्यून राख्नु भएको छ. त्यो चाहिँ एकदमै दुःख लाग्दो कुरा लाग्यो मलाई चाहिँ होइन. मैले बारम्बार यहाँलाई पनि भनेको थिएँ सहकार्यमा जानुपर्छ. त्यो हामीले रिजल्ट नदेखिने ठाउँमा चाहिँ धेरै फोकस भयो कि क्रियाकलापहरू. अब हामी समुदाय स्तरमा ल 50 जनालाई ओर्डिनेसन गर्छौँ त्यसबाट नदिँदा के आयो हामी पनि मापन गर्न सक्दैनौँ कि. हामी चाइल्डमेन्ट के लागि चाहिँ वडामा क्याम्पेनहरू चलाउँला इभेन्टहरू गरौँला होइन. तर कतिजनाले चाइल्डमेन्ट रोकेको त्यो कार्यक्रम पछाडि भन्ने कुरो चाहिँ नदिँदा हामीले न तपाईँले ल्याउन सक्नुहुन्छ न पालिकाले नै त्यस्तो कार्यक्रम गर्यो भने ल्याउन सक्छ होइन. त्यो कुरा चाहिँ भएन होइन. अब आउँदा दिनहरूमा के होस् भन्ने अपेक्षा राखौँ.
0: बाल कल्याण संघका कार्यक्रम संयोजक राधिका गिरीले परियोजनाले टीकापुरको 6, 7, 8, 9 काम गरिरहेको बाल कल्याण संघले एक वर्षमा 33,130 जनालाई सेवा दिएको जानकारी दिनुभयो. दिगो विकास समाज भजनीका बजार संयोजक विनोद शाहले संस्थाले परियोजना मार्फत समुदायमा आधारित 9 संस्था र 9 सहकारी 224 समूहमा काम गरिरहेको सहकारीमा 3,648 शेयर सदस्य रहेका समुदायमा आधारित संस्थामा 4,213 घरधुरी आबद्ध रहेको जानकारी दिनुभयो. उहाँले परियोजनाले पोषण बगैंचा हरियाली प्रवर्धन जीविकोपार्जनका लागि तालिम तथा सहयोग वित्तीय साक्षरता महिलाको कार्यबोझ घटाउन सघाउने कार्यक्रम सघाउने लगायतका कार्य गर्ने गरेको बताउँदै टीकापुरमा जम्मा बजेट 51,50,000 रहेको बताउनुभयो. उहाँले स्थानीय पालिकासँग समन्वय गरेर जीविकोपार्जनमा सघाउन सक्ने बताउनुभयो. यार्ड धनगढ़ीका सामाजिक परिचालक रतनलाल चौधरीले यसअघि टीकापुरमा 6, 7 र 7 पढ़ाई शिविर संचालन दिवा खाजा मेनू निर्माणमा सहजीकरण गरेको बालबालिकाको स्वास्थ्य परीक्षण गरिरहेको जानकारी दिनुभयो. उहाँले यस वर्ष बाल संवाद बालबालिकाको स्वास्थ्य परीक्षण पोसिलो खाना उपभोग बारे जानकारी दिने किचन गार्डन पोषण र बालमैत्री स्थानीय शासन सम्बन्धी कार्यक्रम लगायतका कार्यक्रम गर्ने बताउँदै टीकापुरमा 16,34,500 बजेट रहेको बताउनुभयो. टीकापुर नगरपालिकाका इन्जिनियर नवराज जोशी संघ संस्था शाखा प्रमुख अमृता रावल कृषि शाखा प्रमुख टोप बहादुर विष्ट लगायतले सुझाव दिनुभएको छ. बाल कल्याण संघका अध्यक्ष धनबहादुर विकको अध्यक्षतामा भएको कार्यक्रम संचालन कौशल्या चौधरीले गर्नुभएको थियो. कार्यक्रमको उद्देश्यबारे बाल कल्याण संघका मूल्याङ्कन अधिकारी हरिप्रसाद जोशीले दिनुभएको थियो. जानकी गाउँपालिकामा बर्किमार सुन्ना सुनैने कार्यक्रम शुरू भएको छ. जानकी गाउँपालिकाको आयोजनामा भएको कार्यक्रम हिजोबाट शुरू भएको हो. कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले बर्किमारको संरक्षण होस् भन्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरेको बताउनुभयो. अध्यक्ष चौधरीले जानकी गाउँपालिकाले थारू संस्कृति र संस्कारको संरक्षणका लागि विभिन्न किसिमका कार्यक्रमहरू पनि सञ्चालन गर्दै आइरहेको बताउनुभयो. 3 दिनसम्म सञ्चालन हुने कार्यक्रममा मुख्य वाचक चन्द्र प्रसाद चौधरी, सहायक वाचकमा जग्गु प्रसाद चौधरी र जगवीर चौधरी रहनु भएको छ भने सोम डेमन डौरा मुख्य व्याख्याकर्ता रहनु भएको छ. पहिलो दिन बर्किमारका 3 पैढार गाइएको सोम डेमन डौराले जानकारी दिनुभयो. यो कार्यक्रममा 12 पैढार गाइने उहाँले बताउनुभयो. वडा नम्बर 7 वडा अध्यक्ष कमल महतोले स्वागत गर्नुभएको कार्यक्रम संचालन नेत्र प्रसाद जयसीले गर्नुभएको थियो. खोज खबरमा कैलालीमा 10 लक्षित विशेष सुरक्षा योजना लागू लगायतका खबर बाँकी नै छन्. सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम.

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: ओइ बहिनी, घरमा बत्तीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
1: किन टाढा जानु दिदी, जमारा पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
2: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्?
1: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
2: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
1: हो नि, तपाईँलाई पनि घर, कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
2: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, सम्पर्क नम्बर 9848 59 67 33 र 9851 18 82 46।
3: घर परिवारमा सबै बिरामी, आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि पक्राउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकला सुका हुन्छ र कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो, कसो कालले छिटो नलाग्यो।
4: होइन चाइनाको माइलो के बर्बर बर्बर कराइरहेछ, के भएको छ तलाई?
3: हेर्नु न, साह्रै समस्या पर्यो क्या, कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको छ, त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्यो लाग्यो हुन्छ, खानै सक्दैन।
4: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो।

0: 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अरेल्ला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चप्की, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
2: अरेल्ला सुन चाँदी पसल बलभद्र चोक टिकापुर, एलएन मेडिकल अगाडि, सञ्चालक खुमरा सुनार। सम्पर्क मोबाइल नम्बर 9810635347।
3: विश्रामपछि खोज खबरमा स्वागत छ। अब बाँकी खबर। यति बेला नेपालीहरूको महान पर्व विजया दशमी हाम्रो घर आँगनीमा भित्रिसकेको छ। यो समयमा घर छोडेर कामको सिलसिलामा देश बाहिर र देशका विभिन्न स्थानमा गएका नागरिकहरू घर फर्कने गरेका छन्। त्यसले गर्दा अन्य समयको भन्दा यो बेला मानिसहरूको सबै ठाउँमा चहलपहल पनि बढ़ेको देखिन्छ। मानिसको चहलपहल बढ़ने भएकाले सुरक्षा चुनौती पनि थपिने गर्छ। यस्तै विषयमा मैले जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमले सिन्हालाई दशैंलाई लक्षित गरेर प्रहरीले कसरी काम गरिरहेको छ कैलालीमा भने सोधेको छु।
4: अहिले हामीले अब विशेष गरेर चाडपर्व लक्षित सुरक्षा योजना सोही अनुरूप हामीले एकदमै जनचेतनामूलक कार्यक्रम पनि गरिरहेका छौँ। कसरी आफू सुरक्षित रहने, कसरी कुनै पनि घटना घटनाबाट आफूलाई बचाउने भन्ने कुरामै बढी फोकस छ हाम्रो। अहिले हाम्रो कैलाली जिल्ला अन्तर्गत जुन अब चाडपर्वको बेला एकदमै आवत जावत गर्नुहुन्छ, एक ठाउँबाट अर्को ठाउँ जानुहुन्छ, जस्तै काठमाडौँबाट यता आउनुहुन्छ या हाम्रो कैलाली जिल्लाबाट पनि बाहिर जाने, विशेष गरी हाम्रो सुदूरपश्चिमका पहाड़ी जिल्लामा जो यात्रा गर्नुहुन्छ उहाँहरूलाई सहज होस् भनेर हामीले कैलाली जिल्लाभरि हामीले यो 12 यात्रु सहायता कक्षको स्थापना गरेका छौँ, जहाँबाट कुनै त्यस्तो यात्रुहरूलाई कुनै समस्या पर्यो या कुनै कुरामा ठगिनु भयो उहाँहरू भाडा दरमा या अन्य कुराहरूमा कुनै समस्या पर्यो भने सो यात्रु कक्षमा जानकारी गराएर आफ्नो समस्या समाधान गर्न सक्नुहुन्छ। त्यसै गरी अरू भनेको हामीले अहिले हामीले चाडपर्व लक्षित गरेर नै विशेष गरी हामीले यो कैलाली जिल्लामा हामीले 1146 जना प्रहरी कर्मचारी खटाएका छौँ। कतिपय पैदल गस्ती, कतिपय हाम्रो मोबाइल गस्तीहरू, क्विक रेस्पोन्स टिमहरू, सादा पोसाकका गस्ती, यी कुराहरू छन्। रात्रिकालीन गस्ती छ, दिवाकालीन गस्तीहरू सबै मिलाएर हामीले ड्युटीहरू परिचालन गरिरहेको अवस्था छ। विशेष गरेर त अब यो घर छोडेर जानुहुन्छ जो केही दिनको लागि आफ्नो घर यही कैलाली जिल्ला अन्तर्गत र आफू त्यही छोडेर या कसै पनि नभएर जुन छोडेर जानुहुन्छ, लक गरेर जानुहुन्छ, उहाँहरूलाई चाहिँ आफूसँग केही त्यस्तो बहुमूल्य सामानहरू छ, सुन चाँदी, गहनाहरू, पैसाहरू छ भनेपछि सकेसम्म अहिले त विभिन्न ब्याङ्कमा लकरको सुविधाहरू छ, लकरको युज गर्न सक्नुहुन्छ उहाँहरूले। त्यसै गरेर अब ट्राभल गर्दै हुनुहुन्छ भने चाहिँ नजिकको प्रहरी युनिटलाई पनि जानकारी गराउन सक्नुहुन्छ, हामी यो प्रयोजनको लागि यति दिनको लागि जाँदैछु भनेर जानकारी गराइदियो भने प्रहरीलाई पनि सहज हुन्छ समुदायको त्यसमा घरहरूलाई निगरानी गर्नलाई, सुरक्षा प्रदान गर्नलाई भन्ने कुराहरू नै छ।
5: जस्तै अब कैलालीमा 12 युनिट सहायता कक्षहरू, 12 ठाउँमा चाहिँ सहायता कक्षहरू राख्नु भएको छ होइन, सहजीकरणको लागि यी कुन कुन ठाउँमा छन् भन्ने के छ?
4: कैला जिल्लामा मुख्य हाम्रो बस स्टपहरूमा छ, जस्तै तीरनगरमा भनौँ न भन्साको बोर्डरकै उसमा छ, धनगढीमा छ, अतरिया, लम्की, सुखर, टिकापुर लगायत त्यस्तै बज्ने बस पार्क भन्ने हामीले जुन पहिचान गरेका छौँ, बस्ती स्थानहरूमा हाम्रो यो 12 यात्रुसारा कक्षहरू स्थापना भएको छ। यसमा त कतिपय अब उहाँहरू आफ्नो उहाँहरूको आफ्नो रमाइलोको लागि, आफन्त भेटघाटलाई या चाडपर्व मनाउनु लागि त उहाँको त्यो आफ्नो स्वतन्त्र हो, अधिकारको कुराहरू पनि छ, तर सँगसँगै एउटा कर्तव्य के निभाइदिनुहोस् भनेपछि प्रहरीलाई जानकारी गराइदिँदा या छिमेकीलाई जानकारी गराइदिँदा त्यसले घटना घटनाबाट जो उहाँहरू बस्नुहुन्छ त्यसो कुनै पनि प्रकारको क्षति हुँदैन भन्ने कुराहरू नै हो। यसमा मैले अब जो यात्रा गर्दै हुनुहुन्छ उहाँलाई चाहिँ हाम्रो प्रहरीहरूलाई नजिकको प्रहरी युनिटलाई जानकारी राख्दा प्रहरीलाई पनि सहज हुन्छ, त्यस्तो घटना घटनाबाट उहाँहरू सम्बन्धित व्यक्तिहरू पनि जोगिनुहुन्छ भन्ने नै हो। विशेष गरी चाडपर्वलाई र मनोरञ्जनको नाममा जुवातास खेल्ने एकदम मेन गरेर विशेष गरेर जुवातासै हो, जुवातास खेल्ने, अत्यधिक मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने र त्यसले गर्दा अब आफ्नो जीवनको पनि क्षति हुने, अङ्ग भङ्ग हुने कुराहरू पनि एकदमै यो चाडपर्वले गर्दा ती कुराहरूको पनि एकदम जोखिम रहन्छ। यस्तो बेलामा आफूलाई एकदमै आफू सचेत भएर रमाइलोको नाममा अब यो अनावश्यक मापसी गरेर सवारी साधन नचलाउन अनुरोध गर्दछु। त्यसै गरी जुवातासहरूबाट पनि टाढै रहन मैले सबै हाम्रो कैलाली जिल्ला अन्तर्गतमा रहने सम्पूर्ण मानवहरूमा अनुरोध गर्दछु।
3: अब बाँकी खबर। विकास साझेदारीलाई सुदृढ़ बनाउँदै संघीयता कार्यान्वयन, प्रदेश अधिकारको पूर्ण प्रयोग र सन्तुलित विकासका लागि मुख्यमन्त्रीहरूले साझा प्रतिबद्धता व्यक्त गर्नुभएको छ। विराटनगरमा हिजो सम्पन्न मुख्यमन्त्री सम्मेलनमा सहभागी प्रदेशका मुख्यमन्त्रीहरूले संघीय सरकारसँग प्रदेशको अधिकार कार्यान्वयनका लागि आवश्यक नीतिगत तथा कानूनी सुधार गर्न माग गर्ने प्रतिबद्धता जनाएका छन्। सम्मेलनले संघीयता कार्यान्वयन तथा संविधान प्रदत्त प्रदेश सरकारको अधिकार

0: पूर्ण रूपमा प्रयोग, कार्य जिम्मेवारी स्पष्ट र बाँकी अधिकार हस्तान्तरणका विषयमा संघीय सरकार समक्ष साझा धारणा प्रस्तुत गर्ने निर्णय गरेको छ। त्यसका लागि संघीय कानून निर्माण तथा संशोधन कार्य, विस्तृतीकरणको पुनरावलोकन र प्रशासनिक संहिताको प्रभावकारी कार्यान्वयनलाई प्राथमिकतामा राखिएको छ। प्रदेश प्रहरी प्रशासन तथा सुरक्षा, संघीय कार्यालयका सम्पत्ति, दायित्व र अभिलेख हस्तान्तरण गरी प्रशासनिक दोहोरोपना हटाउने, वित्तीय संघीयताको प्रभावकारी कार्यान्वयन तथा प्राकृतिक स्रोतको बाँडफाँडका विषयलाई पनि साझा प्रतिबद्धतामा समेटेको छ। अन्तर प्रदेश स्तरीय आयोजना तथा पूर्वाधार विकास, आयोजना र कार्यक्रमको तहगत स्पष्टता, जग्गा प्राप्ति तथा उपयोग, वन क्षेत्रको उपयोग र कानूनी प्रावधान, शैक्षिक संस्था सञ्चालन तथा व्यवस्थापन र स्वास्थ्य सेवा व्यवस्थापनमा देखिएका नीतिगत तथा कानूनी जटिलता समाधान गर्न पनि संघीय सरकार समक्ष विषयवस्तु प्रस्तुत गरिने जनाएको छ। मुख्यमन्त्रीहरूले साझा प्रतिबद्धता पत्र चाँडै प्रधानमन्त्री समक्ष बुझाउने बताएका छन्। खोज खबरमा जनआवाज र अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
1: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हार्दिक सुनचाली पसलमा छक्के तिलहरी, माइले तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
2: हार्दिक सुनचाली पसल, सरकारी अस्पतालको हित्री रोड, सञ्चालक शंकर साहू, सम्पर्क नम्बर 9848421974।

0: कबू का पिए रही था, कबू पेंसिल ले रही था, कबू झोले फटाका आजी था, का कना हो बाबा के ओष्ट पाटिन गतिलो ठाउँ से झोला आनले से तो लड़का सामान नहीं हरे।
1: ओहो, ये बुढ़ा लिख में का हुई थी, जरम भर भर बराई थी रहत।
0: का हुई कबू लड़का कॉपी हेरा कई था, कबू पेंसिल हेरा कई था, कबू झोले फटा कई था, बढ़िया ठाउँ से झोला लाना नहीं चिक ठो।
1: अरे कहाँ से ना नाम था,
0: कहाँ से लन बो, वो तो कहाँ टीकापुर में रलक रख गई झोला उद्योग में से, वहाँ झिंगरान दीदी कटरा सुगर झोला आनला बाटी, ना कबू लड़का कहाँ पिए रही थी, ना कबू पेंसिल रही थी, ना झोला फाटल हुई थी, कई एक आनल झोला दस कटरस बाटी, ये बुरहक ढंग कबू पसल छान कर ना झोला नहीं आना से आकर ठुई।
1: लिया लिया मैं अब नहीं जाइबू रख गई झोला उद्योग में, रख गई झोला उद्योग, झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत, जैसे स्कूल बैग, कैरिंग बैग, फाइल बैग, लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए, पुरान बिगड़ा झोला है मरमर फेंकरा जाए, एक चोट सेवा करना मौका जरूर देवी।
2: प्रोपराइटर राम प्रसाद रतगैया, संपर्क मोबाइल नंबर 98484-22373।
3: पेट संबंधी संपूर्ण समस्या के उपचार तत्काल पॉलिक्लिनिक प्रणाली टीकापुर में,
4: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधि द्वारा गरिने,
3: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
4: महिनाको महिनावारी गडबडीको समस्या,
3: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
4: पेट सम्बन्धी सम्पूर्ण समस्या,
3: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
4: ईसीजी सेवा,
3: डिजिटल एक्सरे सेवा
4: र प्रयोगशाला ल्याब सेवा।
3: फोन नम्बर 98484-27359 र 98-48-42-73-59। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टीकापुर जालपा देवी मन्दिर नजिकै।
5: ए भनेदेखि सबै कुरा पाउने रहेछ, लु भन त बाउ के पाउँछ त्यहाँ?
6: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
7: ए एभ्रिलाको कुरा गरेको हो, त्यो त मलाई पनि थाहा छ, त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
8: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
5: भनेदेखि सबै कुरा पाउने रहेछ।
9: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
10: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स,
11: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
3: प्रोप्राइटर पुष्पराज देवकोटा, सम्पर्क फोन नम्बर 98484-46673 र 98-14-68-02-04।
12: विश्राम पछि खोज खबरमा पुनः स्वागत छ। अब बाँकी खबर। हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ, जसको प्रभावले हाल देशका हिमाली र पहाड़ी भूभागमा आंशिक बादल लागेको छ। तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो देशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्ने, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ। देशको बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा तथा कोशी र बागमती प्रदेशका हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक दुई स्थानमा पनि मध्यमसम्मको वर्षाको सम्भावना छ। आज राति देशको हिमाली भूभागमा साधारणतया बादल लाग्ने र पहाड़ी भूभागमा आंशिक बादल लाग्ने र तराई भूभागमा मुख्यतया मौसम सफा रहनेछ। देशका हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। खोज खबरमा अब पालो जनआवाजको। गाउँघरमा दशैं शुरू भएको छ। दशैंका समयमा अधिकांश संग दक्षिणाको रकम हुन्छ। आजको जनाज हामीले दशैंको समयको दक्षिणा के काममा खर्च गर्नुहुन्छ भनी केही किशोरीहरूलाई सोधेका छौं।
13: नमस्ते, मेरो नाम सिर्जना बजगाई। म चाहिँ दशैंको दक्षिणा भएपछि चाहिँ आफ्नो कामको लागि जथाभावी खर्च गर्दिन, सेभ गर्छु, अनि केही कुरा आफूलाई चाहिएको छ भने चाहिँ त्यसैमा युज गर्छु म चाहिँ दशैंको पैसा।
14: नमस्ते, मेरो नाम भगवती कुमार। म चाहिँ दशैंको दक्षिणा चाहिँ चाहिने कुरामा चाहिँ खर्च गर्छु। दक्षिणाले चाहिँ म अब कलेजको चाहिने सामानहरू, कापी कलम यस्तै चाहिँ किनेर चाहिँ सक्छु। अब हामीलाई चाहिने कुरामा त्यही अब कहिलेकाहीँ खाजा खान, चप्पल लुगाहरू किन्न, त्यहीमा चाहिँ खर्च गर्छु। अनास्ते कुरामा चाहिँ हामी खर्च गर्दैनौँ।
15: नमस्ते, मेरो नाम दमन्ती ठकुन्ना। म चाहिँ मेरो दसैँको दक्षिणा चाहिँ राखिराख्छु होइन, जति बेला चाहिँ मलाई जस्तो घरबाट पैसा दिँदैन त्यति बेला मात्र युज गर्छु आफ्नो खानेकुरामा, अर्थात् केही चाहिने कुरामा। अनि जस्तै सडनली केही कुराहरू सक्यो भने चाहिँ कपी प्यान केही कुरा यस्तो सकेपछि चाहिँ त्यो टाइममा चाहिँ म युज गर्छु। मेरो महिलाहरू चाहिँ महिनावारी हुन्छ नि, अब त्यो बेला चाहिँ अब हुँदाखेरि चाहिँ अब पैसा दिनु म यो किन्छु सेफ्टी भन्नलाई भन्न सकिन्न। त्यो टाइममा चाहिँ अब त्यस्तो पैसाहरू सेभ गरेर राखेर अनि फेरि आफै किन्छ हामीहरू, अनि सजिलो हुन्छ हामीहरूलाई।
16: नमस्ते, मेरो नाम आकृति हो सर। मैले चाहिँ दसैँको पैसा चाहिँ फजुल खर्च नगरी आफूलाई चाहिने अत्यावश्यक सामग्रीहरू किन्नको लागि, कपी पेन पेन्सिल कलेजको लागि, अनि खाजा साजा खानको लागि, अब कहीँ कतै घुम्न जानको लागि पनि अब प्यारेन्ट्ससँग माग्नु भन्दा चाहिँ आफ्नो सेभिङ गरेको पैसा या त दसैँको पैसा युज गर्छु, अरू फजुल खर्च चाहिँ गर्दैन।
12: यसै जनावरसँगै खोज खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। कैलालीमा दशैं लक्षित विशेष सुरक्षा योजना लागू, जिल्लाका 12 स्थानमा यात्रु सहायता कक्ष स्थापना र 1146 जना प्रहरी परिचालन। टीकापुरमा बाल समृद्धिका क्षेत्रमा काम गर्ने संघ संस्थापित, परिचयात्मक कार्यक्रम, बाल समृद्धिका लागि सहकार्य आवश्यक रहेकोमा जोड। जानकी गाउँपालिकामा बर्कीमार सुन्न सुनैना कार्यक्रम शुरू, कार्यक्रम 3 दिनसम्म चल्ने। र विकास र संघीयता सुदृढीकरणमा मुख्यमन्त्रीहरूको साझा प्रतिबद्धता। हवस् त, अहिलेलाई खोज खबर यति नै। प्राविधिक मित्र छविलाल चौधरीलाई धन्यवाद दिँदै अहिलेको खोज खबरबाट म ईश्वर साउद विदा हुन्छु। सामुदायिक रेडियो टीकापुर एफएम सुन्दै गर्नुहोला। नमस्कार।

0: झरी र बाढ़ीको मौसममा ओभानो ठाउँ खोज्दै सर्पहरू जमीन बाहिर निस्किन थाल्छन्। यस्तो बेला सर्पले टोक्न सक्ने भएकाले यी कुराहरूमा चनाखो हुने गरौं। सुत्ने बेला झुल लगाउने, घर वरपर सर्प लुक्न सक्ने ठाउँको पहिचान गर्ने र ख्याल राख्ने, राति हिँड्दा लट्ठी बोकेर र टर्च लाइट बालेर हिँड्ने, सकेसम्म झाडीतिर नजाने र बाहिर हिँड्दा हात खुट्टा पूरै छोपिने गरी लुगा लगाउने, घुँडासम्म आउने कम्बोट लगाएर जाने, ढुङ्गाको पर्खाल, लडेका काठ, दाउराको चाङ उठाउँदा वा चलाउँदा विशेष ध्यान दिने, मुसा, छेपारो, भ्यागुता धेरै देखिने ठाउँमा सर्प आउने सम्भावना बढ़ी हुन्छ। सर्पले टोकिहाले धामी झाँक्री कहाँ नगई जति सक्दो चाँडो बिरामीलाई अस्पताल वा सर्पदंश उपचार केन्द्रमा पुर्याउने। बेलैमा होसियार भए आफू पनि बचिन्छ, अरूलाई पनि बचाउन सकिन्छ।
1: टिकापुर नगरपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
2: छिच्छी, कस्तो गनाएको, इनका सन्तानले टोयलेट गनाएरै मार्ने भए, फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
3: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाइ सेवा छँदैछ नि।
2: कता छ त त्यो?
3: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
2: फोन नम्बर कति हो भाइ?
3: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620203000 हो, अर्को पनि छ 98653629026।
4: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्पी, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97620203000 र 98656920026।
5: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण शिक्षा प्रेमी, अभिभावक, शिक्षक, विद्यार्थी, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। जनप्रकाश आधारभूत विद्यालय टिकापुर 4 बाङमारा, प्रधानाध्यापक रघुनाथ उपाध्याय।
6: हिन्दूहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा उज्यालो बहुउद्देश्यीय सहकारी संस्था शक्तिका सम्पूर्ण शेयर सदस्य, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: साथै उज्यालो बहुउद्देश्यीय सहकारी संस्था शक्तिले गुणस्तरीय मलखाद, बिउ बिजन, बिक्री वितरण गर्नुका साथै ट्रयाक्टरद्वारा धान, गहुँ, मकै, थ्रेसिङ, खेत जोताई, बिउ छर्ने काम, धान गहुँ काट्नलाई कम्बाइन हार्वेस्टर सेवा प्रदान गरी कृषि कार्यमा लाग्ने लागत खर्च घटाई आमदानी बढ़ाउने काममा पनि सघाइरहेको जानकारी गराउँदछौ।
6: यो मौकाको फाइदा उठाउन हुन पनि सम्पूर्ण कृषकहरूलाई हार्दिक अनुरोध गर्दछौ।
7: अध्यक्ष प्राङ्कुश चौधरी, व्यवस्थापक रामकृष्ण चौधरी एवं सम्पूर्ण उज्यालो बहुउद्देश्यीय सहकारी संस्था परिवार, टिकापुर 6 शक्ति कैलाली।
8: दमकल बिग्रेको सूचना। टिकापुर नगरपालिकाको दमकल बिग्रेर मर्मतको लागि धनगढ़ी लगिएको र मर्मत भएर नआउँदासम्म दमकलका सेवाहरू प्रदान गर्न टिकापुर नगरपालिका असक्षम रहेको सम्पूर्ण सेवाग्राहीमा जानकारी गराउँदछौ। टिकापुर नगरपालिका।
9: चाडपर्वको रमाइलो, आफन्तको भेटघाट अनि स्वादिष्ट परिकारको मिठो स्वादमा दशैंको खुशी होस् या दीपावलीको उमंग, परिवार र साथीभाइसँग रमाइलो गर्दै बिरियानी हाउसमा स्वादको मजा लिनुहोस्। बिरियानी हाउसमा स्पेशल हैदराबादी दम बिरियानी, इडली, डोसा, फ्राई राइस, मोमो, कम्बो बिरियानी, कम्बो सेट, उत्पा, उदिन ओडा पाउनुका साथै दशैं र दीपावलीको विशेष अवसरमा चिकन रु 200, मटन 300 पाइन्छ।
6: साथै विजयादशमी तथा शुभ दीपावलीको अवसरमा बिरियानी हाउस परिवारको तर्फबाट सम्पूर्ण ग्राहकवर्ग, इष्टमित्र, शुभचिन्तक, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
9: बिरयानी हाउस टिकापुर एक पुरानो बलभद्र चोक बुच्चर भएको लाइन संचालक सूर्य प्रकाश आचार्य फोन नम्बर 97 47 82 73 74।
10: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। साथै धीरु चाउमिन उद्योगमा चाउमिन सस आफ्नै उद्योगद्वारा उत्पादित गरिने भएकाले होटल रेस्टुरेन्ट र खाजाका लागि सम्पर्क गर्नुहोला। स्थान सिद्धार्थ होटल अगाडि टिकापुर कैलाली। संचालक नारायण तिमी सैना। सम्पर्क नम्बर 97 62 48 36 44।
11: विजयादशमी तथा शुभ दीपावली 2082 को पावन अवसरमा अछाम टेलर्स सबै उपभोक्ता आफन्तजनहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।
12: आधुनिक डिजाइनका लेडिज जेन्ट्स सुट कोट पाइन्ट नेपाली दौरा सुरुवाल सफारी सुट सिलाउनुका साथै स्वदेशी तथा विदेशी ब्रान्डका रेडीमेड सर्ट पाइन्ट दौरा सुरुवाल कोट पोसाकहरू सुपथ मूल्यमा पाइन्छ। सेवा गर्ने मौका दिनुहोला।
11: संचालक मीन बहादुर थनाल अछाम टेलर्स बलभद्र चौक टिकापुर। फोन नम्बर 98 5 85 53 333 र 98 4 83 23 475।
13: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
7: श्रोतावृन्द नमस्कार। सामुदायिक रेडियो टीका प्रएफएमको पर्वतीय प्रस्तुति आजको दिनमा यहाँलाई स्वागत छ। आज मिति 2083 साल असोज महिनाको 29 गते बिहिबार, तदनुसार अक्टोबर 15 तारीक सन् 2026। यो प्रस्तुतिमा हामी हरेक दिन तपाईँको आजको राशिफल, तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना, टीकापुर र आसपासमा हुने सार्वजनिक कार्यक्रम र सामुदायिक रेडियो टीकापुर एफएमबाट आज प्रसारण हुने कार्यक्रमको जानकारी प्रस्तुत गर्दछौ। अब हामी प्रस्तुत गर्दैछौ ज्योतिषी लक्ष्मीप्रसाद बरालले तयार पार्नुभएको तपाईँको आजको राशिफल। सर्वप्रथम मेष राशि। मेष राशि हुनेहरूको लागि कार्यक्षेत्रमा परिस्थिति अनुसार निर्णय लिनुहोला। व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा सफल रहनेछ। वृष राशि हुनेहरूको लागि नोकरी वा पेशामा साहसिक कार्य गर्ने समय रहेको छ। कार्यक्षेत्रमा जिम्मेवारी बढ्नेछ। मिथुन राशि हुनेहरूको लागि व्यवसायबाट राम्रो उपलब्धि हासिल हुनेछ। कार्य गर्ने अवसर रहेको छ। कर्कट राशि हुनेहरूको लागि मान सम्मानमा वृद्धि हुनेछ। आँटेको कार्य पूरा गर्न सकिएला। भविष्यलाई लिएर निर्णयहरू बन्नेछन्। सिंह राशि हुनेहरूको लागि परिवारको आवश्यकता पूर्तिको लागि धन खर्च हुनेछ। वैदेशिक रोजगारमा सफलता मिल्नेछ। कन्या राशि हुनेहरूको लागि कार्यक्षेत्रमा बाध्यताले गर्दा कार्य समयमा सम्पादन नहोला। नोकरी वा पेशामा हजुरको प्रभाव बढ्नेछ। तुला राशि हुनेहरूको लागि आफ्नो काम र सोचमा आत्मविश्वास बलियो रहनेछ। कार्यक्षेत्रमा नयाँ योजना बनाउने अवसर मिल्नेछ। वृश्चिक राशि हुनेहरूको लागि आज यहाँहरूको लागि खर्च नियन्त्रणमा राख्नु आवश्यक छ। विवादास्पद कार्यबाट जोगिनुहोला। धनुराशि हुनेहरूको लागि साथी र सहकर्मीको सहयोग लाभदायक हुनेछ। कार्यक्षेत्रमा लगनशीलताले कार्य सफल हुनेछ। मकर राशि हुनेहरूको लागि जिम्मेवारी पूरा गर्दा मान सम्मान बढ्नेछ। कार्यक्षेत्रमा स्थिरता र प्रगति देखिने दिन आउने हो। कुम्भ राशि हुनेहरूको लागि कार्यक्षेत्रमा सुनौलो अवसर प्राप्त हुनेछ। नोकरी वा पेशामा सकारात्मक परिणाम र पदोन्नतिको योग बनेको छ। र अन्त्यमा मीन राशि हुनेहरूको लागि आज यहाँहरूको लागि स्वास्थ्य र मानसिक शान्तिमा ध्यान दिनु आवश्यक छ। आज अनावश्यक यात्रा नगर्नुहोला। हामीले तपाईँलाई सुनायौं तपाईँको आजको राशिफल। राशिफलमा जुनसुकै कुरा भने पनि तपाईँले आजको दिन कसरी बिताउने भन्ने कुरा तपाईँकै हातमा छ। राशिफलपछि सुनाउनेछौ तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना। जन्मदिनको शुभकामनाका लागि तपाईँ स्टुडियोको फोन नम्बर 091-5-61-255 मा फोन गरेर टिपाउँदै गर्नुहोला। त्यतिन्जेलसम्म सुन्दै गर्नुहोला यो सुरेश।

स्वदेशकानपछि अब सुनौ आज सामुदायिक रेडियो टीकापुर एफएमबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा। अहिले 7:30 बजे हाम्रो टीकापुर, 8 बजे राष्ट्रभक्तिका गीतहरू, 9 बजे थारू भाषामा खोज खबर, 10 बजे लोकदोहोरी गीतहरू, 11 बजे आधुनिक गीतहरू, 12 बजे मध्याह खबर, 12:20 बजे लोकगीतहरू, 1 बजे मजेरी, 41 बजे नेपाली थारू मिक्स गीतहरू, 3 बजे हाम्रो टीकापुर पुनः प्रसारण, 3:30 बजे सुपर हिट थारू गीतहरू, 5 बजे थारू भाषामा खोज खबर, 5:30 बजे थारू नेपाली मिक्स गीतहरू, 6 बजे खोज खबर, 7 बजे कर्णालीका भाका, 7:30 बजे साझा खबर, 8:45 बजे बीबीसी नेपाली सेवा र रात्रि 9:55 बजेको खबर संक्षेपसँगै रात्रि 10 बजे आजको हाम्रो सम्पूर्ण प्रसारण सेवा पूरा हुनेछ। हवस् त आजलाई आजको दिन यति नै, भोलि बिहान आज झै विभिन्न प्रस्तुति लिएर आउनेछौ। सामुदायिक रेडियो टीका पुर एफएम सुन्दै गर्नुहोला। प्राविधिक मित्र छपिलाल चौधरीलाई धन्यवाद दिँदै म ईश्वर साउत पनि बिदा हुन्छु। नमस्कार, तपाईँको आजको दिन शुभ हो।

0: राखी सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदी बहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ चिकन राइस, अण्डा राइस, भेज राइस, चिकन मोमो, भेज मोमो, चाउमिन, कोदोको मोमो, छोला समोसा, बोइल अण्डा आदि पाइन्छ। सेवाको मौका अवश्य दिनुहोला।
1: बाजेको खाजा घर टिकापुर एक पुरानो ट्रिनिटी स्कूल भएको घरमा सञ्चालक चक्र प्रसाद उपाध्याय, सम्पर्क नम्बर 9842251373।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9584899213, इमेल ocmctikapur@gmail.com।
6: वीरेन्द्र विद्या मन्दिर क्याम्पस टिकापुरमा स्नातक तह प्रथम वर्षमा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
7: हिन्दूहरूको महान पर्व बड़ा दशैं, शुभ दीपावली र छठ पर्वको शुभकामना सहित विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर प्रत्यायन कृतक तथा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त वीरेन्द्र विद्या मन्दिर क्याम्पस टिकापुरमा स्नातक तह प्रथम वर्षमा व्यवस्थापन संकाय बीबीएस तर्फका सबै अनिवार्य विषयहरू र शिक्षाशास्त्र संकाय बीएड तर्फ अंग्रेजी, नेपाली, संख्या र स्वास्थ्य शिक्षा विषयमा नयाँ विद्यार्थी भर्ना जारी रहेको सहर्ष जानकारी गराउँदछौ।
6: कक्षा सञ्चालन कार्तिक 30 गते बिहान 6:45 बजेदेखि।
7: थप जानकारीका लागि सम्पर्क नम्बर 091-65-949 र 98-584-20-949।
6: क्याम्पस प्रमुख वीरेन्द्र विद्या मन्दिर क्याम्पस टिकापुर कैलाली।
0: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
8: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै, सीजी कम्पनीको वाइवाई जिंक 15 रुपियाँमा एक पेटी रूपान्ते 60 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
9: मैले त एक पेटी चाउचाउ रु 600 किने।
8: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ, र त्यस्तै रु 25 क्लासिक चाउचाउ र 35 चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाइवाईमै किन हाल्ने? 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाइवाई सीजी कम्पनीको, र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुहोस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता
9: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड टिकापुर कैलाली, सञ्चालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 98-48-40-22-41।
1: बढ़ा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसर में संपूर्ण ग्राहक वर्ग शुभ चिंतक तथा देश विदेश में रहनु भएका नेपाली दाजु भाई तथा दीदी बहनी सुख शांति समृद्धि र उत्तर उत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। जीवन साइकल स्टोर टीकापुर में बाल बालिका देखि वृद्ध सम्मका लागि उपयुक्त विभिन्न डिजाइन का आकर्षक साइकल साइकल का पार्ट पुर्जा पाइन का साथ ही मरमर संभाल को सुविधा उपलब्ध छ। गुणस्तरीय सामान भरपर्दो सेवा र ग्राहक को सन्तुष्टि नै हाम्रो पहिलो प्राथमिकता हो। त्यसैले साइकल किन्न होस् वा मरमर गर्न एक पटक सेवा को मौका अवश्य दिनुहोला।
0: संचालक राजेश कुमार चौधरी, जीवन साइकल स्टोर, ब्लक नंबर 14 टीकापुर सुधार केन्द्र को लाइन, संपर्क नंबर 9810-61-53-30।
10: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
11: लक्ष्मी आभूषण भण्डारमा छड्के तिलरी, माइली तिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेन्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चोक, टीकापुर, कैलाली। संचालक प्रकाश भण्डारी, सम्पर्क नम्बर 9848-53-61-95।
0: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। दाजु, विवाहको तयारी त शुरू भयो, तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
1: त्यसको चिन्ता किन गर्छौ बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीबाट ल्याउला। विवाह तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
0: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल धाउनै नपर्ने रहेछ नि।
1: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
0: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै लिन जाउँ है।
1: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एक पटक आउनुहोस्।
12: मंगलेश्वरी पूजन भण्डार, टीकापुर 4 चौतारी नजिकै। संचालक छतराज उपाध्याय, सम्पर्क नम्बर 9866-2727-99।
13: टीकापुर नगरपालिका वडा नम्बर 1 द्वारा वडावासीहरूमा हार्दिक अनुरोध।
14: वडा नम्बर 1 मा कुनै प्रकारको व्यवसाय सञ्चालन गर्दा वडा कार्यमा अनिवार्य व्यवसाय दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गरौं। पशु चौपाया छाडन छोडी र सड़क पेटी छेउछाउमा नबाँधौं। सार्वजनिक स्थानमा माटो, ढुङ्गा, गिट्टी, बालुवा लगायतका निर्माण सामग्री जथाभावी नराखौं। खाद्य वस्तुमा अखाद्य वस्तु मिसावट नगरौं। ढल वा सड़क मिचेर व्यवसाय नगरौं। घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौं।
13: एक घर एक बिरुवा रोपौं। सबै प्रकारका करहरू समयमा तिरी नागरिकको दायित्व पूरा गरौं। टीकापुर नगरपालिका हाम्रो हो, यसलाई सफा सुन्दर बनाउन आफ्नो ठाउँबाट सबै लागौं। हाम्रा बाल बालिकाहरू लागु औषध दुर्व्यसनीमा फसिरहेका छन्, त्यस विषयमा अभिभावकहरू सचेत बनाऊ। यदि वडा कार्यालयबाट प्रदान गरिने सेवा प्रवाह सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भएमा वडा कार्यालयको फोन नम्बर 0915-60-877 वा वडा अध्यक्षको फोन नम्बर 9844-40-598 सम्पर्क गरौं।
14: टीकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालय, टीकापुर, कैलाली।

0: विजयादशमी तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक व्यापारी शुभचिन्तक दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ दूध दही मही घिउ पनीर लस्सी आइसक्रीम लगायतका विभिन्न प्रकारका आइटमहरू पाइन्छ। लक्ष्मी आइसक्रीम एन्ड डेरी उद्योग टिकापुर एक बलभद्र चोक क्याम्पस रोड संचालक मदन राज न्युपाने सम्पर्क नम्बर 9848497984।
1: नेपालीहरूको महान चाड बडा दशैंले हामी सबैमा सुख शान्ति समृद्धि र आपसी सद्भाव कायम गरोस्। तिहारले हाम्रो जीवनमा उज्यालो र उमङ्ग ल्याओस् भने छठ पर्वले सबैको जीवनमा सुख शान्ति र उत्तरोत्तर प्रगति प्रदान गरोस् भन्दै 2083 बडा दशैं शुभ दीपावली तथा छठ पर्वको अवसरमा यहाँहरू सबैको सुस्वास्थ्य दीर्घायु सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
2: नवराज साउन्ड रामारोशन गाउँपालिका वडा नम्बर 1 क्षेत्र नम्बर 1 अछाम नेपाली कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि।
3: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: रेडियो कार्यक्रम हाम्रो टिकापुरमा यहाँलाई स्वागत छ। कार्यक्रमबाट दुर्गादेव कोटाको नमस्कार। कार्यक्रम हाम्रो टिकापुर टिकापुर नगरपालिकाको आर्थिक सहयोगमा सामुदायिक रेडियो टिकापुर एफएमको उत्पादन हो। यो कार्यक्रम हरेक बिहिबार बिहान 7:30 बजे प्रसारण हुन्छ। यसको पुनः प्रसारण दिउँसो 3 बजे हुन्छ। यो कार्यक्रम टिकापुर नगरपालिकाका काम कार्यवाही, नगरवासीका चासो र सरोकारका विषयमा आम नागरिकलाई जानकारी दिँदै नगरको विकासमा नागरिकको सहभागिता बढ़ाउने उद्देश्यले तयार गरिएको हो। आजको कार्यक्रममा हामी टिकापुर नगरपालिकाले गरिरहेको बजार अनुगमनबारे जानकारी, स्वास्थ्य कार्यक्रमको समीक्षाबारे जानकारी, महिला स्वास्थ्य स्वयंसेविकाले स्वास्थ्य सेवामा पुगाएको योगदानबारे कुराकानी र केही सन्देश प्रस्तुत गर्नेछौ। टिकापुर नगरपालिकाले बजार अनुगमन गरिरहेको छ। नगरपालिकाले विभिन्न क्षेत्रको अनुगमन थालेको छ। पालिकाले मासु पसल समेत अनुगमन गरेको छ। थप खबर रत्नापुर मगरबाट।
1: टिकापुर बजारका मासु व्यवसायीको व्यवहार सुधार नभएको पाइएको छ। टिकापुर नगरपालिकाले मंगलबार गरेको अनुगमनका क्रममा यस्तो अवस्था भेटिएको हो। टिकापुर नगरपालिका 1 ब्लक नम्बर 14 स्थित राहुल फ्रेस हाउसको बिक्री स्थल व्यवस्थित बनाए पनि खसी नालीमाथि राखेर रौ खुइल्याइने गरेको पाइएको छ। ब्लक नम्बर 14 रहेको सीताराम फ्रेस हाउसमा प्लास्टिक बालेर कुखुरा खुइल्याइने गरेको, भाडाहरू फोहोर रहेका र मासु बिक्रीका लागि कुनै मापदण्ड पूरा नभएको पाइएको छ। खकरौला रोड प्रशासन जाने बाटो नजिक रहेको छोटेलाल माछा मासु पसलमा सरसफाई नरहेको, मासु पसलमा सुर्ती चुरोट लगायतका सामानहरू बिक्री गरिरहेको, विक्रेताले आफू निरक्षर भएकाले मासु व्यवसाय सम्बन्धी कुनै जानकारी नभएको बताउनु भएको छ।
2: अब टाढा कहिले कहीँ मिल्छ, कहिले जोशीपुर मिल्छ, कहिले कहीँ मिल्छ। अब बाइक हिजोको हो त्यो, हिजो मैले 8 बजार गइए बन्द गरेर दिन त 24 घण्टा चल्छ। अब 10-12 जना साथीहरू हुन्छ, सबै मिलेर काट्ने हो अनि भाग लगाउने हो।
1: ब्लक नम्बर 13 स्थित मासु पसल भित्रै डोरीको खाट बिस्तारा राखेको, किराना पसल राखेको पाइएको छ। यहाँ पसलको बाहिरी वातावरण पनि फोहोर देखिएको छ। मासुको शुद्धताका लागि स्वस्थ पशु पंक्षी, सफा बत्सला, मासु भण्डारणको मापदण्ड भए पनि टिकापुरका मासु व्यवसायीले लापरवाही गरेको पाइएको छ। टाढा टाढाको गाउँमा काटिएका खसी बंगुरका मासु बोरामा बेरेर मोटरसाइकलमा टिकापुर बजारमा ल्याएर बेच्ने गरेको बताएका छन्। यसरी बाट ल्याउँदा मासु बिग्रिने, फोहोर मिसिने र उपभोक्तालाई त्यही बेच्ने गरेको पाइएको छ। यस्तै कुखुरा ढुवानी पनि नमिलेको पाइएको छ। कुनै पनि पशुपन्छीलाई मासुका लागि वध गर्नु अघि विश्राम दिनुपर्ने भए पनि कुखुराहरूलाई उल्टो पारेर मोटरसाइकलमा झुण्ड्याएर जमिनमा चुचो ठोकाउँदै ढुवानी गरेको पाइएको छ। वध गर्न राखिएका कुखुराहरू सड़कमा राखिएको पाइएकाले व्यवस्थित गर्न निर्देशन दिइएको छ। उपभोक्ता लक्ष्मी प्रसाद चपाई जथाभावी मासु काट्ने र मासुजन्य पदार्थ फाल्ने गरेकाले वातावरण प्रदूषण भइरहेको बताउनुहुन्छ।
3: यिनीहरूलाई एक ठाउँ व्यवस्थित गरिदिनु पर्ने नगरपालिकालाई हामीले देखेको, किनभने जताततै बजारमा हिँड्दाखेरि पनि प्रत्येक ठाउँमा नाक छुन्न पर्ने देखि राखेर, जता गए पनि बजारमा पनि कुनै कुनै ठाउँमा हिँड्दाखेरि अब जस्तै यहाँनिर डस्टबिनको वरिपरि छ क्रस गर्ने समयमा यहीँ बनाइरहन्थ्यो, त्यहाँनिर त्यो यहीँ बनाइरहेको। म अस्तिले यो जोङराबारी हिँडिरहेको थिएँ, त्यो राँगामा मासु पसलको त्यो बाटोमा परेसन गरिरहेको थियो। यिनीहरूको एउटा व्यवस्थापन गरिदिएको हुनुपर्छ सबैलाई।
1: टिकापुर उद्योग वाणिज्य संघका सचिव प्रकाश शाह केही मासु पसलेले लापरवाही गरेको र खाने नहुने खालको मासु बिक्री गरिरहेकाले व्यवसाय संचालकले मापदण्ड पूरा गरेर व्यवसाय संचालन गर्न र लापरवाही नगर्न सुझाव दिनुहुन्छ।
4: मासुको पसल अनुगमन गर्दै गर्दा केही पसलहरू साह्रै भनै नमिल्ने अवस्थाको थियो भने धेरै जस्तो पसलहरू सुधारोन्मुख नै देखिए, त्यसमा पनि अझै केही राम्रो गरिदिनु भन्ने सुझाव सहित अनुगमन जारी छ। त्यसमा चाहिँ म मासु व्यवसायी साथीहरूलाई के भन्न चाहन्छु भने तपाईँहरूले आफै नै सफा स्वस्थ हुने गरी मासु बिक्री वितरण गरिदिनु होला। तपाईँले सरसफाईमा ध्यान दिनुभयो भने तपाईँको कस्टमर नै बढ्ने हो। त्यो दिनमा तपाईँले सफा राखिदिनु भयो भने तपाईँले आफ्नो स्टोरदेखि लिएर कटिङदेखि लिएर होइन सबै चिजहरू सफा र सुगर राखिदिनु भयो भने कस्टमरहरू आउने तपाईँहरूकोमै नै हो।
1: पशु चिकित्सक नरबहादुर कार्की केही व्यवसायीले बिक्री स्थल सुधार गर्दै गए पनि मापदण्ड अनुसार अझै धेरै गर्न बाँकी रहेकाले सुझाव दिएको बताउनुहुन्छ।
5: हामीले धेरै थरीका मासु पसलहरू हेर्यो, अब ती मासु पसलहरूमा कुनै ठाउँमा पनि अब एक गुणवत्ता अथवा एउटै मापदण्ड जो एउटा स्वच्छ मासु पसलमा अथवा मान्छेका लागि खान योग्य जुन स्वस्थ मासु दिनका लागि उपभोक्ताको पनि हगितलाई हेर्ने हो भने खासै भने चाहिँ मासु पसलहरूमा एक गुणवत्ता कहिले पनि यो टिकापुर नगरपालिका भित्र भएको भएका मासु पसलमा चाहिँ रुद्र रहेन। जस्तै मूल्यकै हिसाबमा नै कहीँ 900 छ, कहीँ 1000 रुपियाँ छ, उही खसीको मासु हो। अनि अब विशेष गरी यो ब्रोइलर कुखुरा काट्ने ठाउँमा भनेको एकदमै फोहोर, त्यहाँ तिनीहरू त अन्तिम चरणको अवस्था छ। तिनीहरूलाई के भन्दाखेरि सकभर हामीले अलिकति छिटो भन्दा पनि छिटो तिनीहरूलाई अलिकति सल्लाह सुझाव दिएर हुन्छ कि कुनै सानो एउटा दण्ड सजाय गराएर हुने हो कि के हुने हो, होइन के गरौँ भनेपछि हुन्छ। र अर्को कुरो के भन्दाखेरि हामीले दसैँ तिहार लक्ष्यलाई मात्रै नराखेर यो सकेपछि महिनाको एकचोटि नत्र दुई तिन महिनाको एकचोटि पनि हामीले अनुगमन गर्दै गऱ्यौँ भने अझ केही सुधार गर्न सकिएला। र अब अर्को कुरो, यो जो मासु पसल दर्ता यताउताका कुरा छन् यो पनि अलिकति हामीले नीतिगत रूपमै गएर यिनीहरूको मापदण्ड के छ कसो छ त्यसरी गऱ्यौँ भने पनि अलिकति सहज होला भन्ने मलाई लागिरहेको छ। र विशेष गरी यी कार्यक्रम भनेका टाइम टाइममा हुन जरुरी छ, दसैँ तिहारलाई मात्रै लक्षित नगरिकन।
0: टिकापुर नगरपालिकाको पालिका स्तरीय स्वास्थ्य कार्यक्रमको आर्थिक वर्ष 2082-83 वार्षिक समीक्षा कार्यक्रम भएको छ। समीक्षा कार्यक्रममा पालिका अन्तर्गत रहेका स्वास्थ्य संस्था, निजी अस्पताल, स्वास्थ्यका क्षेत्रमा कार्यरत दात्री निकाय तथा संस्थाको सहभागिता थियो। कार्यक्रममा स्वास्थ्य संस्थाहरूको मूल्याङ्कन तथा सम्मान कार्यक्रम समेत गरिएको छ। थप खबर रत्नापुर नगरबाट।
1: टिकापुर नगरपालिकाको पालिका स्तरीय स्वास्थ्य कार्यक्रमको आर्थिक वर्ष 2082-83 वार्षिक समीक्षा कार्यक्रम भएको छ। समीक्षा कार्यक्रममा पालिका अन्तर्गत रहेका स्वास्थ्य संस्था, निजी अस्पताल, स्वास्थ्यका क्षेत्रमा कार्यरत दात्री निकाय तथा संस्थाको सहभागिता थियो। कार्यक्रममा स्वास्थ्य संस्थाहरूको मूल्याङ्कन तथा सम्मान कार्यक्रम समेत गरिएको छ। सम्मानित हुनेमा कार्य सम्पादनमा उत्कृष्ट स्वास्थ्य संस्थाका रूपमा प्रथम मणिकापुर शहरी स्वास्थ्य केन्द्रका हरिदास राणा, दोस्रो स्थानमा अस्नेही शहरी स्वास्थ्य केन्द्र मीरा धामी र तेस्रो स्थानमा शक्ति शहरी स्वास्थ्य केन्द्रका हिमाल सारू मगर सम्मानित हुनुभएको छ। कार्यक्रममा उत्कृष्ट स्वास्थ्य संस्था प्रमुखका रूपमा धनसिंहपुर स्वास्थ्य चौकीका एम बहादुर शाहलाई सम्मान गरिएको छ। स्थानीय तहको आधारभूत स्वास्थ्य क्षेत्र मापदण्ड 2082 आधारमा सम्मानित हुनेमा भोलिन्टियर सेवा दिइरहनुभएका अनमी गीता साउद, नर्सिङतर्फ शान्ता बराल, पारामेडिकतर्फ नवराज रेग्मी, प्रयोगशालातर्फ महेश चौधरी, महिला स्वास्थ्य स्वयंसेविका वडा नम्बर 9 नन्दा देवी दमाई नेपाली, कार्यालय सहयोगी बिर्ख रावललाई दोसल्ला र प्रमाणपत्र सहित सम्मान गरिएको छ। प्रमुख प्रशासकीय अधिकृत ममता बास्तोलाले उत्कृष्ट हुने स्वास्थ्य संस्था र सम्मानित व्यक्तिलाई बधाई दिँदै आगामी दिनमा सम्मान र प्रोत्साहनका कार्यलाई आर्थिकसँग जोडेर काम गर्ने बताउनुभयो।
6: आगामी दिनमा अझ यसलाई अलिकति अझै व्यवस्थित कसरी बनाउन सकिन्छ, यसलाई अलिकति अब आर्थिक लगायत अन्य विषयमा पनि जोड्न सकिन्छ कि, त्यो विषयमा पनि आगामी वर्ष चाहिँ अलिकति बजेट निर्माणकै क्रममा मैले बलराजलाई नोट गर्न पनि अनुरोध गरेँ। मैले सबै कुरो नसम्झिन सक्छु, सामान्य केही थप मोटिभेट गर्ने विषय पनि आगामी दिनमा मैले चाहिँ मेरो तर्फबाट गर्ने सहजीकरण गर्नेछु, त्यो विषय पनि मैले यहाँसँग कमिटमेन्टको रूपमा राख्न चाहेँ।
1: कार्यक्रममा स्वास्थ्य कार्यालय कैलालीका ओलट नारायण चापागाईले पालिका स्तरीय समीक्षामा टिकापुर उत्कृष्ट हुँदै आएको बताउँदै दात्री निकाय सहयोगी संस्था सबैलाई समेत समय दिएर छलफल हुनु सकारात्मक पक्ष भएको बताउनुभयो।
7: 3-4 वर्षदेखि टिकापुर नगरपालिका पालिका स्तरीय समीक्षामा अग्रणी स्थानमा आइरहेको छ, लाग्छ मलाई अहिले पनि आउन सक्नुहुन्छ। बढाउन पर्ने सूचक बढाउन पर्ने, घट्नु पर्ने सूचक घट्नु पर्ने, त्यो दुवै थियो। एकाध कारणले कुनैको यो खोपको कभरेज कुनैमा कम भएको छ भने कुनैको हातै बढेको पनि देखियो।
1: स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले जनप्रतिनिधिको अघिल्लो कार्यकालमा स्वास्थ्यमा राम्रा कार्य भएका अहिलेको कार्यकालमा खासै गर्न नसकिएको महसुस भए पनि पहिलो पटक स्वास्थ्य कर्मीलाई सम्मान गरिएको बताउनुभयो। उहाँले आगामी योजना बनाउन र हालको अवस्था थाहा पाउन समीक्षा कार्यक्रमले सहज हुने बताउनुभयो।
8: टिकापुर नगरपालिकाभित्र स्वास्थ्यका के के काम भएको छ, हामीले त्यहाँको नागरिकलाई गुणस्तरीय सेवा दिएको छैनौ, कहाँनिर ग्याप छ, कहाँ समस्या छ, त्यसमा कहाँ के थप्नु छ, अनि स्वास्थ्य सेवालाई राम्रो बनाएर के गर्नुपर्छ भने त्यसको हामी समीक्षा गरेर त्यसको कार्ययोजना बनाउँछौँ। कार्ययोजना बनाएर चाहिँ त्यसलाई हामी आगामी चाहिँ कार्यपालिकामा नगरसभामा राखेर आगामी दिनमा के गर्दा राम्रो हुन्छ त स्वास्थ्यमा भनेर त्यसको हामी विश्लेषण गर्छौँ। सँगसँगै अब मुख्य गरी के छ भने जुन हामी कहाँ चाहिँ समाजमा रहेका जुन वञ्चित गर्न परेका समुदायहरू त्यसको चाहिँ अब लक्षित वर्गलाई हाम्रो सेवा पुग्नु हुँदैन, त्यहाँ सेवासम्म पुग्नु अलिक के गर्नुपर्छ त्यो बारेमा पनि हामीले विश्लेषण गर्छौँ। र जुन हाम्रो वञ्चित गर्न परेका जुन समुदाय छ त्यहाँ पनि कसरी सेवा दिने, कसरी त्यो उहाँलाई पनि हामी स्वास्थ्यको पहुँचको नजिक ल्याउने, त्यो बारेमा पनि हामीले एउटा योजना बनाउँछौँ। र हामी कहाँ विगतमादेखि थुप्रै हामीले काम गरिरहेछौँ टिका नगरपालिका स्वास्थ्य सेवामा, तै पनि अझै पनि धेरै गर्नु बाँकी नै छ, ग्याप छ, त्यसरी त्यसलाई पनि हामीले सम्बोधन गर्ने हिसाबले त्यसलाई हामी त्यसको एउटा चाहिँ एक्टिभ प्लान बनाएर त्यसलाई हामी आगामी दिनमा त्यसलाई लागू गर्ने प्रयास गर्छौँ।
1: कार्यवाहक नगर प्रमुख रामबहादुर नगारजीले स्वास्थ्य क्षेत्रमा राम्रा कार्य भइरहेका बताउँदै आगामी दिनमा थप काम गर्ने प्रयास गरिने बताउनुभयो।
9: सबै वडाबाट दिनुपर्ने सेवा सुविधा अहिलेसम्म स्वास्थ्य शाखाले सबैले आफ्नो काम कर्तव्य राम्रै गर्नु भएको छ। उहाँहरूलाई म थप प्रत्येक नागरिकको घर दैलोमा गएर जो हाम्रा ज्येष्ठ नागरिकहरू छन् उहाँहरूको घर दैलोमा गएर जुन सेवा टिकापुर नगरपालिकाले घर दैलोमा गएर जुन सेवा दिने अवधारणा ल्याएको छ त्यसलाई पूर्ण रूपमा पालना गर्नुहुनेछ र जुन टिकापुर नगरपालिकाले स्वास्थ्यको लागि अझै के राम्रो काम गर्न सकिन्छ त्यसको लागि हामी थप पहल गर्नेछौँ।
1: कार्यक्रम सञ्चालन स्वास्थ्य शाखाका सह संयोजक कमल बहादुर रावलले गर्नुभएको थियो।
0: टिकापुर नगरपालिकाको पालिका स्तरीय स्वास्थ्य कार्यक्रमको समीक्षा कार्यक्रममा सहभागी केही स्वास्थ्य शाखा प्रमुखलाई स्वास्थ्य संस्थाका राम्रा पक्ष र समस्या के छन् भनी सोधेका छौं।
10: नमस्कार, म उषा भुषाल, विजयनगर शहरी स्वास्थ्य केन्द्र। हाम्रो संस्थामा चाहिँ राम्रा कामहरूमा चाहिँ मानसिक स्वास्थ्य सेवा चाहिँ हामीले एकदम राम्रोसँग दिइरहेछौ। नसर्ने रोगको सेवा पनि हामीले ज्येष्ठ नागरिकहरूलाई राम्रोसँग दिइरहेछौ। अहिलेको आर्थिक वर्षमा चाहिँ हाम्रो खोप चाहिँ एकदम राम्रोसँग सुधारिएको छ। अझै हामीले सुधार गर्नुपर्ने चाहिँ अब गर्भवतीको चाहिँ भिजिटहरू त्यो चाहिँ अलिकति सुधार गर्नुपर्नेछ। र अर्को हाम्रो गाउँघर क्लिनिकमा चाहिँ हाम्रो भवनहरू भौतिक पूर्वाधारहरू नै छैन। हाम्रो चाहिँ बन्दीपुरमा चाहिँ हामी खुला आकाशमै खोप लगाउँछौँ। राजीपुरमा पनि हामीलाई बने जस्तो भवन छैन, हामीहरू बस्ने ठाउँ छैन। होइन, गर्मीको मौसममा खुला आकाशमा खोप लगाउँदाखेरि खोपको क्वालिटी कस्तो हुने होइन भन्ने प्रश्न नै छ। त्यसले गर्दा समस्याहरू चाहिँ त्यो खास भौतिक पूर्वाधारमा चाहिँ हामीलाई धेरै नै समस्या र एकदमै हाम्रोमा चाहिँ बिरामीहरू एकदम धेरै आउँछन्। यो हामीले दुई नम्बर हाम्रो संस्था भए पनि हामीले यो विशालनगर लाइपुरदेखि लिएर हाम्रो एकता नगरको टोटल बिरामीहरू चाहिँ यतै हाम्रोमै आउने भयो भएर चाहिँ हामीलाई कहिले कहिले हम्मे नै पर्छ। दिनमा 40-45-50 जनासम्म पनि हामीले बिरामी हेर्छ। त्यो अनुपातमा हामी कर्मचारी चाहिँ अलिक कमै छौँ भनौँ होइन। उहाँ फिल्डमा जानुपर्छ, महिनाको 6 दिन त फिल्डमै जानुपर्छ। त्यो चाहिँ अलिकति चुनौतीको विषय नै छ। हाम्रो बिरामीको संख्या चाहिँ उल्लेख नै छ हाम्रोमा चाहिँ। स्वास्थ्य संस्थामा चाहिँ भौतिक पूर्वाधारमा त अब पालिकाले दिनुपर्ने फ्यानहरू छैन, हिटरहरू छैन, तानी तताउने भाँडाहरू छैन, तिनीहरू दिइरहेको छैन होइन। के कारणले दिइरहेको छैन त्यो चाहिँ पालिकाले जानुहोस्, स्टोरले जानुहोस् होइन। त्यो बाहेक प्राविधिक रूपमा चाहिँ हामी अब जस्तो हामी मानसिक स्वास्थ्यमा काम गर्नको लागि चाहिँ हामी दुईजना ट्रेनर छौँ होइन। हामीले चाहिँ मानसिक स्वास्थ्यमा खुलेर काम गर्न पाएछ, फिल्डमा गएर काम गर्न पाइरहेको छैनौँ। सस्तै सस्तामै बिरामीको चाप हुनाले गर्दाखेरि चाहिँ हामी त्यो फिल्डमा गएर काम गर्न चाहिँ अहिले हामीलाई गाह्रो भइरहेछ। तर समुदायमा चाहिँ एकदम धेरै केसहरू छ होइन। कहिलेकाहीँ चाहिँ मनमा हामीलाई खड्किन्छ, यदि हामी समुदायमै गएर काम गर्न पाएको भए हामीले चाहिँ अझ धेरै उद्धार गर्न सक्थ्यौँ, अझ मानसिक रोगीहरूलाई अझ पहुँचमा ल्याउन सक्थ्यौँ भन्ने चाहिँ त्यो सधैँ खड्किरहेछ हामीलाई चाहिँ।
11: नमस्ते, म मिलन मिश्र, जनस्वास्थ्य निरीक्षक, ज्योतिनगर शहरी स्वास्थ्य प्रबन्धन केन्द्र टिकापुर 1 नम्बरमा चाहिँ छु। हाम्रो स्वास्थ्य संस्था भनेको अब शहरी स्वास्थ्य प्रबन्धन केन्द्र हो। बिरामीको दैनिक चेक जाँच सँगसँगै विभिन्न स्वास्थ्यका अरू पब्लिक हेल्थका प्रोग्रामहरू पनि गरिरहन्छौँ। जनस्वास्थ्य कार्यक्रमहरू चाहिँ सबैभन्दा बढी चाहिँ हामीले हेर्नुपर्ने ठाउँ भनेको खोप क्लिनिक, गाउँघर क्लिनिकहरू चाहिँ छन्। हालसम्म चाहिँ अब हामीले 6 वटा ठाउँमा खोप क्लिनिक चलाउँछौँ भने 5 ठाउँमा गाउँघर क्लिनिक चलाइरहेको छौँ। ती ठाउँबाट हामीले खोप लगाउने बच्चाहरू सबैभन्दा शिविर एरियामा, बाढी पीडित एरियामा, त्यो एरियामा चाहिँ छन्। गाउँघर क्लिनिक चलाउँदा पनि धेरै जस्तो हामीले सेवा दिनु पर्ने ठाउँ चाहिँ ती एरियामा चाहिँ छ, यहाँको बजार एरिया भन्दा। स्वास्थ्य संस्थामा चाहिँ अब दैनिक तपाईँको सामान्यतया अहिले धेरै आउने भनेको चाहिँ अब सिजनल रुगाखोकी त्यस्ता खालका बिरामीहरू धेरै आउँछन् भने अरू धेरै जस्तो अब अहिले हाम्रो नसर्ने रोग सम्बन्धीका बिरामीहरू चाहिँ धेरै आइराख्नुहुन्छ। अब हामीले ती खालको दर्ता पनि छ अहिले सिस्टम नियमित। त्यसरी चाहिँ अब दैनिक महिनाको हिसाबले हेर्दा मासिक रूपमा लगभग हामीले 70-80 जना नसर्ने रोगका बिरामीहरूलाई चाहिँ फलोअप गराएर हेरिरहन्छौँ। अरू चाहिँ हाम्रो स्वास्थ्यका नियमित माथिबाट तोकेका कार्यक्रमहरू चाहिँ गरिरहेको हुन्छौँ। स्वास्थ्य क्षेत्रमा भवनका कुराहरू सबै कुराहरू गर्दाखेरि अब स्थानीय तहबाटै पहल गरेर लगभग हामीले माथि तहलाई थप्ने कुराहरूदेखि लिएर पूर्वाधार चाहिँ जोड्ने काम चाहिँ गरिरहेछौँ। अझै कम्प्लिट हुन सकेको छैन। अब माथि तहलाई थपेर स्वयंसेवीलाई चाहिँ तालिम हलको व्यवस्थाका कुराहरू सबै गरिरहेछौँ। यसमा चाहिँ केही अब वायरिङका कामहरू अरू अरू सञ्चालनमा ल्याउन अलिक टाइम लागिरहेछ, त्यो पनि कन्टिन्यू गरिरहेछौँ। अब समस्याको रूपमा भन्ने

0: हामीले सिकल सेलबाट एउटा नर्सिङ पठाइदिनु भएको छ, कर्मचारीको हिसाबले पनि अहिले सहज छ अलिकता, दुईजना नर्सिङ स्टाफ भएको हुनाले जनसङ्ख्या बढी भए पनि यो कामहरू चाहिँ अब लाई राम्रो बनाउने कोसिस चाहिँ गरिरहेको छ। सबै ठाउँबाट अब उसरी सहयोग भइरहेछ भनौँ न, जनसमुदाय स्तरबाट पनि टोल विकास संस्थाबाट पनि धेरै सहयोग भइरहेछ, सहज भइरहेको छ। नागरिक सचेतनाको कुराहरू हेर्दाखेरि त हामी जहाँ संस्था छ त्यहाँ अलिकता त्यो राम्रै स्टाटस भएको, अलिकता जनसमुदाय त्यति धेरै उचाइ छैन। अब हामीसँग अलिकता शिविर एरियाको जनसमुदाय मात्रै हो, त्यहाँको एरियाको लागि चाहिँ पहिला पहिला अब स्वास्थ्य संस्था यहाँ चाहिँ के सेवा पाइन्छ भन्ने कुराहरू थाहा थिएन, अहिले चाहिँ अब धेरै कुराहरू चाहिँ अब थाहा भइसक्यो। बजार एरियाको चाहिँ हस्पिटल आइहाल्नुहुन्छ, त्यो एरियाको चाहिँ सबैजना चाहिँ हामी कहाँ पाउने सेवा सुविधा बारे सबैजना चाहिँ अवगत भइसक्यो अहिले त। त्यही भएर हामीलाई चाहिँ त्यस्तो यो सेवा यहाँ छ भनेर पनि त्यो अझै पनि जनचेतना दिनुपर्ने टाइपको चाहिँ छैन, त्यो चेतना स्तर चाहिँ राम्रै भइरहेको छ। तर हाम्रो समस्या के छ भन्दाखेरि शिविर एरियामा अझै पनि बच्चा खोप्लाउनु धेरै छुट्ने, गर्भवती पनि अहिले फेरि होम डेलिभरी भइदिइरहेको छ, प्रत्येक तिनजना चारजना चाहिँ हाम्रो घरमै छुटकेरी भइरहेको छ। यो चाहिँ सबैभन्दा ठुलो समस्या हो, किनकि टिकापुर जस्तो नगरपालिका जस्तो नजिकै प्रभावको क्षेत्रमा चाहिँ त्यसरी होम डेलिभरी भइरहेको छ। यो चाहिँ अलिकता समस्याको रूपमा चाहिँ यसलाई न्यूनीकरण गर्नुको लागि चाहिँ अब एकदमै अनुरोध छ पालिका स्तरबाट, वडा स्तरबाटै, र यो प्रदेशले पनि अलिकता यसमा केही कार्यक्रम गर्नुको लागि चाहिँ सहयोग गर्यो भने चाहिँ यसलाई के कम गर्न सकिन्छ कि भन्ने हो। अब समाधानको लागि त्यो होम डेलिभरी नहोस् भनेर हामीले समाधान गर्नुको लागि चाहिँ अब हाम्रो अलिकता बुझाइ के सहज यसको समाधानको लागि के गर्न सकिन्छ भन्ने कुराहरूमा सुझाव के भन्दाखेरि, त्यो एरियाको मान्छेलाई हस्पिटल आयो भने सँगै महिला स्वास्थ्य स्वयंसेविका आएर उनलाई सहयोग गर्यो भने, महिला स्वास्थ्य स्वयंसेविका प्लस उनीलाई इन्सुलिन डेलिभरी भयो भने केही प्रोत्साहन स्वरूप केही पोषण कार्यक्रम जस्तो वडा कार्यालयले छुट्याउँछ त्यस्तो वडाले या पालिकाबाटै त्यो खालको इनिसिएटिभ केही गरिदिएको भए अलिकता सहज हुन्थ्यो भन्ने हो। अर्को कुरा चाहिँ अब एम्बुलेन्स सेवा सुविधा अलिकता अप्ठ्यारो छ कि त्यो ठाउँमा, बाटोको अप्ठ्यारो छ, अनि अर्को कुरा तपाईँको अटो राति जाँदैन होइन, त्यो खालको समस्या छ। उनीहरूले एकता नगर विशाल नगरको एरियामा धेरै समस्या छ कि, त्यो भएको हुनाले त्यो एम्बुलेन्सको सेवा पनि उनीहरूलाई त्यो एरियाको मान्छेलाई फेरि गरिदिएको भए, गर्भवतीको लागि शिविर एरियाको गर्भवतीलाई उनीहरूलाई व्यथा लाग्यो भने सुत्केरीको लागि चाहिँ हस्पिटल आउनु पर्यो भने कति नै खर्च लाग्छ, धेरै लाग्दैन नि त एम्बुलेन्सको त, उनीहरूलाई चाहिँ फेरि बनाइदिएको भयो पालिकामा त्यस्तो छैन, त्यो कुनै उसमा चाहिँ छ जस्तो लाग्छ, त्यो भइदियो हुन्थ्यो भने। अर्को कुरा झन्झट के छ भन्दाखेरि अब कसैलाई सिएस गर्नुपर्ने टाइपको अगाडि के कम्प्लिकेसन छ भने उहाँहरूलाई चाहिँ के भनिन्छ भन्दा रगतको व्यवस्थापन गर्नुपर्छ अगाडि नै, तब मात्रै भर्ना गर्ने भन्ने कुराहरू यस्ता यस्ता भइरहेको छ। अब त्यहाँको समुदायको मान्छे कस्तो छ भन्दाखेरि परिवारसँगै छैन कि, कति धेरै त अब श्रीमानसँग विच्छेद भएका छन्, परिवारको सपोर्ट छैन, उनीहरूले चाहिँ रगतको व्यवस्थापन गर्नु त्यो हस्पिटल सबै व्यवस्थापन गर्न एकदमै गाह्रो छ कि, त्यो सहजीकरणको लागि चाहिँ त्यहाँ भएका समुदायको मान्छेलाई चाहिँ अलिकति केही सहजीकरण गरिदिएको भए चाहिँ न्युनीकरण गर्न सकिन्थ्यो भन्ने हो।
1: नमस्ते, मेरो नाम चाहिँ निशिता चौधरी, म चाहिँ शहरी स्वास्थ्य प्रबन्धन तथा सिकल सेल केन्द्रमा हेल्थ एसिस्टेन्टको रूपमा कार्यरत छु। अहिले चाहिँ हामीले हाम्रो संस्थामा प्राइमेरी लेभलको आधारभूत स्वास्थ्य संस्थामा जस्तो किसिमको सेवा हुन्छ त्यो सेवाहरू प्रदान गरिरहेछौँ। हाम्रो संस्थामा चाहिँ ओपिडी सेवाहरू दिइरहेछौँ, त्यसै गरेर ओपिडी सेवाबाट चाहिँ हामीले चाहिँ अब सिकल सेल सेन्टर भएको कारणले गर्दा पनि हामीले त्यहाँ आएको विशेष गरेर थारू समुदायका नागरिकहरूलाई हामीले चाहिँ त्यहाँ चाहिँ विवाह कुण्डलीको परामर्शहरू गरिरहेछौँ, त्यसै गरेर अब एनसीका कुराहरू भइहाले त्यो पनि गरिरहेछौँ, फ्यामिली प्लानिङका सेवाहरू दिइरहेछौँ, डक्टर सहितको सेवा चाहिँ दिइरहेछौँ हामीहरूले। अहिले चाहिँ प्रचार प्रसारको कमीले गर्दा पनि भनौँ अब खासै त्यहाँ सिकल सेलकै लागि परामर्श लिनुभन्दा पनि कस्तो जोलाई चाहिँ सिकल सेल छ त्यहाँ व्यक्तिहरू चाहिँ बढी आइराख्नु भएको छ। के को लागि भन्दाखेरि अब सबैको धारणामा के भयो भने चाहिँ सहरी उपचार हुन्छ भन्ने किसिमको उहाँहरूको सोच गइसकेको छ, त्यसको लागि पनि उहाँहरू विशेष गरेर अब अस्पतालमा औषधिको अभाव हुँदाखेरि पनि हाम्रोमा चाहिँ के गर्छन् त्यो सिकल सेलको औषधि छ कि छैन भनेर त्यसको लागि बढी आइराख्नु भएको छ। त्यो औषधि चाहिँ अब हाम्रो संस्था चाहिँ नयाँ भएको कारणले गर्दाखेरि हामीले सिकल सेलको औषधि चाहिँ उपलब्ध गराएको सके छैन भनौँ, अब बिस्तारै त्यो पनि उपलब्ध हुन्छ होला, त्यसको लागि चाहिँ अब प्रयास चाहिँ भइरहेछ। औषधिहरूको पनि यस्तो छ, अब हाम्रो संस्थाबाट चाहिँ जुन निशुल्क औषधि छ त्यो औषधि निशुल्क वितरण गर्नेछौँ, त्यसपछि जुन सहशुल्क औषधि छ त्यसै गरी सहशुल्क ल्याब पनि अब निर्णय चाहिँ भइसकेको छ, अब सायद छिटै नै सञ्चालन हुन्छ। त्यहाँ चाहिँ अब अन्य स्वास्थ्य संस्थामा जे छन् आधारभूत लेभलमा पाइने सेवाहरू छन् त्यो चाहिँ हामीले हाम्रो संस्थाबाट सबै दिइरहेछौँ भनौँ, त्यो अब ल्याब सहित र चिकित्सक सहितको चाहिँ त्यहाँ चाहिँ हाम्रोमा चाहिँ सेवा पाइन्छ, त्यो चाहिँ भनिरहेछौँ एकदमै आउनुहोला। खास गरेर हाम्रो संस्था अस्पतालको भिडलाई कम गर्नको लागि नै त्यो संस्था खोलिएको हो।
2: नमस्कार, मेरो नाम एम बहादुर शाह, धनसेपुर स्वास्थ्य चौकी कार्यालय प्रमुख। हाम्रो धनसेपुर स्वास्थ्य चौकीको आर्थिक वर्ष 82-83 वार्षिक समीक्षा हुँदै गर्दाखेरि धनसेपुर स्वास्थ्य चौकीको उपस्थिति भन्नुपर्दाखेरि चाहिँ धनसेपुर स्वास्थ्य चौकीमा स्टाफहरूले चाहिँ र त्यहाँको व्यवस्थापन समिति अनि जनप्रतिनिधि सबैको टिमको सहकारिताबाट धेरै राम्रा कामहरू भएको छन्। जस्तै स्वास्थ्य सरोकार समितिहरू गठन भएको छ सबै टोल विकास संस्थामा, र सबै टोल विकास संस्था अन्तर्गतका स्वास्थ्य सरोकार समितिमा स्वास्थ्य सामग्रीहरू वितरण भएका छन्, र उहाँहरूले चाहिँ आफ्नो मिटिङको बैठकमा चाहिँ बसेर स्वास्थ्य सामग्रीको प्रयोगबाट सुविधाहरू लिइराख्नु भएको छ, सेवाहरू लिइराख्नु भएको छ, र त्यस मापनमा कुनै स्वास्थ्य सामग्रीको मापनमा कुनै गडबडी आएमा चाहिँ हाम्रो एउटा ग्रुप एप्स बनाएको छ, त्यो ग्रुपमा चाहिँ उहाँहरूले हालिदिनुहुन्छ, र त्यो हाम्रो ग्रुपमा आइसकेपछि हामी चाहिँ

0: बिरामीलाई मोनिटरिङ गरेर स्वास्थ्य संस्थालाई उपचारमा ल्याउने स्वास्थ्य सल्लाह दिने कामहरू गरिराखेका छौँ। र अब भौगोलिक हिसाबले बाढी पीडित क्षेत्र खुला सिमानाको कारणले गर्दाखेरि अलिकति समस्या छ, हामीलाई पानी शुद्धिकरणको समस्यामा चाहिँ सबैभन्दा बढी छ। त्यसपछि भवनहरू चाहिँ सुविधा मैत्री छैनन्, बेला बेलामा कामहरू गर्दै जाँदा बजेटको अभाव, दक्ष जनशक्तिको अभाव, र कार्यालयमा पनि अब विगत 3 वर्षदेखि हामीले एकजना प्यारामेडिकले नै चलाइराखेको अवस्था हो। सेवाग्राहीको संख्या त एकदमै उल्लेख्य छ, समुदायको एकदमै सहकार्य र समुदायको माया सद्भावहरू हामीले पाइरहेका छौँ। करिब करिब 16 लाख जति पैसा आफैले समुदायले उठाएर स्वास्थ्य चौकीलाई त्यो बराबरको सामानहरू हस्तान्तरण गर्नु भएको छ, र स्वास्थ्य चौकीलाई विश्वास गरेर उहाँले चाहिँ विभिन्न कामहरू गरिराख्नु भएको छ र भनी पनि राख्नु भएको छ, हामीलाई केही समस्या परेमा चाहिँ हामी छौँ है साथमा भन्ने खालको समुदायको साथ सपोर्ट छ हामीलाई। त्यसको लागि चाहिँ हामीले अब यही त्यही नागरिकहरूलाई चाहिँ सेवा दिनकै लागि घर दैलोमै सधैँ अब स्वास्थ्य संस्था खुल्ला हुँदैन, कहिले बिदा हुँदैन, बिपीहरू चाहिँ त्यहीबाट मोनिटरिङ होस् भनेर उहाँ सबै टोल विकास संस्थाबाट हामीले 17 टोल विकास संस्था 34 जनालाई स्वास्थ्य सामग्री चलाउने तालिम पनि दिएका छौँ, र उहाँहरूले आफ्नै घर दैलोमा साँझ बिहान आफूलाई फुर्सद भएको बेला चाहिँ मोनिटरिङ गरेर हाम्रो त्यो ग्रुपमा हालिदिनुहुन्छ मेसेन्जर ग्रुपमा, र त्यो ग्रुपबाट हामीले स्वास्थ्य सल्लाह पनि दिइराख्ने गरेका छौँ, सजिलो भएको छ।
1: नेपालमा स्वास्थ्य सेवा सुधार, मातृ तथा शिशु मृत्यु दर न्यूनीकरण सँगै समुदायमा स्वास्थ्य सचेतना जगाउन महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्वपूर्ण छ। महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका बारे टीकापुर नगरपालिकाका जनस्वास्थ्य अधिकृत शकुन्तला रोकायासँग कुराकानी गरेका छौं।
2: महिला स्वास्थ्य स्वयंसेविकाले समुदाय स्तरमा जुन स्वास्थ्य प्रबन्धनका लागि धेरै उहाँहरूको राम्रो रोल छ होइन, उहाँहरूले चाहिँ लगभग महिला स्वास्थ्य स्वयंसेवी कार्यक्रम लगभग 2045-46 शुरू भएदेखि लगभग स्वास्थ्यको पिलरकै रूपमा काम गर्नुहुन्छ होइन। अब विशेष गरी महिला तथा बालबालिका मृत्यु दर घटाउनको लागि उहाँको एकदमै सराहनीय भूमिका छ, उहाँहरूले चाहिँ आमा समूह चलाउनुहुन्छ होइन, त्यस्तै गरेर हरेक महिना बैठक गरेर आमा समूहमा विभिन्न भनौँ न सिजनल रोगहरूको बारेमा पनि कुरा गर्नुहुन्छ, अनि महिला तथा बालबालिकाको स्वास्थ्य सम्बन्ध पनि कुरा गर्नुहुन्छ, अनि गर्भवती अवस्थामा 8 पटक जाँचका कुरा छन्, पहिला 4 पटक हुन्थ्यो होइन, 8 पटक जाँचका कुरा, जन्मेका बालबालिकालाई खोपका कुरा पनि गर्नुहुन्छ उहाँहरूले। स्वयंसेवकको भूमिका त एकदमै राम्रो छ भनौँ न, अब यति मात्रै नभएर रोग तथा रोग निवारणको काममा पनि उहाँले धेरै राम्रो रोल गर्नुहुन्छ। जस्तै अब यो गर्मीको सिजनमा डेङ्गु, स्क्रब टाइफस, मलेरिया होइन, इन्सेफ्लाइटिस जस्ता रोगहरू निर्मूल गर्नको लागि अभियानै सञ्चालन गर्नुहुन्छ समुदाय स्तरमा होइन, स्वसहायक अभियान, अनि जस्तै लार्भा नष्ट अभियानमा पनि उहाँहरूले आफ्नो आफ्नो टोलमा आमा समूह जुटाएर गर्ने गर्नुभएको छ। अनि स्वयंसेवकको त अब नेपाल लगभग सरकारको पिलर नै हुनु, स्वास्थ्यको पिलर नै भनेर भन्ने गर्छौँ हामीले, र उहाँहरूको अब अरू भन्ने हो भने जस्तै अब अहिले भर्खरै म सिकल सेल केन्द्रमा आएको छु होइन, शहरी प्रबन्धन तथा सिकल सेल केन्द्र भनौँ, यहाँ चाहिँ हाम्रो 19 जना स्वयंसेविका हाम्रो यो एरियाको पर्वमा छ, सिकल सेल केन्द्र र ज्योतिनगर शहरी प्रबन्धन केन्द्रको 2 अलग अलग हामीले भाग लगाएका छौँ स्वयंसेविकालाई होइन। पहिला एकै ठाउँबाट उहाँहरूले रिपोर्टिङ गर्ने, जुन सेवा दिएका कुराहरू तथ्याङ्कको जो विवरण दिनुपर्ने एकै ठाउँ ज्योतिनगर मात्र थियो भने अब अहिले हामीले चाहिँ 19 जनालाई हामीले दिन्छौँ, बाँकीको ज्योतिनगरले दिने गरेको छ होइन। यहाँ चाहिँ आज स्वयंसेविकाको पहिलो मिटिङ हो, यो मिटिङमा हामीले परिचयदेखि लिएर आमा समूह सञ्चालन होइन, आमा समूहको बैठक कुन कुन मितिमा कहाँ कहाँ सञ्चालन हुन्छ, अनि कुन कुन टोलका स्वयंसेविकाहरू हामीसँग परे र उहाँहरूले गर्नुपर्ने आगामी दिनमा के कामहरू छन् भन्ने बारेमा आज हामी बाँडफाँड गर्छौँ, र त्यस्तै गर्यौँ, बाँडफाँड गरिसक्यौँ होइन, अब बाँडफाँड गरेको आधारमा उहाँहरूले चाहिँ अब हरेक महिना यहीँ आउनुहुन्छ। 28 गते डेट हामीले हरेक महिनाको तोकेका छौँ, किनभने अब अलि अगाडि राख्दाखेरि पनि 2-4 दिन पछाडि ब्याग जान्छ, त्यही भएर 28 भयो भने कहिले कुनै महिना 29 को हुन्छ, कुनै महिना 30 को हुन्छ भने 1-2 दिन तलमाथि खासै फरक परेन। 28 गते हामीले केन्द्रमा चाहिँ समीक्षा मासिक समीक्षा हुन्छ, उहाँहरू आउनुहुन्छ, बस्नुहुन्छ, रिपोर्ट दिनुहुन्छ, अनि नयाँ केही विषय स्वास्थ्य सम्बन्धी छ भने हाम्रो स्वास्थ्य कर्मी मार्फत जानकारी गराउँछौँ। राष्ट्रिय भिटामिन कार्यक्रममा पनि उहाँले सहयोग गर्नुहुन्छ। यो वर्ष चाहिँ अब यो कार्तिक महिनामा दशैं दिवालीसँगै परेको हुनाले भिटामिन कार्यक्रम सञ्चालन नगर्ने र यो 1 महिना पछाडि जान्छ होइन, कोविडको बेला पनि त्यस्तै परेको थियो 1 महिना पछाडि, त्यस्तै गरेर यो वर्ष पनि त्यस्तै भएको छ। 1 महिनापछि उहाँहरूलाई भिटामिन खुवाउने कुरा अब भिटामिन नेपाल सरकारबाट प्राप्त भयो भने उहाँलाई हामीले जानकारी दिएर भिटामिन वितरण गरेर हामीले लगभग व्हाट्सएप ग्रुप बनाइसकेका छौँ, व्हाट्सएप ग्रुप मार्फत उहाँहरूलाई जानकारी गर्छौँ, उहाँहरू आउनुहुन्छ, लिएर जानुहुन्छ आफ्नो आफ्नो टोलमा। यो स्वास्थ्यसँग सम्बन्धित जनचेतनामूलक कार्यक्रम अनि सरसफाइ प्रबन्धनका कुराहरू, महिला तथा बालबालिका स्वास्थ्य सम्बन्धी उहाँहरूले जुन गर्नुपर्ने काम चाहिँ गरिराख्नु भएको छ। खोप कार्यक्रम गाउँघर क्लिनिक होइन, गाउँ क्लिनिक बच्चा तौलेमा आफ्ना टोलका कति बच्चा आए, 5 वर्ष मुनिका बच्चाहरूले तौल लिए लिएनन् त्यो पनि गर्नुहुन्छ, र खोप कार्यक्रममा बच्चाहरूले जुन जन्मिसकेपछि लाउनु पर्ने जति खोप छ नि त्यो खोपमा ल्याउने प्लस बीचमा कोही ड्रप आउट हुन थाल्यो अथवा छोड्न थाल्यो भने पनि उसलाई खोजी गरेर नेपालमा रहँदा छोड्यो कि अथवा उसले चाहिँ यहाँबाट बच्चा कामको सिलसिलामा बाहिर जाँदा छोड्यो कि अथवा बसाइ सरेर गरेर बाहिर गएर छुटेको हो कि, यो सबै तथ्याङ्क उहाँहरूले लिने गर्नुभएको छ कि। स्वयंसेवकले एकदमै राम्रो हो छ, लगभग स्वयंसेवक नभएसम्म हामीलाई अलिक गाह्रो छ, किनभने हामीले त संस्था केन्द्रित रहेर काम गर्छौँ, उहाँहरूले चाहिँ समुदाय स्तरमै काम गर्नुहुन्छ कि, जस्तै आफ्नो आफ्नो टोलमा जनचेतना फैलाउने भइहाल्यो, त्यसपछि हामीसँग जोड्ने काम पनि हुन्छ समुदायका महिलाहरूलाई हामीसँग जोड्ने होइन उपचारको कुरा भनौँ होइन जस्तै अब कोही पनि महिला दिदीबहिनीलाई महिला रोगसँग सम्बन्धित समस्या भए पनि स्वयंसेविकालाई भन्नु सहज हुन्छ उहाँले सजिलै उहाँलाई भन्नुहुन्छ र उहाँले कहाँ जाने भन्ने कुरा उहाँले भनिदिनुहुन्छ कि त्यसरी सहजको रूपमा अब समुदाय स्तरमा काम गर्न महिला भएकै कारणले सजिलो भएको छ समुदायलाई पनि
3: महिला स्वास्थ्य स्वयंसेविकाले अब स्वास्थ्य सेवासँगै समुदायको समस्यामा पनि सहजीकरण गरिराख्नु भएको छ
2: स्वास्थ्य सेवा त भइहाल्यो होइन त्यस्तै गरेर भनौँ न समुदाय स्तरका टोल विकासका कुरा छन् होइन टोल विकासमा पनि महिला स्वयंसेविका हुनुहुन्छ क्या अनि उहाँले टोल विकास मार्फत पनि स्वास्थ्यका कुरा पनि भन्नुहुन्छ र टोल विकासमा गर्नुपर्ने अब कहिले काहीँ हुन्छ नि त बजेटिङका कुराहरू वडाका बजेटका कुराहरू आए पनि उहाँले त्यहाँ कुरा राख्ने गर्नुहुन्छ समुदायका आवश्यकताको अनुसार गर्ने भयो र समुदाय स्तरमा जस्तै मेलमिलापका कुराहरू हुन्छ नि मेलमिलाप झै झगडा त्यस्ता सानातिना आयो भने पनि उहाँहरूले चाहिँ अलिकति सहजीकरण गर्नुहुन्छ भनौँ न एउटा समुदाय स्तरको अथवा त्यो टोलको अगुवाईको रूपमा काम गर्नुहुन्छ अब हाम्रो समुदायले महिलालाई त्यतिसम्म नमाने पनि उहाँहरूले गर्नुपर्ने आफ्नो भनौँ न बिना तलब हामी नेपाल सरकारको तलब खाएका कर्मचारी भन्दा उहाँहरूको काम एकदमै सराहनीय छ सरकारले त्यही भएर पिलर पनि भन्ने गर्दछ होइन हामीले पनि पिलर हामीले बेला बेला सम्मान पनि गर्छौँ त्यति उहाँहरूले गरेको कामको सम्मान पूर्ण पुगेको त छैन तर जे होस् हामीले गर्नुपर्ने जति गर्छौँ त्यो गरिरहेछौँ उहाँले गरेको कामको एकदमै मूल्याङ्कन नेपाल सरकारले पनि गर्छ जस्तै प्रोत्साहन भत्ता दिन्छ उहाँहरूलाई ड्रेस भत्ता अलगै भइहाल्यो होइन अब पहिला त यातायात खर्च पनि दिन्थेन मासिक मिटिङमा जो आउनुहुन्छ नि उहाँले यातायात खर्च पनि पाउनुहुन्छ क्या अहिले पाउनुहुन्छ अब अझै अब सरकारले हेर्न सकेको छैन हरेक टोल होइन हरेक वडामा हाम्रो स्वयंसेविकाहरू हुनुहुन्छ कुनै कुनै वडाले त राम्रो हेरेको छ होइन स्वयंसेविका यस्तै रिपोर्टिङ गर्न आएको दिनमा नास्ता राम्रो खुलाइदिन्छन् कि कुनै कुनै वडाहरूले अब कुनै वडाले अझै बुझ्न सकेको छैन ए स्वयंसेविका आउँछन् जान्छन् के भयो त भन्ने पनि छ कुनै वडाले साइकल पनि दिएको छ अब कुनैले मोबाइल पनि दिएको हो पहिला होइन विगत वर्षमा त वार्ड नम्बर 2 ले पनि त मोबाइल बाँडे नि त अब उहाँहरूले चाहिँ अब मेडिक मोबाइलका कुराहरू पनि जोडिएको हुन्छ के मेडिक मोबाइल त गर्भवतीले कतिचोटि जाँच गर्नुपर्ने थियो जाँच गर्यो गरेन सबै कुरा जोडिएको हुन्छ तर अहिले मोबाइल नभएर उहाँले बिचमा रोक्नु भयो कि सेवा नै रोक्नु भयो पुरानो मोबाइल बिग्रियो पहिले मेडिक मोबाइलले दिएको थियो लगभग 70-76 अहिले बिग्रियो अब अहिले छैन कहाँबाट गर्ने अब तलब पाउने हामी कर्मचारी त एउटा मोबाइल बिग्रियो भने बनाउन सक्दैनौँ उहाँहरू त फ्री सेवा गर्नुहुन्छ एक त घरको धन्दा हुन्छ महिला त त्यसै पनि भनौँ न घरमा पनि त्यतिकै बिजी हुन्छन् अनि आफ्नो स्वयंसेवाको काम पनि छँदैछ टोल विकासका कुरा हरेक हरेकमा इङ्गेज भइराख्ने भावनाले उहाँलाई मोबाइल त एकदम आवश्यक छ जस्तो लाग्छ मलाई नगरपालिकासँग पनि विगत वर्षमा उहाँहरूले डेलिगेसन नै दिएर मोबाइलको लागि माग गर्नुभएको थियो यो वर्ष अब बजेटमा परे परेन मलाई त थाहा भएन है टिकाउ नगरपालिकाभित्र रहेर काम गर्न लागेको भर्खरै पनि हो सायद यो वर्ष आउँछ भन्ने मैले सुनेको थिएँ सायद आयो भने एकदमै राम्रो भयो रिपोर्टिङ गर्न सजिलो हुन्छ उहाँहरूलाई मेडिक मोबाइलको त एकदमै एप्स छ त्यो एप्स आधारमा एन्ड्रोइड मोबाइलमा नरहेकन हुँदैन किप्याड मोबाइलले हुँदै हुँदैन होइन त्यही भएर उहाँहरूलाई सजिलो तरिकाको छ क्या त्यो भइदियो भने एकदमै राम्रो हुनेछ टिकाउ नगरपालिका जनप्रतिनिधिहरूको एउटा बोर्ड छ त्यो बोर्डले चाहिँ एउटा त्यस्तो एउटा मूल्याङ्कन गरेर एउटा मोबाइल दिइदिएको भए एन्ड्रोइड राम्रो हुन्छ भन्ने मलाई लाग्छ
1: कार्यक्रममा अब सुनौ केही सूचना तथा सन्देशहरू
4: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना
5: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको ब्यौरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ
4: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर के तपाईलाई थाहा छ
6: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ फालिएको प्लास्टिकले नदी माटो वनस्पति जनावर र मानिसलाई असर गर्छ
4: हो र
6: हो त हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ
4: अनि
6: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन् प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ
4: के छ त विकल्प
6: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं
4: विस्तारै गर्दा हुँदैन
6: हुँदैन टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ
4: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ
6: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली
1: यी सन्देशसँगै कार्यक्रम हाम्रो टिकापुर आजलाई यति नै कार्यक्रम सुनेर कुनै प्रतिक्रिया सुझाव सल्लाह भए सामुदायिक रेडियो टिकापुर एफएममा जानकारी गराउनुहोला अर्को साता आजकै समयमा फेरि उपस्थित हुनेछौं आजको कार्यक्रम उत्पादनमा सघाउने सहकर्मी रत्नापुन मगरलाई धन्यवाद दिँदै म प्रस्तुता दुर्गा देवकोटा पनि बिदा हुन्छु। नमस्कार।

0: जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड टिकापुर कैलालीको 9 वार्षिक साधारण सभा हुने बारेको सूचना। साना किसानका लागि लगानी ल्याउँछौ सुनौलो बिहानी। आउँदै गरेको बडा दशैं, शुभ दीपावली, नेपाल सम्बत एवं छठ पर्वको अवसरमा हामी हाम्रा सम्पूर्ण शेयरधनी, शुभचिन्तक, पत्रकार, समाजसेवी एवं देश विदेशमा रहनुहुने आमा बुवा, दाजुभाइ, दिदी बहिनी लगायत सम्पूर्णमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यही मिति 2083 साल कार्तिक 8 गते आइतबारका दिन टिकापुर उद्योग वाणिज्य संघको सभाहालमा हुन गई श्री जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेडको 9 वार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरूलाई अनिवार्य उपस्थितिका लागि सादर आमन्त्रण गर्दछौं। स्थान टिकापुर उद्योग वाणिज्य संघको सभाहाल, समय बिहान 10 बजेदेखि। आयोजक जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड परिवार टिकापुर कैलाली। सम्पर्क फोन नम्बर 0915606141, मोबाइल नम्बर 98432386713।
1: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
2: न्यू अछाम जालपाडेवी ज्वेलर्स, सिद्धार्थ चौक, टिकापुर, कैलाली। संचालक ध्रुव सुनार।
1: ए बहिनी, यसपालिको दशैं तिहारमा राम्रो दौरा सुरुवाल लगाउन मन थियो, कहाँ पाइन्छ होला?
3: छ नि दाजु, हाम्रै टिकापुरमा ओम शान्ति द रेमन्ड सुट सप सेन्टर।
1: हो र बहिनी, त्यहाँ अरू के पाइन्छ?
3: त्यहाँ त दौरा सुरुवाल, कोट, सर्ट प्यान्ट, रेडीमेड दुल्हाको सेट, थान कपडा पनि पाइन्छ।
1: त्यसो भए आजै जानु पर्यो र दौरा सुरुवाल सिलाउनु पर्यो।
3: ओम शान्ति द रेमन्ड सुट सप सेन्टर, टिकापुर 1 धारा मार्गको चौबटोनेर। संचालक रमेश परियार। सम्पर्क नम्बर 98431979।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आत्मा त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: बडा दशैं तथा शुभ दीपावलीको पावन अवसरमा समस्त उपभोक्ता वर्गमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना।
3: ए बहिनी, दशैं तिहार आइसक्यो, केही किनमेल गर्ने योजना छैन?
4: अनि दिदी, तर कहाँ किन्ने?
3: कहाँ किन्नु नि? यसपालि त टिकापुरमै गएर NS गोल्ड एन्ड सिल्भर उद्योगबाटै किन्ने हो।
4: त्यहाँ के छ र त्यस्तो?
3: त्यहाँ त राम्रो मेसिनद्वारा राम्रो डिजाइनका विश्वासिलो गरी, हार, तिलहरी, पोते, चन्द्रहार, नौगेडी, रानीहार, टप, बाला, औठी, सिक्री, नथिया लगायतका आकर्षक गहनाहरू सुपथ मूल्यमा पाइन्छन्।
4: ओहो, त्यसो भए यसपालिको दशैंमा NS गोल्ड एन्ड सिल्भर उद्योगमै जानुपर्छ।
2: NS गोल्ड सिल्भर उद्योग सुनचाँदी पसल, सरकारी अस्पतालको गेट अगाडि, पुजिआर मेडिकल भएको घर, सञ्चालक गणेश साहू, फोन नम्बर 9822 83 10 54।
5: नेपालीहरूको महान चाड बडा दशैं, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा यहाँहरू सबैमा सुख शान्ति समृद्धि र सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै पुष्पाञ्जली ब्युटी पार्लरमा दशैं दीपावलीको अवसरमा 25% छुटको साथमा फेसमा क्लिनिङ, कस्मेटिक सामान, फेसियल, स्टेल, स्मुथिङ, बोटक्स, नेल ल्यासेर, सिम्पल मेकअपदेखि दुलही मेकअप र पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। एकचोटि सेवाको मौका अवश्य होला।
4: पुष्पाञ्जली ब्युटी पार्लर, जानकी गाउँपालिका 1, दुर्गौली, नाना बोटक्स खानेपानी अफिसको तल, सञ्चालक पुष्पा रेग्मी, फोन नम्बर 9848 53 71 82।
6: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

0: गरौ भविष्यलाई अन्धकार हामीले नबनाऊ।
1: जानकी गाउँपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
2: हिन्दू भगवान के महान पर्व बर्खा दशैं ओ शुभ दीपावली 2083 साल के पावन अवसर में सम्पूर्ण ग्राहक वर्ग नेपाली दादू भैया ओ दीदी बहिया हुकरमा हार्दिक मंगलमय शुभकामना व्यक्त करती रदगैया झोला उद्योग में तमान मेरके झोला सुपत मूल्य में पा जाएत जस्ते स्कूल बैग कैरिंग बैग लगेज बैग फाइल बैग लगायत के तमान डिजाइन के बैग ऑर्डर करल अनुसार बना जाएत ओ पुरान बिगड़ल झोला मरमत कर जाएत एक चोट सेवा करना मौका जरूर देबी।
1: रडगैया झोला उद्योग मुनवर रोड टीकापुर कैलाली संचालक राम प्रसाद चौधरी। बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग शुभचिन्तक तथा देश विदेशमा रहनु भएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एसएआर आर्ट एन्ड प्रिन्ट सेन्टरमा फोटो फोटोकपी फोटो फ्रेम छाप विवाह कार्ड मायाको चिनो फ्ल्याग जस्ता विभिन्न प्रकारका ग्राफिक डिजाइनिङ र प्रिन्टिङ जस्ता सेवाहरू उपलब्ध गराइन्छ।
3: एसएआर आर्ट्स एन्ड प्रिन्ट सेन्टर जानकी गाउँपालिका एक दुर्गौली स्वास्थ्य चौकीको सिधा अगाडि संचालक राजेश चौधरी फोन नम्बर 9848920000।
4: समयमै आफ्नो घर परिवारको जन्म मृत्यु विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
2: जानकी गाउँपालिका वडा नम्बर 8 को कार्यालयद्वारा जनहितमा जारी सन्देश। हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: हाउजू, दशैं दीपावली र छठ त आयो, तर पूजाका लागि चाहिने सामान कहाँ पाइन्छ होला?
6: त्यसका लागि त टाढा जानु पर्दैन नि नानु, हाम्रै टिकापुरमा रहेको श्रीराम पूजन भण्डार छँदैछ नि।
5: ए हो र भाउजू, हामीलाई चाहिने सबै सामान पाइएला त?
6: पाइन्छ नि, हामीलाई चाहिने धूप बत्ती कलश माला तथा धार्मिक सामानहरू त हुन् नि। त्यहाँ त ज्योतिष परामर्श कम्प्युटरद्वारा सिना कुण्डली सँगै प्रहदशा पनि हेरिन्छ नि।
2: श्री राम पूजन भण्डार टिकापुर 1 नगरपालिकाको मूल गेट चिल्ड्रेन पार्क नजिकै फोन नम्बर 9848434356।
7: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौ।
8: यो ओसीएमसी भनेको के आयो फेरि?
9: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
8: ओसीएमसीले के सहयोग गर्छ त?
9: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
2: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9584899213, इमेल ocmcticapur@gmail.com।

0: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: आरती ब्यूटी एण्ड कस्मेटिकमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्राण्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्यूटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
2: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624 70483। सिधापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
3: आइहो बड्डो, घर कहिया सिज्जैबो? पाछसे सुरु करल मनै घर सिज्जा सेकल।
4: अरे का करुरी बुढिया, कठुआ खोजत खोजत परेशान हो गेल बाटु। मिलबो मिलबो नि करत का कैना हो का
3: मिस्तरान बर्जन हुकन घर हेरो न पट्टा सुगुर बनैल बाट आल्मोनियम के मुआका द्वार लगाक टुफे ओस्ट बनी हो न ओट्टफे पटानी हुइन कि गुंगुआ बुढो हो न कबु कहुरा घुम जाए त था पाए।
5: यूपी भीसी ब्रांड के मौका द्वार पार्टिशन स्टील की रेलिंग आगे पानी हो घाम से नहीं बिगड़ना खोले बेरो बंद करे बेर आवाज नहीं ना विशेषता हुई मौका द्वार पैना के संगे कठुआ के चौखट में अल्मोनियम के पल्ला हो द्वार फे लगा जाए।
4: मिलन अल्मोनियम एंड ग्लास हाउस जमरा के उपार टीकापुर कैलाली प्रोप्राइटर मोहन राज भाट मोबाइल नंबर 98481 43 26।
2: कर्मचारी आवश्यकता महापार्वती मेडिकल तथा जोशीपुर पोलिक्लिनिक जोशीपुरमा अनुभवी कर्मचारीहरूको आवश्यकता परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूलाई सम्पर्क गर्न अनुरोध गरिन्छ। आवश्यक पदहरू ल्याब टेक्निसियन अथवा ल्याब असिस्टेन्ट, माग पद संख्या 1, फार्मेसी सहायक, माग पद संख्या 1, एचए अथवा अहेब, माग पद संख्या 1। सम्पर्क 98 48 63 97 85, 98 15 68 04 64। महापार्वती मेडिकल तथा जोशीपुर पोलिक्लिनिक जोशीपुर कैलाली।
6: के तपाईलाई थाहा छ,
7: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
6: हो र?
7: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
6: अनि
7: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
6: के छ त विकल्प?
7: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं।
6: विस्तारै गर्दा हुँदैन?
7: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
6: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
7: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।

होन्डा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डा साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी।
4: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: दाजु, विवाहको तयारी त शुरू भयो, तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
6: त्यसको चिन्ता किन गर्छौ बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीँबाट ल्याउला। विवाह तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
5: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल धाउनै नपर्ने रहेछ नि।
6: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
5: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै नजाऊ है।
6: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एक पटक आउनुहोस्।
7: मंगलेश्वरी पूजन भण्डार, टिकापुर 4 चौतारी नजिकै, संचालक छतराज उपाध्याय, सम्पर्क नम्बर 9866727790।
8: उपभोक्ता वर्गमा टिकापुर नगरपालिकाको अनुरोध।
9: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
8: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
9: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक, तराजुको अवस्था ठिक छ छैन हेरौं।
8: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
9: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
8: अखाद्य रङ वा मापदण्ड विपरीत

0: नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून बमोजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
1: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनौ र अरूलाई पनि सचेत बनाऊ।
0: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, वडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
1: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टिकापुर नगरपालिका।

0: दुवै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रिमियम उत्पादनहरू।
1: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
2: कार्तिक 7 गते पहिलो शनिबारका दिन आउने भएकाले
1: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रायसिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
2: डाक्टर आउने दिन कार्तिक 7 गते पहिलो शनिबार।
1: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825637772।

0: ऋषिक वेद पारायण महायज्ञ तथा वेदोपनिषद सप्ताह 2083 को हार्दिक निमन्त्रणा। आदरणीय सज्जन वृन्द, वैदिक धर्म संस्कृति वेदाध्ययन तथा आध्यात्मिक चिन्तन प्रति श्रद्धा राख्नुहुने सम्पूर्ण महानुभावहरूलाई ऋषिकवेद पारायण महायज्ञको पावन अवसरमा गरिमामय उपस्थिति तथा सक्रिय सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौ। ऋषिकवेद पारायण महायज्ञ तथा वेदोपनिषद सप्ताह 2083 कार्तिक 13 गतेदेखि 19 गतेसम्म आयोजक श्री मल्लिका विद्यापीठ गुरूकुल टिकापुर कैलाली।
1: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्चाना सुनचाँदी पसलमा जाउ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
2: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
1: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
2: त्यसो भए आजै जाउँला नि।
1: ल, अरूलाई पनि भनौँ है।
2: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
3: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाए हाम्रो जिम्मेवारी।
2: सिर्जना सुन चाँदी पसल, बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 9805943893।
4: एघार प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
5: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
5: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
4: जनरल फिजिसियन विशेषज्ञ सेवा,
5: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
4: रोग सेवा,
5: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
4: मनोचिकित्सक विशेषज्ञ सेवा
2: हरेक महिनाको प्रत्येक शनिबार,
4: र सिटी स्क्यान सेवा,
5: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
4: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
5: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
4: इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
5: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
4: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
5: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
4: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
5: सेवा पाउन कठिनाई

भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35-28, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: नमस्ते, मेरो नाम डाक्टर अङ्कित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाईहरू केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ जहाँ पानी हुन त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नुभएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने हो, लुक्ने स्थान चाहिँ कम हुने। अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलाई म्यानेज गरेर राख्नु भएको छैन भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ। अनि यदि घरमा के गाई बस्नु के पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा के गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाई हुने चान्स चाहिँ एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो, अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो। त्यो कुराहरू हो। यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला, मुखले त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला। त्यो कुनै हात खुट्टा अथवा केसीमा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्नु पर्ने अवस्था पनि आउन सक्छ। अब गर्मीको काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो। छिट्टो हिँड्न भएन, हातमा टोक्या छ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सक्नुहुन्छ। जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स एकदम बढी हुन्छ।
1: टिकापुर नगरपालिका 5 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
2: चर्पी भर्लसे फेर का चिन्ता, आदित्य सेफ्टी ट्याङ्की सरसफाईमा फोन गरी आ बाट सरसफाई कै दिहे।
3: फोन नम्बर कटा हो त
2: ली डायल गरी 97 620 20 300।
3: हेलो, आदित्य सेफ्टी ट्याङ्की सरसफाई हो?
4: हजुर हो।
3: महिन राजापुर बजारमा ट्याङ्की सफाई गर्न बा?
2: अपनौ कन्थे, टिकापुर, जानकी, जोशीपुर, भजनी, सत्ती, राजापुर, गेरुवा ओ लम्की मन सेफ्टी ट्याङ्की, गोबर ग्यास ओ रिङ वाला टोयलेट सरसफाई कर परिकलसे आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा हाना सम्झबे। संचालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97 620 20 300 ओ 98 656 92 026।
5: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
6: कार्तिक 7 गते पहिलो शनिबारका दिन आउने भएकाले
5: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
6: डाक्टर आउने दिन कार्तिक 7 गते पहिलो शनिबार।
5: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 98688 0008 र 98 25 67 77 72।
7: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM 101 MHz।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
2: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
2: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
5: टिकापुर नगरपालिका 1 नम्बर वडा कार्यालयको वडावासी नगरवासीहरूमा हार्दिक अनुरोध।
6: जन्म दर्ता, विवाह दर्ता, बसाई सराई, सम्बन्ध विच्छेद तथा मृत्यु दर्ता लगायतका घटना भएको 35 दिन भित्र अनिवार्य रूपमा वडा कार्यालयमा दर्ता गरौं।
5: कुनै पनि व्यवसाय सञ्चालन गर्नु अघि वडा कार्यालयमा दर्ता गराएर मात्रै सञ्चालन गरौं। व्यवसाय दर्ता नगरेको भए तत्काल दर्ता गरिहालौ।
6: ढल वा सड़कमा व्यवसाय नगरौ। सार्वजनिक स्थलमा ढुङ्गा, माटो, बालुवा, गिट्टी जस्ता निर्माण सामग्री नथुपारौ।
5: घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौ। चौपायालाई छाडा नछोडौ। सड़क छेउमा नबाधौ।
6: एक घर तीन बिरुवा अनिवार्य रोपौ। सबै प्रकारका करहरू समयमै भुक्तानी गर्नु दायित्व हो।
5: आफ्नो नगर सफा सुन्दर बनाउन आ आफ्ना ठाउँबाट लागौ।
6: वडा कार्यालयबाट प्रदान गर्ने सेवा प्रवाह र सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भए वडाको फोन नम्बर 091-560-877 र वडा अध्यक्षको फोन नम्बर 98-48-44-598 सम्पर्क गर्नुहोला।
5: 1 नम्बर वडा कार्यालय, टिकापुर नगरपालिका।

0: कर्मचारी आवश्यकता महापार्वती मेडिकल तथा जोशीपुर पोलिक्लिनिक जोशीपुरमा अनुभवी कर्मचारीहरूको आवश्यकता परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूलाई सम्पर्क गर्न अनुरोध गरिन्छ। आवश्यक पदहरू ल्याब टेक्निसियन अथवा ल्याब असिस्टेन्ट माग पद संख्या 1 फार्मेसी सहायक माग पद संख्या 1 एचए अथवा अहेब माग पद संख्या 1 सम्पर्क 9848637585 9815680464 महापार्वती मेडिकल तथा जोशीपुर पोलिक्लिनिक जोशीपुर कैलाली।
1: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अरेल्ला सुन चाँदी पसलमा छड्की तिलहरी माइली तिलहरी रानी हार हार मंगलसूत्र चप्की पेन्डल बाला औठी चन्द्रमा काँटा नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: अरेल्ला सुन चाँदी पसल बलभद्र चोक टिकापुर एलएन मेडिकल अगाडि सञ्चालक खुमरा सुनार सम्पर्क मोबाइल नम्बर 9810625347।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: ए सन्टेकी आमा, पर कान्छाशालाको बिहाको न्युता आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बिहा नगइकन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र पनि भाँची गयो।
0: यतिकै लागि त सामुएल ज्वेलर्स बनेको, बरु अहिलेै जाउँ, एक दुई दिनमा त फ्याक्ट्री बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, छोट त बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनचारीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचारी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर टिहारी श्री सुनार, सम्पर्क नम्बर 9868442408, 9846939261।
3: जापानी इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
4: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
5: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
4: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
5: बेसरी टाउको दुख्ने,
4: उच्च ज्वरो आउने, बेहोश हुने,
5: घाँटी अरोरो कडा हुने,
4: कम्पन हुने,
5: पक्षघात हुने
4: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
5: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
4: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
5: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
4: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
5: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
4: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
5: सधैँ झुल टाँगेर सुत्ने गरौं।
4: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
2: स्वास्थ्य कार्यालय कैलाली।
1: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: आरती ब्युटी एण्ड कस्मेटिकमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
7: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 9864470483।

0: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ, के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ छ नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98148602004।

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
1: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
1: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियाट, एपोलो, भी रबर।

0: अनि दसैँ कसरी मनाउने विचार छ त?
1: परदेशीको दसैँ कस्तो हुन्छ र दाई? फेसबुक इन्स्टाग्रामभरि टिका र जमराले रङ्गिन्छ, यता आफ्नो मन छिया छिया हुन्छ।

0: मेरो हात तेरो माथमा रहिरहोस्। पखेटा लागा बचेरालाई रोकेर रोक्न कहाँ सकिन्छ?
1: आज दसैँको दिन आमालाई नरमाइलो लाग्यो, सुटीको सिका लाएर फोटो खिचेर पठाइदिनु पर्यो। ल हक्के मानी भएस, चिरञ्जीवी भएस, जमरा समरा भएन, दसैँ फिनिस।
2: बाबुहरूले त टिका लगाइसकेछन् त।

0: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन्छ भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
7: विजयादशमी तथा शुभ दीपावली 2082 पावन अवसरमा अछाम टेलर्स सबै उपभोक्ता आफन्तजनहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।
8: आधुनिक डिजाइनका लेडिज, जेन्ट्स, सुट, कोट, प्यान्ट, नेपाली दौरा सुरुवाल, सफारी सुट सिलाउनुका साथै स्वदेशी तथा विदेशी ब्रान्डका रेडीमेड सर्ट, प्यान्ट, दौरा सुरुवाल, कोट पोसाकहरू सुपथ मूल्यमा पाइन्छ। सेवा गर्ने मौका दिनुहोला।
7: सञ्चालक मीन बहादुर थनाल, अछाम टेलर्स, बलभद्र चौक, टिकापुर। फोन नम्बर 98585353 र 98483375।
9: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा टना भुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असोज 31 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर कैलाली।
10: आई बुढल्ला सुन्टो कि नै वा नन्दी भोज आगिली न अब समय एक ठो घर गहना नि हो बनैना उनैना पट्टा नि पैना त
11: अरे गहना बनैना त हो दुकान खोस्ती खोस्ती परेशाना तु कहाँ बनाऊ कहाँ बनाऊ
10: तुहार बाटस तर तुहार रामपुरान दिदी ये नै सामुएल ज्वेलर्स मसे गहना बनाका आन्छे कि कत्रा सुघर बनाकन ल बाटी
11: ए ले ले ठीक है बा चल हाली भात वट खाई आओ जायका हूँ सामुएल ज्वेलर्स में घर गहना बनाई।
7: सामुएल ज्वेलर्स, बलभद्र चौक, टिकापुर। प्रोप्राइटर तेहरी सिंह सुनार।
10: हमारे यहाँ हरेक मेरी सुन चांदी के गर गहना बना जाए, रसायन बिना रसायन के गर गहना बना जाए, वो ऑर्डर अनुसार फिर बना जाए। मोबाइल नंबर 98684141208 ओ 98486239261।
5: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
12: अरेल्ला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चक्की, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
7: अरेल्ला सुन चाँदी पसल, बलभद्र चौक, टिकापुर, एलएन मेडिकल अगाडि। सञ्चालक खुमराज सुनार। सम्पर्क मोबाइल नम्बर 98106635347।
13: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
14: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
15: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
13: डेलिभरीका लागि
15: ड्रिंकिङ वाटर एक्वा शीतल,
13: टिकापुर कैलाली।
7: सम्पर्क मोबाइल नम्बर 98017106072।
16: स्वास्थ्यका लागि पानी।
17: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: आरती ब्यूटी एण्ड कस्मेटिकमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्राण्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्यूटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
2: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624 70483।
3: समयमै आफ्नो घर परिवारको जन्म, मृत्यु, विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वडा कार्यालयमा रहेका पञ्जिकाधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौ। यसले तपाई हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
4: टिकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
5: जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड टिकापुर कैलालीको 9 वार्षिक साधारण सभा हुने बारेको सूचना। साना किसानका लागि लगानी ल्याउँछौ सुनौलो बिहानी। आउँदै गरेको बड़ा दशैं, शुभ दीपावली, नेपाल सम्वत एवं छठ पर्वको अवसरमा हामी हाम्रा सम्पूर्ण शेयरधनी, शुभचिन्तक, पत्रकार, समाजसेवी एवं देश विदेशमा रहनुहुने आमा बुवा, दाजुभाइ, दिदीबहिनी लगायत सम्पूर्णमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यही मिति 2083 साल कार्तिक 8 गते आइतबारका दिन टिकापुर उद्योग वाणिज्य संघको सभाहालमा हुन गइरहेको श्री जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेडको 9 वार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरूलाई अनिवार्य उपस्थितिका लागि सादर आमन्त्रण गर्दछौ। स्थान टिकापुर उद्योग वाणिज्य संघको सभाहाल, समय बिहान 10 बजेदेखि। आयोजक जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड परिवार, टिकापुर कैलाली। सम्पर्क फोन नम्बर 0915606141, मोबाइल नम्बर 98432886713।
0: दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ चिकन राइस, अण्डा राइस, भेज राइस, चिकन मोमो, भेज मोमो, चाउमिन, कोदोको मोमो, छोला समोसा, बोइल अण्डा आदि पाइन्छ। सेवाको मौका अवश्य दिनुहोला।
2: बाजेको खाजा घर, टिकापुर 1 पुरानो ट्रिनिटी स्कूल भएको घरमा सञ्चालक चक्र प्रसाद उपाध्याय, सम्पर्क नम्बर 98425113।
0: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। एल्विस एल्विरा टेरसमा डिजाइन डिजाइनका साडी, सुट, कुर्ती, पलाजा तथा थानका कपडाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
6: एल्विस एल्विरा ट्रेडर्स, टिकापुर 1 व्हाइट हाउसको तल सरेको जानकारी गराइन्छ। सञ्चालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 98117738।
7: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
8: यो ओसीएमसी भनेको के आयो फेरि?
9: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
8: ओसीएमसीले के सहयोग गर्छ त?
9: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
10: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmcTikapur@gmail.com।

0: चाडपर्वको रमाइलो आफन्तको भेटघाट अनि स्वादिष्ट परिकारको मिठो स्वादमा दशैंको खुशी होस् या दीपावलीको उमंग परिवार र साथीभाइसँग रमाइलो गर्दै बिरियानी हाउसमा स्वादको मजा लिनुहोस्। बिरियानी हाउसमा स्पेशल हैदराबादी दम बिरियानी, इडली, डोसा, फ्राई राइस, मोमो, कम्बो बिरियानी, कम्बो सेट, उत्पा, उदिन ओरा पाउनुका साथै दशैं र दीपावलीको विशेष अवसरमा चिकन रु 200 मटन 300 पाइन्छ। साथै विजयादशमी तथा शुभ दीपावलीको अवसरमा बिरियानी हाउस परिवारको तर्फबाट सम्पूर्ण ग्राहकवर्ग, इष्टमित्र, शुभचिन्तक, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: बिरियानी हाउस टिकापुर एक पुरानो बलभद्र चोक बुच्चर भएको लाइन, संचालक सूर्य प्रकाश आचार्य, फोन नम्बर 97 47 82 73।
2: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। साथै धीरू चाउमिन उद्योगमा चाउमिन सस आफ्नै उद्योगद्वारा उत्पादित गरिने भएकाले होटल, रेस्टुरेन्ट र खाजाका लागि सम्पर्क गर्नुहोला। स्थान सिद्धार्थ होटल अगाडि, टिकापुर, कैलाली। संचालक नारायण तिमी सैना। सम्पर्क नम्बर 97 62 48 36 44।
3: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असोज 31 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
4: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हार्दिक सुनचानी पसलमा छक्के तिलहरी, माइले तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
5: हार्दिक सुनचान्दी पसल, सरकारी अस्पतालको भित्री रोड, संचालक शंकर साहु, सम्पर्क नम्बर 98 48 42 91 74।
4: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै, सीजी कम्पनीको वाइवाई जिंक 15 रुपियाँमा एक पेटी रु 560 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
7: मैले त एक पेटी चाउचाउ रु 600 किने।
6: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा रु 15 चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ, र त्यस्तै रु 25 क्लासिक चाउचाउ र 35 चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500 600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सीजी कम्पनीको, र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुहोस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता
7: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड, टिकापुर, कैलाली। संचालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 98 48 40 22 41।
8: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जनानका लागि आवेदन दिने बारेको सूचना। टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टीकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वाडा नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन मिति 2083 असोज 1 गतेदेखि पुस 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुस 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 091561449 सम्पर्क गर्नुहोला। टिगापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।
9: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण शिक्षा प्रेमी, अभिभावक, शिक्षक, विद्यार्थी, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। जनप्रकाश आधारभूत विद्यालय टीकापुर 4 बाङमारा, प्रधानाध्यापक रघुनाथ उपाध्याय।

0: बढ़ार सहित तथा शुभ दीपावली 2083 को पावन अवसर में संपूर्ण ग्राहक वर्ग शुभ चिंतक तथा देश विदेश में रहन् भाई दाजू भाई तथा दीदी बहनी सुख शांति समृद्धि र उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्दछौं। जीवन साइकिल स्टोर टीकापुर में बाल बालिका देखि वृद्ध सम्मका का लागि उपयुक्त विभिन्न डिजाइन का आकर्षक साइकिल साइकिल का पार पुर्जा पाइन का साथ ही मरमर संभाल को सुविधा उपलब्ध छ। गुणस्तरीय सामान भरपर्दो सेवा र ग्राहक को संतुष्टि नै हाम्रो पहिलो प्राथमिकता हो। त्यसैले साइकिल किन्न होस् वा मरमर गर्न एक पटक सेवा को मौका अवश्य दिनुहोला।
1: संचालक राजेश कुमार चौधरी, जीवन साइकिल स्टोर, ब्लक नंबर 14 टीकापुर सुधार केन्द्र को लाइन, संपर्क नंबर 9810 61 53 30।
2: Coffee ready.
3: Wow, thank you. यो साँझलाई अच्छे सुगन्धित बनाउँछु मंगलदीप सेन्ट 3-in-1 को साथ।
2: I love the scent.
3: I love it too. हामीलाई मन पर्छ भने भगवानलाई पनि मन पर्छ।
2: मंगलदीप सेन्ट 3-in-1 perfume like fragrance.
4: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: लक्ष्मी आभूषण भण्डारमा छड्के तिलरी, माइली तिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेन्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चोक, टीकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 9848531695।
6: विजयादशमी तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक व्यापारी शुभचिन्तक दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। हाम्रो यहाँ दूध, दही, मही, घिउ, पनीर, लस्सी, आइसक्रीम लगायतका विभिन्न प्रकारका आइटमहरू पाइन्छ। लक्ष्मी आइसक्रीम एन्ड डेरी उद्योग, टीकापुर 1 बलभद्र चोक, क्याम्पस रोड। संचालक मदन राज न्युपाने। सम्पर्क नम्बर 9848497984।
7: टीकापुर नगरपालिकाको आर्थिक ऐन 2083 बमोजिम टीकापुर नगरपालिकाबाट प्रदान गरिने कर छुट सुविधा तथा जरिवाना सम्बन्धी जानकारी।
8: असोज मसान्तभित्र व्यवसाय कर बुझाएमा चालू आर्थिक वर्षको करमा 5% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र व्यवसाय कर नबुझाएमा पहिलो वर्ष 10%, दोस्रो वर्ष 20% र सोभन्दा बढ़ीको हकमा 50% दरले जरिवाना लाग्नेछ।
7: यस नगरपालिकामा दर्ता भएका तर नियमित रूपमा व्यवसाय कर नबुझाएका व्यवसायको हकमा 2083 पौष मसान्तभित्र कर बुझाउन आएमा आर्थिक वर्ष 2075/76 देखिको व्यवसायिक करले सोभन्दा अगाडिको व्यवसायिक कर र सम्पूर्ण जरिवाना छुट हुनेछ।
8: अन्य निकायमा दर्ता भएको र टीकापुर नगरपालिकामा दर्ता नभएका व्यवसायहरू 2083 पौष मसान्तभित्र दर्ता हुन आएमा आर्थिक वर्ष 2083/84 को मात्र वार्षिक व्यवसाय करले व्यवसाय दर्ता गरिनेछ।
7: आर्थिक वर्ष 2083/84 यस नगरपालिकामा दर्ता हुने व्यवसायको हकमा व्यवसाय दर्ता शुल्क र प्रमाण पत्र
8: स्थानीय कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगलाई 10 वर्षसम्म वार्षिक व्यवसाय कर छुट हुनेछ।
7: गत विगतमा निर्माण सम्पन्न प्रमाण पत्र प्राप्त गरेका वा अभिलेखीकरण भए तापनि सम्पत्ति कर बुझाउन बाँकी रहेका भवन वा संरचनाको हकमा 2083 पौष मसान्तभित्र सम्पत्ति कर बुझाएमा भवन वा संरचनामा लागेको सम्पूर्ण जरिवाना रकम छुट हुनेछ।
8: पौष मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत बुझाएमा चालू आर्थिक वर्षको करमा 10% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत नबुझाएमा 20% दरले जरिवाना लाग्नेछ।
7: टीकापुर नगरपालिकाको नियमन क्षेत्र अधिकार भित्र रहेका सहकारी संस्थाले असोज मसान्तभित्र, लेखा परीक्षण र पौष मसान्तभित्र वार्षिक साधारण सभा सम्पन्न नगरेमा जरिवाना लाग्नेछ।
8: कर तिर्नु सबै नागरिकको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो। त्यसैले समयमै कर तिरी जरिवानाबाट बस्नुका साथै सभ्य र जिम्मेवार नागरिकको परिचय दिउँ।
7: कर सम्बन्धी विस्तृत जानकारीका लागि सम्बन्धित वडा कार्यालय वा राजस्व शाखामा सम्पर्क राख्नु हुन अनुरोध छ।
8: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
1: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
9: दाजु, विवाहको तयारी त शुरू भयो, तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
10: त्यसको चिन्ता किन गर्थ्यो बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीँबाट ल्याउला। विवाह तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
9: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल धाउनै नपर्ने रहेछ नि।
10: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
9: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै लिन जाउँ है।
10: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एकपटक आउनुहोस्।
11: मंगलेश्वरी पूजन भण्डार, टिकापुर 4 चौतारी नजिकै, संचालक छतराज उपाध्याय, सम्पर्क नम्बर 9867279।

0: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
1: न्यू अछाम जालपा डेवी ज्वेलर्स सिद्धार्थ चौक टिकापुर कैलाली संचालक ध्रुव सुनार।

0: उपभोक्तावर्गमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना।
1: ए बहिनी, दसैँ तिहार आइसक्यो, केही किनमेल गर्ने योजना छैन?
2: अनि दिदी, तर कहाँ किन्ने?
1: कहाँ किन्नु नि? यसपालि त टिकापुरमै गएर एनएस गोल्ड एन्ड सिल्भर उद्योगबाटै किन्ने हो।
2: त्यहाँ के छ र त्यस्तो?
1: त्यहाँ त राम्रो मेसिनद्वारा राम्रो डिजाइनका विश्वासिलो गरी हार, पिलहरी, पोते, चन्द्रहार, नौगेडी, रानीहार, टप, बाला, औठी, सिक्री, नथिया लगायतका आकर्षक गहनाहरू सुपथ मूल्यमा पाइन्छन्।
2: ओहो, त्यसो भए यसपालिको दसैँमा एनएस गोल्ड एन्ड सिल्भर उद्योगमै जानुपर्छ।
0: एनएस गोल्ड सिल्भर उद्योग सुनचाँदी पसल, सरकारी अस्पतालको गेट अगाडि, पोजिआर मेडिकल भएको घर, सञ्चालक गणेश साहु, फोन नम्बर 9822 83 10 54।
3: दमकल बिग्रेको सूचना। टिकापुर नगरपालिकाको दमकल बिग्रेर मर्मतको लागि धनगढ़ी लगिएको र मर्मत भएर नआउँदासम्म दमकलका सेवाहरू प्रदान गर्न टिकापुर नगरपालिका असक्षम रहेको सम्पूर्ण सेवाग्राहीमा जानकारी गराउँदछौ। टिकापुर नगरपालिका।
4: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: ओइ बहिनी, घरमा बट्टीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
2: किन टाढा जानु दिदी, जमारा पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
5: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्?
2: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
5: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
2: हो नि, तपाईँलाई पनि घर, कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
5: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, सम्पर्क नम्बर 9848 59 67 33 र 9851 18 82 46।

0: महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। पवनदेव इन्टरप्राइजेजमा दशैंका लागि लेडिज सुट, कुर्ती सुरुवाल, सरारा सेट, सिम्पल सेट रहेको छ। साथै जेन्ट्सहरूका लागि कुर्ता पैजामा सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
1: पवनदेव इन्टरप्राइजेज सिद्धार्थ चोक नगरपालिकाको कार्यालयको कोठा नम्बर 54 सञ्चालक पवनदेवी टिमेन्सेना सम्पर्क नम्बर 9848500227 र 9848500952।
2: ऋषिकवेद पारायण महायज्ञ तथा वेदोपनिषद सप्ताह 2083 को हार्दिक निमन्त्रणा। आदरणीय सज्जन वृन्द, वैदिक धर्म संस्कृति वेदाध्ययन तथा आध्यात्मिक चिन्तन प्रति श्रद्धा राख्नुहुने सम्पूर्ण महानुभावहरूलाई ऋषिकवेद पारायण महायज्ञको पावन अवसरमा गरिमामय उपस्थिति तथा सक्रिय सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौ। ऋषिकवेद पारायण महायज्ञ तथा वेदोपनिषद सप्ताह 2083 कार्तिक 13 गतेदेखि 19 गतेसम्म आयोजक श्री मल्लिका विद्यापीठ गुरूकुल टिकापुर कैलाली।
1: ए बहिनी, यसपालिको दशैं तिहारमा राम्रो दौरा सुरुवाल लगाउन मन थियो, कहाँ पाइन्छ होला?
0: छ नि दाजु, हाम्रै टिकापुरमा ओम शान्ति द रेमन्ड सुट सप सेन्टर।
1: हो र बहिनी, त्यहाँ अरू के पाइन्छ?
0: त्यहाँ त दौरा सुरुवाल, कोट, सर्ट प्यान्ट, रेडीमेड दुल्हाको सेट, थान कपडा पनि पाइन्छ।
1: त्यसो भए आजै जानु पर्यो र दौरा सुरुवाल सिलाउनु पर्यो।
0: ओम शान्ति द रेमन्ड सुट सप सेन्टर, टिकापुर 1 धारा मार्गको चौबटोनेर, सञ्चालक रमेश परियार, सम्पर्क नम्बर 9843917952।
2: नेपालीहरूको महान चाड बड़ा दशैं, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा यहाँहरू सबैमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै पुष्पाञ्जली ब्युटी पार्लरमा दशैं दीपावलीको अवसरमा 25% छुटको साथमा फेसमा क्लिनिङ, कस्मेटिक सामान, फेसियल, स्टेल, स्मुथिङ, बोटक्स, नेल ल्यासेर, सिम्पल मेकअपदेखि दुलही मेकअप र पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
0: पुष्पाञ्जली ब्युटी पार्लर, जानकी गाउँपालिका 1 दुर्गौली, नाना बोटक्स खानेपानी अफिसको तल, सञ्चालक पुष्पा रेग्मी, फोन नम्बर 9848531782।
1: कर्मचारी आवश्यकता। महापार्वती मेडिकल तथा जोशीपुर पोलिक्लिनिक जोशीपुरमा अनुभवी कर्मचारीहरूको आवश्यकता परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूलाई सम्पर्क गर्न अनुरोध गरिन्छ। आवश्यक पदहरू ल्याब टेक्निसियन अथवा ल्याब असिस्टेन्ट, माग पद संख्या 1, फार्मेसी सहायक, माग पद संख्या 1, एचए अथवा अहेब, माग पद संख्या 1। सम्पर्क 9848637585, 9815680464, महापार्वती मेडिकल तथा जोशीपुर पोलिक्लिनिक जोशीपुर कैलाली। हिन्दू भगवान के महान पर्व बड़का दशैं ओ शुभ दीपावली 2083 साल के पावन अवसर में सम्पूर्ण ग्राहक वर्ग नेपाली दादू भैया ओ दीदी बहिनी हुकरमा हार्दिक मंगलमय शुभकामना व्यक्त करती रगैया झोला उद्योग में तमान मेरके झोला सुपथ मूल्य में पा जाए, जस्ते स्कूल बैग, क्यारिंग बैग, लगेज बैग, फाइल बैग लगायत के तमान डिजाइन के बैग अर्डर करल अनुसार बना जाए, ओ पुरान बिगड़ल झोला मरमत कर जाए, एक चोट सेवा करना मौका जरूर देवी।
0: रडगैया झोला उद्योग, मुनवा रोड, टिकापुर कैलाली, संचालक राम प्रसाद चौधरी।
3: समुन्नत समाज का लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: तथा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग शुभचिन्तक तथा देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एसएआर आर्ट एण्ड फिल्म सेन्टरमा फोटो फोटोकपी फोटो फ्रेम छाप विवाह कार्ड मायाको चिनो फ्ल्याग जस्ता विभिन्न प्रकारका ग्राफिक डिजाइनिङ र प्रिन्टिङ जस्ता सेवाहरू उपलब्ध गराइन्छ।
1: एसएआर आर्ट्स एण्ड फिल्म सेन्टर जानकी गाउँपालिका एक दुर्गौली स्वास्थ्य चौकीको सिधा अगाडि। सञ्चालक राजेश चौधरी। फोन नम्बर 9848920000।
2: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: भाउजू, दशैं दीपावली र छठ त आयो, तर पूजाका लागि चाहिने सामान कहाँ पाइन्छ होला?
0: त्यसका लागि त टाढा जानु पर्दैन नि नानु, हाम्रै टिकापुरमा रहेको श्रीराम पूजन भण्डार छँदैछ नि।
3: ए हो र भाउजू, हामीलाई चाहिने सबै सामान पाइएला त?
0: पाइन्छ नि, हामीलाई चाहिने धूप बत्ती कलश माला तथा धार्मिक सामानहरू त हुन् नि। त्यहाँ त ज्योतिष परामर्श कम्प्युटरद्वारा सिना कुण्डली सँगै ग्रहदशा पनि हेरिन्छ नि।
2: श्रीराम पूजन भण्डार टिकापुर एक नगरपालिकाको मूल गेट चिल्ड्रेन पार्क नजिकै। फोन नम्बर 9848443456।
4: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
5: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
4: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
5: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
4: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
5: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
6: न्यू असम जालपा देवी ज्वेलर्स सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार। फोन नम्बर 9868814799, 9824605532। अछाम मंगल साइनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार। फोन नम्बर 9824607825।
1: हिन्दूहरूको महान पर्व विजया दशमी तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा उज्यालो बहुउद्देश्यीय सहकारी संस्था शक्तिका सम्पूर्ण शेयर सदस्य नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
7: साथै उज्यालो बहुउद्देश्यीय सहकारी संस्था शक्तिले गुणस्तरीय मलखाद बिउ बिजन बिक्री वितरण गर्नुका साथै ट्रयाक्टरद्वारा धान गहुँ मकै थ्रेसिङ खेत जोताई बिउ छर्ने काम धान गहुँ काट्नलाई कम्बाइन हार्वेस्टर सेवा प्रदान गरी कृषि कार्यमा लाग्ने लागत खर्च घटाई आमदानी बढ़ाउने काममा पनि सघाइरहेको जानकारी गराउँदछौ।
1: यो मौकाको फाइदा उठाउन हुन पनि सम्पूर्ण कृषकहरूलाई हार्दिक अनुरोध गर्दछौ।
7: अध्यक्ष प्राङ्कुश चौधरी, व्यवस्थापक रामकृष्ण चौधरी एवं सम्पूर्ण उज्यालो बहुउद्देश्यीय सहकारी संस्था परिवार टिकापुर छ शक्ति कैलाली।

0: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्चाना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
1: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
0: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
1: त्यसो भए आजै जाउँला नि।
0: ल, अरूलाई पनि भनौँ है।
1: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
2: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाई हाम्रो जिम्मेवारी।
1: सिर्जना सुन चाँदी पसल, बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 9805943893।
3: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो। तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
4: होइन चाइनिजो माइलो के बर्बर बर्बर कराइरहेको छ, के भएको छ तलाई?
3: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे लागे हुन्छ, खानै सक्दैन।
4: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो।
5: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
6: साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल एमबीबीएस द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ।
7: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टिकापुर, कैलाली।
8: यो खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
9: तपाईँ एक्लो कहाँ छ श्रेया, त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे, कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ, बाँच्नुपर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
8: हो र, तेरो त अहिले टन्न कमाइ छ र, त्यसो भन्छ।
9: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त? जब म निस्केँ, काम गर्न थालेँ, अनि पो कमाइ छ त? यो कमाइ पनि मेरो लागि होइन, हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरजम गर्नु छ, श्रीमती छोराछोरी होलान् उनीहरूको लागि पनि सोच्दैछु म।
8: ओहो, तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसके जस्तै यार। अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
10: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
1: हिन्दू भगवान के महान पर्व बर्खा दशैं ओ शुभ दीपावली 2083 साल के पावन अवसर में सम्पूर्ण ग्राहक वर्ग नेपाली दादू भैया ओ दीदी बहिया हुकनमा हार्दिक मंगलमय शुभकामना व्यक्त करती रडगैया झोला उद्योग में तमान मेरके झोला सुपथ मूल्य में पा जाए, जस्ते स्कूल बैग, क्यारिंग बैग, लगेज बैग, फाइल बैग लगायत के तमान डिजाइन के बैग अर्डर करल अनुसार बना जाए, ओ पुरान बिगड़ल झोला मरमत कर जाए, एक चोट सेवा करना मौका जरूर देवी।
2: रडगैया झोला उद्योग, मुनवर रोड, टिकापुर, कैलाली। संचालक राम प्रसाद चौधरी।
0: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
11: आरती ब्यूटी एण्ड कस्मेटिक मा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्यूटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
1: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 9864470483।

0: जानकी गाउँपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
1: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
2: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
3: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
2: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
3: बेसरी टाउको दुख्ने,
2: उच्च ज्वरो आउने, बेहोश हुने,
3: घाँटी अरोरो कडा हुने,
2: कम्पन हुने,
3: पक्षघात हुने
2: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
3: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
3: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चरा चुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
2: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पूरा बाउला भएको कपडा लगाऊ।
3: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
2: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
3: सधैं झुल टाँगेर सुत्ने गरौं।
2: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
4: स्वास्थ्य कार्यालय कैलाली।
5: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: अरेल्ला सुनचाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चप्की, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
7: अरेल्ला सुनचाँदी पसल, बलभद्र चोक, टिकापुर, एलएन मेडिकल अगाडि, सञ्चालक खुमरा सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।
8: ला, फेरि यो गाडीले धोका दिने भयो।
9: जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या।
8: यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला?
9: टेन्सनमा भए म त अब।
10: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपथ मूल्यमा, टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
9: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
10: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
11: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
9: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
12: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
10: सम्पर्क नम्बर 0915604070 र मोबाइल नम्बर 9848518228।
12: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एक छेउ भएर हिँड्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होस्या गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौं। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौं र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
13: जानकी गाउँपालिका एक नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो हो त जाने विचार छ कि नै त?
2: आफ्ना कान्छा भाइको बिहा नगरिकन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र पनि भाँचि गयो।
1: यतिका लागि त सामुएल जोलस बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याटै बनाइहाल्ला छन् त्यहाँ।
2: आज त सन्तेका बाले मनकै कुरो हर्यो, बाई जाउँ।
3: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर टिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868-44-1208, 9846-39-261।
4: कस्तो गनाएको, यिनका सन्तानले टोइलेट गनाएरै मार्ने भए।
5: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
6: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि।

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: कार्तिक 7 गते पहिलो शनिबारका दिन आउने भएकाले
0: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: डाक्टर आउने दिन कार्तिक 7 गते पहिलो शनिबार।
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर एक कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
2: समयमै आफ्नो घर, परिवारको जन्म, मृत्यु, विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
3: जानकी गाउँपालिका वडा नम्बर 8 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
4: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
5: यो ओसीएमसी भनेको के आयो फेरि?
6: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
5: ओसीएमसीले के सहयोग गर्छ त?
6: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
7: टिकापुर नगरपालिकाको आर्थिक ऐन 2083 बमोजिम टिकापुर नगरपालिकाबाट प्रदान गरिने कर छुट सुविधा तथा जरिवाना सम्बन्धी जानकारी।
8: असोज मसान्तभित्र व्यवसाय कर बुझाएमा चालू आर्थिक वर्षको करमा 5% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र व्यवसाय कर नबुझाएमा पहिलो वर्ष 10%, दोस्रो वर्ष 20% र सोभन्दा बढ़ीको हकमा 50% दरले जरिवाना लाग्नेछ।
7: यस नगरपालिकामा दर्ता भएका तर नियमित रूपमा व्यवसाय कर नबुझाएका व्यवसायको हकमा 2083 पौष मसान्तभित्र कर बुझाउन आएमा आर्थिक वर्ष 2075/76 देखिको व्यवसायिक करले सोभन्दा अगाडिको व्यवसायिक कर र सम्पूर्ण जरिवाना छुट हुनेछ।
8: अन्य निकायमा दर्ता भएको र टिकापुर नगरपालिकामा दर्ता नभएका व्यवसायहरू 2083 पौष मसान्तभित्र दर्ता हुन आएमा आर्थिक वर्ष 2083/84 मात्र वार्षिक व्यवसाय करले व्यवसाय दर्ता गरिनेछ।
7: आर्थिक वर्ष 2083/84 यस नगरपालिकामा दर्ता हुने व्यवसायको हकमा व्यवसाय दर्ता शुल्क र प्रमाण पत्र
8: स्थानीय कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगलाई 10 वर्षसम्म वार्षिक व्यवसाय कर छुट हुनेछ।
7: गत विगतमा निर्माण सम्पन्न प्रमाण पत्र प्राप्त गरेका वा अभिलेखीकरण भए तापनि सम्पत्ति कर बुझाउन बाँकी रहेका भवन वा संरचनाको हकमा 2083 पौष मसान्तभित्र सम्पत्ति कर बुझाएमा भवन वा संरचनामा लागेको सम्पूर्ण जरिवाना रकम छुट हुनेछ।
8: पौष मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत बुझाएमा
3: चालू आर्थिक वर्षको करमा 10% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्त भित्र सम्पत्ति कर र भूमि कर मालपोत नबुझाएमा 20% दरले जरिवाना लाग्नेछ।
7: टिकापुर नगरपालिकाको नियमन क्षेत्र अधिकार भित्र रहेका सहकारी संस्थाले असोज मसान्त भित्र लेखा परीक्षण र पौष मसान्त भित्र वार्षिक साधारण सभा सम्पन्न नगरेमा जरिवाना लाग्नेछ।
3: कर तिर्नु सबै नागरिकको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो। त्यसैले समयमै कर तिरी जरिवानाबाट बस्नुका साथै सभ्य र जिम्मेवार नागरिकको परिचय दिउँ।
7: कर सम्बन्धी विस्तृत जानकारीका लागि सम्बन्धित वडा कार्यालय वा राजस्व शाखामा सम्पर्क राख्नुहुन अनुरोध छ।
3: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
9: जापानी इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
10: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
11: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग

0: सामुदायिक रेडियो टीकापुर एफएमको 12 बजेको मध्याह खबरमा यहाँलाई स्वागत छ। मध्याह खबरबाट रत्नापुन मगरको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्रो र नेपाली पात्रमा पनि सुनिरहनु भएको छ। मध्याह खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। अब चाहेकै स्थानमा टेलिकमको सिम कार्ड अनलाइन फारम भरेपछि घरमै पुर्याइने। जानकी गाउँपालिकामा बर्किमार सुन्ना सुनैना कार्यक्रम शुरू, कार्यक्रम 3 दिनसम्म चल्ने। र नेपालबाट बाहिरियो मनसून। अब मध्याह खबर विस्तारमा। बाल समृद्धि र एकीकृत विकासका लागि हातेमालो परियोजनाले टीकापुर नगरपालिका क्षेत्रमा गरिरहेका कार्यबारे जानकारी र परियोजना परिचयात्मक बैठक भएको छ। टीकापुरमा ओल्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा विकासका लागि युवा ऐक्यबद्धता यार्ड धनगढ़ी, दिगो विकास समाज भजनी र बाल कल्याण संघ टीकापुरले हातेमालो परियोजना मार्फत काम गरिरहेका छन्। कार्यक्रमका प्रमुख अतिथि कार्यवाहक नगर प्रमुख रामबहादुर नगारजीले पालिकासँग सहकार्य गरेर अघि बढ़ेकोमा धन्यवाद दिँदै तल्लो क्षेत्रका वडामा मात्र कार्यक्रम सञ्चालन भएकाले सबै वडामा कार्यक्रम गरिदिन अनुरोध गर्नुभयो। वडा नम्बर 7 का वडा अध्यक्ष यज्ञ प्रसाद न्युपानेले लामो समयदेखि तल्लो क्षेत्रका वडामा काम गरिरहेको बताउँदै बालबालिका किसानको क्षेत्रमा भएका कार्य राम्रा भएका बताउनुभयो। हरेक कार्यमा समन्वयकारी भूमिका आफूहरूले निभाइरहेको बताउँदै आउँदा दिनमा बजेट ल्याउँदा पालिकासँग समेत समन्वय आवश्यक रहेको बताउनुभयो। निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी ओडले कार्यक्रम गर्दा समन्वय आवश्यक रहेको बताउनुभयो। उहाँले आगामी दिनमा गर्ने कार्यबारे जानकारी भएको बताउँदै आउँदा दिनमा प्रतिफललाई ध्यान दिएर काम गर्न सुझाव दिनुभयो। महिला बाल बालिका शाखा प्रमुख संगीता शाहले बाल मैत्री स्थानीय शासन र बाल विवाह मुक्त प्रदेश अभियानमा प्रदेश सरकार रहेको त्यसमा सघाउने खालको बजेट रहेकाले त्यसमा काम गर्नुपर्ने बताउनुभयो। बाल कल्याण संघका कार्यक्रम संयोजक राधिका गिरीले परियोजनाले टीकापुरको 6, 7, 8 र 9 मा काम गरिरहेको बाल कल्याण संघले एक वर्षमा 33,130 जनालाई सेवा दिएको जानकारी दिनुभयो। दिगो विकास समाज भजनीका बजार संयोजक विनोद शाहले संस्थाले परियोजना मार्फत समुदायमा आधारित 9 वटा संस्था र 9 वटा सहकारी 224 समूहमा काम गरिरहेको, सहकारीमा 3,648 शेयर सदस्य रहेका, समुदायमा आधारित संस्थामा 4,213 घरधुरी आबद्ध रहेको जानकारी दिनुभयो। उहाँले परियोजनाले पोषण बगैंचा, हरियाली प्रबन्धन, जीविकोपार्जनका लागि तालिम तथा सहयोग, वित्तीय साक्षरता, महिलाको कार्यबोझ घटाउन सघाउने कार्यका लागि सघाउने लगायतका कार्य गर्ने गरेको बताउँदै टीकापुरमा जम्मा बजेट 51,50,000 बजेट रहेको बताउनुभयो। उहाँले स्थानीय पालिकासँग समन्वय गरेर जीविकोपार्जनमा सघाउन सक्ने बताउनुभयो। यार्ड धनगढ़ीका सामाजिक परिचालन रतनलाल चौधरीले यसअघि टीकापुर 6-7 मा पढ़ाई शिविर सञ्चालन, दिवा खाजा, मेनु निर्माणमा सहजीकरण गरेको, बाल बालिकाको स्वास्थ्य परीक्षण गरिएको जानकारी दिनुभयो। उहाँले यस वर्ष बाल संवाद, बाल बालिकाको स्वास्थ्य परीक्षण, पोषिलो खाना, उपभोग बारे जानकारी, किचन गार्डन, पोषण र बाल मैत्री स्थानीय शासन सम्बन्धी कार्यक्रम लगायतका कार्यक्रम गर्ने बताउँदै टीकापुरमा 16,34,500 बजेट रहेको बताउनुभयो। टीकापुर नगरपालिका इन्जिनियर नवराज जोशी, संघ संस्था शाखा प्रमुख अमृता रावल, कृषि शाखा प्रमुख टेक बहादुर विष्ट लगायतले सुझाव दिनुभएको छ। बाल कल्याण संघका अध्यक्ष धनबहादुर विकको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन कौशल्य चौधरीले गर्नुभएको थियो। कार्यक्रमको उद्देश्यबारे बाल कल्याण संघका मूल्याङ्कन अधिकृत हरिप्रसाद जोशीले जानकारी दिनुभयो। जानकी गाउँपालिकामा बर्किमार सुन्ना सुनैना कार्यक्रम शुरू भएको छ। जानकी गाउँपालिकाको आयोजनामा भएको कार्यक्रम हिजोबाट शुरू भएको हो। कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले बर्किमारको संरक्षण होस् भन्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरेको बताउनुभयो। अध्यक्ष चौधरीले जानकी गाउँपालिकाले थारू संस्कृति र संस्कारको संरक्षणका लागि विभिन्न किसिमका कार्यक्रमहरू पनि सञ्चालन गर्दै आइरहेको पनि बताउनुभयो। 3 दिनसम्म सञ्चालन हुने कार्यक्रममा मुख्य वाचक चन्द्र प्रसाद चौधरी, वाचक जग्गु प्रसाद र जगवीर चौधरी रहनु भएको छ भने सोम डेमन डंगरा मुख्य व्याख्याकर्ता रहनु भएको छ। पहिलो दिन बर्किमारका 3 वटा पैदवार गाइएको सोम डेमन डंगराले जानकारी दिनुभयो। यो कार्यक्रममा 12 वटा पैदवार गाइने उहाँले बताउनुभयो। वार्ड नम्बर 7 का वडा अध्यक्ष कमल महतोले स्वागत गर्नुभएको कार्यक्रम सञ्चालन नेत्र प्रसाद जैशीले गर्नुभएको थियो। मध्याह खबरमा कञ्चनपुरमा लागू औषध सहित चारजना पक्राउ लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
1: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एकछेउ भएर हिँड्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होसिया गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौं। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौं र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
2: जानकी गाउँपालिका एक नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
3: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
4: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
4: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
3: जनरल फिजिसियन विशेषज्ञ सेवा,
4: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
3: दन्तरोग सेवा,
4: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
3: मनोचिकित्सक विशेषज्ञ सेवा
5: हरेक महिनाको प्रत्येक शनिबार,
3: र सिटी स्क्यान सेवा,
4: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयु, एचडीयु, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयु सेवा,
3: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, कोलोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
4: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
3: इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
4: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
3: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
4: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
3: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीभी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
4: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35-8, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टीकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
1: जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिनभित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
2: टीकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
0: अब बाँकी खबर। विकास साझेदारीलाई सुदृढ बनाउँदै संघीयता कार्यान्वयन प्रदेश अधिकारको पूर्ण प्रयोग र सन्तुलित विकासका लागि मुख्यमन्त्रीहरूले साझा प्रतिबद्धता व्यक्त गर्नुभएको छ। विराटनगरमा हिजो सम्पन्न मुख्यमन्त्री सम्मेलनमा सहभागी प्रदेशका मुख्यमन्त्रीहरूले संघीय सरकारसँग प्रदेशको अधिकार कार्यान्वयनका लागि आवश्यक नीतिगत तथा कानूनी सुधार गर्न माग गर्ने प्रतिबद्धता जनाएका छन्। सम्मेलनले संघीयता कार्यान्वयन तथा संविधान प्रदत्त प्रदेश अधिकारको पूर्ण प्रयोग, कार्यजिम्मेवारी को स्पष्टता र बाँकी अधिकार हस्तान्तरणका विषयमा संघीय सरकार समक्ष साझा धारणा प्रस्तुत गर्ने निर्णय गरेको छ। त्यसका लागि संघीय कानून निर्माण तथा संशोधन कार्य विस्तृतिकरणको पुनरावलोकन र प्रशासनिक संघीयताको प्रभावकारी कार्यान्वयनलाई प्राथमिकतामा राखिएको छ। प्रदेश प्रहरी प्रशासन तथा शान्ति सुरक्षा संघीय कार्यालयका सम्पत्ति, दायित्व र अभिलेख हस्तान्तरण गरी प्रशासनिक दोहोरोपना हटाउने, वित्तीय संहिताको प्रभावकारी कार्यान्वयन तथा प्राकृतिक स्रोतको बाँडफाँटका विषयलाई पनि साझा प्रतिबद्ध सभा समेटिएको छ। अन्तर्प्रदेशीय आयोजना तथा पूर्वाधार विकास आयोजना र कार्यक्रमको तहगत स्पष्टता, जग्गा प्राप्ति तथा उपयोग, वन क्षेत्रको उपयोग र कानूनी प्रावधान, शैक्षिक संस्था सञ्चालन तथा व्यवस्थापन र स्वास्थ्य सेवा व्यवस्थापनमा देखिएका नीतिगत तथा कानूनी जटिलता समाधान गर्न पनि संघीय सरकार समक्ष विषयवस्तु प्रस्तुत गरिने जनाएको छ। सम्मेलनमा प्रदेशका मुख्यमन्त्रीहरू, प्रमुख सचिवहरू, प्रदेश योजना आयोगका उपाध्यक्षहरू तथा मुख्य न्यायाधीश वक्ताहरूको सहभागिता रहेको थियो। मुख्यमन्त्रीहरूले साझा प्रतिबद्धता पत्र चाँडै प्रधानमन्त्री समक्ष बुझाउने बताइएको छ। नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले दुईजना सांसदलाई स्पष्टीकरण सोधेको छ। बुधबार बसेको संसदीय दलको बैठकले पदबाट राजीनामा दिएका वीरबहादुर थापा र धर्मराज पाठकलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। बैठकमा सहभागी सांसदका अनुसार दुवैजनालाई 48 घण्टाभित्र जवाब पेश गर्ने गरी स्पष्टीकरण सोध्ने निर्णय गरिएको छ। यस्तै पाठकको सामाजिक विकास समितिका सभापतिको जिम्मेवारी खोसिएको छ। उहाँलाई सभापतिबाट फिर्ता बोलाउने निर्णय गरेको हो। एमाले मंगलबारको प्रदेश सभाको बैठकमा अनिवार्य उपस्थित भएर बजेटको पक्षमा मतदान गर्न व्हिप जारी गरेको थियो, तर पाठक र थापा भने बैठकमा सहभागी भएनन्। थापाले मंगलबार नै बजेट प्रति असन्तुष्ट जनाउँदै सांसद पदबाट राजीनामा दिइसकेका छन्। उनको राजीनामा सभामुख भीमबहादुर भण्डारीले होल्ड गरेका छन्। कञ्चनपुरमा लागू औषध सहित चारजना पक्राउ परेका छन्। कञ्चनपुरको पुनरावास नगरपालिका चार सहारा इट्टा भट्टा नजिकै भारतबाट नेपालतर्फ लागू औषध ओसार पसार भइरहेको छ भन्ने गोप्य सूचनाका आधारमा अवैध लागू औषध खैरो हिरोइन 8 ग्राम 150 मिलिग्राम सहित कैलालीको गोदावरी नगरपालिका छ लालपुर बस्ने 28 वर्षीय राजेश कोली, 22 वर्षीय सुरेश कोली र भारत लखिमपुर खिरी बस्ने 30 वर्षीय राम पुकार पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय त्रिभुवनस्थित कञ्चनपुर र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढ़ीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले बुधबार दिउँसो UP 31 CP 6978 नम्बरको भारतीय मोटरसाइकल र सुदूरपश्चिम प्रदेश 01013P6763 मोटरसाइकलमा सवार 3 जनालाई भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा चेक जाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको जनाएको छ। यसै गरी बेलौरी नगरपालिका 6 बस पार्कबाट अवैध लागू औषध खैरो हिरोइन 900 मिलिग्राम सहित शुक्लाफाटा नगरपालिका 10 बस्ने 18 वर्षीय किशोरलाई इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ पक्राउ गरेको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। मध्याह खबरमा अरू खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टिकापुर एफएम।
6: झरी र बाढ़ीको मौसममा ओभानो ठाउँ खोज्दै सर्पहरू जमीन बाहिर निस्किन थाल्छन्। यस्तो बेला सर्पले टोक्न सक्ने भएकाले यी कुराहरूमा चनाखो हुने गरौं। सुत्ने बेला झुल लगाउने, घर वरपर सर्प लुक्न सक्ने ठाउँको पहिचान गर्ने र ख्याल राख्ने, राति हिँड्दा लट्ठी बोकेर र टर्च लाइट बालेर हिँड्ने, सकेसम्म झाडीतिर नजाने र बाहिर हिँड्दा हात खुट्टा पूरै छोपिने गरी लुगा लगाउने, घुँडासम्म आउने कम्बोट लगाएर जाने, ढुङ्गाको पर्खाल, लडेका काठ, दाउराको चाङ उठाउँदा वा चलाउँदा विशेष ध्यान दिने, मुसा, छेपारो, भ्यागुता धेरै देखिने ठाउँमा सर्प आउने सम्भावना बढ़ी हुन्छ। सर्पले टोकिहाले धामी झाँक्री कहाँ नगई जति सक्दो चाँडो बिरामीलाई अस्पताल वा सर्पदंश उपचार केन्द्रमा पुर्याउने। बेलैमा होसियार भए आफू पनि बचिन्छ, अरूलाई पनि बचाउन सकिन्छ।
7: टिकापुर नगरपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
0: के तपाईलाई थाहा छ,
8: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
8: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
8: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
0: के छ त विकल्प?
8: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं।
0: विस्तारै गर्दा हुँदैन?
8: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
9: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ।
8: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ। टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टीकापुर कैलाली।

0: होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डाका साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: अब पुनः बाँकी खबर। नेपालबाट मनसून पूर्ण रूपमा बाहिरिएको छ। मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हिजो दिउँसो 28 गते यस वर्षको मनसून नेपालको सबै भूभागबाट बाहिरिएको जानकारी दिएको हो। यस वर्ष असोज 17 गतेदेखि नै पश्चिमी तथा उत्तरी केही भूभागबाट मनसून बाहिरिन शुरू गरेको थियो। सामान्यतया नेपालमा मनसून 13 जूनदेखि शुरू भई 2 अक्टोबरमा बाहिरिन्छ, तर यस वर्ष 19 जून अर्थात असार 5 गते मनसून भित्रिएको थियो भने सरदर मिति भन्दा 12 दिनपछि बाहिरिएको छ। यस वर्ष नेपालबाट मनसून बाहिरिने सरदर मितिको अवधिमा सरदर वर्षा भएको छ। यद्यपि भूगोल अनुसार वर्षाको मात्रा र प्रतिशत फरक छ। तराई र पहाड़को तुलनामा हिमाली क्षेत्रमा बढ़ी वर्षा भएको छ। मौसमविदहरूका अनुसार नेपालबाट मनसून पूर्ण रूपमा बाहिरिएकोले आगामी केही दिनसम्म मौसम घमाइलो हुनेछ। पहाड़ी भेगका 1-2 ठाउँमा छिटफुट वर्षाको सम्भावना भए पनि समग्रमा दशैंमा मौसम घमाइलो हुने पूर्वानुमान छ। सरकारी सेवालाई डिजिटल र नागरिक मैत्री बनाउने उद्देश्य राखेको सरकारले अबदेखि नागरिकले चाहेकै स्थानमा नेपाल दूरसंचार कम्पनी नेपाल टेलिकमको सिम कार्ड उपलब्ध गराउने व्यवस्था मिलाएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले मन्त्रालयबाट हुलाक सिम सेवाको शुभारम्भ गर्नुभएको छ। सो सेवा सञ्चालनमा आएसँगै नागरिकले टेलिकमको सिम कार्ड लिन दूरसंचार कार्यक्रम पुगिराख्नु पर्ने छैन। यस सेवा अन्तर्गत ग्राहकले अनलाइन आवेदन दिई आफ्नो नयाँ प्रिपेड फिजिकल सिम कार्ड हुलाक मार्फत घर दैलोमा प्राप्त गर्न सक्नेछन्। नागरिकले अनलाइन मार्फत व्यक्तिगत विवरण र नजिकको ठेगाना, ल्याण्डमार्क फोटो र नागरिकता वा राहदानीको फोटोसँगै नजिकको टेलिकमको काउन्टर छनौट गरी आवेदन पेश गर्नुपर्नेछ। टेलिकमले कागजात जाँच र आवेदन स्वीकृत गरेपछि अनलाइनबाटै भुक्तानी गर्न सकिनेछ। सिमका लागि 90 रूपियाँ र हुलाक डेलिभरीका लागि 70 रूपियाँ शुल्क लाग्नेछ। उक्त रकम जुनसुकै बैंकिङ एप वा डिजिटल वालेट वा नमस्ते पेबाट भुक्तानी गर्न सकिनेछ। त्यसपछि सेवाग्राहीको नजिकको कार्यालयबाट सिम पठाइनेछ। उक्त सिम कहाँ पुग्यो भन्ने बारेमा समेत ट्र्याकिङ गर्न सकिने व्यवस्था गरिएको छ। हुलाक कर्मचारीले सेवाग्राहीको घरमै सिम पुर्याइदिनेछन्। यसै समाचारसँगै मध्याह्न खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। अब चाहेकै स्थानमा टेलिकमको सिम कार्ड अनलाइन फारम भरेपछि घरमै पुर्याइने। जानकी गाउँपालिकामा बर्किमार सुन्ना सुनैना कार्यक्रम शुरू, कार्यक्रम 3 दिनसम्म चल्ने। र नेपालबाट बाहिरियो मनसून। हवस् त अहिलेलाई मध्याह खबर यति नै। यसपछि लोकगीत सुन्न सक्नुहुन्छ। प्राविधिक मित्रलाई धन्यवाद दिँदै अहिलेको मध्याह खबरबाट म रत्नापुन मगर पनि विदा हुन्छु। सामुदायिक रेडियो टिकापुर FM सुन्दै गर्नुहोला। नमस्कार।

0: कार्यक्रमको थप आकर्षण थारू सांस्कृतिक सखिया नाच, लठौवा नाच, मुंगडौवा, ओकझुम्रा नाच। कार्यक्रम हुइना मिति 2083 साल असोज 28 गते से 30 गते सम्म। कार्यक्रम स्थल श्री महेन्द्र शिशु माध्यमिक विद्यालय जानकी गाउँपालिका 6 धर्मापुर। आयोजक जानकी गाउँपालिका कैलाली।
1: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। एल्विस एल्विरा टेरसमा डिजाइन डिजाइनका साडी, सुट, कुर्ती, पलाजा र थानका कपडाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
2: एल्विस एल्विरा ट्रेडर्स टिकापुर 1 व्हाइट हाउसको तल सरेको जानकारी गराइन्छ। सञ्चालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 9811 67 38 87।
1: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
2: अरेला सुनचाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औंठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: अरेला सुनचाँदी पसल बलभद्र चोक टिकापुर, एलएन मेडिकल अगाडि, सञ्चालक खुमराज सुनार, सम्पर्क मोबाइल नम्बर 9810 62 35 47।
4: जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड टिकापुर कैलालीको 9 वार्षिक साधारण सभा हुने बारेको सूचना। साना किसानका लागि लगानी ल्याउँछौ सुनौलो बिहानी। आउँदै गरेको बडा दशैं, शुभ दीपावली, नेपाल सम्बत एवं छठ पर्वको अवसरमा हामी हाम्रा सम्पूर्ण शेयरधनी, शुभचिन्तक, पत्रकार, समाजसेवी एवं देश विदेशमा रहनुहुने आमा बुवा, दाजुभाइ, दिदीबहिनी लगायत सम्पूर्णमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यही मिति 2083 साल कार्तिक 8 गते आइतबारका दिन टिकापुर उद्योग वाणिज्य संघको सभाहालमा हुन गइरहेको श्री जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेडको 9 वार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरूलाई अनिवार्य उपस्थितिका लागि सादर आमन्त्रण गर्दछौ। स्थान टिकापुर उद्योग वाणिज्य संघको सभाहाल, समय बिहान 10 बजेदेखि। आयोजक जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड परिवार, टिकापुर कैलाली। सम्पर्क फोन नम्बर 0915606141, मोबाइल नम्बर 9842386713।
3: विजयादशमी तथा शुभ दीपावली 2082 पावन अवसरमा अछाम टेलर्स सबै उपभोक्ता आफन्तजनहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।
5: आधुनिक डिजाइनका लेडिज, जेन्ट्स, सुट, कोट, प्यान्ट, नेपाली दौरा सुरुवाल, सफारी सुट सिलाउनुका साथै स्वदेशी तथा विदेशी ब्रान्डका रेडीमेड सर्ट, प्यान्ट, दौरा सुरुवाल, कोट पोसाकहरू सुपथ मूल्यमा पाइन्छ। सेवा गर्ने मौका दिनुहोला।
3: सञ्चालक मीन बहादुर थनाल, अछाम टेलर्स, बलभद्र चोक, टिकापुर। फोन नम्बर 9855553333 र 9843823475।
6: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

0: कर्मचारी आवश्यकता। महापार्वती मेडिकल तथा जोशीपुर पोलिक्लिनिक जोशीपुरमा अनुभवी कर्मचारीहरूको आवश्यकता परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूलाई सम्पर्क गर्न अनुरोध गरिन्छ। आवश्यक पदहरू ल्याब टेक्निसियन अथवा ल्याब असिस्टेन्ट, माग पद संख्या 1, फार्मेसी सहायक, माग पद संख्या 1, एफए अथवा अहेब, माग पद संख्या 1। सम्पर्क 9848637585, 9815680464। महापार्वती मेडिकल तथा जोशीपुर पोलिक्लिनिक जोशीपुर कैलाली।
1: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: आरती ब्यूटी एण्ड कस्मेटिकमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्राण्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्यूटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
0: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 9864470483।
1: दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ चिकन राइस, अण्डा राइस, चिकन मोमो, भेज मोमो, चाउमिन, कोदोको मोमो, छोला समोसा, बोइल अण्डा आदि पाइन्छ। सेवाको मौका अवश्य दिनुहोला।
0: बाजेको खाजा घर टिकापुर 1 पुरानो ट्रिनिटी स्कूल भएको घरमा सञ्चालक चक्र प्रसाद उपाध्याय, सम्पर्क नम्बर 9842251373।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सदै भरी लाई चाडपर्वको रमाइलो आफन्तको भेटघाट अनि स्वादिष्ट परिकारको मिठो स्वादमा दशैंको खुशी होस् या दीपावलीको उमंग परिवार र साथीभाइसँग रमाइलो गर्दै बिरियानी हाउसमा स्वादको मजा लिनुहोस्। बिरियानी हाउसमा स्पेशल हैदराबादी दम बिरियानी, इडली, डोसा, फ्राई राइस, मोमो, कम्बो बिरियानी, कम्बो सेट, उत्पा, उदिन ओरा पाउनुका साथै दशैं र दीपावलीको विशेष अवसरमा चिकन रु 200, मटन 300 पाइन्छ। साथै विजयादशमी तथा शुभ दीपावलीको अवसरमा बिरियानी हाउस परिवारको तर्फबाट सम्पूर्ण ग्राहकवर्ग, इष्टमित्र, शुभचिन्तक, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: बिरियानी हाउस टिकापुर 1 पुरानो बलभद्र चौक बुच्चर भएको लाइन, संचालक सूर्य प्रकाश आचार्य, फोन नम्बर 97 47 82 73।
2: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। साथै धेरू चाउमिन उद्योगमा चाउमिन सस आफ्नै उद्योगद्वारा उत्पादित गरिने भएकाले होटल, रेस्टुरेन्ट र खाजाका लागि सम्पर्क गर्नुहोला। स्थान सिद्धार्थ होटल अगाडि, टिकापुर, कैलाली। संचालक नारायण तिमी चैना। सम्पर्क नम्बर 97 62 48 36 44।

0: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हार्दिक सुनचाली पसलमा छक्के तिलहरी, माइले तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: हार्दिक सुनचाली पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहू, सम्पर्क नम्बर 9848 42 91।

0: शुभ बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै, सीजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी ₹560 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
2: मैले त एक पेटी चाउचाउ ₹600 किने।
1: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा ₹15 चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ। र त्यस्तै ₹25 क्लासिक चाउचाउ र ₹35 चाउचाउ ₹2500 आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने, 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सीजी कम्पनीको। र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुहोस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता
2: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड टिकापुर कैलाली, संचालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 9848404222।

0: ऋषिक वेद पारायण महायज्ञ तथा वेदोपनिषद सप्ताह 2083 को हार्दिक निमन्त्रणा। आदरणीय सज्जन वृन्द, वैदिक धर्म संस्कृति वेदाध्ययन तथा आध्यात्मिक चिन्तन प्रति श्रद्धा राख्नुहुने सम्पूर्ण महानुभावहरूलाई ऋषिकवेद पारायण महायज्ञको पावन अवसरमा गरिमामय उपस्थिति तथा सक्रिय सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौ। ऋषिकवेद पारायण महायज्ञ तथा वेदोपनिषद सप्ताह 2083 कार्तिक 13 गतेदेखि 19 गतेसम्म, आयोजक श्री मल्लिका विद्यापीठ गुरूकुल टिकापुर कैलाली।
1: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण शिक्षा प्रेमी, अभिभावक, शिक्षक, विद्यार्थी, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। जनप्रकाश आधारभूत विद्यालय टिकापुर 4 बागमारा, प्रधानाध्यापक रघुनाथ उपाध्याय।
2: कस्तो गनाएको, यिनका सन्तानले टोइलेट गनाएरै मार्ने भए।
3: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
4: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
2: कता छ त त्यो?
4: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
2: फोन नम्बर कति हो भाइ?
4: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620-20300 हो। अर्को पनि छ 98-65-69-20-26।
5: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सत्ती, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू। सम्पर्क नम्बर 97620-20300 र 98-56-92-026।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू अछाम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू अछाम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगल साइनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246628225।
3: ल, यति छिटो आमा बन्न लागेको त?
4: थाहा पाउँदैछु त म पनि घरमा सकि नसकि सबै काम गर्नुपर्छ, कस्तो गाह्रो हुन्छ। पनि काम गर्न विदेश जानुभएको छ, के गर्ने के नगर्ने केही थाहा छैन,
3: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी, 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
5: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
6: कर्मचारी आवश्यकता, महापार्वती मेडिकल तथा जोशीपुर पोलिक्लिनिक जोशीपुरमा अनुभवी कर्मचारीहरूको आवश्यकता परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूलाई सम्पर्क गर्न अनुरोध गरिन्छ। आवश्यक पदहरू ल्याब टेक्निसियन अथवा ल्याब असिस्टेन्ट, माग पद संख्या 1, फार्मेसी सहायक, माग पद संख्या 1, एचए अथवा अहेब, माग पद संख्या 1। सम्पर्क 98 48 63 97 85, 98 15 68 04 64, महापार्वती मेडिकल तथा जोशीपुर पोलिक्लिनिक जोशीपुर कैलाली।
7: विजयादशमी तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक, व्यापारी, शुभचिन्तक, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ दूध, दही, मही, घिउ, पनिर, लस्सी, आइसक्रीम लगायतका विभिन्न प्रकारका आइटमहरू पाइन्छ। लक्ष्मी आइसक्रीम एन्ड डेरी उद्योग, टिकापुर 1 बलभद्र चोक क्याम्पस रोड, सञ्चालक मदन राज न्युपाने, सम्पर्क नम्बर 98 48 49 97 84।
8: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
9: दाजु, विवाहको तयारी त शुरू भयो, तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
6: त्यसको चिन्ता किन गर्छौ बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीँबाट ल्याउला। विवाह तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
9: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल धाउनै नपर्ने रहेछ नि।
6: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
9: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै लिन जाउँ है।
6: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एक पटक आउनुहोस्।
2: मंगलेश्वरी पूजन भण्डार, टिकापुर 4 चौतारी नजिकै, सञ्चालक छतराज उपाध्याय, सम्पर्क नम्बर 98 66 27 27 99।

0: ला फेरि यो गाडीले धोका दिने भयो।
1: जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या।
0: यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 9848518828।
5: नेपालीहरूको महान चाड बडा दशैंले हामी सबैमा सुख, शान्ति, समृद्धि र आपसी सद्भाव कायम गरोस्, तिहारले हाम्रो जीवनमा उज्यालो र उमङ्ग ल्याओस् भने छठ पर्वले सबैको जीवनमा सुख, शान्ति र उत्तर प्रगति प्रदान गरोस् भन्दै 2083 बडा दशैं, शुभ दीपावली तथा छठ पर्वको अवसरमा यहाँहरू सबैको सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
6: नवराज साउन्ड, धामारोसन गाउँपालिका, वडा नम्बर 1, क्षेत्र नम्बर 1, अछाम, नेपाली काङ्ग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि।
7: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टिकापुरमा।
8: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
7: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
8: महिनाको महिनावारी गडबडीको समस्या,
7: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
8: पेट सम्बन्धी सम्पूर्ण समस्या,
7: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
8: ईसीजी सेवा,
7: डिजिटल एक्सरे सेवा
8: र प्रयोगशाला ल्याब सेवा।
7: फोन नम्बर 9844-27359 र 9848-72-59। सत्कार पोलिक्लिनिक प्रणाली, गुम्बा रोड, टिकापुर, जालपा देवी मन्दिर नजिकै।
6: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै 1 नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
2: न्यू अछाम जालपाडेवी ज्वेलर्स, सिद्धार्थ चौक, टिकापुर, कैलाली। संचालक ध्रुव सुनार।
9: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
10: यो ओसीएमसी भनेको के आयो फेरि?
11: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र, प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
10: ओसीएमसीले के सहयोग गर्छ त?
11: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
12: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9584-89213, इमेल ocmcTikapur@gmail.com।

0: दमकल बिग्रेको सूचना। टिकापुर नगरपालिकाको दमकल बिग्रेर मर्मतको लागि धनगढ़ी लगिएको र मर्मत भएर नआउँदासम्म दमकलका सेवाहरू प्रदान गर्न टिकापुर नगरपालिका असक्षम रहेको सम्पूर्ण सेवाग्राहीमा जानकारी गराउँदछौ। टिकापुर नगरपालिका।
1: ए सन्त्यकीमा पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो त जाने विचार छ कि नै त?
2: आफ्ना कान्छा भाइको बे नगरजन पन भएन, जाउँ भने भुवाको मंगल सूत्र बन भाँची गयो।
1: यो टिका लागि त सामुएल ज्वेलर्स बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
2: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, हट त बाई जाउँ।
3: सामुएल ज्वेलर्स सुनसादीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनसादी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर टिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868-44-1208, 9846-39-261।
4: बडा दशैं तथा शुभ दीपावलीको पावन अवसरमा समस्त उपभोक्ता वर्गमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना।
5: ए बहिनी, दशैं तिहार आइसक्यो, केही किनमेल गर्ने योजना छैन?
6: अनि दिदी, तर कहाँ किन्ने?
5: कहाँ किन्नु नि, यसपालि त टिकापुरमै गएर NS गोल्ड एन्ड सिल्भर उद्योगबाटै किन्ने हो।
6: त्यहाँ के छ र त्यस्तो?
5: त्यहाँ त राम्रो मेसिनद्वारा राम्रो डिजाइनका विश्वासिलो गरी, हार, तिलहरी, पोते, चन्द्रहार, नौगेडी, रानीहार, टप, बाला, औठी, सिक्री, नथिया लगायतका आकर्षक गहनाहरू सुपथ मूल्यमा पाइन्छन्।
6: ओहो, त्यसो भए यसपालिको दशैंमा NS गोल्ड एन्ड सिल्भर उद्योगमै जानुपर्छ।
4: NS गोल्ड सिल्भर उद्योग सुनचाँदी पसल, सरकारी अस्पतालको गेट अगाडि, पुजिआर मेडिकल भएको घर, सञ्चालक गणेश साहू, फोन नम्बर 9822-83-10-54।
7: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
8: ओइ बहिनी, घरमा बट्टीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
6: किन टाढा जानु दिदी, जमारा पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
8: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्?
6: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
8: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
6: हो नि, तपाईँलाई पनि घर कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
8: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, सम्पर्क नम्बर 9848-59-67-33 र 9851-18-82-46।
9: सिधापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्ष सम्म फ्री सर्भिसिङ अथवा 5 वर्ष सम्म AMC र होंडा छ 7 अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होंडा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: ए बहिनी, यसपालिको दशैं तिहारमा राम्रो दौरा सुरुवाल लगाउन मन थियो, कहाँ पाइन्छ होला?
2: छ नि दाजु, हाम्रै टिकापुरमा ओम शान्ति द रेमन्ड सुट सप सेन्टर।
1: हो र बहिनी, त्यहाँ अरू के पाइन्छ?
2: त्यहाँ त दौरा सुरुवाल, कोट, सर्ट प्यान्ट, रेडीमेड दुल्हाको सेट, थान कपडा पनि पाइन्छ।
1: त्यसो भए आजै जानु पर्यो र दौरा सुरुवाल सिलाउनु पर्यो।
2: ओम शान्ति द रेमन्ड सुट सप सेन्टर, टिकापुर 1 धारा मार्गको चौबटुनेर, संचालक रमेश परियार, सम्पर्क नम्बर 98 43।

0: परिवारमा सबै बिरामी।
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र?
0: कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो।
1: कसो कालले छिटो नलाग्यो
2: होइन चाइनेजो माइलो, के बर्बर बर्बर कराइरहेको छ, के भएको छ तलाई?
0: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको छ, त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे लागे हुन्छ, खानै सक्दैन।
2: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो।
3: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
4: साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल एमबीबीएस द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ।
5: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरौला रोड, टिकापुर, कैलाली।
6: महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। पवनदेव इन्टरप्राइजेजमा दशैंका लागि लेडिज सुट, कुर्ती सुरुवाल, सरारा सेट, सिम्पल सेट रहेको छ। साथै जेन्ट्सहरूका लागि कुर्ता पैजामा सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
7: पवनदेव इन्टरप्राइजेस, सिद्धार्थ चोक नगरपालिकाको कार्यालयको कोठा नम्बर 54, सञ्चालक पवनदेवी टिमेल सेना, सम्पर्क नम्बर 9848500227 र 9848500952।

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: कार्तिक 7 गते पहिलो शनिबारका दिन आउने भएकाले

0: घरमा चाया डन्डी फोर चिरा परेको खुस्रो र कालो दाग देखिने समस्या अनुहार खस्रो हुने फुट्ने चिरा पर्ने अनुहार बाङ्गो हुने समस्या
1: डाक्टर आउने दिन कार्तिक 7 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर एक कैलाली सम्पर्क नम्बर 9868000008 र 9825637772
2: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जनानका लागि आवेदन दिने बारेको सूचना टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वार्ड नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ उक्त सहुलियत कार्यक्रममा सहभागी हुन मिति 2083 असोज 1 गतेदेखि पुस 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन अनुरोध छ याद राख्नुहोला पुस 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 0915614549 सम्पर्क गर्नुहोला टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था
3: नेपालीहरूको महान चाड बड़ा दशैं शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा यहाँहरू सबैमा सुख शान्ति समृद्धि र सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै पुष्पाञ्जली ब्यूटी पार्लरमा दशैं दीपावलीको अवसरमा 25% छूटको साथमा फेसमा क्लिनिङ कस्मेटिक सामान फेसियल स्टेल स्मुथिङ बोटक्स नेल ल्यासेर सिम्पल मेकअपदेखि दुलही मेकअप र पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ एकचोटि सेवाको मौका अवश्य
4: पुष्पाञ्जली ब्युटी पार्लर जानकी गाउँपालिका 1 दुर्गौली नाना बोटक्स खानेपानी अफिसको तल सञ्चालक पुष्पा रेग्मी फोन नम्बर 9848531782
5: ए भनेदेखि सबै कुरा पाउने रहेछ लु भन त बाउ के पाउँछ त्यहाँ
6: ए त्यहाँ त्यहाँ त नलका मोटर ढक तराजु घरमा लाउने कलर सबै पाइन्छ
7: ए एभ्रिलाको कुरा गरेको हो त्यो त मलाई पनि थाहा छ त्यहाँ त ग्यास ग्यास चुला नलकाका सामान किला काँटा सबै पाइन्छ नि
8: त्यति मात्र होइन त्यहाँ त जस्मिन पेन्ट घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ
5: भनेदेखि सबै कुरा पाउने रहेछ
9: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स
10: विशेष ढक तराजु डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स
11: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर
9: प्रोप्राइटर पुष्पराज देवकोटा सम्पर्क फोन नम्बर 9844846673 र 9814680204
12: हिन्दू भगवान के महान पर्व बड़का दशैं ओ शुभ दीपावली 2083 साल के पावन अवसर में सम्पूर्ण ग्राहक वर्ग नेपाली दादू भैया ओ दीदी बहिनी हुकरमा हार्दिक मंगलमय शुभकामना व्यक्त करती रद्रिया झोला उद्योग में तमान मेरके झोला सुपथ मूल्य में पा जाए जस्ते स्कूल बैग क्यारिंग बैग लगेज बैग फाइल बैग लगायत के तमान डिजाइन के बैग अर्डर करल अनुसार बना जाए ओ पुरान बिगड़ल झोला मरमत कर जाए एक चोट सेवा करने मौका जरूर देवी
13: रडगैया झोला उद्योग मुनवर रोड टिकापुर कैलाली संचालक राम प्रसाद चौधरी
14: अस्सी प्रतिशत रोग पानीकै कारणले लाग्छन्
15: थोपा थोपामा शुद्धता अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
16: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ
14: डेलिभरीका लागि
16: ड्रिंकिङ वाटर एक्वा शीतल
14: टिकापुर कैलाली
17: सम्पर्क मोबाइल नम्बर 9870106772
18: स्वास्थ्यका लागि पानी
4: बड़ा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसर में सम्पूर्ण ग्राहक वर्ग शुभचिन्तक तथा देश विदेश में रहनु भएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि र उत्तर उत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एसएआर आर्ट्स एण्ड फिल्म सेन्टरमा फोटो फोटोकपी फोटो फ्रेम छाप विवाह कार्ड मायाको चिनो फ्ल्याग जस्ता विभिन्न प्रकारका

0: डिजाइनिङ र प्रिन्टिङ जस्ता सेवाहरू उपलब्ध गराइन्छ।
1: एसएआर आर्ट्स एन्ड प्रिन्ट सेन्टर, जानकी गाउँपालिका एक, दुर्गौली स्वास्थ्य चौकीको सिधा अगाडि। सञ्चालक राजेश चौधरी। फोन नम्बर 9848920000।
2: बाबु, ए बाबु, काल मनिष मेडिकल में जाइस तो?
3: मै नै जाइ, वहाँ अपन अनुहार बिगड़ के घर से बाहर नै निकल छु।
2: उहे मारे तो तुहिन वहाँ पठाइबो। यहाँ हेर, ई पत्रिका में लिखल बा, मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकन बढ़िया डॉक्टर होइसे उपचार हुई था वही तोर समस्या फेन अस्ते बा जइबे तो समाधान हुई जाए।
3: ए हो दादू, अपन अनुहार बिगड़ के परेशान रहूं, तब तो मैं अब भी जाए।
4: याद करबी, मनीष मेडिकल हल टीकापुर में प्रत्येक महीना के दोसरा शनिवार काठमाडौं के वरिष्ठ छाला यौन कुष्ठ तथा सौंदर्य रोग विशेषज्ञ डॉक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा। मनीष मेडिकल हल टीकापुर में पुरान से पुरान अनुहार में रहल चाया, पोटो, डंडीफोर, दाट, खुजली, भुटला झरना, कपार के तालु खुलना, डेंड्रफ, इक्जेमा, सोरियासिस, कुष्ठ रोग, पुरान से पुरान ठीक नहीं हुई घाव, खतीरा ओ यौन दुर्बलता के उपचार होती रहल बा।
5: संपर्क मनीष मेडिकल हल, अस्पताल रोड, टीकापुर। फोन नंबर 9860071024 ओ 9846774417।
1: वीरेन्द्र विद्या मन्दिर क्याम्पस टीकापुरमा स्नातक तह प्रथम वर्षमा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: हिन्दूहरूको महान पर्व बडा दशैं, शुभ दीपावली र छठ पर्वको शुभकामना सहित विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर प्रत्ययन कृतित तथा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त वीरेन्द्र विद्या मन्दिर क्याम्पस टीकापुरमा स्नातक तह प्रथम वर्षमा व्यवस्थापन संकाय बीबीएस तर्फका सबै अनिवार्य विषयहरू र शिक्षाशास्त्र संकाय बीएड तर्फ अंग्रेजी, नेपाली, जनसंख्या र स्वास्थ्य शिक्षा विषयमा नयाँ विद्यार्थी भर्ना जारी रहेको सहर्ष जानकारी गराउँदछौ।
1: कक्षा सञ्चालन कार्तिक 30 गते बिहान 6:45 बजेदेखि।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 091-65-949 र 98-584-20-949।
1: क्याम्पस प्रमुख वीरेन्द्र विद्या मन्दिर क्याम्पस टीकापुर कैलाली।
7: आइ हो बड्डो, घर कहिया सिर्जैब? पाछसे सुरु करल मने घर सिजार सेकल।
8: अरे का करुरी बुढिया, कठुवा खोजत खोजत परेशान हो गेल बाटु। मिल्बो मिल्बो निकरत का कैन हो का
7: मिस्तरान बर्जनाउ कना घर हेरो ना, पट्टा सुगुर बनैला बाट आल्मोनियम के मुआका द्वार लगाक टुफे ओस्ट बनी हो ना, ओट्रफे पटानी हुए कि गोंगुआ बुढो हो ना, कबु कहुँ र घुम जाए त था पाए।
4: यूपीभीसी ब्रांड के मौका, द्वार, पार्टीशन, स्टील की रेलिंग, आगे पानी हो घाम से नहीं बिगड़ना, खोले बेरो बंद करे बेर आवाज नहीं ना, विशेषता हुई मौका द्वार पैना के संगे कठुआ के चौखट में अल्मोनियम के पल्ला हो द्वार फे लगा जाए।
8: मिलन अल्मोनियम एंड ग्लास हाउस, जमरा की उपार, टीकापुर, कैलाली। प्रोप्राइटर मोहन राज भाट। मोबाइल नंबर 9848541-43-26।
9: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
10: हाउजू, दशैं दीपावली र छठ त आयो, तर पूजाका लागि चाहिने सामान कहाँ पाइन्छ होला?
11: त्यसका लागि त टाढा जानु पर्दैन नि नानु, हाम्रै टीकापुरमा रहेको श्रीराम पूजन भण्डार छँदैछ नि।
10: ए हो र भाउजू, हामीलाई चाहिने सबै सामान पाइएला त?
11: पाइन्छ नि, हामीलाई चाहिने धूप बत्ती, कलश माला तथा धार्मिक सामानहरू त हुन् नि। त्यहाँ त ज्योतिष परामर्श कम्प्युटरद्वारा सिना कुण्डली सँगै ग्रहदशा पनि हेरिन्छ नि।
9: श्रीराम पूजन भण्डार, टीकापुर एक, नगरपालिकाको मूल गेट, चिल्ड्रेन पार्क नजिकै। फोन नम्बर 9848443456।
12: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टीकापुरमा छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टीकापुरमा
13: कार्तिक 7 गते पहिलो शनिबारका दिन आउने भएकाले
12: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टीकापुरमा उक्त दिन दिइने सेवाहरू, छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा। सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डिफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
13: डाक्टर आउने दिन कार्तिक 7 गते पहिलो शनिबार
12: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली सम्पर्क नम्बर 9868000008 र 9825637772।
11: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्चाना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
14: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
11: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
14: त्यसो भए आजै जाउँला नि।
11: ल, अरूलाई पनि भनौँ है।
14: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
15: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाई हाम्रो जिम्मेवारी।
14: सिर्जना सुन चाँदी पसल बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 9895443893।
16: टिकापुर नगरपालिकाको आर्थिक ऐन 2083 बमोजिम टिकापुर नगरपालिकाबाट प्रदान गरिने कर छुट सुविधा तथा जरिवाना सम्बन्धी जानकारी।
17: असोज मसान्तभित्र व्यवसाय कर बुझाएमा चालू आर्थिक वर्षको करमा 5% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र व्यवसाय कर नबुझाएमा पहिलो वर्ष 10%, दोस्रो वर्ष 20% र सोभन्दा बढ़ीको हकमा 50% दरले जरिवाना लाग्नेछ।
16: यस नगरपालिकामा दर्ता भएका तर नियमित रूपमा व्यवसाय कर नबुझाएका व्यवसायको हकमा 2083 पौष मसान्तभित्र कर बुझाउन आएमा आर्थिक वर्ष 2075/76 देखिको व्यवसायिक कर लिई सोभन्दा अगाडिको व्यवसायिक कर र सम्पूर्ण जरिवाना छुट हुनेछ।
17: अन्य निकायमा दर्ता भएको र टिकापुर नगरपालिकामा दर्ता नभएका व्यवसायहरू 2083 पौष मसान्तभित्र दर्ता हुन आएमा आर्थिक वर्ष 2083/84 मात्र वार्षिक व्यवसाय कर लिई व्यवसाय दर्ता गरिनेछ।
16: आर्थिक वर्ष 2083/84 यस नगरपालिकामा दर्ता हुने व्यवसायको हकमा व्यवसाय दर्ता शुल्क र प्रमाण पत्र दस्तुर छुट हुनेछ।
17: स्थानीय कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगलाई 10 वर्षसम्म वार्षिक व्यवसाय कर छुट हुनेछ।
16: गत विगतमा निर्माण सम्पन्न प्रमाण पत्र प्राप्त गरेका वा अभिलेखीकरण भए तापनि सम्पत्ति कर बुझाउन बाँकी रहेका भवन वा संरचनाको हकमा 2083 पौष मसान्तभित्र सम्पत्ति कर बुझाएमा भवन वा संरचनामा लागेको सम्पूर्ण जरिवाना रकम छुट हुनेछ।
17: पौष मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत बुझाएमा चालू आर्थिक वर्षको करमा 10% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत नबुझाएमा 20% दरले जरिवाना लाग्नेछ।
16: टिकापुर नगरपालिकाको नियमन क्षेत्र अधिकार भित्र रहेका सहकारी संस्थाले असोज मसान्तभित्र, लेखा परीक्षण र पौष मसान्तभित्र वार्षिक साधारण सभा सम्पन्न नगरेमा जरिवाना लाग्नेछ।
17: कर तिर्नु सबै नागरिकको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो। त्यसैले समयमै कर तिरी जरिवानाबाट बस्नुका साथै सभ्य र जिम्मेवार नागरिकको परिचय दिउ।
16: कर सम्बन्धी विस्तृत जानकारीका लागि सम्बन्धित वडा कार्यालय वा राजस्व शाखामा सम्पर्क राख्नुहुन अनुरोध छ।
17: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
12: हिन्दूहरूको महान पर्व विजया दशमी तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा उज्यालो बहुउद्देश्य सहकारी संस्था शक्तिका सम्पूर्ण शेयर सदस्य नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: साथै उज्यालो बहुद्देश्य सहकारी संस्था शक्तिले गुणस्तरीय मलखाद बिउ बिजन बिक्री वितरण गर्नुका साथै ट्रयाक्टरद्वारा धान गहुँ मकै थ्रेसिङ खेत जोताई बिउ छर्ने काम धान गहुँ काट्नलाई कम्बाइन हार्वेस्टर सेवा प्रदान गरी कृषि कार्यमा लाग्ने लागत खर्च घटाई आमदानी बढ़ाउने काममा पनि सघाइरहेको जानकारी गराउँदछौ।
18: यो मौकाको फाइदा उठाउन हुन पनि सम्पूर्ण कृषकहरूलाई हार्दिक अनुरोध गर्दछौ।
6: अध्यक्ष प्राङ्कुश चौधरी, व्यवस्थापक रामकृष्ण चौधरी एवं सम्पूर्ण उज्यालो बहुद्देश्य सहकारी संस्था परिवार टिकापुर छ शक्ति कैलाली।

0: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। एल्विस एल्विरा टेरसमा डिजाइन डिजाइनका साडी, सुट, कुर्ती, पलाजा तथा थानका कपड़ाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
1: एल्विस एल्विरा ट्रेडर्स टिकापुर एक व्हाइट हाउस को तल सरेको जानकारी गराइन्छ। संचालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 9811 67 38 87।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आत्मा त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: अरेल्ला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चप्की, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
4: अरेल्ला सुन चाँदी पसल बलभद्र चोक टिकापुर, एलएन मेडिकल अगाडि, सञ्चालक खुमरा सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।
5: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर, अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा टना भन्ने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असोज 31 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर कैलाली।
6: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: विजयादशमी तथा शुभ दीपावली 2082 को पावन अवसरमा अछाम टेलर्स सबै उपभोक्ता आफन्तजनहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।
1: आधुनिक डिजाइनका लेडिज जेन्ट्स सुट कोट पाइन्ट नेपाली दौरा सुरुवाल सफारी सुट सिलाउनुका साथै स्वदेशी तथा विदेशी ब्रान्डका रेडीमेड सर्ट पाइन्ट दौरा सुरुवाल कोट पोसाकहरू सुपथ मूल्यमा पाइन्छ। सेवा गर्ने मौका दिनुहोला।
0: संचालक मीन बहादुर थनाल, अछाम टेलर्स, बलभद्र चौक, टिकापुर। फोन नम्बर 98585353333 र 98483273475।
2: बुढल्ला सुन्टो कि नै वानन्दे गुवाज आगिलिन अब समय एक ठो घर गहना नि हो बनाइना उनेना पट्टा नि पैना त
3: अनि गहना बनाइना त हो दुकान खोस्ती खोस्ती परेशाना तु कहाँ बनाऊ कहाँ बनाऊ
2: तुहार बाट अस्तर तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स मसे गहना बना कान्छे कि कत्रा सुगर बना कन ल बाटी
3: ए ले ले ठीक है बा चल हाली भात वट खाइ औ जाइका हुँ सामुएल ज्वेलर्स में घर गहना बनाइ सामुएल ज्वेलर्स बलभद्र चौक टिकापुर प्रोप्राइटर तेहरी सिंह सुनार
2: हमारे यहाँ हरेक मेरी सुन चांदी के गर गहना बना जाए रसायन बिना रसायन के गर गहना बना जाए वो ऑर्डर अनुसार फिर बना जाए मोबाइल नंबर 98684 41208 ओ 98486 39261।
4: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: आरती ब्यूटी एण्ड कस्मेटिकमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्यूटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
6: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624 70483।
7: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टिकापुरमा।
8: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
7: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
8: महिनाको महिनावारी गडबडीको समस्या,
7: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
8: पेट सम्बन्धी सम्पूर्ण समस्या,
7: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
8: ईसीजी सेवा,
7: डिजिटल एक्सरे सेवा
8: र प्रयोगशाला ल्याब सेवा।
7: फोन नम्बर 98484 27359 र 98482 43159। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टिकापुर जालपादेवी मन्दिर नजिकै।
4: दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ चिकन राइस, अण्डा राइस, चिकन मोमो, भेज मोमो, चाउमिन, कोदोको मोमो, छोला समोसा, बोइल अण्डा आदि पाइन्छ। सेवाको मौका अवश्य दिनुहोला।
9: बाजेको खाजा घर टिकापुर एक पुरानो ट्रिनिटी स्कूल भएको घरमा सञ्चालक चक्र प्रसाद उपाध्याय, सम्पर्क नम्बर 98425 31173।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।
4: चाडपर्वको रमाइलो, आफन्तको भेटघाट अनि स्वादिष्ट परिकारको मिठो स्वादमा दशैंको खुशी होस् या दीपावलीको उमंग, परिवार र साथीभाइसँग रमाइलो गर्दै बिरियानी हाउसमा स्वादको मजा लिनुहोस्। बिरियानी हाउसमा स्पेशल हैदराबादी दम बिरियानी, इडली, डोसा, फ्राई राइस, मोमो, कम्बो बिरियानी, कम्बो सेट, उठ्वा, उदिन ओरा पाउनुका साथै दशैं र दीपावलीको विशेष अवसरमा चिकन रु 200, मटन 300 पाइन्छ।
5: साथै विजयादशमी तथा शुभ दीपावलीको अवसरमा बिरियानी हाउस परिवारको तर्फबाट सम्पूर्ण ग्राहकवर्ग, इष्टमित्र, शुभचिन्तक, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: बिरियानी हाउस टिकापुर 1 पुरानो बलभद्र चोक बुच्चर भएको लाइन, सञ्चालक सूर्य प्रकाश आचार्य, फोन नम्बर 97-47-82-73।
6: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
7: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
6: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
7: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
6: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
7: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
8: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक, टिकापुर। न्यू असम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।
9: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। साथै धिरू चाउमिन उद्योगमा चाउमिन सस आफ्नै उद्योगद्वारा उत्पादित गरिने भएकाले होटल, रेस्टुरेन्ट र खाजाका लागि सम्पर्क गर्नुहोला। स्थान सिद्धार्थ होटल अगाडि, टिकापुर कैलाली। संचालक नारायण तिमी सैना। सम्पर्क नम्बर 97-62-48-36-44।
10: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
11: हार्दिक सुनचाली पसलमा छत्के तिलहरी, माइले तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेन्डल, बाला, औँठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
12: हार्दिक सुन चाँदी पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहू, सम्पर्क नम्बर 9848421974।

0: पनि भगवानलाई पनि मनपर्छ।
1: मंगलदीप सेंट 3-in-1 परफ्यूम लाइक फ्रेग्रेन्स।

0: होन्डा सँगै यो दशैंमा आशाको सुरुवात गरौँ। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डा साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो, तर यति हुँदा हुँदै पनि सबै एकलासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
2: होइन चाइनाजो माइलो, के बर्बर बर्बर कराइरहेको छ, के भएको छ तलाई?
1: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको छ, त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे हुन्छ, खानै सक्दैन।
2: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीबाई मेडिकल स्टोरमा गए त भइहाल्यो। हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
3: साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल एमबीबीएस द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ।
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, खकरौला रोड, टिकापुर, कैलाली।
5: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: लक्ष्मी आभूषण भण्डारमा छड्के तिलरी, माइली तिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेन्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चौक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 9848531595।
7: वीरेन्द्र विद्या मन्दिर क्याम्पस टिकापुरमा स्नातक तह प्रथम वर्षमा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
8: हिन्दूहरूको महान पर्व बडा दशैं, शुभ दीपावली र छठ पर्वको शुभकामना सहित विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर प्रत्यायन कृत तथा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त वीरेन्द्र विद्या मन्दिर क्याम्पस टिकापुरमा स्नातक तह प्रथम वर्षमा व्यवस्थापन संकाय बीबीएस तर्फका सबै अनिवार्य विषयहरू र शिक्षाशास्त्र संकाय बीएड तर्फ अंग्रेजी, नेपाली, जनसंख्या र स्वास्थ्य शिक्षा विषयमा नयाँ विद्यार्थी भर्ना जारी रहेको सहर्ष जानकारी गराउँदछौ।
9: कक्षा सञ्चालन कार्तिक 30 गते बिहान 6:45 बजेदेखि।
8: थप जानकारीका लागि सम्पर्क नम्बर 091-560-949 र 98-584-20-949।
9: क्याम्पस प्रमुख वीरेन्द्र विद्या मन्दिर क्याम्पस टिकापुर कैलाली।

0: जापानी इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
1: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
2: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
2: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोस हुने,
2: घाँटी अरोरो कडा हुने,
1: कम्पन हुने,
2: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
2: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
2: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चरा चुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
1: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाउला भएको कपडा लगाऊ।
2: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
2: सधैं झुल टाँगेर सुत्ने गरौं।
1: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
3: स्वास्थ्य कार्यालय कैलाली।
4: विजयादशमी तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक, व्यापारी, शुभचिन्तक, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ दूध, दही, मही, घिउ, पनीर, लस्सी, आइसक्रीम लगायतका विभिन्न प्रकारका आइटमहरू पाइन्छ। लक्ष्मी आइसक्रीम एण्ड डेरी उद्योग, टिकापुर 1 बलभद्र चोक क्याम्पस रोड, संचालक मदन राज न्युपाने, सम्पर्क नम्बर 9848497484।
5: ८० प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।

0: थोपा थोपामा शुद्धता अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिवर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
1: प्योर ड्रिंकिंग वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
2: डेलिभरी का लागि
1: ड्रिंकिंग वाटर एक्वा शीतल
2: टीकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्य का लागि पानी।
4: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: दाजु, विवाहको तयारी त शुरू भयो, तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
6: त्यसको चिन्ता किन गर्छौ बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीँबाट ल्याउला। विवाह तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
5: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल धाउनै नपर्ने रहेछ नि।
6: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
5: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै लिन जाउँ है।
6: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एकपटक आउनुहोस्।
7: मंगलेश्वरी पूजन भण्डार टीकापुर 4 चौतारी नजिकै, सञ्चालक छतराज उपाध्याय, सम्पर्क नम्बर 9866727790।
8: ए, भन्दै सबै कुरा पाउने रहेछ। लु भन् त बाउ, के पाउँछ त्यहाँ?
9: ए, त्यहाँ त्यहाँ त नलका मोटर, भक्त राजु, घरमा लाउने कलर सबै पाइन्छ।
10: ए, एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ, त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
11: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
8: भन्दै सबै कुरा पाउने रहेछ।
12: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
10: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स,
13: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
12: प्रोप्राइटर पुष्पराज देवकोटा, सम्पर्क फोन नम्बर 9844648673 र 9814680204।

0: नेपाली अरूको महान चाड बडा दशैंले हामी सबैमा सुख शान्ति समृद्धि र आपसी सद्भाव कायम गरोस्। तिहारले हाम्रो जीवनमा उज्यालो र उमङ्ग ल्याओस् भने छठ पर्वले सबैको जीवनमा सुख शान्ति र उत्तरोत्तर प्रगति प्रदान गरोस् भन्दै 2083 को बडा दशैं शुभ दीपावली तथा छठ पर्वको अवसरमा यहाँहरू सबैको सुस्वास्थ्य दीर्घायु सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
1: नवराज साउन्ड धामा रोशन गाउँपालिका वडा नम्बर 1 क्षेत्र नम्बर 1 अछाम नेपाली कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि।
2: जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड टिकापुर कैलालीको 9 वार्षिक साधारण सभा हुने बारेको सूचना। साना किसानका लागि लगानी ल्याउँछौ सुनौलो बिहानी। आउँदै गरेको बडा दशैं शुभ दीपावली नेपाल सम्बत एवं छठ पर्वको अवसरमा हामी हाम्रा सम्पूर्ण शेयरधनी शुभचिन्तक पत्रकार समाजसेवी एवं देश विदेशमा रहनुहुने आमा बुवा दाजुभाइ दिदी बहिनी लगायत सम्पूर्णमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यही मिति 2083 साल कार्तिक 8 गते आइतबारका दिन टिकापुर उद्योग वाणिज्य संघको सभाहालमा हुन गई श्री जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेडको 9 वार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरूलाई अनिवार्य उपस्थितिका लागि सादर आमन्त्रण गर्दछौं। स्थान टिकापुर उद्योग वाणिज्य संघको सभाहाल, समय बिहान 10 बजेदेखि। आयोजक जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड परिवार टिकापुर कैलाली। सम्पर्क फोन नम्बर 0915606141, मोबाइल नम्बर 98432386713।
3: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
4: कार्तिक 7 गते पहिलो शनिबारका दिन आउने भएकाले
3: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रायसिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
4: डाक्टर आउने दिन कार्तिक 7 गते पहिलो शनिबार।
3: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 98688008 र 98253772।
1: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै 1 नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
5: न्यू अछाम जालपडेवी ज्वेलर्स सिद्धार्थ चौक टिकापुर कैलाली। सञ्चालक ध्रुव सुनार।

0: टिकापुर नगरपालिकाको आर्थिक ऐन 2083 बमोजिम टिकापुर नगरपालिकाबाट प्रदान गरिने कर छुट सुविधा तथा जरिवाना सम्बन्धी जानकारी।
1: असोज मसान्तभित्र व्यवसाय कर बुझाएमा चालू आर्थिक वर्षको करमा 5% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र व्यवसाय कर नबुझाएमा पहिलो वर्ष 10%, दोस्रो वर्ष 20% र सोभन्दा बढ़ीको हकमा 50% दरले जरिवाना लाग्नेछ।
0: यस नगरपालिकामा दर्ता भएका तर नियमित रूपमा व्यवसाय कर नबुझाएका व्यवसायको हकमा 2083 पौष मसान्तभित्र कर बुझाउन आएमा आर्थिक वर्ष 2075/76 देखिको व्यवसायिक करले सोभन्दा अगाडिको व्यवसायिक कर र सम्पूर्ण जरिवाना छुट हुनेछ।
1: अन्य निकायमा दर्ता भएको र टिकापुर नगरपालिकामा दर्ता नभएका व्यवसायहरू 2083 पौष मसान्तभित्र दर्ता हुन आएमा आर्थिक वर्ष 2083/84 मात्र वार्षिक व्यवसाय करले व्यवसाय दर्ता गरिनेछ।
0: आर्थिक वर्ष 2083/84 यस नगरपालिकामा दर्ता हुने व्यवसायको हकमा व्यवसाय दर्ता शुल्क र प्रमाण पत्र
1: स्थानीय कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगलाई 10 वर्षसम्म वार्षिक व्यवसाय कर छुट हुनेछ।
0: गत विगतमा निर्माण सम्पन्न प्रमाण पत्र प्राप्त गरेका वा अभिलेखीकरण भए तापनि सम्पत्ति कर बुझाउन बाँकी रहेका भवन वा संरचनाको हकमा 2083 पौष मसान्तभित्र सम्पत्ति कर बुझाएमा भवन वा संरचनामा लागेको सम्पूर्ण जरिवाना रकम छुट हुनेछ।
1: पौष मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत बुझाए चालू आर्थिक वर्षको करमा 10% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत नबुझाएमा 20% दरले जरिवाना लाग्नेछ।
0: टिकापुर नगरपालिकाको नियमन क्षेत्र अधिकार भित्र रहेका सहकारी संस्थाले असोज मसान्तभित्र लेखा परीक्षण र पौष मसान्तभित्र वार्षिक साधारण सभा सम्पन्न नगरेमा जरिवाना लाग्नेछ।
1: कर तिर्नु सबै नागरिकको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो। त्यसैले समयमै कर तिरी जरिवानाबाट बस्नुका साथै सभ्य र जिम्मेवार नागरिकको परिचय दिउँ।
0: कर सम्बन्धी विस्तृत जानकारीका लागि सम्बन्धित वडा कार्यालय वा राजस्व शाखामा सम्पर्क राख्नुहुन अनुरोध छ।
1: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
2: दशैं तथा शुभ दीपावलीको पावन अवसरमा समस्त उपभोक्ता वर्गमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना।
3: ए बहिनी, दशैं तिहार आइसक्यो, केही किनमेल गर्ने योजना छैन?
4: अनि दिदी, तर कहाँ किन्नु
3: नि? यसपालि त टिकापुरमै गएर NS गोल्ड एन्ड सिल्भर उद्योगबाटै किन्ने हो।
4: त्यहाँ के छ र त्यस्तो?
3: त्यहाँ त राम्रो मेसिनद्वारा राम्रो डिजाइनका विश्वासिलो गरी, हार, तिलहरी, पोते, चन्द्रहार, नौगेडी, रानीहार, टप, बाला, औठी, सिक्री, नथिया लगायतका आकर्षक गहनाहरू सुपथ मूल्यमा पाइन्छन्।
4: ओहो, त्यसो भए यसपालिको दशैंमा NS गोल्ड एन्ड सिल्भर उद्योगमै जानुपर्छ।
2: NS गोल्ड सिल्भर उद्योग सुनचाँदी पसल, सरकारी अस्पतालको गेट अगाडि, कोइजीआर मेडिकल भएको घर, सञ्चालक गणेश साहू, फोन नम्बर 9822-83-10-54।
0: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
5: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर।
6: कामदार आवश्यकता सम्बन्धी सूचना।
7: काठमाडौँ स्थित घरेलु कामदारका लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोकका लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
6: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक, आवश्यक संख्या पुरुष एकजना, महिला एकजना तथा अन्य एकजना। सम्पर्क फोन नम्बर 9551400725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।
8: हिन्दूहरूको
2: महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
8: ओइ बहिनी, घरमा बट्टीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
2: किन टाढा जानु दिदी, जमारा पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
8: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्?
2: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
8: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
2: हो नि, तपाईँलाई पनि घर कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
8: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, सम्पर्क नम्बर 98 48 59 67 33 र 98 51 18 82 46।

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
0: विस्तारै गर्दा हुँदैन?
1: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर, कैलाली।
2: ए बहिनी, यसपालिको दशैं तिहारमा राम्रो दौरा सुरुवाल लगाउन मन थियो, कहाँ पाइन्छ होला?
3: छ नि दाजु, हाम्रै टिकापुरमा ओम शान्ति द रेमन्ड सुट सप सेन्टर।
2: हो र बहिनी, त्यहाँ अरू के पाइन्छ?
3: त्यहाँ त दौरा सुरुवाल, कोट, सर्ट प्यान्ट, रेडीमेड दुल्हाको सेट, थान कपडा पनि पाइन्छ।
2: त्यसो भए आजै जानु पर्यो र दौरा सुरुवाल सिलाउनु पर्यो।
3: ओम शान्ति द रेमन्ड सुट सप सेन्टर, टिकापुर 1 धारा मार्गको चौबाटो नेर, सञ्चालक रमेश परियार, सम्पर्क नम्बर 98 43 91 9।

0: ऋषिकवेद पारायण महायज्ञ तथा वेदोपनिषद सप्ताह 2083 को हार्दिक निमन्त्रणा। आदरणीय सज्जन वृन्द, वैदिक धर्म संस्कृति वेदाध्ययन तथा आध्यात्मिक चिन्तन प्रति श्रद्धा राख्नुहुने सम्पूर्ण महानुभावहरूलाई ऋषिकवेद पारायण महायज्ञको पावन अवसरमा गरिमामय उपस्थिति तथा सक्रिय सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौ। ऋषिकवेद पारायण महायज्ञ तथा वेदोपनिषद सप्ताह 2083 कार्तिक 13 गतेदेखि 19 गतेसम्म आयोजक श्री मल्लिका विद्यापीठ गुरूकुल टिकापुर कैलाली।
1: महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। पवनदेव इन्टरप्राइजेजमा दशैंका लागि लेडिज सुट, कुर्ती सुरुवाल, सरारा सेट, सिम्पल सेट रहेको छ। साथै जेन्ट्सहरूका लागि कुर्ता पैजामा सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
2: पवनदेव इन्टरप्राइजेस, सिद्धार्थ चोक नगरपालिकाको कार्यालयको कोठा नम्बर 54, सञ्चालक पवनदेवी टिमेन सेना, सम्पर्क नम्बर 9848500227 र 9848500952। कर्मचारी आवश्यकता। महापार्वती मेडिकल तथा जोशीपुर पोलिक्लिनिक जोशीपुरमा अनुभवी कर्मचारीहरूको आवश्यकता परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूलाई सम्पर्क गर्न अनुरोध गरिन्छ। आवश्यक पदहरू: ल्याब टेक्निसियन अथवा ल्याब असिस्टेन्ट, माग पद संख्या 1, फार्मेसी सहायक, माग पद संख्या 1, FA अथवा अहेब, माग पद संख्या 1। सम्पर्क 9848637585, 9815680464। महापार्वती मेडिकल तथा जोशीपुर पोलिक्लिनिक जोशीपुर कैलाली।
3: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: सामुदायिक वन उपभोक्ता समूह टीकापुरको सदस्यता नवीकरण सम्बन्धी सूचना। शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा, शीतल सामुदायिक वन उपभोक्ता समूह टीकापुर 2 राजीपुर कैलाली। आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टीकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गरगनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टीकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868-14-799, 9824-60-25-32। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824-67-28-25।
3: नेपालीहरूको महान चाड बडा दशैं, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा यहाँहरू सबैमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै पुष्पाञ्जली ब्युटी पार्लरमा दशैं दीपावलीको अवसरमा 25% छुटको साथमा फेसमा क्लिनिङ, कस्मेटिक सामान, फेसियल, स्टेल, स्मुथिङ, बोटक्स, नेल ल्यासेर, सिम्पल मेकअपदेखि दुलही मेकअप र पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
4: पुष्पाञ्जली ब्युटी पार्लर, जानकी गाउँपालिका 1, दुर्गौली, नाना बोटक्स खानेपानी अफिसको तल, सञ्चालक पुष्पा रेग्मी, फोन नम्बर 9848-53-71-82।
5: हिन्दू भगवानको महान पर्व बर्का दशैं ओ शुभ दीपावली 2083 सालके पावन अवसरमे सम्पूर्ण ग्राहक वर्ग, नेपाली दादु भैया ओ दिदी बहिनी हुकनमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्ती रदगैया झोला उद्योगमे तमान मेरके झोला सुपथ मूल्यमे पाजाइट, जस्ते स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायत के तमान डिजाइन के ब्याग अर्डर करल अनुसार बना जाइट ओ पुरान बिगड़ल झोला मरमत कर जाइट, एक चोट सेवा करने मौका जरूर देवी।
6: रडगैया झोला उद्योग, मुनुवा रोड, टीकापुर, कैलाली, संचालक राम प्रसाद चौधरी।
7: जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालय के अनुरोध।
8: जानकी गाउँपालिका 3 नम्बर वाडावासी दादु भैया दिदी बहिनी हुक्रे, सड़क के किनार में पशु चौपाए नई बान देवी, सड़क किनार में मल वस्तु नई कुरा देवी, साथे सड़क किनार में पशु चौपाए बान के ढुंगा बालुआ गिट्टी मल कुरा के दुर्घटना हुईले से एकर जिम्मेवारी स्वयं व्यक्ति हुक्रा ले पड़ना बा।
7: जानकी गाउँपालिका 3 नम्बर वाडा कार्यालय लाइकपुर।

0: बड़ा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग शुभचिन्तक तथा देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एसएआर आर्ट एण्ड फिल्म सेन्टरमा फोटोकपी फोटोफ्रेम छाप विवाह कार्ड मायाको चिनो फ्ल्याग जस्ता विभिन्न प्रकारका ग्राफिक डिजाइनिङ र प्रिन्टिङ जस्ता सेवाहरू उपलब्ध गराइन्छ।
1: एसएआर आर्ट्स एण्ड फिल्म सेन्टर जानकी गाउँपालिका एक दुर्गौली स्वास्थ्य चौकीको सिधा अगाडि। सञ्चालक राजेश चौधरी। फोन नम्बर 9848920000।
2: छिच्छी कस्तो गन्नाएको, यिनका सन्तानले टोयलेट गनाएरै मार्ने भए।
3: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
4: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाइ सेवा छँदैछ नि।
2: कता छ त त्यो?
4: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
2: फोन नम्बर कति हो भाइ?
4: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 9760202300 हो। अर्को पनि छ 9865629026।
5: तपाईँको पनि टिकापुर जानकी जोशीपुर भजनी सप्पी राजापुर गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू। सम्पर्क नम्बर 9762020300 र 9656692026।
6: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: भाउजू, दशैं दीपावली र छठ त आयो, तर पूजाका लागि चाहिने सामान कहाँ पाइन्छ होला?
0: त्यसका लागि त टाढा जानु पर्दैन नि नानु, हाम्रै टिकापुरमा रहेको श्रीराम पूजन भण्डार छँदैछ नि।
7: ए हो र भाउजू, हामीलाई चाहिने सबै सामान पाइएला त?
0: पाइन्छ नि, हामीलाई चाहिने धूप बत्ती कलश माला तथा धार्मिक सामानहरू त हुन् नि। त्यहाँ त ज्योतिष परामर्श कम्प्युटरद्वारा सेना कुण्डली सँगै प्रहदशा पनि हेरिन्छ नि।
6: श्री राम पूजन भण्डार टिकापुर एक नगरपालिकाको मूल गेट चिल्ड्रेन पार्क नजिकै। फोन नम्बर 9848434356।
8: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौ।
9: यो ओसीएमसी भनेको के आयो फेरि? ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
10: ओसीएमसीले के सहयोग गर्छ त?
9: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
11: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9584899213। इमेल ocmcticapur@gmail.com।

होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप्रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्ष सम्म फ्री सर्भिसिङ अथवा 5 वर्ष सम्म AMC र होंडा साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होंडा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

0: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्जना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
1: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
0: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
1: त्यसो भए आजै जाउँला नि।
0: ल, अरूलाई पनि भनौँ है।
1: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
0: सिर्जना सुनचाँदी पसल, तपाईँको रोजाई हाम्रो जिम्मेवारी।
1: सिर्जना सुनचाँदी पसल बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 9805943893।

0: लभ इट टू, हामीलाई मन पर्छ भने भगवानलाई पनि मन पर्छ।
1: मंगलदीप सेंट 3-in-1 परफ्यूम लाइक फ्रेग्रेंस।
2: हिन्दूहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा उज्यालो बहुउद्देश्यीय सहकारी संस्था शक्तिका सम्पूर्ण शेयर सदस्य नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
3: साथै उज्यालो बहुउद्देश्यीय सहकारी संस्था शक्तिले गुणस्तरीय मलखाद बिउ बिजन बिक्री वितरण गर्नुका साथै ट्रयाक्टरद्वारा धान गहुँ मकै थ्रेसिङ खेत जोताई बिउ छर्ने काम धान गहुँ काट्नलाई कम्बाइन हार्वेस्टर सेवा प्रदान गरी कृषि कार्यमा लाग्ने लागत खर्च घटाई आमदानी बढ़ाउने काममा पनि सघाइरहेको जानकारी गराउँदछौ।
2: यो मौकाको फाइदा उठाउन हुन पनि सम्पूर्ण कृषकहरूलाई हार्दिक अनुरोध गर्दछौ।
3: अध्यक्ष प्राङ्कुश चौधरी, व्यवस्थापक रामकृष्ण चौधरी एवं सम्पूर्ण उज्यालो बहुउद्देश्यीय सहकारी संस्था परिवार टीकापुर छ शक्ति कैलाली।
4: समयमै आफ्नो घर परिवारको जन्म मृत्यु विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौ। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
5: जानकी गाउँपालिका वडा नम्बर 8 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
6: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू.
1: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो. तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी. म त दिक्क भइसक्यो. कसो कालले छिटो नलाग्यो.
2: होइन चाइनाको माइलो के बर्बर बर्बर कराइरहेछ? के भएको छ हौ तलाई?
1: हेर्नु न, साह्रै समस्या पर्यो क्या. कहिले के रोग आउने, कहिले के समस्या आउने. म त हैरान भइसकेँ. छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी. सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ. भोक लागे लागे हुन्छ, खानै सक्दैन.
2: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो.
3: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्.
4: साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल एमबीबीएस द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ.
5: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टिकापुर, कैलाली.

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: पढाई छुट्यो साथी छुटे सबै

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 98017 10672। स्वास्थ्यका लागि पानी

होन्डा सँगै यो दशैंमा आशाको सुरुवात गरौँ। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डाका साथसाथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

0: यो खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
1: तँ त एक्लो कहाँ छस् र यार, त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे, कुलत छुटेपछि को थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ, बाँच्नुपर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
0: हो र, तेरो त अहिले टन्न कमाइ छ र, त्यसो भन्छ।
1: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त, जब म निस्केँ काम गर्न थालेँ अनि पो कमाइ छ त, यो कमाइ पनि मेरो लागि होइन। हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरजम गर्नु छ, श्रीमती छोराछोरी होलान् उनीहरूको लागि पनि सोच्दैछु म।
0: ओहो, तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसकिस् जस्तो यार। अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
2: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
3: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: आरती ब्युटी एण्ड कस्मेटिकमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
5: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624 70483।
6: कर्मचारी आवश्यकता, महापार्वती मेडिकल तथा जोशीपुर पोलिक्लिनिक जोशीपुरमा अनुभवी कर्मचारीहरूको आवश्यकता परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूलाई सम्पर्क गर्न अनुरोध गरिन्छ। आवश्यक पदहरू ल्याब टेक्निसियन अथवा ल्याब असिस्टेन्ट, माग पद संख्या 1, फार्मेसी सहायक, माग पद संख्या 1, एचए अथवा अहेब, माग पद संख्या 1। सम्पर्क 98 48 63 97 85, 98 15 68 04 64, महापार्वती मेडिकल तथा जोशीपुर पोलिक्लिनिक जोशीपुर कैलाली।
3: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: हार्दिक सुनचाली पसलमा छक्के तिलहरी, माइले तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
8: हार्दिक सुनचाली पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहु, सम्पर्क नम्बर 98 48 42 91 74।
9: ए, भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन् त बाउ, के पाउँछ त्यहाँ?
10: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
11: ए, एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ, त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
12: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
9: भनेदेखि सबै कुरा पाउने रहेछ।
13: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
14: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स,
15: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
16: प्रोप्राइटर पुष्पराज देवकोटा, सम्पर्क फोन नम्बर 98 4 84 48 673 र 98 14 68 02 04।

0: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै दाजुभाइ एल्युमिनियम सप्लायर्समा एल्युमिनियमको झ्याल ढोका पार्टेसन ग्यालेजिङ खाट रेलिङ गरिनुका साथै काठको चोखटमा एल्युमिनियमको पल्ला र ढोका पनि पाइन्छ। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
1: संचालक जीवन भाट पञ्चदेउल विनायक नगरपालिका काले काँडा हाल जानकी एक दुर्गौली कालिकापुर इन्डस्ट्री सँगै जोडिएको सम्पर्क नम्बर 9864-26-60-22।
2: विजया दशमी तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण उपभोक्ता वर्ग उपभोक्ता समिति सल्लाहकार समिति कर्मचारी वर्ग शुभेच्छुक शुभचिन्तक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: अध्यक्ष खड्ग धामी सिचापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था परिवार सिचापुर कैलाली। विजया दशमी तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण व्यापारी वर्ग कार्य समिति सल्लाहकार समिति कर्मचारी वर्ग शुभेच्छुक शुभचिन्तक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष सन्तोष सरकार एवं टिकापुर उद्योग वाणिज्य संघ परिवार टिकापुर कैलाली।

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खाने कुराहरू प्लास्टिकबाट टाढै राखौं।
0: विस्तारै गर्दा हुँदैन?
1: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
2: ए सन्तेकी आमा, पर कान्छा खालाको बिहाको न्युज आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
3: आफ्ना कान्छा भाइको बिहा नगइकन पनि भएन, जाउँ भने भयाको मंगल सूत्र पन भाँची गयो।
2: यतिका लागि त सामुएल ज्वेलर्स बनाएको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
3: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, त बाई जाउँ।
4: सामुएल ज्वेलर्स सुनचादीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचादी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 98 68 44 12 08, 98 4 86 39 261।

0: कार्यक्रमको थप आकर्षण थारू सांस्कृतिक सखिया नाच, लठौवा नाच, मुंगडौवा, ओक झुम्रा नाच। कार्यक्रम होइना मिति 2083 साल असोज 28 गते से 30 गते सम्म। कार्यक्रम स्थल श्री महेन्द्र शिशु माध्यमिक विद्यालय जानकी गाउँपालिका 6 धर्मापुर। आयोजक जानकी गाउँपालिका कैलाली।
1: वीरेन्द्र विद्या मन्दिर क्याम्पस टिकापुरमा स्नातक तह प्रथम वर्षमा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: हिन्दूहरूको महान पर्व बडा दशैं, शुभ दीपावली र छठ पर्वको शुभकामना सहित विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर प्रत्ययन कृति तथा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त वीरेन्द्र विद्या मन्दिर क्याम्पस टिकापुरमा स्नातक तह प्रथम वर्षमा व्यवस्थापन संकाय बीबीएस तर्फका सबै अनिवार्य विषयहरू र शिक्षाशास्त्र संकाय बीएड तर्फ अंग्रेजी, नेपाली, जनसंख्या र स्वास्थ्य शिक्षा विषयमा नयाँ विद्यार्थी भर्ना जारी रहेको सहर्ष जानकारी गराउँदछौ।
1: कक्षा सञ्चालन कार्तिक 30 गते बिहान 6:45 बजेदेखि।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 091-560-949 र 98-584-20-949।
1: क्याम्पस प्रमुख वीरेन्द्र विद्या मन्दिर क्याम्पस टिकापुर कैलाली।
3: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: विजया दशमी तथा शुभ दीपावली 2083 साल को पावन अवसर में संपूर्ण सेवाग्राही शेयर सदस्य संचालक समिति सलाहकार समिति बचतकर्ता कर्मचारी वर्ग शुभेच्छुक शुभ चिंतक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष मंगल बहादुर साओद, व्यवस्थापक छविलाल जैसी एवं जनकल्याण बचत तथा ऋण सहकारी संस्था परिवार टीकापुर कैलाली।
2: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
3: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
2: ए हो त, कहाँ पाइरहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
3: कहाँ हुनु भाइ, टिकापुरमा जमरा पारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
2: अब त म ढुक्क।
4: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर मोहनदास भाट।
3: मोबाइल नम्बर 9848513426। जमरापारी टिकापुर कैलाली।
1: ऋषिकवेद पारायण महायज्ञ तथा वेदोपनिषद सप्ताह 2083 को हार्दिक निमन्त्रणा। आदरणीय सज्जन वृन्द, वैदिक धर्म संस्कृति वेदाध्ययन तथा आध्यात्मिक चिन्तन प्रति श्रद्धा राख्नुहुने सम्पूर्ण महानुभावहरूलाई ऋषिकवेद पारायण महायज्ञको पावन अवसरमा गरिमामय उपस्थिति तथा सक्रिय सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौ। ऋषिकवेद पारायण महायज्ञ तथा वेदोपनिषद सप्ताह 2083 कार्तिक 13 गतेदेखि 19 गतेसम्म, आयोजक श्री मल्लिका विद्यापीठ गुरूकुल टिकापुर कैलाली।
2: ला फेरि यो गाडीले धोका दिने भयो, जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
3: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
2: ए यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
3: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
5: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
2: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
6: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
4: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
3: सम्पर्क नम्बर 0915604670 र मोबाइल नम्बर 9848518828।

0: सिगापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जनानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वाडा नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन मिति 2083 असोज 1 गतेदेखि पुस 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुस 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 091-561-449 सम्पर्क गर्नुहोला। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।
1: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
2: विजयादशमी तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण सेवा गराई शेयर सदस्य, संचालक समिति, सल्लाहकार समिति, बचतकर्ता, कर्मचारी वर्ग, शुभेच्छुक, शुभचिन्तक, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: अध्यक्ष मंगल चौधरी, व्यवस्थापक कमला कोइराला एवं धनसिंहपुर कृषि सहकारी संस्था लिमिटेड परिवार, टिकापुरा, धनसिंहपुर, कैलाली।
4: समयमै आफ्नो घर, परिवारको जन्म, मृत्यु, विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
5: जानकी गाउँपालिका वडा नम्बर 8 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
6: कफी रेडी।
7: वाउ, थैंक यू। यो साँझलाई अझै सुगन्धित बनाउँछु मंगलदीप सेन्ट 3-in-1 को साथ।
6: I love it too.
7: हामीलाई मनपर्छ भने भगवानलाई पनि मनपर्छ।
6: मंगलदीप सेन्ट 3-in-1 परफ्युम लाइक फ्रेग्रेन्स।
4: कार्यक्रम गोचाली अब से प्रत्येक हफ्ता के शुक्रवार 10:15 बजे से करीब 11 बजे तक।

0: विजयादशमी तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण सेवाग्राही, शेयर सदस्य, संचालक समिति, सल्लाहकार समिति, बचतकर्ता, कर्मचारी वर्ग, शुभेच्छुक, शुभचिन्तक, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: शाखा प्रबन्धक दुर्गा प्रसाद उपाध्याय एवं किसान बहुउद्देश्य सहकारी संस्था लिमिटेड परिवार टिकापुर कैलाली।

0: होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्राच कुपन मार्फत 1,00,000 जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप्नु 10,000 सम्मको स्क्राच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म AMC र होंडा छ साथ साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होंडा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: विजया दशमी तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण सेवाग्राही, शेयर सदस्य, संचालक समिति, सल्लाहकार समिति, बचतकर्ता, कर्मचारी वर्ग, शुभेच्छुक, शुभचिन्तक, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: शाखा प्रमुख टेकबहादुर बगटी एवं नवजीवन कोअपरेटिभ लिमिटेड परिवार शाखा कार्यालय टिकापुर कैलाली।
3: दमकल बिग्रेको सूचना। टिकापुर नगरपालिकाको दमकल बिग्रेर मर्मतको लागि धनगढ़ी लगिएको र मर्मत भएर नआउँदासम्म दमकलका सेवाहरू प्रदान गर्न टिकापुर नगरपालिका असक्षम रहेको सम्पूर्ण सेवाग्राहीमा जानकारी गराउँदछौ। टिकापुर नगरपालिका

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: कार्तिक 7 गते पहिलो शनिबारका दिन आउने भएकाले
0: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला

0: खतर।
1: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो त जाने विचार छ कि नै त?
2: आफ्ना कान्छा भाइको बिहा नगइकन पन भएन, जाउँ भने भयाको मंगलसूत्र पन भाँची गयो।
1: यतिका लागि त सामुएल जोलस बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
2: आज त सन्तेका बाले मनकै कुरो हर्यो, ठोट त बाई जाउँ।
3: सामुएल ज्वेलर्स सुनसादीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनसादी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868-4012, 9846-39261।

0: विजय दशमी तथा शुभ दीपावली 2083 साल को पावन अवसर में संपूर्ण सेवक राय शेयर सदस्य संचालक समिति सलाहकार समिति बचतकर्ता कर्मचारी वर्ग शुभेच्छुक शुभचिन्तक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: सहकारीको सिद्धान्त हातमा हात सामुदायिक सहकारी तपाईँको साथ अध्यक्ष पल बहादुर बस्नेत प्रबन्धक दीपक कुमार बैठे एवं सामुदायिक सहकारी संस्था लिमिटेड परिवार टीकापुर साथ शक्ति कैलाली।
2: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
3: न्यू अछाम जालपडेवी ज्वेलर्स सिद्धार्थ चौक टीकापुर कैलाली संचालक ध्रुव सुनार।
4: समयमै आफ्नो घर परिवारको जन्म मृत्यु विवाह र बसाई चराई जस्ता व्यक्तिगत घटना आफ्नो वडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
5: टीकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
6: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बेलुका 6 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गा देवकोटाको नमस्कार। तपाईँ अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रोमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। इलाका प्रशासन कार्यालय टीकापुरमा जनशक्ति अभाव, 5 पालिकाका सीमित जनशक्तिले सेवा दिन कठिन भइरहेको कार्यालय प्रमुखको भनाई। सुदूरपश्चिम विश्वविद्यालयको शिक्षाशास्त्र संकायको डीनमा सह प्राध्यापक डाक्टर नाथराम चौधरी नियुक्त। जानकी गाउँपालिकामा बर्किमार सुन्न सुनेन कार्यक्रम शुरू, कार्यक्रम 30 गतेसम्म चल्ने। सशस्त्र प्रहरी बल नेपाल राजस्व भन्सा तथा औद्योगिक तालिम शिक्षालय टीकापुरमा 113 जना प्रहरी जवान दीक्षित। र वडा नम्बर 8 मा कालोपत्ते गरिएको सड़क उप्कियो, घाँसु खेल्दै निर्माण कम्पनी। खोज खबर अब विस्तारमा। इलाका प्रशासन कार्यालय टीकापुरमा सेवा गराइएको चाप अनुसार जनशक्ति अभाव भएको छ। टीकापुर लम्कीचुवा भजन नगरपालिका र जानकी जोशीपुर गाउँपालिका गरी 5 वटा पालिकालाई सेवा दिनुपर्ने कार्यालयमा जनशक्ति अभाव भएपछि सेवा दिन हम्मे हम्मे परेको छ। थप खबर आकाश चौधरीबाट।
1: इलाका प्रशासन कार्यालय स्थापना हुँदाका 5 जना नायब सुब्बाको डरबन्दी भएकोमा पछि कटौतीमा परेर 2 जना मात्रै कार्यरत छन्। उपसचिव कार्यालय प्रमुख रहेको यस कार्यालयमा 2 जना शाखा अधिकृत हुनुपर्नेमा 1 जना मात्रै रहेको र कार्यरत शाखा अधिकृत पनि स्वैच्छिक अवकाश लिएर जानुभएपछि झन दबाव परेको छ। कार्यालय प्रमुख तारानाथ पनेरूले धेरै जनसंख्या भएका 5 पालिकालाई सीमित जनशक्तिले सेवा दिन कठिन भइरहेको बताउनुभयो।
2: जनशक्तिको अवस्था यो कार्यालयको स्थापना हुँदाखेरि नायब सुब्बाको दरबन्दी 5 वटा थियो, 5 वटामा कटौती भएर 2 वटामा सीमित भयो। त्यस्तै अन्य इलाका प्रशासन कार्यालयहरूमा उपसचिव कार्यालय प्रमुख भएको सबै इलाका प्रशासनमा 2 जना शाखा अधिकृतको दरबन्दी छ। टीकापुर इलाका प्रशासनमा शाखा अधिकृतको दरबन्दी एउटै छ अनि भएको जनशक्ति पनि अनि हाम्रो शाखा अधिकृत सरबन्ध तपाईँ सरले स्वैच्छिक अवकाश लिनुभयो। विगत 10-15 दिनदेखि शाखा अधिकृत पनि रिक्त छ। मैले मन्त्रालयमा छिटो यहाँको सेवा प्रभाव चाप अनुसार चाहिँ छिटो पठाइदिन पनि अनुरोध गरेको छु र यहाँको सेवा प्रवाहको अवस्था सेवा गराइलाई दिनुपर्ने हाम्रो यो 5 वटा पालिका छन्, ठूल्ठूलो पालिकाहरू छन्, तराईमा जनसंख्या बढ्दो छ।
1: इलाका प्रशासन कार्यालयमा नागरिकता बनाउन दैनिक 150 जति, राष्ट्रिय परिचय पत्र बनाउन 200 जना जति, पासपोर्ट बनाउन 30 जना जति र राष्ट्रिय परिचय पत्र सुधार गर्ने र अन्य काम गरी 50 जना जति आउने गरेका कार्यालयको तथ्याङ्कमा छ। दशैंको बेला भारत गएका र विभिन्न कामले बाहिर गएका मानिसहरू घर फर्कने भएकाले सेवाग्राहीको चाप अझै बढ्छ। तत्काल जनशक्ति नथपे सेवा ग्राहीलाई समस्या हुने सेवा लिन इलाका प्रशासन कार्यालयमा आउनुभएका शिक्षक गणेश ओझाले बताउनुभयो।
3: सेवा ग्राहीलाई सेवा दिनका लागि कर्मचारीको अभाव रहेछ, नासुको अभाव र अधिकृत 2 हुनुपर्ने, एउटा भर्खरै चाहिँ अवकाश हुनुभयो रहेछ र त्यो ठाउँमा 2 रिक्त रहेकोले विशेष गरी अब दशैं चाडको अगाडि र दशैंको चाड बिदाको पछि फेरि सेवा ग्राहीहरू बढ्ने र सेवा ग्राहीहरूलाई चाहिँ झन्झट खुवाउने, टाढाबाट आएकालाई समयमा काम नभयो भने समस्या हुने हुँदा नेपाल सरकारले तत्काल चाहिँ कर्मचारीको व्यवस्था गर्नुपर्छ र सेवाग्राहीलाई जनताले दिएको करबाट होइन दिने सुविधा जुन कर्मचारीले पाउँछन् त्यो त्यहाँ कर्मचारीलाई तत्काल खटाउनुपर्छ र सुविधा जनताले पाउनुपर्छ भन्ने मेरो चाहिँ सुझाव रहेको छ।
1: कार्यालयमा जनशक्ति अभाव भएको विषय मन्त्रालयलाई जानकारी गराइसकेको र छिट्टै व्यवस्थापन हुनेमा आशावादी भएको कार्यालय प्रमुख पनेरूको भनाइ छ। यहाँ 2 जना अधिकृत, 2 जना सुब्बा र 1 जना कम्प्युटर अपरेटर आवश्यक भएको पनेरू बताउनुहुन्छ।
2: कार्यचाप अनुसार वर्कलोड अनुसार चाहिँ यहाँ 2 जना अफिसर कम्तीमा हुनुपर्ने हो। दरबन्दी थपको लागि हामीले पटक पटक मन्त्रालयमा जिल्ला प्रशासन मार्फत लेखेर पठायौं तर यहाँ दरबन्दी थप भएको अवस्था छैन। त्यस्तै हामीलाई हुनुपर्ने 2 जना अफिसर, 2 जना थपहरू नासु गरेर 4 जना नासु कम्तीमा, 1 जना थप कम्प्युटर अपरेटर 1 जना छन्, 1 जना थप हुनुपर्ने जनशक्ति।
0: सुदूरपश्चिम विश्वविद्यालयको शिक्षाशास्त्र संकायको डीनमा सह प्राध्यापक डाक्टर नाथुराम चौधरी नियुक्त हुनुभएको छ। विश्वविद्यालय कार्यकारी परिषदको 2083 साल असोज 28 गते बसेको बैठकले पदाधिकारी सिफारिश समितिको सिफारिशका आधारमा खुल्ला प्रतिस्पर्धात्मक प्रक्रियाबाट त्यहाँ रिक्त रहेका विभिन्न संकायका डीन, केन्द्रका निर्देशक तथा केन्द्रीय क्याम्पसको प्रिन्सिपल पदमा नयाँ पदाधिकारीहरू नियुक्त गरेका छन्। शिक्षा शास्त्र संकायमा नियुक्त सहप्राध्यापक चौधरी विगत 22 वर्षदेखि टीकापुर बहुमुखी क्याम्पसमा प्राध्यापनरत हुनुहुन्छ। यसअघि विश्वविद्यालयको अनिवार्य विषयगत समितिको अध्यक्ष भई पाठ्यक्रम निर्माणमा संलग्न हुनुहुन्छ। विश्वविद्यालयका विभिन्न तहका पुस्तक लेखन र सहलेखन गर्नुभएका डाक्टर चौधरीका संस्कृति र शिक्षण विधिका विषयमा राष्ट्रिय र अन्तर्राष्ट्रिय जर्नलहरूमा अनुसन्धानात्मक लेखहरू प्रकाशित छन्।
4: अनिवार्य विषय हुन्छ नि त, कम्पलसरी सब्जेक्टहरू, त्यो सब्जेक्टको विषय समिति अध्यक्ष चेयरपर्सन, शिक्षा शास्त्र संकायको कोर्सहरू, करिकुलमहरू, पाठ्यक्रम डेभलप गर्छ, खास मेन काम त्यसको। राष्ट्रिय अन्तर्राष्ट्रिय जर्नलहरूमा राम्रोसँग प्रकाशन गर्छ, अनुसन्धानमूलक लेखहरू, विशेष गरी कल्चर र पेडागोजीसँग, संस्कृति र सेलिब्रिटीसँग।
0: दिन नियुक्त हुने अरू संकायमा व्यवस्थापन संकायका सहप्राध्यापक डाक्टर शिवप्रसाद सापकोटा, विज्ञान तथा प्रविधि संकाय दिनमा सहप्राध्यापक डाक्टर प्रेम सिंह साउद, स्वास्थ्य विज्ञान संकायमा सहप्राध्यापक डाक्टर डबल बहादुर धामी, मानविकी तथा सामाजिक शास्त्र संकाय प्राध्यापक डाक्टर राजेन्द्र प्रसाद भट्ट नियुक्त हुनुभएको छ। यस्तै अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रको निर्देशकमा सहप्राध्यापक डाक्टर महेन्द्र राज जोशी, भाषा साहित्य तथा संस्कृति केन्द्र निर्देशकमा प्राध्यापक डाक्टर हरीश चन्द्र भट्ट तथा केन्द्रीय क्याम्पस प्रिन्सिपलमा डाक्टर दीपक चन्द्र भट्ट नियुक्त हुनुभएको छ। विश्वविद्यालय केन्द्रीय कार्यालयका अनुसार विभिन्न संकाय, केन्द्र र क्याम्पसको प्रायोगिक तथा प्रशासनिक नेतृत्वका लागि नियुक्ति भएका छन्। जानकी गाउँपालिकामा बर्किमार सुन्ना सुनैना कार्यक्रम शुरू भएको छ। जानकी गाउँपालिकाको आयोजनामा भएको कार्यक्रम बुधबारबाट शुरू भएको हो। कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले बर्किमारको संरक्षण होस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो। अध्यक्ष चौधरीले जानकी गाउँपालिकाले थारू संस्कृति र संस्कारको संरक्षणका लागि विभिन्न किसिमका कार्यक्रमहरू पनि सञ्चालन गर्दै आइरहेको बताउनुभयो। तीन दिनसम्म सञ्चालन हुने कार्यक्रममा मुख्य वाचक चन्द्रप्रकाश चौधरी, वाचक जग्गु प्रसाद र जगवीर चौधरी रहनु भएको छ भने सोम डेमनडौरा मुख्य व्याख्याकर्ता रहनु भएको छ। तीन दिनसम्म चल्ने बर्किमार सुन्न सुनैना कार्यक्रममा 12 पैठार मध्ये पहिलो दिन बर्किमारका 3 पैठार गाइएको छ। बर्किमार सन्ना सुनैना कार्यक्रमको पहिलो दिनमा बर्किमार पैडारबारे सोम डेमनडौराले जानकारी दिनुभयो।
5: बर्किमार सुन्ना व सुनैना कार्यक्रम जो हाम्रो थारू समुदायका बर्किमार लोक महाकाव्य बा यकर सबसे शुरूआत पैधार कलक समरौती का पैधार हो। समरौतीमा हमार जोन पञ्चो दिउटा हुक्रबाट, पाँच पण्डा हुक्रबाट, वसक 33 पोती दिउटा के हाम्रो व्याख्या गर्छ। सरस्वती बाटी, भगवती बाटी, ऊ देवी हन सम्झना, ऊ देवी हन सम्मान गर्न, जिका सम्हरना कै कफे कथि त यी समरौती गागिलस पोसक यमुना कारहाट कलसे कौनो फे गाउँमा कौनो ठो ठाउँमा यदि समरौटी गाई लग्न हौ कलसे वहाँ भुइयार ठाउँमा अलग सकु देवी देउटा हुकन फे सम्झ प्रट सम्मान स्वरूप हुकन क समार प्रट वहाँ हुकन फे जस्त पूर्वमै सामी रह सुरुज भरार पश्चिममै सामी रह देवी र अवतार उत्तरमै सामी रह हरि कविलास दक्षिणमै सामी रह जीव जगन्नाथ कथा अथवा लङ्कापति हनुमान फे भगवती शरण ले अब तोर नाउ देवी धर देवी बन्धन यी शुरूआत कहीँ सबको देवी देवता हुन् क्रमश उहाँ नाउले समाजित
6: समरौटी
5: पहिलो पैधार सम्झना हो सम्मान गर्न पैधार हो पाछ हाम्रो दुईठो पैधार न लखागीको पैधार हो जटिक पैधार न हाम्रो डान्सी स्किप करलाटी हाम्रो थियो समय निमिलक वर्षे हो हाम्रो राउ बेरक पैधार हो पसावरको पैधार र घबरैले यी राउ बेरक पैधार कहीँ खास कहीँ राउ चिरै यहाँ बेर्ना या दुर्पति लक्का जवान अल्फा बैस हो रखे दुर्पति स्वयंवर रथ पांचाल देश का राजा दुर्पट अपन छाइक लाग तहना जे राउबेट चिड़ियाना छ्यादस्य के ऊ मर छाइना भुआज कर लै जाई कह कठ तम न हजारों देश का राजा महाराजा हो तर क्यूफी राउ चिड़ैया न व्याध निषेक अर्थात छेट का गिराई निषेक यम न भिवा राउ चिड़ैया न भेदन करथ अर्थात गिरे था दोसो जीत कर लैजी ई राउ बेट का पैधार हुई दोसो वाकर पाछ अब राउ बेट का पैधार जब पंडाव होकर दुर्पति जैसी सुंदर युवती है न जीत कर लैजी था जीरी जोधन के ऊपर जब फे द्वेष ईर्ष्या झन बहर जिठिन पांडव नक ऊपर हो मारा अब यही का कसी कोन भगाई सक जाये हमार राज्य से हमार हक अधिकार से कसी कोई कन चुट कर सक जाये कही का अपन सकुनी माँ बाना कुछ ना कुछ तो उपाय तो सोचो कही का स्वच्छ ब्याला मा पासा खेले ना उपाय देता सकुनी मामा तो सकुनी मामा लगायत करावो होकर विदुरा का मारपट पांच पंडाव होकर भोजन करक लाग बोले था थकिया के बोले था तो वो ना काकटा पासा खेल का क्रमशः रूप में अब शुरू में आई था अब खाना वाना नहीं पाकल हुआ भिन एगरी खेली ना कई का कथा तो ओसो ओसो खेलता एगरी जुज स्थिल न जिताई ख्वाजास करता नहीं कबू काल कौड़ाओ का हार हारना आस करता तो अब कई कई था बुझी खेल ली कई का अब जाट्टी खेल ली कई का तो जाट्टी खेल ब्याला में पंडाओ कंठे रला गर गहना थे से लेकर सकू ऊ दार देता का अपना पास में तो ऊ हारती जी था ऊ मेर का दसो अंतिम में अब दुर्पटिया ना थे हादर था दसो अब ले कई का जे हारी तो उठे बारह वर्ष वनवास कई और एक वर्ष अज्ञातवास कही का रह पड़ी कही का असी का करट कर सको चीज श्री संपत्ति से लेकर राज्य तक पास आये मसे पासा खेल कर हटे ऊ प्रपंच ई हो पसावर का पैधार अत्र हमारा राव भेट पैधार हो पसावर का पैधार अभिन अब हमारा प्राविधिक रूप में हमारा दुठो पैधार छोड़ला खुला पर्से अब यहाँ पांच ठो पैधार लगभग निमजल कई कह पड़ल यहाँ लंग हमार अभी छो पैधार बाकी बा एमना अब पसावर का पैधार पाछ वनवास का पैधार वनवास का पैधार पाछ घरवास का पैधार वसा का सुसर्मक पैधार किचकक पैधार बड़कीमार का पैधार स्वर्गारोहण का पैधार अभिन बाकी बा करीब करीब हमारा चार थो पैधार गई खोजबी एवं चार थो पैधार का एक वनवास का पैधार रही वनवास का पैधार पाछ घरवास का पैधार रही घरवास का पैधार सुसर्मक पैधार सुसर्मक का पैधार सम्मान कोशिश करिए
0: खोज खबर में एक छिन को विश्राम पछि बाकी खबर का साथ उपस्थित हुने छौं सुन्दै गर्नु होला टीकापुरी फिल्म
6: यो खाने मन त कहाँ छ र तर के गर्नु जीवन एक्लो एक्लो लाग्छ फेरि खानै पर्छ
7: तत एक्लो कहाँ छ श्रेया त्यति माया गर्ने आमा छिन् दिदी छिन् भाइ छ बरु एक्लो त म छु म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ बाँच्नु पर्छ अनि पो संसारको मजा लिन पाइन्छ
6: हो र तेरो त अहिले टन्न कमाइ छ र त्यसो भन्छ
7: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त जब म निस्के काम गर्न थाले अनि पो कमाइ छ त यो कमाइ पनि मेरो लागि होइन हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो अब घरजम गर्नु छ श्रीमती छोराछोरी होलान् उनीहरूको लागि पनि सोच्दैछु म
6: ओहो तैले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसकिसक्छ त यार अब म पनि कुलत छोड्छु आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु
0: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश
1: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ ससानो कुरामा टना भुने बारम्बार मनमा एउटै कुरा खेलिरहने कुलतमा लाग्ने छटपटी हुने मुटु धेरै ढुकढुक हुने जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असोज 31 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला टिकापुर अस्पताल टिकापुर कैलाली
0: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं
8: हेलो बहिनी कता हो तिमीलाई थाहा छ कि नै? सीजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी रूपान्ते 60 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
9: मैले त एक पेटी चाउचाउ रु 600 किने।
8: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ। र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सीजी कम्पनीको। र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता
9: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड टिकापुर कैलाली, सञ्चालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 9848-40-22-41।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। बाँकी खबर, कैलालीको टिकापुर नगरपालिका वडा नम्बर 8 स्थित अर्नुवा जाने सड़कमा कालोपत्रे गुणस्तरीय नभएपछि सड़कमा भएका घाँसो खेल्न लगाइएको छ। गत आर्थिक वर्षमा कालोपत्रेका लागि तयार गरिएको सड़क आजभोलि कालोपत्रे गर्दा उप्किएको हो। वडा अध्यक्ष दीर्घबहादुर ठकुल्लाले सड़कमा उम्रिएको घाँसो खेल्न र दुलो सफा गरेर मात्रै कालोपत्रे गर्न भनेको भए पनि राम्ररी सफा नगर्दा कालोपत्रे उप्किएको बताउनुभयो।
10: स्थानीय सरकारको प्रतिनिधि भइसकेपछि हामीले पहल गर्ने हो। वडा अध्यक्षले आफ्नो वडामा बजेट ल्याउनलाई पहल गरेको हो। पहल गरेर प्रदेश सरकारको 20 लाख बजेट हाम्रो वडामा त्यो वडा कार्यालयदेखि अरू नहुँदै खोकुला जोड्ने बाटो भनेर बजेट मागेका थियौँ। त्यो अन्तर्गत 20 लाख प्रदेश सरकारले बजेट सम्बोधन गरेका थियो। त्यो भइसकेपछि गत वर्षको 82-83 योजना हो, त्यो 82-83 योजना अनुसार त्यहाँ टेन्डर भयो। तर काम गर्दाखेरि त अब यो काम गर्ने सिलसिलामा यस्तै छ, हाम्रो देशमा ढिला हुन्छ। ढिला भएपछि बेच्छ नि बिसायो ठेकेदारले, अब त्यो लम्कीको ठेकेदार हो, त्यो बेस बिछायो, दस हालेर रोलिङ सोलिङ गर्यो, रेडी गर्यो पिच गर्नलाई। त्यसपछि बर्खा लाग्यो, बर्खा लागेपछि पिच गर्न सक्ने स्थिति त भएन। त्यो झुरुकेपछि बर्खाभरि त अब ग्याप भयो, ग्यापभरि त्यहाँ दुबो उम्रिएको थियो कि, अनि दुबो उम्रिसकेपछि उसले अहिले फेरि पिच गर्न आयो। पिच गर्न आएपछि अब त्यो बेस दुबोलाई ग्रेडर लगाएर उखाल्ने हो भने, जोत्ने हो भने फेरि मजाले राम्रोसँग बसेको बेस, जति बेस बस्यो त्यति बलियो हुन्छ भने अब अहिलेको प्राविधिकहरूको भनाइ अनुसार पिच जति बेस बस्यो त्यति बलियो हुन्छ। माथिको त पिच चल्न गाडी चल्नलाई तलब खास आधार भनेको बेस हुन्छ भन्ने कुरा भएपछि, त्यसपछि त्यसलाई नजुत्ने भन्ने कुरा भयो। नजुत्ने भन्ने कुरा भएपछि त दुबो खेल भने हो, हामीले दुबो उखेलेर पिच हान्नु भनिसकेपछि त्यो ठेकेदारले अब केही लेबर लगाएर दुबो त उखेल्न खोज्यो, उखेल्यो पनि सबै दुबो छ त सम्भव भएन उखेल्न सक्ने छेउछेउतिरको। त्यो भएपछि दुबो पुरै उखेल्नुपर्छ, औषधि हानेर त्यसको जडा माऱ्यो भने, अनि त्यसपछि पिच हान्न त मिल्ला नि बेसमा भन्ने हिसाबले हामीले त्यो कुरा गर्यौँ। केही दिनका लागि त्यो गर्नलाई हामीले काम चाहिँ रोकेकै हो, त्यसमा कुनै दुई मात्रै छैन। त्यही उक्किन थाल्यो भन्ने कुरा त त्यो हामीले भनिसके भन्दा अगाडि गरे उसले कि पहिले हाम्रो त्यो मेन रोड सुरुदेखि खकुला जोड्ने बाटो जुन छ नि वडा कार्यालय हुँदै, त्यो मेन बाटो त पहिले पिच भइसकेको थियो, हाम्रो अलरेडी पिच थियो। त्यही माथि उसले 10 हालेर ओभरल्यापिङ गरिदियो कि, त्यो त सम्भव भएन। 10 सफा गरेको भए उसले अनि मात्र पिच सम्भव थियो, त्यो बस्थ्यो होला पिच। 10 सफा गर्नुपर्छ, पिच बसेन भन्ने हिसाबले त्यो हामीले उखेल्न लगाएको हो। गर्न त उसले तलतिरबाट त केही गर्यो, अनि माथितिरबाट यो जो हाम्रो पिच मेन रोडबाट उता अरुणातिर जाने बाटोमा लगभग 8-10-12 मिटर उसले गर्न खोजेको थियो, त्यो हामीले रोकेर त्यो ओभरल्यापिङ पिच भएको छ, यो उखेलिया देख्यौँ त हामीले। त्यसपछि त्यसलाई माटो 10 सफा गरेर राम्रोसँग सुरुबाट पिच गर भनेर रोकेका थियौँ। त्यो सफा गर्न लगाएको, त्यो पिच उखालेर अनि तपाईँको त्यो 10 सफा गरेर अनि मात्र फेरि पिच हान्न लगाएको, त्यहाँ राम्ररी गर्दै हुनुहुन्छ अहिले त।
0: सशस्त्र प्रहरी बल नेपाल राजस्व भन्सार तथा औद्योगिक तालिम शिक्षालय टिकापुरमा 113 जना प्रहरी जवान दीक्षित भएका छन्। शिक्षालयमा सञ्चालन भएको CS-239 सशस्त्र प्रहरी जवान आधारभूत तालिम सम्पन्न गरेका 113 जनालाई सशस्त्र प्रहरी नायब महानिरीक्षक दिपेन्द्र कुमारले दीक्षित गर्नुभएको हो। तालिम सम्पन्न गरेका सशस्त्र प्रहरी जवानलाई दीक्षित गर्दै सशस्त्र प्रहरी नायब महानिरीक्षक दिपेन्द्र कुँवरले देश र जनतालाई शिरमा राखी सशस्त्र प्रहरीको अनुशासनमा रही काम गर्न नयाँ प्रहरी जवानलाई निर्देशन दिनुभयो।
11: विभिन्न प्रचलित ऐन कानूनद्वारा संगठनलाई तुरन्त जिम्मेवारी पूरा गर्न नेपाल सरकार तथा संगठनबाट दिएका आदेश तथा निर्देशनहरूलाई अक्षरशः पालना गरी जस्तो सुकै परिस्थितिमा पनि संगठनको उद्देश्य प्राप्तिका लागि तपाईँहरू लाग्नुहुनेछ भन्ने मैले विश्वास दिएको छु। देश र जनतालाई शिरमा राखेर कम मन र वचनका साथ प्रतिबद्ध रही कार्यक्षेत्रमा परिचालित हुनुपर्छ। यसबाट नै हामीले तालिका सुरक्षा कदमहरू वास्तव गर्ने सार्थक हुनेछन् र यसका लागि सबै सदस्य निकाय तथा सरोकारवाला निकायसँग समन्वय र सहकार्य गरेर असल भावनाले आफ्नो कर्म र धर्म निभाउन तपाईँहरूलाई यही अवसरमा निर्देशन पनि दिन चाहन्छु।
0: 2082 साल मक्सिर 15 गतेदेखि शुरू भएको तालिममा 120 जना प्रशिक्षार्थीहरू भर्ना भएका थिए। उनीहरू मध्ये दुईजनाले बीचमै तालिम छोडेको, 6 जनालाई गर्मीमा तालिम गर्न नसकेर बेहोश भएपछि अन्यत्र सारिएको र 1 जना अन्य ठाउँबाट ल्याइएपछि अहिले 113 जनालाई दीक्षित गरिएको तालिम शिक्षालयले जानकारी दिएको छ। दीक्षित समारोहलाई समापन गर्दै सशस्त्र प्रहरी बल नेपाल राजस्व भन्सार तथा औद्योगिक तालिम शिक्षालय टिकापुरका प्रमुख सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक महेश केसीले तालिममा सहभागी भई दीक्षित हुनुभएका प्रहरी जवानलाई गएको कार्यक्षेत्रमा तालिममा सिकेका कुरालाई पालना गरी काम गर्न निर्देशन दिनुभयो। दीक्षान्त समारोहमा टिकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख रामबहादुर नगारजी, जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरी लगायतको उपस्थिति थियो। खोज खबरमा एकैछिनको विश्राम, विश्रामपछि जनआवाज र अन्य खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला टिकापुर एफएम।
12: शीतल सामुदायिक वन उपभोक्ता समूह टिकापुरको सदस्यता नवीकरण सम्बन्धी सूचना। शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गतेभित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा, शीतल सामुदायिक वन उपभोक्ता समूह टिकापुर 2 राजीपुर कैलाली।
13: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
14: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यही सूचना मार्फत जानकारी गराइन्छ।
13: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
15: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
16: के गरौँ त, म यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
15: दाई बरु एक पटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि के थाहा, त्यहाँ उपचार भइहाल्छ कि।
16: तैले भन्छस् भने लौ जाम न त त्यो सत्कार मेडिकलमा एकपटक।
17: सत्कार मेडिकल सेवाका फास्ट सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड टिकापुर। फोन नम्बर 0915600095, मोबाइल नम्बर 98484-27359।
0: पढ़ाइदिने भन्दै भारततर्फ लगिरहेको अवस्थामा 25 जना बालबालिकालाई नाकाबाट फर्काइएको छ। भारतीय सीमा सुरक्षा बल एसएसबीले बिहिबार बिहान उनीहरूलाई प्रवेश र शान्ति पुनस्थापना गृहको जिम्मा लगाएको छ। देहरादूनको साक्य सेन्टरमा पढ़ाउन लैजाने भन्दै हुम्लाको सिमकोट गाउँपालिकालाई भारततर्फ लग्दै गरेको अवस्थामा कञ्चनपुरको गड्डाचौकी नाका पारी बनवासा पुल छेउमा रहेको एसएसबीले रोकेको हो। सिमकोटकै पञ्चवीर बुढा नन्दवीर बुढा चेतन राउतले उनीहरूलाई लगिरहेका हुन्। बालबालिकाहरू भारत लगिरहेको विषयमा अनुसन्धान भइरहेको जिल्ला परिकारले कञ्चनपुरका एसपी नेत्रमणि गिरीले बताउनुभयो। सुदूरपश्चिम प्रदेशमा बजेट कार्यान्वयनका लागि आवश्यक प्रणाली सञ्चालनमा आएको छ। प्रदेश मन्त्रालयगत बजेट सूचना प्रणाली खुलेसँगै बजेट कार्यान्वयन सुचारू भएको हो। मंगलबार पारित भएको बजेटको बजेट सम्बन्धी विधेयक बुधबार प्रदेश प्रमुख नजिर मियाले प्रमाणीकरण गर्नुभएको थियो। बिहिबार 3 विधेयक प्रदेशको आन्तरिक मामिला मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको छ। खोज खबरमा अब पालो जनावाजको। गाउँघरमा दशैं शुरू भएको छ। दशैंको समयमा मानिसको काम बढ़नुका साथै खर्च पनि बढ़छ। आजको जनावाजमा हामीले केही महिला स्वास्थ्य स्वयंसेविकालाई दशैं कसरी मनाउन आवश्यक छ भनी सोधेका छौं।
18: नमस्कार, मेरो नाम बबी रावल, ब्लक नम्बर 11 टिकापुर 1। त्यस्तो नगर्नु होला, आफूले जतिको छ त्यतिकै गर्नु पर्यो। कोही त ऋण गरेर पनि कसैको साडी लगाएको देखेर, कसैको गहना लगाएको, त्यस्तो नगर्ने। जति आफूले हुन्छ आफ्नो क्षमता अनुसारको खर्च गरेर खानु पर्यो, लगाउनै पर्यो, बच्चाहरूलाई ऊ गर्नै पर्यो। सबभन्दा बच्चाहरू गर्छन् ठुलो भन्दा पनि। हामीले त तिज पनि आयो, एक दर्जन चुडा पनि नकिनेर गयो, दसैँ पनि अब त्यस्तै होला जस्तो छ। बच्चाहरूलाई लुगा सुगा किन्न अब दसैँ भएपछि घरमा हुन्छ।
19: मेरो नाम गङ्गा देवी शाह, ब्लक नम्बर 9, वार्ड नम्बर 1। दसैँ अब राम्रैसँग मनाउँला। अब अहिले यताउति अब पाहुना साहुना अब यताउति अब आफूभन्दा ठुलोसँग बसेर आशीर्वाद माग्न जानै पर्यो, त्यही भएर मनाउनु। नयाँ लुगा नकिन्ने, खर्च पनि नगर्ने, सामान्य तरिकाले पुरानै अब जस्तो उनीहरू दराजमा राखेका साडीहरू। म त धेरै जसोले के भन्छु भनेपछि, तिमीले तिजमा एउटा साडी किन्छौ, दसैँमा एउटा साडी किन्छौ, त्यही साडी पाँचचोटि लगाउन भन्छु म त चाडबाडको बेलामा। लुगा खर्च मैले देखे अनुसारको त महिलाकै खर्च बढी देखेको छु। हरेक पर्वमा जस्तो भनेपछि कृष्ण जन्माष्टमीबाट तिहारसम्म नयाँ कपडा चाहिन्छ। यसो नगर भनेपछि यो बेलामा खाउँ खाउँ नलाउन भने उमेरमा नलगाएर नखाएर कहिले खाने भन्छ। केटाटीको भविष्य पनि त हेर्नु पर्यो नि। हामीले त अगाडिको भाग मात्रै हेरेर भएन, हामीले पछाडि फर्केर हेर्नुपर्छ, बचत गर्नुपर्छ, पछाडि फर्केर पनि हेर्नुपर्छ के घरको स्थिति कस्तो छ के छ भन्नु पर्यो नि। म त एउटै साडी पनि 5 वर्ष 6 वर्ष लगाइदिन्छु, म किन्दैन त्यसरी।
20: नमस्कार, मेरो नाम कृष्ण पाण्डे, मेरो घर चाहिँ 3 नम्बरमा छ। त्यो अनावश्यक खर्च गर्ने, अर्काको देखाइसिकी गर्ने, अर्काले यस्तो गर्यो म पनि त्यसो गर्न पाए हुन्थ्यो, अरू होटलमा गएर रमाइलो गरे हामी पनि जाउँ त्यहाँ गरौँ भन्ने धेरै छ, तर हामीमा त्यस्तो छैन। त्यस्तो चाहिँ गर्नै हुँदैन, जे चाहन्छ आफ्नै घर परिवार बस्ने, आफ्नै घर परिवार मिलेर बसेर खाने, अर्कालाई जे गरौँ त्यही देखाइसिकी नगर्ने, त्यो चाहिँ राम्रो चलन होइन, त्यस्तो गर्न नहुने।
0: यसो जनावादसँगै खोज खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। इलाका प्रशासन कार्यालय टिकापुरमा जनशक्ति अभाव, 5 पालिकालाई सीमित जनशक्तिले सेवा दिन कठिन भइरहेको कार्यालय प्रमुखको भनाई। सुदूरपश्चिम विश्वविद्यालयको शिक्षाशास्त्र संकायको डिनमा सह प्राध्यापक डाक्टर नाथुराम चौधरी नियुक्त। जानकी गाउँपालिकामा बर्किमार सुन्ना सुनैना कार्यक्रम शुरू, कार्यक्रम 30 गतेसम्म चल्ने। सशस्त्र प्रहरी बल नेपाल राष्ट्र भन्सा तथा औद्योगिक तालिम शिक्षालय टिकापुरमा 113 जना प्रहरी जवान दीक्षित। चौडा नम्बर 8 कालो पत्री गरिएको सड़क उक्कियो, घाँसु खेल्दै निर्माण कम्पनी। समाचार 9:55 बजे खबर संक्षेप सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा बिदा हुन्छु, नमस्कार।

0: होन्डा सँगै यो दशैंमा आशाको शुरुआत गरौँ। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डाका साथ साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: विजया दशमी तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण नगरवासी, शुभेच्छुक, शुभचिन्तक, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: कार्यवाहक नगर प्रमुख रामबहादुर नगारजी एवं टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय परिवार टिकापुर कैलाली।
3: सुन्टो कि नै वान हन्ड्रेड भोज आगिली न अब समय एक ठो घर गहना नि हो बनैना उनैना पट्टा नि पैना त
4: अरे गहना बनैना त हो दुकान खोस्ती खोस्ती परेशान आटु कहाँ बनाऊ कहाँ बनाऊ
3: तुहार बाटस तर तुहार रामपुरान दिदी कहिए नि सामुएल ज्वेलर्स मसे गहना बना कान्छे कि कत्रा सुघर बना कन ल बाटी
4: ए ले ले ठीक है बा चल हाली भात वट खाई आऊ जाई कहूँ सामुएल ज्वेलर्स में घर गहना बनाई। सामुएल ज्वेलर्स बलभद्र चौक टीकापुर प्रोप्राइटर तेहरी सिंह सुनार।
3: हमारे यहाँ हरेक मेरी सुन चांदी के गर गहना बना जाए रसायन बिना रसायन के गर गहना बना जाए ओ ऑर्डर अनुसार फिर बना जाए। मोबाइल नंबर 9864141208 ओ 9846439261।
1: विजया दशमी तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण वडावासी, सेवाग्राही, शुभेच्छुक, शुभचिन्तक, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: वडाध्यक्ष चक्रबहादुर विष्ट, जानकी गाउँपालिका 2 नम्बर वडा कार्यालय परिवार खैरेनी कैलाली।
6: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण शिक्षा प्रेमी, अभिभावक, शिक्षक, विद्यार्थी, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। जनप्रकाश आधारभूत विद्यालय टिकापुर 4 बागमारा, प्रधान अध्यापक रघुनाथ उपाध्याय।
1: विजया दशमी तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण उपभोक्ता वर्ग, उपभोक्ता समिति, सल्लाहकार समिति, कर्मचारी वर्ग, शुभेच्छुक, शुभचिन्तक, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। वन जंगल जाँदा बोट बिरुवा नकाटौ, सभ्य नागरिक बनौ।
5: अध्यक्ष

0: दसैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ चिकन राइस, अण्डा राइस, चिकन मोमो, भेज मोमो, चाउमिन, कोदोको मोमो, छोला समोसा, बोइल अण्डा आदि पाइन्छ। सेवाको मौका अवश्य दिनुहोला।
1: बाजेको खाजा घर टिकापुर एक पुरानो ट्रिनिटी स्कूल भएको घरमा सञ्चालक चक्र प्रसाद उपाध्याय, सम्पर्क नम्बर 9842251373। कर्मचारी आवश्यकता। महापार्वती मेडिकल तथा जोशीपुर पोलिक्लिनिक जोशीपुरमा अनुभवी कर्मचारीहरूको आवश्यकता परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूलाई सम्पर्क गर्न अनुरोध गरिन्छ। आवश्यक पदहरू ल्याब टेक्निसियन अथवा ल्याब असिस्टेन्ट, माग पद संख्या 1, फार्मेसी सहायक, माग पद संख्या 1, एचए अथवा अहेब, माग पद संख्या 1। सम्पर्क 9848637585, 9815680464। महापार्वती मेडिकल तथा जोशीपुर पोलिक्लिनिक जोशीपुर कैलाली।
2: वीरेन्द्र विद्या मन्दिर क्याम्पस टिकापुरमा स्नातक तह प्रथम वर्षमा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: हिन्दूहरूको महान पर्व बड़ा दशैं, शुभ दीपावली र छठ पर्वको शुभकामना सहित विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर प्रत्ययन कृतक तथा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त वीरेन्द्र विद्या मन्दिर क्याम्पस टिकापुरमा स्नातक तह प्रथम वर्षमा व्यवस्थापन संकाय बीबीएस तर्फका सबै अनिवार्य विषयहरू र शिक्षाशास्त्र संकाय बीएड तर्फ अंग्रेजी, नेपाली, जनसंख्या र स्वास्थ्य शिक्षा विषयमा नयाँ विद्यार्थी भर्ना जारी रहेको सहर्ष जानकारी गराउँदछौ।
2: कक्षा सञ्चालन कार्तिक 30 गते बिहान 6:45 बजेदेखि।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 091-560-949 र 98-584-20-949।
2: क्याम्पस प्रमुख वीरेन्द्र विद्या मन्दिर क्याम्पस टिकापुर कैलाली।
4: विजय दशमी तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ओडावासी सेवा गराई शुभेच्छुक शुभचिन्तक नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वडाध्यक्ष मोहन लुहार विक, टिकापुर नगरपालिका 1 नम्बर वडा कार्यालय परिवार, टिकापुर कैलाली। बड़ा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसर में सम्पूर्ण ग्राहक वर्ग, शुभ चिन्तक तथा देश विदेश में रहनु भएका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। जीवन साइकल स्टोर टिकापुरमा बाल बालिकादेखि वृद्धसम्मका लागि उपयुक्त विभिन्न डिजाइनका आकर्षक साइकलहरू, साइकलका पार्ट पुर्जा पाइनुका साथै मर्मर सम्भारको सुविधा उपलब्ध छ। गुणस्तरीय सामान, पर्दो सेवा र ग्राहकको सन्तुष्टि नै हाम्रो पहिलो प्राथमिकता हो। त्यसैले साइकल किन्न होस् वा मर्मत गर्न एक पटक सेवाको मौका अवश्य दिनुहोला।
0: सञ्चालक राजेश कुमार चौधरी, जीवन साइकल स्टोर, ब्लक नम्बर 14, टिकापुर सुधार केन्द्रको लाइन, सम्पर्क नम्बर 9810-61-53-30।
5: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। साथै धीरु चाउमिन उद्योगमा चाउमिन सस आफ्नै उद्योगद्वारा उत्पादित गरिने भएकाले होटल, रेस्टुरेन्ट र खाजाका लागि सम्पर्क गर्नुहोला। स्थान सिद्धार्थ होटल अगाडि, टिकापुर कैलाली। संचालक नारायण तिमी सैना, सम्पर्क नम्बर 9762-48-36-44।
4: विजया दशमी तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण उपभोक्तावर्ग, उपभोक्ता समिति, सल्लाहकार समिति, कर्मचारीवर्ग, शुभेच्छुक शुभचिन्तक नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: अध्यक्ष निरबहादुर शाह तथा जगतपुर सामुदायिक वन उपभोक्ता समूह परिवार, जानकी छ जगतपुर कैलाली। विजयादशमी तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण गढावासी सेवाग्राही शुभेच्छक शुभचिन्तक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: वडा अध्यक्ष दीपक चौधरी, टिकापुर नगरपालिका 2 नम्बर वडा कार्यालय परिवार, टिकापुर कैलाली।

0: ऋषिकवेद पारायण महायज्ञ तथा वेदोपनिषद सप्ताह 2083 को हार्दिक निमन्त्रणा। आदरणीय सज्जन वृन्द, वैदिक धर्म संस्कृति वेदाध्ययन तथा आध्यात्मिक चिन्तन प्रति श्रद्धा राख्नुहुने सम्पूर्ण महानुभावहरूलाई ऋषिकवेद पारायण महायज्ञको पावन अवसरमा गरिमामय उपस्थिति तथा सक्रिय सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौ। ऋषिकवेद पारायण महायज्ञ तथा वेदोपनिषद सप्ताह 2083 कार्तिक 13 गतेदेखि 19 गतेसम्म, आयोजक श्री मल्लिका विद्यापीठ गुरूकुल टिकापुर कैलाली।
1: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: लक्ष्मी आभूषण भण्डारमा छड्के तिलरी, माइली तिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेन्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चोक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 9848531595।

0: विजयादशमी तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण उपभोक्ता वर्ग, उपभोक्ता समिति, सल्लाहकार समिति, कर्मचारी वर्ग, शुभेच्छुक, शुभचिन्तक, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। साथै सामुदायिक वनमा रहेका सालका बोट बिरुवा, सालका बोट बिरुवा जोगाऊ, डाले घाँसका बिरुवा नकाटौ।
1: अध्यक्ष भूपेन्द्र साहु तथा खोटिना सामुदायिक वन उपभोक्ता समूह परिवार टिकापुरकै लाली।
2: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। एल्विस एल्विरा टेरसमा डिजाइन डिजाइनका साडी, सुट, कुर्ती, पलाजा र थानका कपडाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
3: एल्विस एल्विरा ट्रेडर्स टिकापुर एक व्हाइट हाउसको तल सरेको जानकारी गराइन्छ। सञ्चालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 9811 67 38 87।
2: दशैं तथा शुभ दीपावलीको पावन अवसरमा समस्त उपभोक्ता वर्गमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना।
4: ए बहिनी, दशैं तिहार आइसक्यो, केही किनमेल गर्ने योजना छैन?
2: अनि दिदी, तर कहाँ किन्ने?
4: कहाँ किन्नु नि? यसपालि त टिकापुरमै गएर एनएस गोल्ड एन्ड सिल्भर उद्योगबाटै किन्ने हो।
2: त्यहाँ के छ र त्यस्तो?
4: त्यहाँ त राम्रो मेसिनद्वारा राम्रो डिजाइनका विश्वासिलो गरी, हार, तिलहरी, पोते, चन्द्रहार, नौगेडी, रानीहार, टप, बाला, औठी, चिक्री, नथिया लगायतका आकर्षक गहनाहरू सुपथ मूल्यमा पाइन्छन्।
2: ओहो, त्यसो भए यसपालिको दशैंमा एनएस गोल्ड एन्ड सिल्भर उद्योगमै जानुपर्छ। एनएस गोल्ड सिल्भर उद्योग सुनचाँदी पसल, सरकारी अस्पतालको गेट अगाडि कोइजीआर मेडिकल भएको घर, सञ्चालक गणेश साहू, फोन नम्बर 9822 83 10 54।
1: विजयादशमी तथा शुभ दीपावली 2081 सालको पावन अवसरमा सम्पूर्ण ओडावासी, सेवा गराई, शुभेच्छुक, शुभचिन्तक, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: वडा अध्यक्ष कमल महतो, जानकी गाउँपालिका 7 नम्बर वडा कार्यालय परिवार, मोतीनगर, कैलाली।
3: महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। पवनदेव इन्टरप्राइजेजमा दशैंका लागि लेडिज सुट, कुर्ती सुरुवाल, सरारा सेट, सिम्पल सेट रहेको छ। साथै जेन्ट्सहरूका लागि कुर्ता पैजामा सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
5: पवनदेव इन्टरप्राइजेस, सिद्धार्थ चोक नगरपालिकाको कार्यालयको कोठा नम्बर 54, सञ्चालक पवनदेवी टिमेन्सेना, सम्पर्क नम्बर 9848500227 र 9848500952।
1: विजयादशमी तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ओडावासी, सेवाग्राही, शुभेच्छुक, शुभचिन्तक, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। ओडा अध्यक्ष लालवीर चौधरी, टिकापुर नगरपालिका 4 नम्बर ओडा कार्यालय परिवार, अस्नेहरी, कैलाली।

0: विजय दशमी तथा शुभ दीपावली 2083 साल को पावन अवसर में संपूर्ण उपभोक्ता वर्ग, उपभोक्ता समिति, सलाहकार समिति, कर्मचारी वर्ग, शुभेच्छुक शुभचिन्तक नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। वनजंगल जोगाऊ, सचेत नागरिक को भूमिका निभाऊ।
1: अध्यक्ष जितराम चौधरी एवं सत्ती कर्णाली सामुदायिक वन उपभोक्ता समूह परिवार टीकापुर 4 सत्ती कैलाली।
2: नेपालीहरुको महान चाड बड़ा दशैं, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा यहाँहरु सबैमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै पुष्पाञ्जली ब्यूटी पार्लरमा दशैं दीपावलीको अवसरमा 25% छूटको साथमा फेसमा क्लिनिङ, कस्मेटिक सामान, फेसियल, स्टेल, स्मुथिङ, बोटक्स, नेल ल्यासेर, सिम्पल मेकअपदेखि दुलही मेकअप र पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
3: पुष्पाञ्जली ब्यूटी पार्लर, जानकी गाउँपालिका 1 दुर्गौली, नाना बोटक्स खानेपानी अफिसको तल, सञ्चालक पुष्पा रेग्मी, फोन नम्बर 9848531782।
2: विजयादशमी तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण वडावासी, सेवाग्राही, शुभेच्छुक, शुभचिन्तक, नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: वडा अध्यक्ष भीमबहादुर चौधरी, जानकी गाउँपालिका 5 नम्बर वडा कार्यालय परिवार अमौरा कैलाली।
4: हिन्दू भगवान के महान पर्व बड़का दशैं ओ शुभ दीपावली 2083 साल के पावन अवसर में सम्पूर्ण ग्राहक वर्ग, नेपाली दादू भैया ओ दीदी बहिनी हुकर में हार्दिक मंगलमय शुभकामना व्यक्त करती रदगैया झोला उद्योग में तमान मेरके झोला सुपथ मूल्य में पा जाएत, जस्ते स्कूल बैग, कैरिंग बैग, लगेज बैग, फाइल बैग लगायत के तमान डिजाइन के बैग अर्डर करल अनुसार बना जाएत, ओ पुरान बिगड़ल झोला मरमत कर जाएत, एक चोट सेवा करना मौका जरूर देवी।
5: रदगैया झोला उद्योग मुनवर रोड टीकापुर कैलाली, संचालक राम प्रसाद चौधरी।
2: टीकापुर नगरपालिकाको आर्थिक ऐन 2083 बमोजिम टीकापुर नगरपालिकाबाट प्रदान गरिने कर छुट सुविधा तथा जरिवाना सम्बन्धी जानकारी।
6: असोज मसान्तभित्र व्यवसाय कर बुझाएमा चालू आर्थिक वर्षको करमा 5% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र व्यवसाय कर नबुझाएमा पहिलो वर्ष 10%, दोस्रो वर्ष 20% र सोभन्दा बढ़ीको हकमा 50% दरले जरिवाना लाग्नेछ।
2: यस नगरपालिकामा दर्ता भएका तर नियमित रूपमा व्यवसाय कर नबुझाएका व्यवसायको हकमा 2083 पौष मसान्तभित्र कर बुझाउन आएमा आर्थिक वर्ष 2075/76 देखिको व्यवसायिक कर लिई सोभन्दा अगाडिको व्यवसायिक कर र सम्पूर्ण जरिवाना छुट हुनेछ।
6: अन्य निकायमा दर्ता भएको र टीकापुर नगरपालिकामा दर्ता नभएका व्यवसायहरू 2083 पौष मसान्तभित्र दर्ता हुन आएमा आर्थिक वर्ष 2083/84 मात्र वार्षिक व्यवसाय कर लिई व्यवसाय दर्ता गरिनेछ।
2: आर्थिक वर्ष 2083/84 यस नगरपालिकामा दर्ता हुने व्यवसायको हकमा व्यवसाय दर्ता शुल्क र प्रमाण पत्र दस्तुर छुट हुनेछ।
6: स्थानीय कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगलाई 10 वर्षसम्म वार्षिक व्यवसाय कर छुट हुनेछ।
2: गत विगतमा निर्माण सम्पन्न प्रमाण पत्र प्राप्त गरेका वा अभिलेखीकरण भए तापनि सम्पत्ति कर बुझाउन बाँकी रहेका भवन वा संरचनाको हकमा 2083 पौष मसान्तभित्र सम्पत्ति कर बुझाएमा भवन वा संरचनामा लागेको सम्पूर्ण जरिवाना रकम छुट हुनेछ।
6: पौष मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत बुझाए चालू आर्थिक वर्षको करमा 10% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत नबुझाएमा 20% दरले जरिवाना लाग्नेछ।
2: टीकापुर नगरपालिकाको नियमन क्षेत्र अधिकार भित्र रहेका सहकारी संस्थाले असोज मसान्तभित्र, लेखा परीक्षण र पौष मसान्तभित्र वार्षिक साधारण सभा सम्पन्न नगरेमा जरिवाना लाग्नेछ।
6: कर तिर्नु सबै नागरिकको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो। त्यसैले समयमै कर तिरी जरिवानाबाट बस्नुका साथै सभ्य र जिम्मेवार नागरिकको परिचय दिऊ।
2: कर सम्बन्धी विस्तृत जानकारीका लागि सम्बन्धित वडा कार्यालय वा राजस्व शाखामा सम्पर्क राख्न हुन अनुरोध छ।
6: टीकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टीकापुर कैलाली।
2: विजयादशमी तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण वडावासी सेवाग्राही शुभेच्छुक शुभचिन्तक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वडा अध्यक्ष बलबीर थारू, टिकापुर नगरपालिका 5 नम्बर वडा कार्यालय परिवार, मणि कापुर कैलाली।
0: विजयादशमी तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ओडावासी सेवाग्राही शुभेच्छुक शुभचिन्तक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वडा अध्यक्ष सुरेश कुमार चौधरी, जानकी गाउँपालिका 1 नम्बर वडा कार्यालय परिवार, दुर्गौली कैलाली। विजयादशमी तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण उपभोक्ता वर्ग, उपभोक्ता समिति, सल्लाहकार समिति, कर्मचारी वर्ग, शुभेच्छुक शुभचिन्तक, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष कर्णबहादुर बुढा तथा शीतल सामुदायिक वन उपभोक्ता समूह परिवार, टिकापुर कैलाली।

0: विजय दशमी तथा शुभ दीपावली 2083 साल को पावन अवसर में संपूर्ण ओडावासी सेवाग्रही शुभ इच्छुक शुभ चिंतक नेपाली दाजुभाई तथा दीदी बहिनी हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: वडा अध्यक्ष बलिराम चौधरी, टीकापुर नगरपालिका 6 नम्बर वडा कार्यालय परिवार बेलुवा कैलाली।
2: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: आरती ब्यूटी एण्ड कस्मेटिकमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्राण्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्यूटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
4: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624703483।

0: होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डाका साथसाथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदा हुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसकेँ। कसो कालले छिटो नलाग्ला
2: होइन चाइनाको माइलो के बर्बर बर्बर कराइरहेको छ, के भएको छ हौ तँलाई?
1: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्या हुन्छ, खानै सक्दैन।
2: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
3: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
4: साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल एमबीबीएस द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ।
5: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, खकरोला रोड, टिकापुर, कैलाली।
6: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।
7: अवतरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
8: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क सीआईएनबाट अब प्रसारण हुँदैछ साझा खबर।

0: CIN को साझा खबरबाट सन्तोष गन्धर्वको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो CIN को फेसबुक पेज युट्युब CIN च्यानलबाट पनि सुन्न सकिन्छ। मधेस केन्द्रीय दलहरूले छठपछि सरकार विरूद्ध आन्दोलन गर्ने, जेएनजी आन्दोलनपछि समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य प्राप्तिमा धक्का लागेको एमाले अध्यक्ष ओलीको दावी, राजस्वपाले स्थानीय जनप्रतिनिधि बन्न आवेदन खुला गर्यो।
1: राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तहको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका अगुवा नेताहरूलाई चिन्हित गरेर क्यान्डिडेट क्लब सार्वजनिक गरेको।
0: सर्वोच्चमा सिफारिश, चार न्यायाधीश विरूद्ध कार्तिक 9 उजुरी दिन मिल्ने, 5,00,000 मेट्रिक टन क्षमताको ग्रीन यूरिया उत्पादन प्लान्ट स्थापनाका लागि प्रस्ताव आह्वान, सुशासनका नाउँमा व्यवसायीलाई दुःख दिने गरेको उद्योगीहरूको गुनासो,
2: आपसी विश्वास, उत्तरदायित्व, निष्पक्षता र साझा जिम्मेवारीमा आधारित सम्बन्ध आजको आवश्यकता हो।
0: नेपाल धितोपत्र बोर्डले संस्थागत लगानीकर्ता नीतिको मस्यौदा सार्वजनिक गर्यो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकूल मौसम र कम भिजिबिलिटीका कारण हुने उडान अवरोध हटाउन आवश्यक नेगोसिएशन प्रणाली कार्यान्वयनको प्रक्रिया अगाडि बढ़्यो। जलवायु असरका विषयमा विश्व समुदायको ध्यानाकर्षण गराउन संसदीय समितिको आग्रह।
3: पानीको आवश्यकता, सिंचाईको साधन, अरू जमीन र मानव बस्तीको संयोजनलाई परम्परागत विधि व्यवस्थापनमा ग्लोबल वार्मिङको चुनौतीहरू घेर आयो।
0: र विश्व एसियन खेलकुदमा कास्य विजेता कराँतेका तेन्जिङ शेर्पाद्वारा सरकारले दिएको पुरस्कार रकमप्रति असन्तुष्टि, पदकको राष्ट्रले सम्मान गर्न सक्नुपर्ने भनाई।
4: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: चाडपर्व नजिकैसँगै बजारमा हुने मूल्य वृद्धि, कृत्रिम अभाव, व्याप्त गुज्रिएका सामानको बिक्री र कालो बजारी नियन्त्रण गर्न सरकारी निकायले निरन्तर रूपमा अनुगमन गरिरहेको छ। तर चाडपर्व मात्रैमा हुने अनुगमनले उपभोक्ताको हित सुनिश्चित गर्न नसक्ने विज्ञहरू बताउँछन्। बजारमा हुने अनियमितता नियन्त्रण र वर्षभरि नियमित अनुगमन, दोषीलाई कार्यवाही र उपभोक्तामा सचेतना आवश्यक रहेको छ। अनुगमन देखाउनका लागि मात्र होइन, बजारलाई व्यवस्थित र उपभोक्तालाई सुरक्षित बनाउन समेत प्रभावकारी हुने बताइएको छ। अब खबर सन्तोषी राहुलबाट।
5: संसदीय सुनवाई समितिले सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिश, चार न्यायाधीश विरूद्ध उजुरी आह्वान गर्ने भएको छ। असोज 26 गते बसेको समितिको बैठकले प्रस्तावित न्यायाधीश विरूद्ध कार्तिक 9 गतेबाट शुरू हुने गरी 10 समय दिएर उजुरी आह्वानको निर्णय गरेको समितिका सचिव तुलबहादुर कणेलले बताउनुभयो। 9 गतेबाट उजुरी दिन शुरू भएपछि 19 गतेसम्म दिन सकिनेछ। समिति सभापति बोध नारायण श्रेष्ठले न्याय परिषदको पत्रचार अनुसार सुनवाई प्रक्रिया प्रारम्भ गरी उजुरी आह्वान गरेको निर्णय गरेको बताउनुभयो। एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल खुशी नेपालीको राष्ट्रिय लक्ष्य प्राप्तिमा पछिल्लो समय धक्का लागेको बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज एमालेको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिकीकरण कार्यक्रममा उहाँले केही समय यताका राजनीतिक तथा अन्य घटनाक्रमले विकासको गन्तव्यलाई केही दशक पछाडि धकेलेको स्वीकार गर्दै त्यसलाई असफल वा पराजित भएको भन्न नमिल्ने जिकिर गर्नुभयो। पूर्व प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा अगाडि सारिएका सामाजिक क्षेत्रका सुधारहरूलाई समाजवाद उन्मुख कदम भएको दावी समेत गर्नुभयो।
6: समृद्ध नेपाल सुखी नेपाली भनेका छौं, यो हाम्रो गन्तव्य अलिक पछाडि धकेलिएको छ, अझ पछाडि धकेलियो। गत वर्षको घटनाले अझ पछाडि धकेलियो, केही दशक पछाडि धकेलियो। यो सधैँ असफल भएको, यो पराजित भएको होइन, तर केही पछाडि चाहिँ धकेलियो। समृद्ध नेपाल सुखी नेपाली बनाउने बाटोमा हामीले सामाजिक क्षेत्रमा जुन काम गरेका थियौँ त्यसबाट समाज एउटा सुन्दर र राम्रो हुँदै गयो।
5: संज्ञा दिँदै सड़क बालबालिका मुक्त राष्ट्र घोषणा, सहयोग पक्षी सड़क मानवहरूको व्यवस्थापन र माग्ने प्रथाको अन्त्यलाई उहाँले सरकारको जिम्मेवार व्यवहारको उपसका रूपमा व्याख्या गर्नुभएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आगामी स्थानीय तह निर्वाचनमा नगरपालिका प्रमुख उपप्रमुख वडा अध्यक्ष तथा वडा सदस्यका रूपमा उम्मेद्वार बन्न इच्छुक व्यक्तिका लागि आवेदन खुला गरेको छ। पार्टीले आजदेखि नगरपालिका क्याण्डिडेट क्लबको आवेदन खुला गरेको हो। रासोपाका अनुसार स्थानीय तह निर्वाचनमा नगरपालिकाका प्रमुख उपप्रमुख वडा अध्यक्ष र वा वडा सदस्यका रूपमा नेतृत्व गर्न इच्छुक व्यक्तिले आवेदन दिन सक्नेछन्। इच्छुक व्यक्तिले पार्टीको आधिकारिक मोबाइल एपमा लग इन गरेर आवेदन दिन सक्ने रासोपा प्रमुख सचेतक प्रकाश चन्द परियारले सीआईएनलाई जानकारी दिनुभयो।
1: राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तहको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका अगुवा नेताहरूलाई चिन्हित गरेर क्याण्डिडेट क्लब सार्वजनिक गरेको हो। यो हामीले यस अगाडि नै पालिकाको लागि क्याण्डिडेट क्लब सार्वजनिक गरिसकेका छौँ। अहिले आज सार्वजनिक गरेको चाहिँ नगरपालिका क्याण्डिडेट क्लब हो। नेपालभरिका नगरपालिकाको मेयर उपमेयर वडा अध्यक्ष वडा सदस्य महिला वडा सदस्य र दलित महिला वडा सदस्य बन्न इच्छुक अगुवाहरूले पार्टीको नीति सिद्धान्त विचारलाई केन्द्रमा राखेर यसको प्रक्रियाबाटै उम्मेदवारी आह्वान गरिएको हो। अब यो उम्मेदवारी आह्वान गरिसके पछाडि प्रक्रिया अन्तर्गत नै आकांक्षीहरूले आफूलाई त्यहाँ दस्तावेजीकरण गर्नुपर्नेछ अथवा उम्मेदवारी दर्ता गर्नुपर्नेछ। यसका धेरै प्रक्रिया मध्ये चाहिँ यसले चाहिँ एउटा मापदण्ड बनाएको छ।
5: मधेस केन्द्रित दलहरूले छठपछि सरकार विरूद्ध आन्दोलन गर्ने तयारी गरेका छन्। मंगिर 10 गते खुला मंचबाट आन्दोलनको घोषणा गर्ने गरी तयारी थालिएको हो। विभिन्न 9 दल मिलेर बनेको अग्रगामी मोर्चाको नेतृत्वमा आन्दोलनको तयारी थालिएको जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष जितेन्द्र सेनले जानकारी दिनुभयो। मोर्चामा रहेका दलहरू आन्तरिक तयारीमा जुटेका छन्। छठपछि एउटा माहौल बन्छ र त्यही अनुसार अगाडि बढ़ उहाँको भनाइ छ। त्यसका लागि दलहरूले एक्लै तथा समूहमा पनि तयारी गरिरहेको बताइएको छ। अग्रगामी मोर्चा मात्र होइन तराई मधेसमा रहेका अन्य संगठनहरू पनि छठपछि आन्दोलनको तयारीमा जुटेका छन्। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्चन श्रेष्ठले साना तथा मझौला उद्यमको प्रबन्धनका लागि सहुलियतपूर्ण कर्जा समयमै भुक्तानीको सुनिश्चितता र प्रशासनिक प्रक्रिया सरलीकरण गर्न सरकारसँग माग गर्नुभएको छ। अध्यक्ष श्रेष्ठले साना व्यवसायीलाई सहज कर्जा उपलब्ध गराउन तितोमा आधारित कर्जाको विकल्पका रूपमा नगद प्रवाह र बिलका आधारमा कर्जा दिने व्यवस्था गर्नुपर्ने उहाँको भनाइ छ। उहाँले कर्जा सुरक्षण कोष विस्तार चल सम्पत्ति धितो दर्ता प्रणालीको प्रभावकारी कार्यान्वयन तथा बाढ़ी र विपदबाट प्रभावित व्यवसायीलाई शीघ्र पुनस्थापना कर्जा उपलब्ध समेत सरकारसँग माग गर्नुभयो। अध्यक्ष श्रेष्ठले साना साना विषयमा व्यवसायमाथि हुने धरपटक पक्राउ जस्ता गतिविधिको अन्त्य हुनुपर्ने माग समेत गर्नुभयो।
2: आपसी विश्वास उत्तरदायित्व निष्पक्षता र साझा जिम्मेवारीमा आधारित सम्बन्ध आजको आवश्यकता हो। भ्रष्टाचार विरूद्धको सरकारी अभियानलाई महासंघले पूर्ण समर्थन गर्दछ। कुनै पनि व्यवसाय वा कम्पनी कानून भन्दा माथि हुँदैनन् तर निष्पक्ष र चाहिँ कानूनी प्रक्रियाबाट प्रमाण नहेरी कुनै पनि उद्यमीले दोषी ठान्नु पनि हुँदैन। अनुसन्धान प्रमाणको आधारमा व्यावहारिक र निष्पक्ष होस्। पक्राउ र थुनालाई अनुसन्धानको विकल्प बनाउनु वा व्यवसायमा अनावश्यक डर र अन्यल सिर्जना हुने गरी प्रयोग गर्नु हुँदैन।
5: राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगले वार्षिक प्रतिवेदन पेश गरेको छ। आयोगका अध्यक्ष रामबहादुर थापा मगरले राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रममा सो आयोगको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो। जलवायु परिवर्तनबाट सिर्जित जोखिम न्यूनीकरण तथा प्रभावित समुदायको संरक्षणका लागि नेपालले जलवायु वित्तमा अनुदान प्रत्यक्ष पहुँच र क्षेत्रीय सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड़ दिनुभएको छ। राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समिति बैठकमा सांसदहरूले विश्वव्यापी जलवायु परिवर्तनका कारण नेपालमा परेको गम्भीर असरका विषयमा विश्व समुदायमा उठाउनु पर्ने माग गरेका थिए।
3: पानीको आवश्यकता, सिंचाइको साधन, अरू जमिन र मानव बस्तीको संयोजनलाई परम्परागत विधि व्यवस्थापनमा ग्लोबल वार्मिङको चुनौतीहरू घेर आयो र जुन हाम्रो परम्परागत व्यवस्थापन पद्धति थियो त्यो चाहिँ अहिले हामीले बिर्स्यौं।
7: यो संघीय सरकार चाहिँ घोडा चढेर हिँडेको छ। यो घोडा चढेर हिँडेको सरकारले तल्लो दुईटा टायरलाई चाहिँ देख्नै सक्दैन। यो समस्याले पनि यो अझै हामी समस्या भोगिराखेका छौं कि जस्तो लाग्छ। अब यो कसरी यसलाई समन्वयकारी भूमिकामा लैजाने? फेरि भोटे कोशीको समस्या बाँकी छ, फेरि अरू अरू ठाउँमा समस्या आइराखेको छ।
8: संरक्षण त भयो, अब अहिले हामीले ठूलो कुरा भन्दा पनि त्यो ल्यान्ड स्लाइडहरूलाई त्यो जमिनमा जहाँ चाहिँ पहिरो त्यहाँको माटो त एकदम बलौटे छ, एकदम फुकुलो छ, त्यसलाई चाहिँ संरक्षण गर्नको लागि के छ हाम्रो होइन?
5: छलफलमा राष्ट्रिय प्रकृति संरक्षण कोषका कार्यवाहक निर्देशक डाक्टर मनीष राज पाण्डेले भन्नुभयो,
9: जलवायु विपदका कुराहरू जुन घटनाहरू भइरहेको छ र अब हामीले लिइरहेको जुन एप्रोच है हामीले भन्ने गर्छ जहिले पनि अलिकति त्यो रियाक्टिभबाट अलिकति हामी प्रिभेन्टिभ एप्रोचमा जानुपर्ने अवस्था पनि अब हामीले कुनै पनि घटना घट्न नदिनको लागि कस्तो किसिमको प्रिभेन्टिभ मेजर्सहरू अप्नाउने, कुन चाहिँ यो विशेष गरी उत्थानशीलतालाई प्रत्यक्ष रूपमा सघाउ पुर्याउने खालका चाहिँ कार्यक्रमहरू होइन त्यो विषय नीतिगतदेखि लिएर कारण तहसम्मका कुराहरूलाई कसरी लैजाने भन्ने कुरा नै महत्वपूर्ण हो जस्तो लाग्छ।
5: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकूल मौसम र कम भिजिबिलिटीका कारण हुने उडान अवरोध घटाउन आवश्यक नेभिगेशन प्रणाली कार्यान्वयनको प्रक्रिया अघि बढ़ाएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा विमानस्थलमा आवश्यक नेभिगेशन कार्य सम्पादन तथा पूर्व स्वीकृति अवतरण प्रक्रिया लागू गर्न प्राविधिक अध्ययन अघि बढ़ाएको हो। नेपाल धितोपत्र बोर्डले संस्थागत लगानीकर्ता नीतिको मस्यौदा सार्वजनिक गरेको छ। यसअघि सरकारले सार्वजनिक गरेको पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजनाको मार्गदर्शन अनुरूप नेपालको पूँजी बजारमा संस्थागत लगानीकर्ताको सक्रिय तथा जिम्मेवारीपूर्ण सहभागिता विस्तार गर्ने उद्देश्य अनुसार बोर्डले संस्थागत लगानीकर्ता नीतिको मस्यौदा सार्वजनिक गरेको हो। कृषि वन तथा पर्यावरण मन्त्रालयले 5,00,000 मेट्रिक टन क्षमताको ग्रीन यूरिया हरित यूरिया उत्पादन प्लान्ट स्थापनाका लागि प्रस्ताव आह्वान गरेको छ। मन्त्रालयले व्यावसायिक रूपमा हरित यूरिया उत्पादन गर्ने उद्योग स्थापना गर्न इच्छुक कम्पनी संयुक्त लगानी जोइन्ट भेन्चर तथा कन्सोर्टियमसँग विस्तृत अवधारणा र कार्यान्वयनको ढाँचा मोडालिटी सम्बन्धित प्रस्ताव गर्न माग गरेको हो। साझा खबरमा अब खेल खबर। विश्व एसियन गेम्स एसियाडमा नेपाललाई कांस्य पदक जित्नुभएका कराटेका तेन्जिन शेर्पाले सरकारले दिएको पुरस्कार रकमप्रति असन्तुष्टि जनाउनु भएको छ। तेन्जिङले खेलकुद नियमावली अनुसार पाउनुपर्ने पुरस्कार रकमको आधा कर कटाएर पुरस्कार पाएपछि सरकारप्रति गुनासो व्यक्त गर्नुभएको हो।
0: बाढ़ी प्रभावित क्षेत्रमा राहत दिन अस्थायी लाभग्राही कार्ड बनाउनु पर्ने।
10: यदि त्यसरी राहत सकियो भने हामीले पहिला जनप्रतिनिधिहरू हाम्रो वडा अध्यक्ष हुनुहुन्छ, वडा सदस्यहरू हुनुहुन्छ, उहाँहरूसँग हामीले सम्पर्क गर्न पर्यो।
0: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली निर्वाचित भएपछिको 6 महिनामा सांसदको उपलब्धि, भूमिका, कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: टिकापुर नगरपालिकाको आर्थिक ऐन 2083/83 टिकापुर नगरपालिकाबाट प्रदान गरिने कर छुट सुविधा तथा जरिवाना सम्बन्धी जानकारी।
12: असोज मसान्तभित्र व्यवसाय कर बुझाएमा चालू आर्थिक वर्षको करमा 5% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र व्यवसाय कर नबुझाएमा पहिलो वर्ष 10%, दोस्रो वर्ष 20% र सोभन्दा बढ़ीको हकमा 50% दरले जरिवाना लाग्नेछ।
11: यस नगरपालिकामा दर्ता भएका तर नियमित रूपमा व्यवसाय कर नबुझाएका व्यवसायको हकमा 2083 पौष मसान्तभित्र कर बुझाउन आएमा आर्थिक वर्ष 75/76 देखिको व्यवसायिक करले सोभन्दा अगाडिको व्यवसायिक कर र सम्पूर्ण जरिवाला छुट हुनेछ।
12: अन्य निकायमा दर्ता भएको र टिकापुर नगरपालिकामा दर्ता नभएका व्यवसायहरू 2083 पौष मसान्तभित्र दर्ता हुन आएमा आर्थिक वर्ष 2083-84 को मात्र वार्षिक व्यवसाय करले व्यवसाय दर्ता गरिनेछ।
11: आर्थिक वर्ष 2083-84 यस नगरपालिकामा दर्ता हुने व्यवसायको हकमा व्यवसाय दर्ता शुल्क र प्रमाण पत्र दस्तुर छुट हुनेछ।
12: स्थानीय कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगलाई 10 वर्षसम्म वार्षिक व्यवसाय कर छुट हुनेछ।
11: गत विगतमा निर्माण सम्पन्न प्रमाण पत्र प्राप्त गरेका वा अभिलेखीकरण भए तापनि सम्पत्ति कर बुझाउन बाँकी रहेका भवन वा संरचनाको हकमा 2083 पौष मसान्तभित्र सम्पत्ति कर बुझाएमा भवन वा संरचनामा लागेको सम्पूर्ण जरिवाना रकम छुट हुनेछ।
12: पौष मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत बुझाएमा चालू आर्थिक वर्षको करमा 10% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत नबुझाएमा 20% दरले जरिवाना लाग्नेछ।
11: टिकापुर नगरपालिकाको नियमन क्षेत्र अधिकार भित्र रहेका सहकारी संस्थाले असोज मसान्तभित्र लेखा परीक्षण र पौष मसान्तभित्र वार्षिक साधारण सभा सम्पन्न नगरेमा जरिवाना लाग्नेछ।
12: कर तिर्नु सबै नागरिकको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो। त्यसैले समयमै कर तिरी जरिवानाबाट बस्नुका साथै सभ्य र जिम्मेवार नागरिकको परिचय दिऊ।
11: कर सम्बन्धी विस्तृत जानकारीका लागि सम्बन्धित वडा कार्यालय वा राजस्व शाखामा सम्पर्क राख्न हुन अनुरोध छ।
12: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
0: मानव बेचबिखन तथा ओसार पसारको शंकास्पद गतिविधिबारे जानकारी दिन मानव बेचबिखन अनुसन्धान ब्यूरोको हटलाइन नम्बर 1177 सम्पर्क गर्नुहोस्।
13: आपतकालीन सहयोग तथा यस्ता सबै घटनाको जानकारीका लागि नेपाल प्रहरीको निशुल्क नम्बर 100 सम्पर्क गर्नुहोस्।
0: सुरक्षित रहौं, सजग बनौं, हिंसा शोषण र बेचबिखन रोक्न सबै मिलेर काम गरौं। सेभ द चिल्ड्रेन सामुदायिक विकास केन्द्र र रुडेक नेपालको साझेदारीमा नुवाकोट जिल्लाद्वारा जनहितमा जारी।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलिजुली नेपाली सुशीला श्रेष्ठबाट।
15: तपाई उत्तरगया गाउँपालिका रसुवाको हुनुहुन्छ भने राहत लिन अस्थायी लाभग्राही कार्ड त पक्कै बनाउनुभयो होला। राहत सकियो भनेर चाहिँ कहाँ र कसलाई खबर गर्ने?
10: यदि त्यसरी राहत सकियो भने हामीले पहिला जनप्रतिनिधिहरू, हाम्रो वडा अध्यक्ष हुनुहुन्छ, वडा सदस्यहरू हुनुहुन्छ, उहाँहरूसँग हामीले सम्पर्क गर्न पर्यो। त्यसपछि हामीले कति छ त स्टक, त्यो स्टक अनुसार हामीले छ भने हामीले वितरण गर्न सक्छौ, छैन भने हामीले विभिन्न संस्थाहरूलाई ल हाम्रो राहत छैन, हामीलाई चामल दाल नुनहरूको आवश्यकता पर्यो, ल हामीलाई यति ल्याइदिन पर्यो भनेर हामीले उहाँहरूसँग कन्ट्याक्ट गर्छौँ र त्यस्तो नपुग ठाउँमा हामीले त्यो वितरण गर्नेछौँ। पीड़ितहरूको त अस्थायी कार्ड बनिसकेको छ र जनप्रतिनिधिहरू वडा अध्यक्षहरूले त्यसको लिस्ट ल्याउनुहुन्छ। जस्तै मानव यो बोगती तारमा 120 घर दूरी छ भने त्यसको नाम सर्लक्क ल्याउनुहुन्छ अनि त्यही अनुसार हामीले चामल दाल नुनहरू झिक्छौँ, झिकेर स्टकमा भएको चिजहरू हामीले वितरण गर्छौँ। त्यो कार्ड भनेको अस्थायी कार्ड हो, त्यही अनुसार हामीले प्याकेज बनाएर अनि उहाँहरूलाई साइन गराएर त्यसपछि हामीले सामान त्यसरी वितरण गरिरहेका छौँ।
15: उत्तरगया गाउँपालिकाको राहत वितरण केन्द्रका फोकल पर्सन चिरञ्जीवी ढकाल राहत सके वडाका जनप्रतिनिधिलाई खबर गर्न सुझाव दिँदै। तपाई यात्रामा निस्किनु अघि सड़कको अवस्था कतिको बुझ्नुहुन्छ? सड़कको अवस्था बुझेर यात्रा गर्न ट्राफिक प्रहरीको सुझाव छ।
16: तपाईँहरूले पहिलो कुरा भनेको त आफू चढ्ने गाड़ी कतिको ठिक छ कि छैन, आफूलाई ट्राभल गराउने सवारी चालकको डकुमेन्ट छ छैन उसको अवस्था बारे पनि जानकारी लिनुपर्ने हुन्छ। त्यो सँगसँगै तपाईँहरूले आफू जाँदै गरेको सड़कको अवस्थाको बारेमा पनि जानकारी लिनुपर्ने हुन्छ। त्यसको लागि चाहिँ तपाईँहरूले नजिकको प्रहरी वा हाम्रो प्रहरीको हटलाइन 100 मार्फत र ट्राफिक प्रहरीको हटलाइन 103 मार्फत पनि जानकारी लिन सक्नुहुन्छ र आफू जाने स्थानको चाहिँ आफ्नो घर परिवार स्थानीय तह सक्नुहुन्छ भने चाहिँ जिल्ला प्रशासन आफू जाँदै गरेको एरियाको जिल्ला प्रशासन कार्यालयमा समेत पनि तपाईँले समन्वय गरेर बाटोको अवस्था सड़क सुरक्षा सम्बन्धी जानकारी लिन सक्नुहुन्छ र आफू ट्राभल गर्दै गर्दा बीचमा केही अप्ठ्यारो लाग्यो, कुनै शंका लाग्यो अथवा कुनै पहिरो जान लागेको जस्तो इमर्जेन्सी केही आइलाग्यो भने 100 र 103 मा चाहिँ समन्वय गरेर सो सम्बन्धमा चाहिँ जानकारी लिएर आफू चाहिँ सुरक्षित तरिकाले यात्रा गर्न सक्नुहुन्छ।
15: ट्राफिक प्रहरीका इन्स्पेक्टर सपना पौडेल, तपाईँले बाटोको अवस्था बुझ्न ट्राफिक प्रहरीको 103, नेपाल प्रहरीको 100 र 1234 नम्बरमा फोन गर्न सक्नुहुन्छ अनि यात्रामा निस्कनु अघि आफू हिँडेको जानकारी परिवारलाई दिन, आफू चढ़ेको गाड़ीको नम्बर याद गर्न वा फोटो खिच्दा आपत परेको बेला सजिलो हुन्छ। आज असोज 29 गते र भोलि 30 गते गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा पानी र हिउँ पर्ने मध्यम सम्भावना रहेको छ। त्यस्तै कोशी र बागमती प्रदेशको हिमाली तथा पहाड़ी भूभागमा हल्का पानी पर्ने सम्भावना रहेको छ। मौसमको अवस्था बुझ्न 11:15 फोन गर्न सक्नुहुन्छ। तपाईंलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। निर्वाचित भएपछिको 6 महिनामा सांसदको उपलब्धि,
17: तर पनि राम्रो कुरालाई चाहिँ मनन गरेर लिएरै जाँदाखेरि त के आपत्ति हुन्छ जस्तो लाग्दैन, चिन्तनले नै फरक बनाउँछ होला, नभए त सुमधुर नै हुन्छ जस्तो लाग्छ मलाई।
0: चाडपर्वसँगै सांसदको गाउँ जाँदाको योजना र अनुभव विशेष श्रृंखला, हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: छ। यहाँलाई हार्दिक स्वागत छ मानिज्यू।
1: हजुर, धन्यवाद।
0: चाडबाडको बेलामा कुराकानी गर्दैछौ, योजनाहरू कस्तो भइरहेका छन् त्यहाँबाट अगाडि बढौँ।
1: काँग्रेसको यो महाधिवेशन सँगसँगै त्योभन्दा केही समय अगाडि भएको यो डिजास्टरले गर्दाखेरि काँग्रेसलाई चाहिँ चार नआए जस्तो तर पनि उभ्रिएको समयमा सामान्य ढंगमा नै बिताउने तयारी गर्दैछु।
0: अरू बेलामा जनतासँग भेटघाटको लागि जानु आउनु र चाडबाडको बेलामा आउनु जाँदाखेरि चाहिँ त्यो उत्साह त्यो उमङ्ग अलिक फरक हुन्छ कि सामान्य जस्तै लाग्छ यहाँहरूलाई पनि त्यो शहरबाट गाउँ अथवा सिंहदरबार आसपासबाट आफ्नो निर्वाचन क्षेत्रमा जाँदाखेरि?
1: यस्तो हुन्छ, मलाई चाहिँ म चाहिँ प्राय जिल्लामै बसेको कारणले गर्दाखेरि त्यति फरक त पर्दैन। तथापि मैले व्यक्तिगत रूपमा चाहिँ लिने गरेको यो चाडबाडलाई चाहिँ मुलुक त्यसै पनि हाम्रो देश बहुसांस्कृतिक समाज संरचना नै त्यही छ र मुलुकले नीतिगत रूपमा पनि हामी त्यही नीतिमा अवलम्बन गरिसकेको अवस्थामा हामी छौं र त्यही समाजलाई जोड्नको लागि पनि यी चाडबाडहरू पनि महत्वपूर्ण भूमिका चाडबाडहरूको महत्वपूर्ण भूमिका हुन्छ। अहिले त हाम्रो त त्यो संस्कारै भइसकेको छ, एक अर्काको परिपूरक सह अस्तित्वलाई स्वीकार गर्ने, सबैका चाडबाडलाई मान्ने, सबै जात जाति सबै धर्म संस्कृतिलाई एक अर्काको परिपूरक ठान्ने र आदान प्रदान गर्ने हाम्रो त संस्कारै बनेको छ।
0: तपाईँको निर्वाचन क्षेत्रका जनताहरूको लागि के लिएर जाँदै हुनुहुन्छ? खालि त्यो सन्देश हो कि एक प्रकारको भेटघाट मात्रै हो कि अथवा यो कुरा यसपालिको दशैं तिहारको आसपासमा गाउँमा गएर मैले भन्नुपर्ने छ गर्नु
1: जिल्लावासीलाई मैले लिएर जानुपर्ने सन्देश त एउटै कुरा हो, एक अर्का सबै समुदाय बीचमा एक अर्काको चाहिँ परस्पर सम्बन्ध चाहिँ सुमधुर र अझ प्रगाढ भएर जाओस्, बलियो भएर जाओस्, त्यसले राष्ट्रियताको सवालमा पनि त्यसले काम पनि गर्छ, एकीकृत समाज निर्माण गर्ने कुरामा पनि त्यसले बल पुर्याउँछ, व्यवहारिक रूपमा पनि सामाजिक क्षेत्रमा राजनीतिक क्षेत्रमा पनि अझ राम्रो विचार राम्रो चिन्तन राम्रो सोच यो समाजमा यो चाडपर्वले पनि प्रवाह गरिदियोस् भन्ने सन्देशका साथ नै जाने हो।
0: काम गर्न थालेको त छ महिना भयो होइन तपाईँले?
1: छ महिना भयो।
0: छ महिनामा कति पटक आउने जाने गर्नुभयो जिल्ला?
1: तीन चार पटक गए।
0: धेरै हो कि अथवा थोरै हो जस्तो लाग्छ?
1: अहिले चाहिँ यो ऐन नीति विधान बनाउने संशोधन गर्ने निर्माण गर्ने यो ठिक्क अलिक व्यस्त समय पनि पार्लियामेन्टको, त्यसैले गर्दाखेरि अलिकति समय यता दिनु पर्यो, तर अहिले ठ्याक्कै अन्त्य छ, अहिले स्टप छ, त्यसले गर्दाखेरि अब चाहिँ खुल्ला नै छ।
0: छ महिनामा संसदमा कति पटक आफ्नो विचार राख्नुभयो?
1: ठ्याक्कै गनेर त छैन तर धेरै पटक राखिसके, शून्य समय भन्छ, विशेष समय राखेकै छु।
0: त्यसमा तेह्रथुमका नागरिकको कुरा बढी आयो कि अथवा अरू समसामयिक राजनीतिको कुरा, कानून निर्माण प्रक्रियामा देखिएको समस्याको बारेमा बढी?
1: सबैभन्दा बढी त कानून निर्माणको प्रक्रियाको विषयमा छलफलमा बढी ध्यान केन्द्रित र सहभागिता जनाए र त्यस पछाडि जिल्लावासीको प्रत्यक्ष सरकारका सवालहरू पनि उठान भएको छ र राष्ट्रिय रूपमा रहेका केही सवालहरू पनि उठान गरेको छु।
0: यो कुरा राखिदिनु पर्यो अथवा यस्तो कुरा चाहिँ भनिदिनु पर्यो सुनाइदिनु पर्यो भन्ने खालको हुन्छ कि त्यतातिरबाट खासै ठूलो त्यो अनुरोध अथवा एक प्रकारको हस्तक्षेप छैन जनता स्तरबाट?
1: नागरिकबाट विभिन्न विषय विषय विधा विधाका कुराहरूमा कोही व्यावसायिक हुनुहुन्छ, कोही प्रत्यक्ष त्यो सरकारवाला जुन वर्ग समुदाय हुनुहुन्छ, त्यो उहाँहरूबाट कुरा आइराखेकै छ। कतिवटा कुरा त बरु समय त्यहाँ पनि एउटा नियम छ, त्यसले गर्दाखेरि अझ समय अभाव भएको जस्तो मैले चाहिँ फिल गरेको छु, महसुस गरेको छु।
0: यदि समय मिल्यो भने चाहिँ थप यो कुराहरू पनि उठाउने विचार गरेर चाहिँ संसदमा भन्ने कुरा,
1: जस्तो तपाईँलाई फर इक्जाम्पल निर्माण व्यवसायी संघमा तत्बाट आएका व्यवसायी साथीहरूको कुरा नागरिकका कुरा पनि छन्, त्यस्तै कृषि क्षेत्रमा रहेका प्रत्यक्ष सरकारमा रहेका किसान वर्गका कुराहरू पनि छन्, विविध कुराहरू छन्, जस्तो अब सड़कका कुराहरू पनि छन्, शैक्षिक क्षेत्रमा हामीले निर्माण गर्नुपर्ने कुराहरू पनि उठान गर्नुपर्ने कुरा बाँकी छ, अस्पताल सुविधायुक्त अस्पतालहरूको कुराहरू छन्, ती कुराहरू बाँकी नै छ उठाउन।
0: निर्वाचनको बेला पराजित गर्नुभयो, उम्मेद्वारको रूपमा विभिन्न राजनैतिक दलहरू हुनुहुन्थ्यो होला, निकटतम एउटा होला अथवा दोस्रो तेस्रो स्थानमा रहेको, उहाँहरूसँगको सम्बन्ध चाहिँ अहिले?
1: मेरो सम्बन्ध एकदमै प्रगाढै छ,
0: अहिले पनि
1: अत्यन्त राम्रो छ मेरो, त्यस्तो कुनै हुनै छैन।
0: अहिले विकास निर्माण अथवा तेह्रथुमलाई यस्तो खालको बनाउनु पर्यो भन्ने बारेमा केही संवादहरू कतिपटक केही भए?
1: मलाई त त्यहाँ मलाई लाग्छ अहिले तपाईँले भन्दै गर्दा सम्झे, रासपाको उम्मेद्वार हाम्रो सुरेन्द्रजी हुनुहुन्छ, सुरेन्द्र कार्की, उहाँले त मलाई त यो मागौं दाई भनेर लिखित रूपमा प्रतिवेदन नै दिनुभएको छ।
0: भर्खरै कि अलि पहिले?
1: होइन, यो ठ्याक्कै त्यो बजेट बनाउने बेलामा, त्यो बेलामा त्यही सम्झे पनि, त्यसैले गर्दाखेरि सम्बन्ध हाम्रो अत्यन्तै राम्रो छ।
0: राम्रो र नराम्रो हुने कुरा चाहिँ के कुराले निर्गुल गर्दो रहेछ?

0: किनकि हामी सुन्छौँ कि कतिपयको चुनावको बेलामा जुन प्रतिस्पर्धा भयो त्यसैका कारणले पानी बाराबारको अवस्था छ भन्ने पनि हामीले कुराकानी गरेको संवाद गरेको कतिपय सांसदले सुनाउनु भएको छ। तपाईँले फेरि असाध्यै राम्रो छ भन्नुभयो।
1: उम्मेदवारी दिँदै गर्दाखेरि हामी नागरिकको प्रतिनिधि पात्र मात्रै हौं, हाम्रा निजी त्यहाँ एजेण्डा केही पनि हुँदैनन्, सबै राज्यको र नागरिकै हुन्छ। त्यसैले गर्दाखेरि नागरिकको सवाललाई उठाउँदै गर्दाखेरि हामी बीचमा मतभेद हुन के जरुरी छ? बेटर कसले गर्ने हो भन्ने कुरामा मात्रै नभयो, त्यसैले गर्दाखेरि कहिलेकाहीँ प्रस्तुति गर्दै गर्दाखेरि बेटर म गर्छु भन्ने त अभियसली मान्छेले गर्छ होला, हामीले गर्नुपर्छ होला, तर पनि राम्रो कुरालाई चाहिँ मनन गरेर लिएरै जाँदाखेरि त के आपत्ति हुन्छ जस्तो लाग्दैन, चिन्तनले नै फरक बनाउँछ होला, नभए त सुमधुर नै हुन्छ जस्तो लाग्छ मलाई।
2: मधेस केन्द्रित दलहरूले छठपछि सरकार विरूद्धमा आन्दोलन गर्ने तयारी गरेका छन्। जेएनजी आन्दोलनपछि समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य प्राप्तिमा धक्का लागेको एमाले अध्यक्ष ओलीको दावी छ। राष्ट्रपतिले आजबाट स्थानीय जनप्रतिनिधि बन्न आवेदन खुला गरेको छ। सर्वोच्चमा सिफारिश 4 न्यायाधीश विरूद्ध कार्तिक 9 उजुरी दिन मिल्ने भएको छ। 5,00,000 मेट्रिक टन क्षमताको हरियो ग्रीन यूरिया उत्पादन प्लान्ट स्थापनाका लागि प्रस्ताव आह्वान समेत गरिएको छ। शासनका नाउँमा व्यवसायलाई दुःख दिने गरेको उद्योगीहरूले गुनासो गरेका छन्। नेपाल भित्रपत्र बोर्डले संस्थागत लगानीकर्ता नीतिको मसौदा सार्वजनिक गरेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकूल मौसमका कारण हुने उडान अवरोध घटाउन आवश्यक प्रणाली जडान गर्ने पनि बताइएको छ। जलवायु असरका विषयमा विश्व समुदायको ध्यान आकर्षण गराउन संसदीय समितिले आग्रह समेत गरेको छ। र विश्व एसियाली खेलकुदमा काँस्य विजेता कराँतेका तेन्जिङ शेर्पाद्वारा सरकारले दिएको पुरस्कार रकम प्रति असन्तुष्ट समेत व्यक्त गर्नुभएको छ। र संवाद श्रृंखला हेलो सांसद अन्तर्गत विस्तृत कुराकानी भोलि बिहान 6:30 कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला। हवस्त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 30 बिहान 6 साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सन्तोष गन्धर्व पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।
3: तपाईं सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz।
4: वीरेन्द्र विद्या मन्दिर क्याम्पस टिकापुरमा स्नातक तह प्रथम वर्षमा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: हिन्दूहरूको महान पर्व बडा दशैं, शुभ दीपावली र छठ पर्वको शुभकामना सहित विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर प्रत्यायन कृति तथा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त वीरेन्द्र विद्या मन्दिर क्याम्पस टिकापुरमा स्नातक तह प्रथम वर्षमा व्यवस्थापन संकाय बीबीएस तर्फका सबै अनिवार्य विषयहरू र शिक्षाशास्त्र संकाय बीएड तर्फ अंग्रेजी, नेपाली, जनसंख्या र स्वास्थ्य शिक्षा विषयमा नयाँ विद्यार्थी भर्ना जारी रहेको सहर्ष जानकारी गराउँदछौ।
4: कक्षा सञ्चालन कार्तिक 30 बिहान 6:45 बजेदेखि।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 091-560-949 र 98-584-20-949।
4: क्याम्पस प्रमुख वीरेन्द्र विद्या मन्दिर क्याम्पस टिकापुर कैलाली।
6: जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड टिकापुर कैलालीको 9 साधारण सभा हुने बारेको सूचना। साना किसानका लागि लगानी ल्याउँछौ सुनौलो बिहानी। आउँदै गरेको बडा दशैं, शुभ दीपावली, नेपाल सम्बत एवं छठ पर्वको अवसरमा हामी हाम्रा सम्पूर्ण शेयरधनी, शुभचिन्तक, पत्रकार, समाजसेवी एवं देश विदेशमा रहनुहुने आमा बुवा, दाजुभाइ, दिदीबहिनी लगायत सम्पूर्णमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यही मिति 2083 साल कार्तिक 8 आइतबारका दिन टिकापुर उद्योग वाणिज्य संघको सभाहालमा हुन गइरहेको श्री जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेडको 9 साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरूलाई अनिवार्य उपस्थितिका लागि सादर आमन्त्रण गर्दछौं। स्थान टिकापुर उद्योग वाणिज्य संघको सभाहाल, समय बिहान 10 बजेदेखि। आयोजक जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड परिवार टिकापुर कैलाली। सम्पर्क फोन नम्बर 091-560-641, मोबाइल नम्बर 98-4-32-86-713।
7: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
8: कार्तिक 7 गते पहिलो शनिबारका दिन आउने भएकाले
7: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
8: डाक्टर आउने दिन कार्तिक 7 गते पहिलो शनिबार
7: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868800008 र 9825677772।
9: विजया दशमी तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ओडावासी सेवाग्राही शुभेच्छुक शुभचिन्तक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
10: वडा अध्यक्ष यज्ञ प्रसाद नेउपाले, टिकापुर नगरपालिका 7 नम्बर वडा कार्यालय परिवार, शक्ति कैलाली।

0: कार्यक्रमको थप आकर्षण थारू सांस्कृतिक सखिया नाच, लठौवा नाच, मुंगडौवा, ओकझुम्रा नाच। कार्यक्रम होइन मिति 2083 साल असोज 28 गते से 30 गते सम्म। कार्यक्रम स्थल श्री महेन्द्र शिशु माध्यमिक विद्यालय जानकी गाउँपालिका 6 धर्मापुर। आयोजक जानकी गाउँपालिका कैलाली।
1: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
1: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
1: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।
5: विजयादशमी तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ओडावासी, सेवाग्राही, शुभेच्छुक, शुभचिन्तक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: ओडाध्यक्ष तीर्थराज उपाध्याय, जानकी गाउँपालिका, 8 नम्बर ओडा कार्यालय परिवार, जबलपुर, कैलाली।
7: ऋषिकवेद पारायण महायज्ञ तथा वेदोपनिषद सप्ताह 2083 को हार्दिक निमन्त्रणा। आदरणीय सज्जन वृन्द, वैदिक धर्म, संस्कृति, वेदाध्ययन तथा आध्यात्मिक चिन्तन प्रति श्रद्धा राख्नुहुने सम्पूर्ण महानुभावहरूलाई ऋषिकवेद पारायण महायज्ञको पावन अवसरमा गरिमामय उपस्थिति तथा सक्रिय सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौ। ऋषिकवेद पारायण महायज्ञ तथा वेदोपनिषद सप्ताह 2083 कार्तिक 13 गतेदेखि 19 गतेसम्म। आयोजक श्री मल्लिका विद्यापीठ, गुरूकुल, टिकापुर, कैलाली।

0: पर्छ भने भगवानलाई पनि मन पर्छ।
1: मंगलदीप सेंट 3-in-1 परफ्यूम लाइक फ्रेग्रेन्स।

0: विजय दशमी तथा शुभ दीपावली 2083 साल को पावन अवसर में संपूर्ण ओडावासी सेवा करे शुभेच्छुक शुभ चिंतक नेपाली दाजुभाई तथा दीदी बहनी हार्दिक मंगलमय शुभकामना व्यक्त करदछ।
1: वडाध्यक्ष सुरेश चौधरी, जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालय परिवार, लाइपुर, कैलाली।
2: ए बहिनी, यसपालीको दशैं तिहारमा राम्रो दौरा सुरुवाल लगाउन मन थियो, कहाँ पाइन्छ होला?
3: छ नि दाजु, हाम्रै टिकापुरमा ओम शान्ति द रेमन्ड सुट सप सेन्टर।
2: हो र बहिनी, त्यहाँ अरू के पाइन्छ?
3: त्यहाँ त दौरा सुरुवाल, कोट, सर्ट प्यान्ट, रेडीमेड दुल्हाको सेट, थान कपडा पनि पाइन्छ।
2: त्यसो भए आजै जानु पर्यो र दौरा सुरुवाल सिलाउनु पर्यो।
3: ओम शान्ति द रेमन्ड सुट सप सेन्टर, टिकापुर 1 धारा मार्गको चौबटोनेर, संचालक रमेश परियार, सम्पर्क नम्बर 98 43

0: Ready.
1: Wow, thank you. यो साँझलाई अच्छे सुगन्धित बनाउँछु मङ्गलदीप सेन्ट 3-in-1 साथ.
0: I love the scent.
1: I love it too. हामीलाई मनपर्छ भने भगवानलाई पनि मनपर्छ.
0: मङ्गलदीप सेन्ट 3-in-1 Perfume like fragrance.
2: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एक छेउ भएर हिँड्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होसिया गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौं. कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं. साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौं र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ.
3: जानकी गाउँपालिका 1 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश.
4: विजया दशमी तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण उपभोक्ता वर्ग, उपभोक्ता समिति, सल्लाहकार समिति, कर्मचारी वर्ग, शुभेच्छुक, शुभचिन्तक, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ.
5: अध्यक्ष कर्णबहादुर बुढा तथा शीतल सामुदायिक वन उपभोक्ता समूह परिवार, टिकापुर, कैलाली.
6: कार्यक्रम गोचाली अब से प्रत्येक हफ्ता के शुक्रवार 10:15 बजे से करीब 11 बजे तक.

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्ना त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्ष देखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
3: अरेल्ला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपट मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
4: अरेल्ला सुन चाँदी पसल बलभद्र चोक टिकापुर, एलएन मेडिकल अगाडि, सञ्चालक खुमराज सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।

0: ऋषिकवेद पारायण महायज्ञ तथा वेदोपनिषद सप्ताह 2083 को हार्दिक निमन्त्रणा। आदरणीय सज्जन वृन्द, वैदिक धर्म संस्कृति वेदाध्ययन तथा आध्यात्मिक चिन्तन प्रति श्रद्धा राख्नुहुने सम्पूर्ण महानुभावहरूलाई ऋषिकवेद पारायण महायज्ञको पावन अवसरमा गरिमामय उपस्थिति तथा सक्रिय सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौ। ऋषिकवेद पारायण महायज्ञ तथा वेदोपनिषद सप्ताह 2083 कार्तिक 13 गतेदेखि 19 गतेसम्म आयोजक श्री मल्लिका विद्यापीठ गुरूकुल टिकापुर कैलाली।
1: आई हो बड्डो, घर कहिया सिर्जैबो? पाछसे शुरू करल मने घर सिर्जा सेकल?
2: अरे का करूरी बुढिया, कठुआ खोजत खोजत परेशान हो गेल बाटू। मिलबो मिलबो नि करत का कैना हो का?
1: मिस्तरान बर्जन हुकना घर हेरो ना, अट्टा सुगुर बनैल बाट। आल्मोनियम के मुआका द्वार लगाक टुफे ओस्ट बनी हो ना, ओट्रफे पटानी हुइन कि गुंगुआ बुढो हो ना, कबू कहुरा घुम जाए त थाहा पाए।
3: यूपीवीसी ब्रांड के मौका द्वार पार्टीशन स्टील की रेलिंग आगे पानी हो घाम से नहीं बिगड़ना खोले बेरो बंद करे बेर आवाज नहीं ना विशेषता हुई मौका द्वार पैना के संगे कठुआ के चौखट में अल्मोनियम के पल्ला हो द्वार फे लगा दे।
2: मिलन अल्मोनियम एंड ग्लास हाउस जमरा के उपार टीकापुर कैलाली प्रोप्राइटर मोहन राज भाट मोबाइल नंबर 9848543326।
4: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
5: देशभर राजमार्ग आसपासका होटलमा सरकारी अनुगमन तीव्र।
6: 71 जति होटल व्यवसायहरू अनुगमन गर्दा करिब 41 स्टिकर पाए, बाँकीले पाएका छैनन्। उनीहरूको अवस्था सामान्य भन्दा पनि तल छ।
5: पदौको विनाशकारी बाढीमा कयौं सम्पर्कविहीन बनेका जुम्लाको एउटा गाउँको पीडा।
7: अझै पनि कहिले फोन गर्दान कि कहिले आउँछन् कि भन्ने आशै त हुन्छ त, नदेखेका कुरो सबैको घर पीडित हुन्छ।
5: र युक्रेनले आफ्नो एउटा तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको रूसको भनाई। तर शुरूमा आजका प्रमुख विश्व समाचार
8: फडिन र दाहालबाट सुन्नुहोस्। राष्ट्रपति ट्रम्पले सैन्य मनोचिकित्सक निदाल हसनलाई सामूहिक रूपमा गोली हानेर मृत्युदण्ड दिइने क्षणलाई प्रत्यक्ष प्रसारण नगरिने बताएका छन्। सामाजिक सञ्जालमा राखिएको एउटा पोस्टमा उनले पीड़ितका नजिकका नातेदारहरूले चाहेको खण्डमा भने त्यसलाई हेर्न सक्ने बताए। ती आफन्तहरू न्यायको साक्षी हुन लायक रहेको ट्रम्पले उल्लेख गरेका छन्। यसअघि 72 अवकाश प्राप्त अमेरिकी जेनरल एडमिरल सहितका उच्च अधिकारीहरूले सो मृत्युदण्डको प्रत्यक्ष प्रसारण योजना रद्द गर्न पेन्टागनलाई आग्रह गरेका थिए। हसनले टेक्सस स्थित फोर्ट हुड सैन्य अखडामा सन् 2009 13 निशस्त्र सैनिकको हत्या गरेका थिए। राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले आफ्नो देशले आक्रमण थाल्ने बताएको केही घण्टापछि युक्रेनले रूसको एउटा सर्वाधिक ठूलो तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको छ। आइतबार राष्ट्रपति ट्रम्पले घोषणा गरेको ऊर्जा युद्ध विरामलाई सम्मान गर्न मस्को असफल भएको आरोप जेलेन्स्कीले लगाएका छन्। तर क्रेमलिनका प्रवक्ता डिमिट्री पेस्कोफले युक्रेन र जेलेन्स्की शान्तिको प्रयासमा अघि बढ़न वा अमेरिकाको शान्ति प्रयासमा सक्रिय हुन अनिच्छुक रहेको आरोप लगाएका छन्। बीबीसी संवाददाता जो इनवुड भन्छन्, यदि युक्रेनीहरूले रूसका तेल प्रशोधन केन्द्रहरूलाई निशाना बनाउने रणनीति लिए भने त्यो साँच्चीकै उल्लेख्य हुनेछ। त्यसले तेल निर्यात गर्ने रूसको क्षमतामा क्षति पुर्याउनेछ। तेल रूसका लागि ठूलो आमदानीको स्रोत हो। युक्रेनीहरूले युद्धमा स्रोत जुटाउने रूसको प्रयासमा बाधा पुर्याउन खोज्नेछन्। ऊर्जा केन्द्रहरूमा हमला मार्फत रूस युक्रेनी नागरिकको जाडोसँग जुझ्ने क्षमतामा नै प्रहार गर्न चाहन्छ, बीबीसी संवाददाताको भनाई। युक्रेनी अधिकारीहरूले ड्रोनलाई निर्देशित गर्न र आकाशलाई सुरक्षित पार्न सेनाले प्रयोग गर्ने स्टार सील्ड भू उपग्रह प्रणाली पुनः सञ्चालनमा आएको र त्यसले काम गरिरहेको बताएका छन्। किएवले सो सैन्य प्रणालीको व्यवस्थापन गर्दै आएको अमेरिकी सरकारले त्यससँगको सम्पर्कलाई सीमित तुल्याइदिएको र युक्रेनी युद्ध मिशनहरूमा अवरोध तुल्याएको आरोप लगाएको थियो। युक्रेनी सेनाले सामान्य अवस्थामा रूसी हवाई हमलाबारे चेतावनी दिने अमेरिकी प्रणाली दुई रात निष्क्रिय बनेको पनि जनाएको छ। खाड़ी देशहरू र युरोपियन युनियन बीच अर्को हप्ता साउदी अरबमा हुने शिखर सम्मेलन स्थगित गरिएको छ। इरानको समर्थन पाएका हुथीहरूले यातायात हब र तेल प्रशोधन केन्द्रहरूमा आक्रमणहरू चर्काउँदा साउदी अरबको सुरक्षा अवस्था झनझन तनावपूर्ण बन्दै गएको छ। यमनस्थित साउदी नेतृत्वको गठबन्धनका प्रवक्ताले हुथीहरूले रियाद स्थित विमानस्थलमा 20 आक्रमण गरेको बताएका छन्। तनावका कारण फुटबल र टेनिसका कैयौं चर्चित म्याचहरू रद्द गरिएका छन्। र पाकिस्तानमा एउटा विद्यालयको छानो खस्ता कम्तीमा 32 विद्यार्थी र एकजना शिक्षकको ज्यान गएको छ। पिशावर स्थित अस्पतालका एकजना प्रवक्ताले अन्य 20 घाइते भएको जनाएका छन्। यो बीबीसी नेपाली सेवा हो।
5: सरकारले राजमार्ग केन्द्रित भएर खाना खाने होटलहरूमा हालै बढ़ाएको अनुगमनका क्रममा करिब आधा जसोमा स्वच्छताको न्यूनतम मापदण्ड समेत पूरा भएको नपाइएको एक अधिकारीले बताएका छन्। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दशैंमा देशभित्रका विभिन्न गन्तव्यमा मानिसहरूको आउजाउ निकै बढ़ेका बेला बढ़ाएको अनुगमनका क्रममा त्यस्तो अवस्था पाएको जनाएको हो। घटस्थापना यता काठमाडौँबाट मात्रै करिब 3,00,000 बाहिरिएको प्रहरीले जनाएको छ। विभागले स्वच्छताको वर्गीकरण गर्ने क्रममा समेत निकै कम मात्र अति उत्तम र उत्तम जस्ता माथिल्ला श्रेणी पाएको बताएको छ। पछिल्लो अनुगमनबारे विभागका महानिर्देशक संजीव कुमार कर्णले बीबीसीसँग भने,
6: होटलहरूलाई खाद्य स्वच्छताको आधारमा वर्गीकरण गर्ने भन्ने हाम्रो निर्देशिका छ। एउटा त्यो बमोजिम स्तरीकरण गर्ने, तिनीहरूलाई स्टिकर प्रदान गर्ने भन्ने कार्यक्रम रहेको छ।
5: स्टिकरका वर्गीकरणले अब के जनाउँछ, के बुझ्ने त्यो स्टिकर पाएको होटेललाई?
6: स्वच्छताका 50 इन्डिकेटरहरू त्यहाँ रहेको छ। प्रत्येक इन्डिकेटरलाई 2-2 अङ्क दिने भन्ने छ। त्यो भनेको टोटल 100 अङ्क हुन्छ। 90 भन्दा बढी भयो भने अति उत्तम स्तरको ए ग्रेडको ग्रीन स्टिकर विथ 3 दिने गर्छौँ हामी। 80 90 अङ्क प्राप्त गर्यो भने बी ग्रेडको ग्रीन स्टिकर विथ 2 भन्छौँ। त्यो भनेको उत्तम स्तरको भयो। 65-80 अङ्कसम्म प्राप्त गरेका व्यवसायीहरूलाई सी ग्रेडको दिन्छौँ। त्यो भनेको ग्रीन स्टिकर विथ 1 भन्छौँ, सन्तोषजनक स्तर भन्छौँ। र अर्को डी ग्रेड भन्छौँ, त्यो भनेको सामान्य स्तर, जनमा 50-65 अङ्क प्राप्त गर्यो भने डी ग्रेडको दिन्छौँ, त्यो पहेलो स्टिकर दिन्छौँ। 50 कम अङ्क प्राप्त गर्नेलाई कुनै पनि स्टिकर दिँदैनौँ। उनीहरूलाई हामी सुझाव दिन्छौँ, तपाईँका यी कुराहरू पूरा गर्नुहोस् भन्छौँ। रातो स्टिकर हुनुपर्ने हो, तर रातो स्टिकर अहिले दिँदैनौँ हामी, किनभने देशभरि यो हामी सञ्चालन गर्न सकेका छैनौँ। अहिले राजमार्गका मुख्य व्यापारिक केन्द्रमा सञ्चालन गरेकोले अहिले त्यसरी गरेका छ। अर्को चरणमा हामी चाहिँ रातो स्टिकर दिने पनि छ, फेल गर्ने छ।
5: वर्गीकरणकै रूपमा हेर्दाखेरि तपाईँहरूले आज गरेका र पछिल्ला केही खातामा गरेका हेर्दाखेरि पनि जुन सी र डी पाउने, सामान्य र सन्तोषजनक पाउने मात्रै धेरै देखिए, अति उत्तम उत्तम पाउने त एउटा दुइटा मात्रै देखिए, भनेपछि यसले त राजमार्ग आसपासमा खाना खाने ठाउँहरू त त्यति भरपर्दा छैनन् भन्ने पो देखायो नि त।
6: 50 फेलै भन्दैनौ हामी, त्यहाँको उपभोग योग्य छ नै भन्छौ। त्यो भन्दा कम भयो भने उनीहरूलाई तिनीहरूलाई सुधार गरेर कम्तीमा पनि 50 ल्याउने योग्य बन भनेर अहिले सुझाव दिन्छौ हामी। र केही समयपछि यो देशभरिका सबै होटलले अनिवार्य रूपले स्ट्यान्डर्डाइज गराएर त्यो स्टिकर कुनै न कुनै स्टिकर भएको मात्र हुनुपर्छ भन्ने सोचका साथ अगाडि बढेका छौँ।
5: भनेपछि तपाईँहरूले चाहिँ आफू धेरै निर्णायक रूपमा कदम चाल्ने भन्दा पनि उपभोक्ता स्वयं सचेत भएर स्टिकर हेरेर होटलहरू छान्नु पर्यो भन्ने तपाईँहरूको खास अहिलेलाई तत्काललाई त्यो देखियो भन्न खोज्नु भएको?
6: अहिलेलाई हामीले उपभोक्ताले त्यो स्टिकर जहाँ जहाँ छ, यो 4 स्टिकर मध्ये कुनै स्टिकर छ भने त्यहाँ चाहिँ प्रवेश गर्नुहोस्, त्यहाँ उपभोग गर्नुहोस्, खानुहोस् भन्ने एउटा त्यो किसिमले अगाडि बढेका छ।
5: जस्तो अब राजमार्ग छेउछाउका जुन होटेलहरूमा जहाँ विकल्प उपभोक्तासँग कम हुन्छ, जुन सवारी धनीहरूले आफै लैजान्छन्, अब आजकै तपाईँहरूको अनुगमनकर्ताहरूले हेर्दाखेरि पनि त्यहाँ सरसफाईको कमी, बासी खाना, झिँगा भन्केका भन्ने जस्ता कुराहरू आइरहेको छ। अब यसलाई दीर्घकालीन रूपमा समाधान गर्नलाई चाहिँ अरू के सोचिया छ यो स्टिकर बाहेक?
6: हामीले टोली विभिन्न सबै राजमार्गहरूमा खटाएका छौँ। दादिङ, चितवन, यो रामनगर, यो लाइनमा भएका होटलहरूलाई विभागकै टोली खटाएर पनि गरिएको छ। हामीले 71 जति होटल व्यवसायहरू अनुगमन गर्दा करिब 41 वटाले स्टिकर पाए, बाँकीले पाएका छैनन्। त्यो भनेको अलिकति उनीहरूको अवस्था सामान्य भन्दा पनि तल छ। अहिले उपभोक्ताले सजग हुनु पर्यो।
5: चाडपर्वका बेला मात्रै अलिकति अनुगमन तातिने, अरू बेला चाहिँ नहुने देखिन्छ भन्ने गुनासो हुने गर्छ नि।
6: अहिले अलिकति भीड बढी हुने र ठगी हालौं न त यही अवसर छोप्ने व्यवसायीहरूले अवसर छोप्न खोज्छन्, त्यसलाई निरुत्साहित गर्नलाई अहिले गरेछौ र यो निरन्तर हुन्छ।

0: तपाई बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। हामीले भोटेको सिद्धेश्वरी नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवनोपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। बीबीसी हातेमालो अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल इकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। भदौ 10 गतेको विनाशकारी भोटेकोशी त्रिशुली बाढ़ीमा जुम्लाका 63 जना मानिसहरू सम्पर्क विहीन रहेको विवरण छ। त्यसैले दशैंको माहौल भए पनि रसुवा नुवाकोटको त्यस विपत्तिले त्यहाँ भन्दा परेको पश्चिम नेपालका गाउँमा समेत बेचैनी छ भन्छन्। त्यहाँ शोकमा रहेको एउटा गाउँ पुगेकी हाम्रो साथी कृष्णमाया उपाध्याय।
1: पातराशी गाउँपालिकाका 49 जना युवाहरू रसुवाको 216 नम्बर ड्यामको सुरुमा काम गरिरहेको अवस्थामा गत भदौ 10 गते बाढ़ीले बेपत्ता बनाएपछि गाउँ नै शोकमा डुबेको छ। लामरी गाउँका मात्रै 15 जना युवा बाढ़ीमा बेपत्ता भए। आफ्ना 2 जना छोरा बाढ़ीमा गुमाएकी लामरी गाउँकी चन्द्र रूपा बुढा।
2: छोरा होइन जलजली आउने भए छल भा खाना खुवाएको पिएको होइन आफूले अझै पनि कहिले फोन गर्दान कि कहिले आउँछन् कि भन्ने आशै त हुन्छ त नदेखेको कुरो सबैको भएर पीड़ित हुने अब रारी खाने टोके सुरु भए बच्चा केरी पढाउने कोही अकचे छन्।
1: रसुवामा कामको सिलसिलामा गएका लामरी गाउँकै डम्मर भण्डारी र अनिल भण्डारी दुवै बाबु छोरा बाढ़ीमा बेपत्ता भए। डम्मर भण्डारीकी छोरी रिता भण्डारी
3: काम गर्न गए त्यसै त्यसै हराए टनेल खोल्यो भन्ने आश थियो अब त के अब त गरे पनि नगरे पनि केही आशै छैन अब कहिले कहीँ फर्केर आउनुहुन्छ जस्तो लाग्छ।
1: छोरा बाढ़ीमा बेपत्ता भएपछि घरमा अहिले सन्नाटा छाएको बताउँछन् दलबहादुर बुढा।
4: एउटा छोरो त्यो तिमीले भूमियो जिउँदैछन् मेरो आश त छ आँखा नदिनसम्म त आशै छ देखेन जिउने सोच बिहा भर्खरै ल्याएछ अहिले 2 महिना भयो ल्याएको बढी ल्याएर अब त्यो हुँदो गयो।
1: धन कमाउनुको लागि गएको छोरा बाढ़ीमा बेपत्ता भएपछि अझै पनि कतैबाट फर्केर आउँछ कि भन्ने आशा नमरेको बताउँछिन् लामरी गाउँकी 70 वर्षीय लाउरी बुढा।
2: बाबा दुई पैसा लाग्यो भयो जिन गौ नानी बाटो हेर्नु मन लाग्दो छचुरी बाटो हेर्दा बाबा आउँछन् कि हुता भुले त केले पढाउने केले लेखाउने।
1: कतिपयको विवाह दर्ता नभएको हुनाले छोराछोरीको जन्म दर्ता समेत नहुँदा राज्यबाट प्रदान गरिने सेवा सुविधा प्रदान गर्न कठिन भइरहेको छ। जुम्लाका प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाई
5: कतिपय नाबालक अवस्थामा विवाह गरेका श्रीमान चाहिँ अहिलेको दुर्घटना परेर सम्पर्कविहीन हुनु भएको नजिकको हकवाला श्रीमती हुन सक्छ तर श्रीमतीको विवाह दर्ता बन्दैन यो अवस्थामा के कसरी चाहिँ उहाँहरूले रकम प्राप्त गर्नुहुन्छ त भन्ने कुरा मैले गृह मन्त्रालयमा समन्वय गरि पनि सकेको छु।
1: धन कमाएर परिवारका आवश्यकता पूरा गर्नको लागि रसुवामा गएका जुम्लाको पातरासी गाउँपालिकाका 49 गुठीचोर गाउँपालिकाका 9 चन्दनाथ नगरपालिकाका 4 र सिजा गाउँपालिकाका 1 जना गरेर जुम्लाका 63 जना मानिसहरू रसुवाको बाढ़ीमा बेपत्ता भएका छन्। कृष्णमाया उपाध्याय बीबीसी पातरासी 4 लामरी जुम्ला।
0: अब एउटा अन्तर्राष्ट्रिय विषय रूसले आफ्नो एउटा तेल प्रशोधन केन्द्रमा युक्रेनले आक्रमण गरेको बताएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाको अनुरोधमा स्थगन गरिएका त्यस्ता हमलाहरू पुनः शुरू गरिएको बताएको केही घण्टामै उक्त हमला भएको हो। रूसले ऊर्जा युद्धविराम उल्लंघन गरेको जवाफमा त्यस्तो हमला गरिएको किएवको भनाइ छ। बीबीसी विवरणमा आधारित रिपोर्ट फडिन्द्र दाहालबाट।
6: युक्रेनका राष्ट्रपतिले आफूले 3 दिनसम्म हमला रोक्दा रूसले युक्रेनको ऊर्जा पूर्वाधारहरूमाथि आक्रमणहरू गरिरहेको बताएका थिए। अब त्यो सकियो उनले द फाइनेन्सियल टाइम्ससँग भने। जेलेन्स्कीले किएवलाई आक्रमणहरू पूर्ण रूपमा अन्त्य गर्न दवाब दिनका लागि रूसी हमला बारेका गुप्तचर सूचना आदान प्रदानबाट अमेरिका पछि हटेको पनि बताए। त्यसअघि रूसबाट डिजेल खरिद गर्ने साझेदारी अमेरिकाले गरेको थियो। जेलेन्स्कीले युक्रेनी सेनाले प्रयोग गरेका स्टार लिंक भू उपग्रह प्रणालीलाई पनि योजनाबद्ध रूपमा सीमित तुल्याइएको बताए। क्रेमलिनले मस्कोको दक्षिणमा रहेको एउटा रिफाइनरीमा किएवले बिहिबार सबेरै ठूलो स्तरको हमलाको प्रयास गरेको बताएको छ। रूसी रक्षा मन्त्रालयका अनुसार 4 क्षेप्यास्त्र र दर्जनौं ड्रोनहरूलाई निस्तेज बनाइएको थियो र त्यसक्रममा खसेका अवशेषहरूले रियाजान स्थित एउटा केन्द्रमा आगलागी गराएको थियो। जेलेन्स्कीले चाहिँ हालैका दिनमा दर्जनौं युक्रेनी शहरमा रूसी हमला भएको उल्लेख गरेका छन्।
0: हवस्त यसका साथै बीबीसी

नेपाली सेवाको साँझ पख यही सकिन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्नुहुनेछ बीबीसी हातेमालो कार्यक्रम। हामीलाई भने बिदा दिनुहोस्, नमस्कार।

0: कस्तो गनाएको, यिनका सन्तानले टोइलेट गनाएरै मार्ने भए।
1: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
2: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरुन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसबै सेवा छँदैछ नि।
0: कता छ त त्यो?
2: जता भए पनि फोन गर्नुहोस् न, तुरुन्त आइहाल्छ नि।
0: फोन नम्बर कति हो भाइ?
2: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620203000 हो। अर्को पनि छ 98 65 69 20 26।
3: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्ती, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97 620 20 300 र 98 656 92 026।

0: औषधि र आयुर्वेदिक औषधि द्वारा गरिने
1: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू
0: महिनाको महिनावारी गडबडीको समस्या
1: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या
0: पेट सम्बन्धी सम्पूर्ण समस्या
1: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा
0: ईसीजी सेवा
1: डिजिटल एक्सरे सेवा
0: र प्रयोगशाला ल्याब सेवा
1: फोन नम्बर 98484 27359 र 98482 43 59 सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टिकापुर जालपा देवी मन्दिर नजिकै
2: विजय दशमी तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ओडावासी सेवा गरी शुभेच्छुक शुभचिन्तक नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: वडा अध्यक्ष दीर्घबहादुर ठकुल्ला टिकापुर नगरपालिका 8 नम्बर वडा कार्यालय परिवार धनसिंहपुर कैलाली।
4: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: हेलो बहिनी, कता हो तिमीलाई थाहा छ कि नै सीजी कम्पनीको वाइवाई जिंक 15 रुपियाँमा एक पेटी रूपान्ते 60 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
6: मैले त एक पेटी चाउचाउ रु 600 किने।
5: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ। र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाइवाईमै किन हाल्ने? 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाइवाई सीजी कम्पनीको। र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुहोस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता
6: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड टिकापुर कैलाली, सञ्चालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 98484 40 42 41।

0: टीकापुर नगरपालिकाको आर्थिक ऐन 2083 बमोजिम टीकापुर नगरपालिकाबाट प्रदान गरिने कर छुट सुविधा तथा जरिवाना सम्बन्धी जानकारी।
1: असोज मसान्तभित्र व्यवसाय कर बुझाएमा चालू आर्थिक वर्षको करमा 5% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र व्यवसाय कर नबुझाएमा पहिलो वर्ष 10%, दोस्रो वर्ष 20% र सोभन्दा बढ़ीको हकमा 50% दरले जरिवाना लाग्नेछ।
0: यस नगरपालिकामा दर्ता भएका तर नियमित रूपमा व्यवसाय कर नबुझाएका व्यवसायको हकमा 2083 पौष मसान्तभित्र कर बुझाउन आएमा आर्थिक वर्ष 2075/76 देखिको व्यवसायिक करले सोभन्दा अगाडिको व्यवसायिक कर र सम्पूर्ण जरिवाना छुट हुनेछ।
1: अन्य निकायमा दर्ता भएको र टीकापुर नगरपालिकामा दर्ता नभएका व्यवसायहरू 2083 पौष मसान्तभित्र दर्ता हुन आएमा आर्थिक वर्ष 2083/84 को मात्र वार्षिक व्यवसाय करले व्यवसाय दर्ता गरिनेछ।
0: आर्थिक वर्ष 2083/84 यस नगरपालिकामा दर्ता हुने व्यवसायको हकमा व्यवसाय दर्ता शुल्क र प्रमाण पत्र
1: स्थानीय कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगलाई 10% वार्षिक व्यवसाय कर छुट हुनेछ।
0: गत विगतमा निर्माण सम्पन्न प्रमाण पत्र प्राप्त गरेका वा अभिलेखीकरण भए तापनि सम्पत्ति कर बुझाउन बाँकी रहेका भवन वा संरचनाको हकमा 2083 पौष मसान्तभित्र सम्पत्ति कर बुझाएमा भवन वा संरचनामा लागेको सम्पूर्ण जरिवाना रकम छुट हुनेछ।
1: पौष मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत बुझाए चालू आर्थिक वर्षको करमा 10% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत नबुझाएमा 20% दरले जरिवाना लाग्नेछ।
0: टीकापुर नगरपालिकाको नियमन क्षेत्र अधिकार भित्र रहेका सहकारी संस्थाले असोज मसान्तभित्र लेखा परीक्षण र पौष मसान्तभित्र वार्षिक साधारण सभा सम्पन्न नगरेमा जरिवाना लाग्नेछ।
1: कर तिर्नु सबै नागरिकको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो। त्यसैले समयमै कर तिरी जरिवानाबाट बस्नुका साथै सभ्य र जिम्मेवार नागरिकको परिचय दिउँ।
0: कर सम्बन्धी विस्तृत जानकारीका लागि सम्बन्धित वडा कार्यालय वा राजस्व शाखामा सम्पर्क राख्नु हुन अनुरोध छ।
1: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर कैलाली।
2: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टीकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टीकापुरमा
3: कार्तिक 7 गते पहिलो शनिबारका दिन आउने भएकाले
2: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टीकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रायसिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
3: डाक्टर आउने दिन कार्तिक 7 गते पहिलो शनिबार।
2: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टीकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825637772।
4: जापानी इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
5: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
6: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर, बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
5: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू
6: बेसरी टाउको दुख्ने,
5: उच्च उच्च ज्वरो आउने, बेहोश हुने,
6: घाँटी अरोरो कडा हुने,
5: कम्पन हुने,
6: पक्षघात हुने
5: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
6: जापानिज इन्सेफ्लाइटिसबाट बच्ने उपायहरू।
5: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
6: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
5: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पूरा बाहुला भएको कपडा लगाऊ।
6: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
5: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
6: सधैं झुल टाँगेर सुत्ने गरौं।
5: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
7: स्वास्थ्य कार्यालय कैलाली।
8: विजयादशमी तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण वडावासी, सेवाग्राही, शुभेच्छुक, शुभचिन्तक, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
9: वडा अध्यक्ष लौटन चौधरी, टिकापुर नगरपालिका 9 नम्बर वडा कार्यालय परिवार, झुङ्गा कैलाली।

0: विजयादा समी तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण उपभोक्ता वर्ग, उपभोक्ता समिति, सल्लाहकार समिति, कर्मचारी वर्ग, शुभेच्छुक, शुभचिन्तक, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष खड्ग धामी, सिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था परिवार, सिकापुर कैलाली।
2: शीतल सामुदायिक वन उपभोक्ता समूह टीकापुरको सदस्यता नवीकरण सम्बन्धी सूचना। शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा, शीतल सामुदायिक वन उपभोक्ता समूह टीकापुर 2 राजीपुर कैलाली।
1: विजया दशमी तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण व्यापारी वर्ग, कार्य समिति, सल्लाहकार समिति, कर्मचारी वर्ग, शुभेच्छुक, शुभचिन्तक, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: अध्यक्ष सन्तोष सरकार एवं टीकापुर उद्योग वाणिज्य संघ परिवार टीकापुर कैलाली।
3: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असोज 31 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल टीकापुर कैलाली।
4: कार्यक्रम गोचाली अब से प्रत्येक हफ्ता के शुक्रवार 10:15 बजे से करीब 11 बजे तक।

0: कामदार आवश्यकता सम्बन्धी सूचना।
1: काठमाडौँ स्थित घरेलु कामदार का लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोक का लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
0: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक, आवश्यक संख्या पुरुष एकजना, महिला एकजना तथा अन्य एकजना। सम्पर्क फोन नम्बर 9851400725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।
2: कर्मचारी आवश्यकता। महापार्वती मेडिकल तथा जोशीपुर पोलिक्लिनिक जोशीपुरमा अनुभवी कर्मचारीहरूको आवश्यकता परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूलाई सम्पर्क गर्न अनुरोध गरिन्छ। आवश्यक पदहरू: ल्याब टेक्निसियन अथवा ल्याब असिस्टेन्ट, माग पद संख्या 1, फार्मेसी सहायक, माग पद संख्या 1, एफए अथवा अहेब, माग पद संख्या 1। सम्पर्क 9848637585, 9815860464। महापार्वती मेडिकल तथा जोशीपुर पोलिक्लिनिक जोशीपुर कैलाली।
3: विजयदशमी तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ओडावासी सेवा गरे शुभेच्छुक शुभचिन्तक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: वडाध्यक्ष सुरेश चौधरी, जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालय परिवार, लाइपुर कैलाली।
3: विजयदशमी तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ओडावासी सेवा गरी शुभेच्छुक शुभचिन्तक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: वडाध्यक्ष मोहन लुहार विक, टिकापुर नगरपालिका 1 नम्बर वडा कार्यालय परिवार, टिकापुर कैलाली।

0: आफूले सञ्चालन गरेका व्यापार व्यवसाय आफ्नो वडा कार्यालयमा दर्ता नवीकरण गराई कर तिरौं र सभ्य नागरिकको परिचय दिउँ।
1: कर नतिरी व्यापार व्यवसाय गर्नु कानून विपरीत हो। व्यवसाय दर्ता नवीकरण नगर्ने र कर नतिर्ने नागरिकलाई वडा कार्यालयबाट दिइने सेवा सुविधा प्रदान गरिने छैन।
0: टिकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
2: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली। हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: भाउजू, दशैं दीपावली र छठ त आयो, तर पूजाका लागि चाहिने सामान कहाँ पाइन्छ होला?
4: त्यसका लागि त टाढा जानु पर्दैन नि नानु, हाम्रै टिकापुरमा रहेको श्रीराम पूजन भण्डार छँदैछ नि।
3: ए हो र भाउजू, हामीलाई चाहिने सबै सामान पाइएला त?
4: पाइन्छ नि, हामीलाई चाहिने धूप बत्ती, कलश माला तथा धार्मिक सामानहरू त हुन् नि। त्यहाँ त ज्योतिष परामर्श कम्प्युटरद्वारा सिना कुण्डली सँगै प्रह दशा पनि हेरिन्छ नि।
2: श्री राम पूजन भण्डार, टिकापुर 1 नगरपालिकाको मूल गेट, चिल्ड्रेन पार्क नजिकै। फोन नम्बर 9848343456।

0: कार्यक्रमको थप आकर्षण थारू सांस्कृतिक सखिया नाच, लठौवा नाच, मुगडौवा, ओकझुम्रा नाच। कार्यक्रम होइना मिति 2083 साल असोज 28 गते से 30 गते सम्म। कार्यक्रम स्थल श्री महेन्द्र शिशु माध्यमिक विद्यालय जानकी गाउँपालिका 6 धर्मापुर। आयोजक जानकी गाउँपालिका कैलाली।
1: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
2: न्यू अछाम जालपडेबी ज्वेलर्स सिद्धार्थ चौक टिकापुर कैलाली। संचालक ध्रुव सुनार।

0: Mangal Deep Scent 3-in-1 Perfume Like Fragrance.
1: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

0: कामदार आवश्यकता सम्बन्धी सूचना।
1: काठमाडौँ स्थित घरेलु कामदारका लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोकका लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
0: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक, आवश्यक संख्या पुरुष एकजना, महिला एकजना तथा अन्य एकजना। सम्पर्क फोन नम्बर 9541400725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।
2: जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड टिकापुर कैलालीको 9 वार्षिक साधारण सभा हुने बारेको सूचना। साना किसानका लागि लगानी ल्याउँछौ सुनौलो बिहानी। आउँदै गरेको बडा दशैं, शुभ दीपावली, नेपाल सम्बत एवं छठ पर्वको अवसरमा हामी हाम्रा सम्पूर्ण शेयरधनी, शुभचिन्तक, पत्रकार, समाजसेवी एवं देश विदेशमा रहनुहुने आमा बुवा, दाजुभाइ, दिदी बहिनी लगायत सम्पूर्णमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यही मिति 2083 साल कार्तिक 8 गते आइतबारका दिन टिकापुर उद्योग वाणिज्य संघको सभाहालमा हुन गइरहेको श्री जागरूक नागरिक कृषि

0: सहकारी संस्था लिमिटेडको 9 वार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरूलाई अनिवार्य उपस्थितिका लागि सादर आमन्त्रण गर्दछौं। स्थान टिकापुर उद्योग वाणिज्य संघको सभाहाल, समय बिहान 10 बजेदेखि। आयोजक जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड परिवार टिकापुर कैलाली। सम्पर्क फोन नम्बर 0915606141, मोबाइल नम्बर 98432386713।
1: कर्मचारी आवश्यकता। महापार्वती मेडिकल तथा जोशीपुर पोलिक्लिनिक जोशीपुरमा अनुभवी कर्मचारीहरूको आवश्यकता परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूलाई सम्पर्क गर्न अनुरोध गरिन्छ। आवश्यक पदहरू ल्याब टेक्निसियन अथवा ल्याब असिस्टेन्ट, माग पद संख्या 1, फार्मेसी सहायक, माग पद संख्या 1, FA अथवा अहेब, माग पद संख्या 1। सम्पर्क 9848637585, 9815680464। महापार्वती मेडिकल तथा जोशीपुर पोलिक्लिनिक जोशीपुर कैलाली।
2: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
3: दाजु, विवाहको तयारी त शुरू भयो, तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
4: त्यसको चिन्ता किन गर्छौ बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीँबाट ल्याउला।
3: पाइन्छ त दाजु?
4: विवाह तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
3: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल धाउनै नपर्ने रहेछ नि।
4: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
3: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै लिन जाउँ है।
4: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एक पटक आउनुहोस्।
5: मंगलेश्वरी पूजन भण्डार, टिकापुर 4 चौतारी नजिकै। संचालक छतराज उपाध्याय। सम्पर्क नम्बर 9866277979।

0: वीरेन्द्र विद्या मन्दिर क्याम्पस टिकापुरमा स्नातक तह प्रथम वर्षमा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: हिन्दूहरूको महान पर्व बडा दशैं, शुभ दीपावली र छठ पर्वको शुभकामना सहित विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर प्रत्यनकृत तथा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त वीरेन्द्र विद्या मन्दिर क्याम्पस टिकापुरमा स्नातक तह प्रथम वर्षमा व्यवस्थापन संकाय बीबीएस तर्फका सबै अनिवार्य विषयहरू र शिक्षाशास्त्र संकाय बीएड तर्फ अंग्रेजी, नेपाली, जनसंख्या र स्वास्थ्य शिक्षा विषयमा नयाँ विद्यार्थी भर्ना जारी रहेको सहर्ष जानकारी गराउँदछौ।
0: कक्षा सञ्चालन कार्तिक 30 गते बिहान 6:45 बजेदेखि।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 091-560-949 र 98-584-20-949।
0: क्याम्पस प्रमुख वीरेन्द्र विद्या मन्दिर क्याम्पस टिकापुर कैलाली।

कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
0: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
0: रोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
0: मनोचिकित्सक विशेषज्ञ सेवा
2: हरेक महिनाको प्रत्येक शनिबार,
0: र सिटी स्क्यान सेवा,
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
0: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
0: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
0: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
0: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टीकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: आई लभ यू टू हामीलाई मन पर्छ भने भगवानलाई पनि मन पर्छ।
1: मंगलदीप सेंट 3-in-1 परफ्यूम लाइक फ्रेग्रेंस।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
6: ल, यति छिटो आमा बन्न लागेको त? यस्तो अवस्थामा पनि घरमा सकि नसकि सबै काम गर्नुपर्छ, कस्तो गाह्रो हुन्छ। पनि काम गर्न विदेश जानु भएको छ, के गर्ने के नगर्ने केही थाहा छैन। म त जन्म परे जस्तै लाग्छ।
7: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारि 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
8: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
9: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जनानका लागि आवेदन दिने

0: पारेको सूचना। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वार्ड नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धाराजरान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन मिति 2083 असोज 1 गतेदेखि पुस 1 गतेसम्म संस्थाको कार्यालयमा धाराजरानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुस 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 0915614549 सम्पर्क गर्नुहोला। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।
1: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।
2: अब उद्धवलाई भगवान परमात्मा भन्नुहुन्छ, प्यारो साथी उद्धवजी, अब तिमी के सुन्न चाहन्छौ भन्दा प्रभु ज्ञानवर्धक विषयको प्रसंग भनेर सुन्नुभएको थियो। पहिलो नम्बरमा पृथ्वीबाट पाएको ज्ञानमा अब पृथ्वी आदि गरिएका 24 गुरुको वर्णन सहनु सहनु सहनु नसके पनि सहनु। हेर्नुहोस् पृथ्वीबाट कति सहन्छ पृथ्वीले, त्यस्तै पृथ्वी जस्तै सहनशील भएर बहनु रणन नरिस्याउनु जाने जाउन धौनी गरे। यसै कारणले शान्त हुनु पृथ्वीबाट पाएको ज्ञानमा। वायुबाट पाएको ज्ञानमा कस्तो छ भनेदेखि, हावाले सबैलाई बराबर मानेको हुन्छ, त्यसले सानो ठूलो तलमाथि सोच राख्दैन। वायु जस्तो सबै माथि समानो पातिको व्यवहार गर्नु। आकाशबाट पाएको ज्ञानमा फुटेपछि एक हुन सक्नु, आकाश धेरै छ, कहिले रातो पहेँलो र हरियो आकाश देखिन्छ, तर हावाले हुर्याइदिइसकेपछि त्यो वायुले फटाएको आकाश सिङ्गो आकाश एक रहन्छ। यसै कारणले हामीहरू पनि फुटेपछि पनि एक हुन सक्नु भन्ने कुराको ज्ञान यहाँबाट प्राप्त भएको छ। अनि अर्को कुरा, मेरो महाराज परीक्षित, जलबाट पाएको ज्ञानमा आफू सुकिलो भएर अर्कालाई सुकिलो बनाउन सक्नु। जल कस्तो छ, आफू सुकिलो छ अर्काको मैलो बुझ्छ, फेरि सुकिले भएर बगेर जान्छ। हामी पनि अर्काको मतिलाई सुधार गरेर आफ्नो मति पनि सुधार पक्षमा शुद्धिकरण गर्दै जाऊँ, यही प्रकारको जलको काम हो। जल जस्तो बन्नु छ। अग्निबाट पाएको ज्ञानमा दिएको कुरा मिठो र नमिठो नभनिकन क्वापै खान्छ अग्निले, लास दिए पनि खान्छ, घिउ र चरु दिए पनि खान्छ। हामी पनि अर्काको श्रद्धालाई ग्रहणपूर्वक प्रेमपूर्वक ग्रहण गर्न जानौं, यही प्रकारको अग्नि जस्तो बन्नु पर्यो। चन्द्रमाबाट पाएको ज्ञानमा चन्द्रमा धेरै किसिमबाट जब बीजपूर्वक हुन्छ र आफू शीतल दिएर लोकलाई कल्याण दिन सक्ने चन्द्रमाको लक्षण हो, यस्तै कल्याणकारीमा चन्द्रमा जस्तो बन्नु छ। सूर्यबाट पाएको ज्ञानमा आफू प्रकाशमान छ दैदीप्यमान, लोकलाई पनि प्रकाशमान र दैदीप्यमान गराउन सक्नु, यो मैले महाराज सूर्यबाट पाएको ज्ञान हो। परेवाबाट पनि मैले ज्ञान प्राप्ति गरेको छु, परेवाबाट पाएको ज्ञानमा साथी नलिकन हिँड्दैन हिँड्नु। साथी भन्नाले श्रीमान र श्रीमती नै भने चाहिँ होइन, त्यो चाहिँ फुर्सद भए हिँड्नु, नभए एक्लै हिँड्नु। तर म भित्र ईश्वर छ भन्ने कुरा कहिल्यै नबोल्नु। बुढो चाहिँ आए आउँछ नआए त्यतै बसिरहन्छ, आफू बुढी आए आउँछ नआए आफू आउँ। यसै कारणले महाराज परीक्षित, अजिङ्गरबाट पाएको ज्ञानमा चाहिँ आसनको प्रतिबद्धता गर्नु, डम्म बस्नु, भगवानको भक्तिमा चित्त लगाउनु। अनि व्यक्तित्व छ भने खाना लाउनको दुःख हुँदैन, जोसँग व्यक्तित्व छैन त्यसलाई खाना लाउनको दुःख हुन्छ, व्यक्तित्व भएको व्यक्तिलाई खाना लाउनको दुःख हुँदैन, व्यक्तित्व चाहिन्छ। यस कारणबाट अजिङ्गरले आफ्नो व्यक्तित्वले आफूले श्वासले तानेर खान पिनको आहार व्यवस्था मिलाइदिन्छ। अजिङ्गर जस्तो आसनको प्रतिबद्धता गर्नु, समुद्र जस्तो कहिले पनि हुने बेलामा भएको बेलामा फुर्कने र नभए बेलामा रुने काम कहिले नगर्नु। अलिअलि भयो भाइमा भाँडा छैन भनेदेखि भनगाउने छैन रोएर, त्यस्तो नहुनु, गम्म हुनु, जेसुकी होस् र आखिरका बीचमा। अनि यदि भइसकेपछि महाराज पुतली जस्तो जब हुनु, पुतली जबबाट पाएको ज्ञानमा के छ, पुतलीले म ज्यादै राम्रो छु भनेर अग्निमा गएर रूप देखाइदिन्छ र आखिरमा पुतलीलाई जब आगोले डढाएर मारिदिन्छ, ज्यादै म सुन्दर र सुन्दरी र म बढी छु भन्ने कुराको घमण्ड गर्दा ज्यानै जान्छ, यो कहिले नगर्नु। माउरीबाट पनि मैले ज्ञान प्राप्ति गरेको छु, माउरीबाट पाएको ज्ञानमा जम्मा बनायो बनायो बनायो सारा सम्पूर्ण जब घर भर्यो, महले पूर्ण गर्यो, आखिरमा डढेलो लगाइदिन्छ र महको मौरी जति भगाइदिन्छ र त्यो चोरले जब मह खाइदिन्छ यसै कारणले हाम्रो पनि मेरो छोरो मेरो परिवार मेरो बन्धु भनेर जम्मा बनायो सम्पत्ति जति मरेपछि कसका हामीलाई डढेलो लगाएर जलाइदिन्छन्। खाने बेला कसकी छोरीले आएर राई दाई गरेर खान्छ। अब के आफ्नो भन्नु, त्यो मारा मौरीको जस्तो चालचलन थुपार्यो अर्कैलाई। अनि हात्तीबाट पाएको ज्ञानमा हात्ती निलाई हात्तीले पक्राउ पारेर ल्याएको हुन्छ, अर्को हात्तीले पक्रेर दुइटै हात्तीको लडाई पर्छ, सके दुइटै मर्ला, नभए पनि एउटा नमरी छोड्दैनौ। यसै कारणले हामीले पनि के विचार गर्नुपर्नेछ भनेदेखि अवश्य मेवा मृत्युको घडी अर्काको चिजको आशा गर्दा जीवनमा ठूलो बोक्रबास हुँदो रहेछ भन्ने हात्तीनीबाट पाएको ज्ञान हो। अनि अर्को कुरा, भमराबाट ज्ञान प्राप्ति गरेको छु। भमराबाट पाएको ज्ञानमा दिनभरि कमलको फूल भमराले रस लिन्छ, राति सुकेर जब कमलको फूल टप्रक हुन्छ ढुकेर ती भुमु गर्दा गर्दैमा भमरो मरिजान्छ। यसै कारणले मिठो कुरा पाइरे भनेर सधैँ एक ठाउँमा लटपट्यो भने जानै जान्छ, कहिले कहिले आउने कहिले कहिले अन्तै जाने, है त्यही हो। यही प्रकारबाट भमराबाट पाएको ज्ञान हो। मृगबाट पाएको ज्ञानमा चाहिँ महाराज मृगले कुकुरको गलाको घण्टीको टेमिने आवाज सुनिरहेको हुन्छ, त्यही बेलामा डरलाग्दो प्रकारको शिकारीले त्यस मृगलाई बढानेर मारिदिन्छ। यसै कारणले गर्दा रसरङमा फुलेको खण्डमा जीवनै जाँदो रहेछ भन्ने कुरा चाहिँ मैले मृगबाट पाएको ज्ञान हो। मृग मेरो गुरु हुनुहुन्छ। माछाबाट पनि मैले ज्ञान पाएको छु। माझीले हानेको बल्छीको अङ्कुशेमा झुन्डेको आरालाई देखेर झम्टेर जाँदा हत्या हुन्छ। मिठो कुरा पाइरे भनेर कसैलाई नसोधिकन कसैसँग सम्पर्कै नराखिकन कपे खाँदा माझीले हानेको बल्छीको अङ्कुशेमा झुन्डेको माछाले मृत्यु होला, यसमा यादै गर्नु पर्ला। अर्को पिङ्गला भन्ने वेश्याबाट ज्ञान प्राप्ति गरेको छु। एक पुरुषलाई त्यो पिङ्गला वेश्याले एक ठाउँमा आश्वासन दिएर बोलाए कि तर त्यो वेश्या चाहिँ ती गएर बसी त्यो गुण्डा गएन। अनि रात पर्यो घर गए रुँदै रुँदै किन तिमी रोए कि भन्दा आशाही परमम दुःखम नैराश परमम सुखम बोलाको कामहरू वैज्य कुनी दिनभरि बोक्रवास भयो त्यसै कारणले आशाको आशा गर्नु हुँदैन। आफ्नै काम उद्योग गरेमा सफल हुँदो रहेछ भन्ने कुरा वेश्याबाट पाएको ज्ञान हो। पिङ्गला नाम गरेको नारीबाट मैले यो ज्ञान प्राप्ति गरे। कुमल कोटीबाट ज्ञान प्राप्ति गरेको छु। महाराज कुमल कोटीले माकुरोलाई पक्राउ गर्छ र बाहिरबाट आफ्नो राउन्ड बन्दीको भूमो गर्छ। त्यो कुमल कोठी जब आइया डरलाग्दोले मलाई मार्यो भनेर त्यो कुमल कोठीलाई सम्झदा सम्झदै माकुरो कुमल कोठी भइजान्छ। बिग्रिसकेको पनि सज्जनका हातमा परेपछि सप्राउँदो रहेछ भन्ने कुरो मैले कुमल कोठीबाट पाएको ज्ञान हो। बालकबाट मैले ज्ञान प्राप्ति गरेको छु। महाराज बालकले मान अपमानको याद नराखिकन खेलिरहन्छ, हामी पनि सम्मानको साथ र विवेकपूर्वक गरेर काम गरिरहनु। बाणकर्ताबाट ज्ञान प्राप्ति गरेको छु। बाणकर्ताबाट एउटा राजाको सिपाही छलिएछ सवारी महाराजको भएको, बीच बाटोमा गएर यो राजाको सवारी यहाँबाट भएको देख्यो भन्दा मलाई थाहा छैन भनिदियो बाणकर्ताले। त्यही आरणको बाटो सवारी भएको थियो त्यत्रो लावालस्करका साथमा सरकारको, तर एकाग्र चित्त गरेपछि मात्रै काम बन्दो रहेछ भन्ने कुरा बाणकर्ताबाट पाएको ज्ञान हो। बाणकर्ता मेरो गुरु हुनुहुन्छ। त्यस्तै मेरो महाराज सर्पबाट पनि मैले ज्ञान प्राप्ति गरेको छु। सर्पबाट पाएको ज्ञानमा जाँदा जाँदा जाँदा सर्प जहाँनिर पुग्छ त्यहीँनिर प्वालमा प्रवेश गरिदिन्छ, त्यो आफ्नो घर भनेर खोज्दैन, सर्पको घर हुँदैन। योगीले पनि त्यस्तै विचार गर्नु मात्रै योगी सफल हुन्छ भन्ने कुरा चाहिँ सर्पबाट पाएको ज्ञान हो। अर्को ज्ञान छ फेरि, चुरा लाउने छोरी मान्छेबाट ज्ञान प्राप्ति भएको छ। चुरा लाउने छोरी मान्छे यसै कारणबाट आइछ, त्यसैलाई माग्न आएछ एउटा केटो बाबामा खेतकामा काम गर्न गएका, भित्र उर्गल र त चिउरा कुट्न थालिछ, झुम झुम चिउरा त्यो चुरा पो बज्यो। ओहो यो चुरा बज्यो के भन्ला केटाले, एउटा फाली फेरि हान्न फेरि बज्यो, फेरि अर्को फाली अर्को बज्यो, एउटा मात्रै राखेर हान्दा बजेन, एकान्त जग्गामा गएर प्रवेश गरेर बसिसकेपछि कसैको ठक्कर हुँदो रहन्छ भन्ने कुरा चाहिँ मैले चुरा लाउने छोरी मान्छेबाट पाएको ज्ञान हो। उहाँ मेरो गुरु हुनुहुन्छ। त्यस्तै माकुरोबाट पनि ज्ञान प्राप्ति गरेको छु। माकुराले बच्चा पैदा गर्छ, खानेकुरा केही नपाउँदा त्यही बच्चाले आमालाई मार्छ, चाटेर खान्छ, सङ्ग्रहले जीवनै जाँदो रहेछ भन्ने कुरा माकुराबाट पाएको ज्ञान हो। माकुरो मेरो गुरु हुनुहुन्छ। अब चराबाट पनि मैले ज्ञान प्राप्ति गरेको छु। चराले चाहिँ पहिला गुण बनायो, त्यसपछि बाट फूल काट्यो, त्यसपछि बाट बच्चा बनायो, त्यो बच्चालाई आहार दिलायो, आखिरमा त्यो बच्चालाई उडाएर पठाइदिन्छ। तर त्यो कहिल्यै त्यो बच्चा आमासँग बाउसँग रहँदैन, त्यो बच्चासँग आमा रहन सक्दैन। यसै कारणले महाराज परीक्षित मेरो अनुरोध लाग्छ भने हामी पनि श्री सम्पत्ति सारा बनाउने, घर परिवार जोड्ने, छोरालाई शिक्षा दीक्षा दिने, बुढाबुढी एकान्त जग्गामा हरिभजन गर्न सवारी हुने, यही हो चराको जस्तो गुण है त। मेरो भनेर पक्रिए पक्रिए नगर्ने, मेरो भन्यो के छोड्थी भन्यो, टेवा भन्यो समायो बस्यो, लौ त मेरो राजन। रहँदा रहँदा रहँदा रहँदा रहँदा सारा सम्पूर्ण जीवन समाप्ति हुन्छ राजा परीक्षित। अब विचार गर्नु, कहिले नबोल्नु, जीवन यस्तो। गुरु भन्ने जानेर मन अनि मात्र उद्धार हुनेछ भनेर आज्ञा गरिबक्छु। हरे गुरु भन्ने जानेर मन फरक प्रलाई।

0: सारा संपूर्ण यथार्थ जानकारी कराउँदै भगवत भक्ति में प्रेम जगाउँदै हुनुहुन्छ भन्ने समनको कथा हे सद्यबाट
1: जय बोलो श्रीमद् भागवत
0: महाप्रमण देवाय गो ब्राह्मणेताय जगदेताय कृष्णाय गोविंदाय नमो नमः सूर्यताम देवदेवस्य नारायण जगतपते स्तुतिय नामदानेन कथी शिशुभा कथा अब वनन्द्र मोक्ष को बारे में उद्धवले भगवान हरिसंग सोध्नुभयो हिजो को वर्णन मायालाई मैले कति कथा को वर्णन गरेको थिएँ मन देख्नु उद्धवजीले दुई पाव समातेर प्रभु का चरण में ध्यान करते विंती गर्नुभयो भगवान यदि ममा तेजर को दया भाव हुन्छ मन देखि बंधन बने के हो मोक्ष बने के हो भन्दा बंधन बने पारिवारिक जीवन ले पूर्ण भएको व्यक्ति किसको मेरो र ममताले घेरिएको व्यक्ति ममता जसमा जब बाँधिएको छ त्यो चाहिँ हुन्छ त्यो बन्धन यो मेरो होइन भन्ने अनुमान गरेर आशा संग्रह छोडेर चित्त भगवानमा राखेर परमात्मामा भक्ति र श्रद्धा गर्न जो हो त्यो हो मुक्ति बन्धन भनेको र मोक्ष भनेको त्यसलाई नै मान्नु बाबु उद्धवजी बानी गर्न उद्धवलाई भगवान परमात्मा परमेश्वरले आज्ञा गर्नुभयो संगत कस्ताको गर्नु भन्दा आशास संग्रह परिपूर्ण भएको विवेक लाई छोडेर पारमार्थ भक्तिमा चित्त लगाएर बस्न सक्ने जो छ त्यस्ता जनहरूको संगत गर्नु आशा संग्रह छोडेर राख चित्त दिनमा एकान्तमा बसी योगी गर्छन् अभ्यास योगमा अभ्यास रूपी योगको बारेमा चिन्तन गर्नु भजन गर्नु मनन गर्नु कहिल्यै नटुटाउनु भनिकन राजा परीक्षितलाई आज्ञा गर्नुभयो अनि त्यसदेखि पछाडि योगी सन्त महन्त महात्माहरूको संगत गर्नु मले साधुको संगत मुक्तिको ढोका यही प्रकारको निर्णय आज्ञा गर्दै हुनुहुन्छ भन्ने सम्मानको कथा यस अध्यायबाट
1: श्रीमद् भागवत महापुराण
0: सुन्नुभयो महाराज परीक्षित अब यो श्रीमद् भागवत महापुराणमा दशम स्कन्द मैले एकादश स्कन्द कति कथाको वर्णन गरिन्छ भनेदेखि संकेतमान महाराज परीक्षितलाई सुखदेव बताउनुहुन्छ अणिमा महिमा लगीमा प्राक्य आदि गरिएका प्राकृष्टमी आदि गरेका सिद्धिहरू हुन्छन् तर त्यो सिद्धिको सम्पूर्ण प्रकारको काम भनेको सिद्धि सकिनुलाई सिद्धि भनिन्छ जस्तै प्रकारले संगतको प्रभावले नाम जप्नाले को को उद्धार भए भन्ने विषयमा राजा परीक्षितलाई सुखदेव बताउनुहुन्छ उद्धवलाई भगवान आज्ञा गरिबक्सन्छ नाम जप्नाको प्रभावबाट मुक्ति हुनेवालाहरूमा जस्तै प्रकारबाट एक नम्बरमा प्राप्त भएका जनहरू वृत्रासुर प्रह्लाद वृषप्रभा राजा बलि बाणासुर मय विभीषण सुग्रीव यी सारा दानवहरू थिए ती मुक्ति भएर गए सुग्रीव भन्ने वानर हनुमान जाम्बवान भन्ने जब यस किसिमबाट गिद्ध जाम्बवान भन्ने भालु जटायु भन्ने गिद्ध तुलाधर वैश्यक व्याधा कुब्जा गोएगी एकेका पत्नी गोपिनीहरू सारा सम्पूर्ण भगवानको नाम संकीर्तन गरेर उद्धार भए जस्ता प्रभावबाट सम्झिरहनु दिन्दिन महाश्री हरे कोही रिसले कसैले रागले कसैले देवसले कसैले भयले कसैले प्रेमले जब जपे सबैजनाको मुक्ति लाभ प्रदान भयो यसमा शंका छैन राजा परीक्षित महाराज अब अणिमा महिमा लगीमा आगि गरिएका सिद्धिहरू हुन्छन् त्यसमध्येमा सिद्धिको साधना गरिसकेपछि मुक्ति भनिन्छ सिद्धि भनेको काम सकिने विषयलाई सिद्धि भनिन्छ अनि त्यसदेखि पछाडिबाट संसारमा सबभन्दा ठूलो मुक्तिको मार्ग भनेको ध्यानै हो तन्त्र शक्ति मन्त्र शक्ति र यन्त्र शक्ति भन्दा ध्यान शक्ति विशेषता हो तन्त्र भनेको तान्त्रिक विद्या जसलाई भनिन्छ तन्त्र कसरी तन्त्र भनेको जुन अनेक प्रकारबाट तान्त्रिक विद्या जब जादुको खेला नभएको कुरालाई हो भन्ने मरिमसानहरू खेलाउने आकाशी वायुहरू सारा सम्पूर्ण आफ्नो पक्षमा लिने ल्याउने यो प्रकारको कामलाई भनिन्छ तान्त्रिक विद्या त्यसबाट मुक्ति हुँदैन यन्त्र विद्या भनेको कम्प्युटर भयो टिभी भयो रेडियो भयो दूरसञ्चार भयो अनि टेलिफोन आदि आदि यिनीहरू जो जति छन् यी पनि यन्त्र विद्या हुने यिनलाई पनि यीबाट पनि मुक्ति हुँदैन मुक्ति भनेको मन्त्र विद्याको प्रभावबाट हुन्छ मन्त्र विद्या भनेको के हो भनेर सोद्धाखेरि मन्त्र विद्या भनेको आज सात दिनसम्म पढाइएको जुन भागवत कथा र प्रवचन नीति ध्यान र महिमा हो यो चाहिँ हो यन्त्र मन्त्र विद्या यसले चाहिँ मुक्ति हुन्छ न त टिभी हेरेर मुक्ति होइन्छ न त जब जब झाँक्री धामी झाँक्री लगाएर मुक्ति होइन्छ तर भागवतको प्रतापबाट मुक्ति हुने हुनाको कारणले त्यसमा चाहिँ तिनी भन्दामा पनि उत्तम चाहिँ जब ध्यान योग उत्तम हुन्छ तन्त्र मन्त्र यन्त्र भन्दा ठूलो हुन्छ ध्यान तन्त्र मन्त्र यन्त्र भन्दा ठूलो हुन्छ ध्यान ध्यानद्वारा सिद्ध हुन्छ अनि

0: महाराज परीक्षित तव परम सुखदेव स्वामी ले बताऊ भो लौत सौन का दृश्यश्वर अब वैदिक सनातन धर्म को वर्णन में यथार्थ प्रमाण कराऊ दी हूं चवर्ण समन को कथा ये सद्या बैठ
1: बोलो श्रीमान भावना प्राण को
0: सुन भो महाराज परीक्षित अब यो श्रीमत भागवत महापुराण को कति कथा को वर्णन करीच मन देखे संकेतमान राजा परीक्षित का उपरमा सुखदेव ले कथा बाट प्रवचन दिनुभएको छ अब पन्द्रौ अध्याय को बीच में र वैदिक आन्त्रिक मिश्रित आदि गरिएका मन्त्रहरू हुन्छन्। वैदिक भन्नाले वेदले बताएको मन्त्र बाबु उद्धवजी, अनि तान्त्रिक भनेको तन्त्र शक्तिको मन्त्र, मिश्रित भनेको अर्थात् त्यसलाई समायोजन गर्ने मन्त्र। यस्ता मध्येमा तिनै मन्त्रले ध्यानलाई विशेष जोड़ दिएको छ। ध्यान बिना न खेती नै हुन्छ, दूत व्यापार नै हुन्छ, न जब परीक्षामा पास नै हुन्छ, न यस कार्यमा नै सफल हुन्छ। सबै ठाउँमा ध्यानको आवश्यकता छ। यदि ध्यान भएन भनेदेखि त्यो कार्य असफल हुने हुनाको कारणले ध्यान दत्त चित्त लगाउनु पर्छ। सबै विषयका लागि सफल हुनको निमित्त मानिसले चाहेको खण्डमा सबै कुरा सफल हुन सक्छ, तर ध्यानपूर्वक चाहनु पर्छ। यदि ध्यानपूर्वक चाहेन भनेदेखि केही कुरा सफल हुँदैन। शनि पन्त पर्वत लङ्घनम भनेको छ। एकदम जब यसमा प्रयास गरिरह्यो भने, ध्यानपूर्वक चित्त लगाएर काम गर्यो भने सबै काम सफल हुन सक्छ, नहुने कुरा केही हुन सक्दैन।
2: जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड टिकापुर कैलालीको 9 वार्षिक साधारण सभा हुने बारेको सूचना। साना किसानका लागि लगानी ल्याउँछौ सुनौलो बिहानी। आउँदै गरेको बडा दशैं, शुभ दीपावली, नेपाल सम्बत एवं छठ पर्वको अवसरमा हामी हाम्रा सम्पूर्ण शेयरधनी, शुभचिन्तक, पत्रकार, समाजसेवी एवं देश विदेशमा रहनुहुने आमा बुवा, दाजुभाइ, दिदी बहिनी लगायत सम्पूर्णमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यही मिति 2083 साल कार्तिक 8 गते आइतबारका दिन टिकापुर उद्योग वाणिज्य संघको सभाहालमा हुन गई श्री जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेडको 9 वार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरूलाई अनिवार्य उपस्थितिका लागि सादर आमन्त्रण गर्दछौं। स्थान टिकापुर उद्योग वाणिज्य संघको सभाहाल, समय बिहान 10 बजेदेखि। आयोजक जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड परिवार, टिकापुर कैलाली। सम्पर्क फोन नम्बर 0915606141, मोबाइल नम्बर 9842386713।

0: होन्डा सँगै यो दशैंमा आशाको शुरुआत गरौँ। स्क्रैच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप्रो 10,000 सम्मको स्क्रैच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डा छ साथ साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: दाजु, विवाहको तयारी त शुरू भयो, तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
3: त्यसको चिन्ता किन गर्छौ बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीँबाट ल्याउला। विवाह तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
2: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल धाउनै नपर्ने रहेछ नि।
3: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
2: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै लिन जाउँ है।
3: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एकपटक आउनुहोस्।
4: मंगलेश्वरी पूजन भण्डार, टिकापुर 4 चौतारी नजिकै, सञ्चालक छतराज उपाध्याय, सम्पर्क नम्बर 98-66-27-79।
5: टिकापुर नगरपालिकाको आर्थिक ऐन 2083/52 टिकापुर नगरपालिकाबाट प्रदान गरिने कर छुट सुविधा तथा जरिवाना सम्बन्धी जानकारी।
6: असोज मसान्तभित्र व्यवसाय कर बुझाएमा चालू आर्थिक वर्षको करमा 5% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र व्यवसाय कर नबुझाएमा पहिलो वर्ष 10%, दोस्रो वर्ष 20% र सोभन्दा बढ़ीको हकमा 50% दरले जरिवाना लाग्नेछ।
5: यस नगरपालिकामा दर्ता भएका तर नियमित रूपमा व्यवसाय कर नबुझाएका व्यवसायीको हकमा 2083 पौष मसान्तभित्र कर बुझाउन आएमा आर्थिक वर्ष 2075/76 देखिको व्यवसायिक करले सोभन्दा अगाडिको व्यवसायिक कर र सम्पूर्ण जरिवाना छुट हुनेछ।
6: अन्य निकायमा दर्ता भएको र टिकापुर नगरपालिकामा दर्ता नभएका व्यवसायहरू 2083 पौष मसान्तभित्र दर्ता हुन आएमा आर्थिक वर्ष 2083/84 को मात्र वार्षिक व्यवसाय करले व्यवसाय दर्ता गरिनेछ।
5: आर्थिक वर्ष 2083/84 यस नगरपालिकामा दर्ता हुने व्यवसायको हकमा व्यवसाय दर्ता शुल्क र प्रमाण पत्र
6: स्थानीय कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगलाई 10 वर्षसम्म वार्षिक व्यवसाय कर छुट हुनेछ।
5: गत विगतमा निर्माण सम्पन्न प्रमाण पत्र प्राप्त गरेका वा अभिलेखीकरण भए तापनि सम्पत्ति कर बुझाउन बाँकी रहेका भवन वा संरचनाको हकमा 2083 पौष मसान्तभित्र सम्पत्ति कर बुझाएमा भवन वा संरचनामा लागेको सम्पूर्ण जरिवाना रकम छुट हुनेछ।
6: पौष मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत बुझाए चालू आर्थिक वर्षको करमा 10% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत नबुझाएमा 20% दरले जरिवाना लाग्नेछ।
5: टिकापुर नगरपालिकाको नियमन क्षेत्र अधिकार भित्र रहेका सहकारी संस्थाले असोज मसान्तभित्र, लेखा परीक्षण र पौष मसान्तभित्र वार्षिक साधारण सभा सम्पन्न नगरेमा जरिवाना लाग्नेछ।
6: कर तिर्नु सबै नागरिकको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो। त्यसैले समयमै कर तिरी जरिवानाबाट बस्नुका साथै सभ्य र जिम्मेवार नागरिकको परिचय दिउँ।
5: कर सम्बन्धी विस्तृत जानकारीका लागि सम्बन्धित वडा कार्यालय वा राजस्व शाखामा सम्पर्क राख्नु हुन अनुरोध छ।
6: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर, कैलाली।
1: महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। पवनदेव इन्टरप्राइजेजमा दशैंका लागि लेडिज सुट, कुर्ती सुरुवाल, सरारा सेट, सिम्पल सेट रहेको छ। साथै जेन्ट्सहरूका लागि कुर्ता पैजामा सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
3: पवनदेव इन्टरप्राइजेस सिद्धार्थ चोक नगरपालिकाको कार्यालयको कोठा नम्बर 54 सञ्चालक पवनदेवी टिमेन सेना सम्पर्क नम्बर 9848500227 र 9848500952
7: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज